आयोगले उच्च पदस्थ अधिकारी पूर्व प्रधानमन्त्री पूर्व मन्त्री सहसचिवदेखि कार्यालय प्रमुखसम्मलाई एक महीनाभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ।

यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योरसर गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट, एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँ जिल्ला अदालतले इभिडिङ प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डे सहित 11 जनालाई थरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले विक्रम पाण्डेसँग 4 लाख रूपियाँ थरौटी माग गरेको छ। त्यस्तै प्रकाश ढुङ्गाना र सञ्जय भट्टसँग जनहित 10 लाख रूपियाँ थरौटी लिएर छाड्न आदेश दिएको छ।
3: यूएन ओमन एशिया पैसिफिक ट्रांसफर्म केयर इन्वेस्टमेंट एशिया पैसिफिक ले दक्षिण एशियाभर हेरचाह जन्य अर्थतंत्र मार्फत 10 करोड़ महिला तथा किशोरीलाई रोजगारी सृजना गर्न सकिने दावी गरेको छ। हालै काठमाण्डमा सम्पन्न एशिया पैसिफिक राष्ट्रहरूबीचको 2 दिने मन्त्रीस्तरीय संवादमा यस्तो सहमति जुटेको हो।
2: तनहुको देवघाट गाउँपालिका 4 निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जल विद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट्स प्राइभेट लिमिटेड काठमाण्डुसँग ठेक्का सम्झौता गरेको हो।
3: मध्यप्रदेशका 8 जिल्ला र डोल्पा जिल्ला हालसम्म पनि साक्षर घोषणा हुन नसक्दा नेपालको पूर्व साक्षर हुने पूर्ण साक्षर हुने लक्ष्य पूरा हुन सकेको छैन। नेपालका 77 जिल्ला मध्ये 68 साक्षर घोषणा भइसकेका छन् र डोल्पा पनि यसै आर्थिक वर्षमा साक्षर घोषणा गरिने तर्खरमा छ। तर शिक्षामा न्यून लगानी भएको मध्यप्रदेशका जिल्लाहरूलाई साक्षर घोषणा गरिहाल्न त्यति सजिलो भने छैन।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सूरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
3: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीट सहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 गते चितवनमा गर्ने निर्णय गरेको हो।
2: अब शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अङ्कले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अङ्कले घटेर 2730.17 बिन्दुमा अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अङ्कले घटेर 2744.40 बिन्दुमा पुगेको थियो। बिहिबार 337 स्केप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किता सेयर 3,29,02,44,00 रूपियाँमा कारोबार भएका छन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैङ्कको अत्यन्तै जरुरी सूचना। सावधान, बैङ्क वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैङ्कले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैङ्क, तपाईँको आफ्नै बैङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पीपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चीनिया राष्ट्रपति शीको खुलेर प्रशंसा गरेका छन्। उनले शीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले शीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईसँग हुनु सम्मानको कुरा हो, तपाईँको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
5: अब खेल र खेलाड़ीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजूद स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई दुई रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लीग दुईको शीर्ष स्थानमा पुगेको छ।
4: महलमा एकमुठी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौँ स्थित बिग मुभीजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउन्ड र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
5: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नुपर्दछ।
4: त्यस्तै बजेटको वाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बालिन शाह नेतृत्वको सरकारको 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिस्तरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलाइसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
5: हस्त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेम्बमका साथ नेपाली बहस सुन्न सक्नुहुन्छ।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
2: Kajaria Tiles, your world-class luxury.
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
6: हावा हुरी चलेको बेला के गर्ने
7: घरको झ्याल र ढोका बन्द गर्ने
6: आगोका स्रोतहरू बन्द गर्ने
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
6: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
7: हावा हुरी चलेको बेला के नगर्ने
6: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
7: बिजुलीको तार लत्रिएको छ भने नछुने
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 1 गते शुक्रबार, मे 15 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको त्रयोदशी तिथि, अन्तर्राष्ट्रिय परिवार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा, बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6 देखि,
1: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 खर्बको निर्यात लक्ष्य, चैत्रसम्म 2.25 खर्ब निर्यात,
0: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर,
1: मध्यपूर्वमा जारी द्वन्दका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदी बन्दीको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त प्रहार,
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग।
1: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो।
3: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
1: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त? सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2079-80 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए।
0: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्री भन्नुभयो। नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने, संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो। अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य 5 सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समय

0: प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, सामाजिक लगानी तथा बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरणलाई बजेटको प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो। यसैबीच सरकारले चालू आर्थिक वर्ष 2082-83 कुल 3 खर्ब बराबरको वस्तु तथा सेवा निर्यातको लक्ष्य राखेकोमा चैत मसान्तसम्ममा 2022.94 अर्ब निर्यात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत मसान्तसम्मको कार्य प्रगति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यूपानी सदस्य हुनुहुन्छ। 28 बैशाखमा बसेको मन्त्रीपरिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सिक्किममा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 बैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसैबीच गठन भएको 1 महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा तीन बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 बैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत हाल उच्चका
1: 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीको घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
3: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: चिनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ्ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: स्ट्रङ ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
4: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
5: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला, अखन त यी हाम्रो खेती र पानी।
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद।
9: रामी, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको डेढ रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपा स्थित 1 रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले 1 जेठ राति 11:59 मिनटमा अधिवेशन अन्त्य गर्ने सिफारिसको

0: निर्णय गरेको हो। त्यस्तै भित्रपृष्ठमा कूटनीतिक नियोग पुनर्संरचना र राजदूत नियुक्तिमा ढिलाइ शीर्षकमा खबर प्रकाशित छ। 17 कूटनीतिक नियोग नेतृत्वविहीन र नियुक्तिका विषयमा परराष्ट्र मन्त्रालय नै अलमल रहेको खबरमा उल्लेख छ। त्यस्तै कोशी प्रदेश सभाको बजेट अधिवेशन 6 जेठदेखि शीर्षकमा पनि खबर प्रकाशित छ भने चुनावपछि पहिलो पटक बोलाए एमाले सचिवालय बैठक सक्रिय बन्दै ओली शीर्षकमा पनि
1: विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैलानी मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्ब राज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्राधानाध्यापक कडेलले विद्यालयको सिफारिश परीक्षा केन्द्रको नम्बर र सिम्बल नम्बर सहित तीनैजना विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाइरहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एसियामा हेरचाह अर्थतन्त्र 10 करोड़लाई रोजगारी दिन सकिने शीर्षकमा अर्को खबर पनि छापिएको छ।

पेशी सर्यो खर्च जुटाउन कानको मुन्द्री बेच्दै शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। 2071मा शिवरात्रि मेला हिँडेका सूर्यबहादुरको हत्या भएपछि आमा विष्णु कुमारीले छोराकै तीन साथी रामचन्द्र

0: र मानन्धर बुद्ध श्रेष्ठ र ध्रुव मानन्धर विरूद्ध उद्धरी दिएपछि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। विभिन्न चरणमा जिल्ला र उच्च अदालतले दुईजनालाई दावी नपुग्ने भन्दै सफाई दियो। ती फैसला ब्रेरैया नदीको भेलमा मिसिएपछि त्यहाँका किसानको चुलो बल्न धौधो हुन्थ्यो। बाढ़ीबाट सधैँ प्रभावित हुने कैलालीका भजनी, टीकापुर, जोशीपुर र कैलारी गाउँपालिकाका विभिन्न ठाउँमा चैते धान खेती विस्तार भएपछि भने किसानहरूले राहतको महसुस गरेका छन्। नागरिक अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रागिरीमा मापदण्ड विपरीत दोस्रो केबलकार शीर्षकमा यो खबर छापिएको छ भने प्रधानमन्त्रीको जवाफ विनय सरकारको नीति तथा कार्यक्रम पारित शीर्षकमा खबर अर्को छ। श्रम मन्त्रालयबाट हराएको प्रतिवेदन अझै नभेटिएको बारेमा अजबी पौड्यालले लेख्नु भएको छ। डेढ़ महिनादेखि श्रम मन्त्रालयको टेबलबाट हराएको श्रमिकको स्वास्थ्य संस्था अनुगमन प्रतिवेदन अझै भेटिएको छैन।
1: साझा खबरमा अब विदेशका खबर। अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै गएको एक अध्ययनले देखाएको छ। पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा कुपोषणको संकट गहिरिँदै गएको हो। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव नहुँदा 10 लाख बढ़ी बालबालिकालाई सहयोग पुर्याउन नसकिएको बताएको छ। रूसमा 5 वर्षमा कैदीहरूको संख्या 1,80,000 भन्दा बढ़ीले घटेको छ। मस्कोले युक्रेनमा युद्धमा कैदीहरूलाई पठाएका कारण कैदीबन्दीको संख्या घटेको जनाइएको छ। 4 वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ। विगत 20 वर्ष यता यो संख्या घट्दै गएको पनि अध्ययनले देखाएको हो। र ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त्र आक्रमण भएको छ। घटनाप्रति भारतले कड़ा असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेश मन्त्रालयले घटनाको विरोध गर्दै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई लक्षित गर्न कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने समेत बताएको छ। यो आक्रमण हर्मुज र आसपासको अन्तर्राष्ट्रिय जल क्षेत्रमा बढ़दो तनावका बीचमा भएको पनि विदेश मन्त्रालयले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। फिफा वरियतामा नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीले 6 स्थान सुधार गरेको छ। फिफाले हिजो मे महिनाको नयाँ वरियता सार्वजनिक गर्दा नेपाल 176 स्थानमा रहेको छ। यसअघि नेपाल 182 स्थानमा थियो। नेपालले साउदी अरबमा सन् 2027 हुने एएफसी एसियन कप छनौट प्रतियोगितामा 1 जीत निकालेको थियो। मलेसियाले नेपाल विरूद्ध गैर खेलाड़ी समावेश गरेको प्रमाणित भएपछि एएफसीले नेपाललाई 3-0 विजय भएको घोषणा गरेको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले आगामी 15 असारभित्र 33 विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ। राखेपले हिजो सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानून अनुसार संघ नै खारेज हुने चेतावनी समेत दिएको छ। राखेपमा अहिले 77 संघ छन्। राखेपमा दर्ता भएका 42 संघले भने वार्षिक रूपमा नवीकरण गरिसकेका छन्। र अमेरिकालाई डकवर्थ लेविस नियम अनुसार 2 रनको रोमाञ्चक जित निकाली स्कटल्याण्ड आईसीसी विश्वकप लीग 2 को शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुर स्थित त्रिवी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 47 ओभरमा 6 विकेट गुमाएर 321 रनको योगफल खड़ा गरेको थियो। अमेरिकाले लक्ष्य पछ्याएको इनिङ्समा वर्षा भएको थियो। फिल्ड अम्पायर बुद्धि प्रधान र दुर्गा सुवेदीले डकवर्थ लेविस अनुसार अमेरिकालाई 32 ओभरमा 248 रनको नयाँ लक्ष्य दिनुभएको थियो।

0: अमेरिकाले स्कटल्याण्डलाई अन्तिम ओभरमा चुनौती दिएको थियो। नेपालका अनुभवी अम्पायर बुद्धि प्रधानले एक दिवसीय अन्तर्राष्ट्रियमा 50 खेल पूरा गर्नुभएको छ। अम्पायर प्रधानले आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अमेरिका र स्कटल्याण्ड बीचको खेलमा अम्पायर बन्दै 50 खेलको आँकडा छोड्नु भएको हो।
1: संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा संसदमा प्रधानमन्त्रीको उपस्थिति र विपक्षीका कुरा। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाब प्रधानमन्त्रीले दिनुपर्ने विपक्षीको माग पूरा भएन। संसदमा प्रधानमन्त्रीको उपस्थिति मागलाई के राजनीतिक स्वार्थका रूपमा लिन खोजिएको हो? हामीले नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग कुराकानी गरेका छौं।
5: संविधानमा भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौं।
1: हिजोको परम्परा त थियो नि, तर

0: संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसमा जवाफहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि
1: लागेन। त्यसपछि संसद के अरे सरकारवादी दलको बैठक भयो र त्यसका निर्णयहरू त्यहाँ भएका कुराहरू बाहिर आए। यो नीति कार्यक्रमको जवाफ पनि प्रधानमन्त्रीले नदिने, प्रधानमन्त्री तोकेको मन्त्रीले दिने भन्ने कुराहरू आए र हेर्दै जाँदाखेरि प्रधानमन्त्री चाहिँ डमी हुने यो व्यवस्थाको, यो सरकारको र प्रधानमन्त्रीका नाममा कार्यक्रम चाहिँ सबै अरूले गर्ने, त्यो मात्रै होइन उहाँका विधेयकहरू यस अगाडिका पनि संसदमा अध्यादेशका चाहिँ पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु। उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ। सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गराउन नि परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्
2: सांसद युवराज दुलालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखिने घोषणा, बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस, कोशी प्रदेशको बजेट अधिवेशन जेठ 6
2: छानबिन आयोगले मागे उच्च पदस्थसँग सम्पत्ति विवरण, पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न समिति गठन, चालू आर्थिक वर्षमा 3 निर्यात लक्ष्य, चैतसम्म 2 निर्यात,
0: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाव बढ्ने डर, कैरालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर,
2: मध्यपूर्वमा जारी द्वन्द्वका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदी बन्दीहरूको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्यास्त्र आक्रमण,
0: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछि परिपत्र, आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
2: साझा खबर कन्तीमा कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन हामीले लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ कर्मचारीहरूलाई राजनीतिबाट अलग गर्ने सरकारको नीति कठोरताका साथ लागू गर्न खोजिएको जस्तो देखिन्छ। सामान्य प्रशासन मन्त्रालयले पटक पटक तारन्तार यसबारेमा स्मरण गराउँदै आवश्यक निर्देशनहरू दिँदै आएको छ। यसले कर्मचारीहरूमा राजनीति गर्न नपाइने भयो भनेर चिन्ता छाएको भनेर पनि कतिपयले व्याख्या विश्लेषण गरिराखेका छन्। एउटा बन्द कोठा देखाइएको छ, त्यहाँ कोट पाइन्ट त्यसै गरी दौरा सुरुवाल लगाएका कर्मचारी जस्ता देखिने 2 व्यक्तिहरू छन्। ती 2 एकजनाले राखेको केही जिज्ञासा अथवा विचारको प्रत्युत्तरमा अर्का कर्मचारी जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, जानेको काम नै त्यही थियो, देश त सबै ठप्पै हुने भयो नि।
0: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपांतर। का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIN ले संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी पनि कार्यक्रम हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संसदमा प्रतिपक्षी दलको भूमिका र प्रतिपक्षी दलका सांसदको बुझाई र अनुभवको बारेमा छलफल गर्दैछौ। नेकपाका प्रमुख सचेतक युवराज दुलालसँग सहकर्मी सन्तोष गन्धर्व कुराकानी गर्दै हुनुहुन्छ।
2: स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: हामी हेलो सांसदमा छौं। आज चाहिँ हामी तपाईसँग विशेष गरी यो पछिल्लो समय सदनमा देखिरहेको अवस्था, सरकारको नीति तथा कार्यक्रम र त्यस पछाडि उत्पन्न भएका परिस्थिति र यो अध्यादेशका कुराहरू पनि हामी जोड्नेछौं। अहिले संसदमा जुन खालको दृश्य देखिरहेछ, हुन त यो त्यति नौलो होइन नेपाली संसदमा, तर त्यो भन्दै गर्दाखेरि प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दाखेरि उठेका प्रश्नहरूमा प्रधानमन्त्रीको जवाब तपाईँहरू खोजिरहनु भएको छ, तर यता संसद नियमावलीले त्यसलाई बाध्यकारी बनाइरहेको छैन भन्ने खालको विषयहरू पनि उठिरहेछन्, तर परम्परागत चाहिँ यथावत नै छ। यो हुँदै गर्दाखेरि चाहिँ आजको मितिमा संसदमा विपक्षीहरूले उठाइरहेको विषय र चाहेको विषय चाहिँ के हो खासमा?
3: अहिलेको संसदमा यो जे गतिविधिहरू देखिराखेको छ, प्रतिपक्षीहरूले जुन स्थिति त्यहाँ देखाउन विवश भयो, त्यो चाहिँ वर्तमान सरकारको नेतृत्वको कारणले सृजित परिस्थिति हो र प्रतिपक्षीहरूलाई त्यहाँ जनताले पुर्याएका हुन्। जनताले यो सरकारको कार्यकारी प्रमुखको आवाज सुन्न चाहेका छन्। कार्यकारी प्रमुखको सदनमा देखिएको, सम्मानित सदनमा देखिएको व्यवहारहरूमाथि प्रश्नहरू उठेका छन्। आफ्नै नेतृत्वमा आफ्नै क्याबिनेटले पारित गरेको नीति कार्यक्रम राष्ट्र प्रमुखले वाचन गरिरहँदा सरकार प्रमुखले जुन अशोभनीय क्रियाकलाप त्यहाँ देखाउनुभयो, त्यसबाट संसारभरि रहेका नेपालीहरूले के हो यो भन्ने एउटा जिज्ञासा राखि नै राख्नु भएको छ। र प्रतिपक्षी हुनुको नाताले तपाईँहरूको भूमिका के हो, तपाईँहरूले किन त्यसमाथि बोल्नु भएन भन्ने प्रश्न पनि हामीमाथि छ। नागरिकले हामीमाथि राखेका प्रश्नलाई हामीले संसद मार्फत सरकारमाथि राखेको मात्रै हो। के यो सरकार, यो संसदमा, अहिलेको पार्लियामेन्टमा 5 वर्षसम्म हामीले प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो भनेर हामीले प्रश्न गरेको हो, अरू केही पनि होइन। जहाँसम्म नियमावलीको धारा 38 को सवाल छ, त्यो धारा 38 मा के लेखिएको छ र नियमावलीका धेरै ठाउँहरूमा के लेखिएको हुन्छ भने, प्रधानमन्त्रीले वा निजले तोकेको व्यक्ति भन्ने प्रोभिजन चाहिँ किन राखिएको हुन्छ भने, कुनै असाधारण परिस्थिति हुन सक्छ, कहिलेकाहीँ प्रधानमन्त्री देश बाहिर हुने स्थिति हुन सक्छ, कहिलेकाहीँ बिरामी अस्वस्थ अवस्था हुन सक्छ, या अन्य त्यस्तो विशिष्ट कारण हुन सक्छ जसको कारणले प्रधानमन्त्रीले आफूले नभ्याएर आफ्नो काम गर्न कुनै प्रतिनिधि तोकिन्छ। किन भन्दा मलाई तोकेको काम गर्ने पहिलो दायित्व त मेरै हो नि त, मैले तपाईँलाई त्यो काम त्यति बेला तोक्छु जति बेला म कुनै कारणले असमर्थ हुन्छु। त्यसकारणले हामीले केही भनेको छैन, प्रधानमन्त्रीको असमर्थताको कारण दिनु न त भनेको त हो नि, हामीले नीति कार्यक्रम पेश गर्ने जिम्मा उहाँकै हो। र फेरि नीति कार्यक्रम पेश गर्ने कुरा मात्रै होइन, उहाँलाई दिनभरि बसेर त्यहाँ सुनिदिनुपर्छ पनि हामीले भनेका छैनौं, तर संसदमा नीति कार्यक्रममाथि उठेका प्रश्न नेपालको संसदीय इतिहासमा सबै प्रधानमन्त्रीले आफैले दिनुभएको छ, सबै प्रधानमन्त्रीले। त्यसकारणले अहिले पनि जनताले सुन्न पनि चाहनुभएको छ उहाँको आवाज, र हामीले त्यही आवाजलाई प्रतिनिधित्व गर्दै तपाईँले संसदमा सरकार प्रमुखका हैसियतले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ भन्ने माग राख्नु सर्वथा संवैधानिक छ, न्यायिक छ, र संविधानको यही संविधानको धारा 76(10) स्पष्ट लेखिएको छ, सरकार, प्रधानमन्त्री र मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुनेछन्, जवाफदेही हुनेछन्, र पार्लियामेन्ट भन्दा माथि सरकार हुँदैन, र संविधान भन्दा माथि राष्ट्रपति या सरकार प्रधानमन्त्री कोही पनि हुँदैन भन्ने कुरा चाहिँ हाम्रो संविधानमा छ। त्यसकारणले हामीले त्यही कुरालाई जनताको आवाजको रूपमा सदनमा उठाएका हौ।
2: जस्तो कि अहिले तपाईँले सदनमा प्रधानमन्त्रीले प्रश्नको जवाब दिनुपर्छ अर्थात नीति तथा कार्यक्रममाथिको उठेका विषयहरूमा जवाब दिनुपर्छ भन्दै गर्दाखेरि हिजोको परम्परा त थियो नै तर संसदीय अभ्यासमा हिजोको परम्परालाई अहिले निरन्तरता दिने या प्रधानमन्त्रीले तोकेको कुनै एउटा व्यक्तिले त्यसका जवाबको जवाबहरू दिनुहुन्छ भन्दै गर्दाखेरि विपक्षले चाहिँ यो राजनैतिक स्वार्थका लागि प्रश्न गर्दैछ या त राजनैतिक स्वार्थका लागि या त राजनैतिक दबावका लागि चाहिँ अहिलेको सरकारमाथि प्रश्न उठाइरहेछ भन्दै गर्दाखेरि एउटा विपक्षी दलको प्रमुख सचेतकको हिसाबले के भन्नुहुन्छ?
3: त्यो कुरा होइन, हामीलाई त हामीले नागरिकलाई हेर्ने हो, नागरिकले हामीलाई के भन्नुहुन्छ, नागरिकको प्रतिक्रिया के छ भन्ने कुरा हो। तपाईँलाई भनौँ म नागरिकको प्रतिक्रिया के थियो भने जब राष्ट्रपति नीति कार्यक्रम वाचन गर्दै हुनुहुन्थ्यो बीचमा अशोभनीय तरिकाले प्रधानमन्त्री जुरुक्क उठेर हिँड्नु

0: भयो, मानव एकछिन केही जरूरी पर्यो होला, दुई मिनटको लागि बाहिर जानु होला भयो होला भन्ने हामीले सोच्यौं र त्यही मेरा मोबाइलमा मेसेजहरू आएका थिए, संसार जगतका साथीहरूबाट नै आएका थिए, केही अन्य चासो राख्ने साथीहरूबाट नै आएका थिए। पेश गर्ने कुराहरू कोही पनि प्रधानमन्त्रीले नगर्ने, कुनै कुरामा नि प्रधानमन्त्रीले नबोल्ने र संविधानमा र कानूनमा भएको व्यवस्थालाई वकालत गरेर अगाडि बढ्ने हो भने तपाईँलाई म उदाहरण दिन्छु, उहाँहरूले 8 अध्यादेश ल्याउनुभयो, संविधानमा अध्यादेश ल्याउने प्रोभिजन छ, कस्तो अवस्थामा ल्याउने भन्ने कुरा त्यो अहिले छोडौं। त्यसो भए कुनै पनि संसदको बैठक नराखेर अहिले करिब 40-45 विधेयक हामीले तयार गरेका छौं भन्ने कुरा सरकारबाट इन्फर्मल्ली आएको छ। सबै संविधानमा प्रोभिजन छ नि त, सबै विधेयक अध्यादेशबाट ल्याए भएर छलफल गर्न नै परेन, आजको आजै पनि उहाँले कार्यान्वयन गर्न पाउनुभयो। भनेपछि संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, त्यसकारणले त्यो लजिकल छैन। र परम्पराको कुरा के छ भने असल परम्परा त मान्नुपर्छ, हेर्नुहोस् असल परम्परा इग्नोर गरेर जान मिल्दैन, त्यो असल परम्परा हो। नीति कार्यक्रमको ओनरसिप सरकारले लिने र नीति कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको जवाब सरकार प्रमुखले दिने, 275 सदस्यीय अथवा 334 सदस्यीय संघीय संसदका सांसदहरू जनताका प्रतिनिधि हुन्, नेपाली जनताबाट निर्वाचित भएर आएका प्रतिनिधि हुन्, उनीहरूले बोल्ने भावनाहरू नेपाली जनताका भावनाहरू, त्यसको जवाब चाहिँ प्रधानमन्त्रीले नै दिनुपर्छ र नदिने हो भने के कारण हो, अस्वस्थता पढ्न नसक्ने हो कि, हो भने भन्नु पर्यो नि त, बोल्न नसक्ने हो कि, अथवा म देश बाहिर हुनुहुन्छ त, के हो त कारण, त्यो त चाहियो नि त। कति सजिलोको कुरा, प्रधानमन्त्री सिंहदरबारमा बस्ने, प्रधानमन्त्री आफ्नो निवासमा बसिराखिदिने, कहीँ पब्लिक फेस केही पनि गर्न नपर्ने, यो होइन नि त।
1: त्यसपछि विपक्षले अरूमा गरेको छैन, प्रधानमन्त्रीले जवाब दिन नसक्नुको कारण मात्रै
0: कारण दिँदा पनि हुन्छ, कारण दिएर अहिले चाहिँ यसकारणले प्रधानमन्त्रीले जवाब दिन सक्नुहुन्न, तर आगामी दिनमा यो संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुन्छ भन्नु पर्दैन। तपाईँलाई म एउटा प्रश्न सोध्छु, अथवा जति पनि अहिले यो सुनिराख्नु भएको छ या प्रधानमन्त्रीको पक्षमा रहेको जनमत पनि छ नि त, उहाँलाई पनि म सोध्न चाहन्छु, यो पार्लियामेन्टबाट प्रधानमन्त्रीले नेपाली नागरिकलाई सम्बोधन गर्नु पर्दैन, यसको जवाफको मात्रै सवाल छैन, देशवासीका नाममा कुनै सम्बोधन हामीले सुन्न नपाउने, त्यसकारणले के पनि नपाउने, प्रधानमन्त्रीको अभिव्यक्ति नै नआउने हो भने त देश प्रधानमन्त्रीले चलाइराखेका छ या प्रधानमन्त्रीलाई डमी बनाएर अरू कसैले चलाइराखेका छ, प्रश्न जिज्ञासा स्वाभाविक रूपमा उठ्छ।
1: जस्तो कि आजको दिनमा प्रधानमन्त्रीले संसदमा बोल्नुपर्छ पर्दैन भन्ने बीचमा धेरै त्यस्ता टिका टिप्पणीहरू पनि भएका छन्, प्रश्नहरू पनि उठेका छन्। अघि यहाँले भने जस्तो चाहिँ नीति तथा कार्यक्रममा वाचन हुँदै गर्दाखेरि प्रधानमन्त्री बाहिर निस्किँदै गरेको विषय, त्यस पछाडि संसदमा विपक्षले उठाएका प्रश्नहरूमा नीति तथा कार्यक्रममाथि नै प्रधानमन्त्रीले दिनुपर्ने जवाबका विषयहरू उठ्दै गर्दाखेरि चाहिँ प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफको टुङ्गो नलाग्दासम्म सदन नबस्ने खालको अभिव्यक्तिहरू पनि दिइरहेछ, त्यसै गरी एमाले चाहिँ नीति तथा कार्यक्रम नै खारेज गर्नुपर्छ भनिरहेछ भने नेकपाको लाइन चाहिँ के हो खासमा?
0: नेकपाको लाइन यो नीति कार्यक्रममा सक्दाखेरि प्रधानमन्त्रीले टेबल गर्नुपर्थ्यो, सक्दाखेरि प्रधानमन्त्री बसेर सांसदहरूले उठाएका जिज्ञासाहरू उहाँले सुन्नु पर्थ्यो, दुइटै कुरा नसक्दाखेरि प्रधानमन्त्रीले आएर जवाफ दिने जिम्मेवारी चाहिँ बोक्नुपर्छ, हामी त्यो दुइटै सबै हुनुपर्छ भन्दैनौं, देशको कार्यकारी अन्य काममा पनि व्यस्तता हुन्छ, त्यसकारणले उहाँका प्रतिनिधिहरूले पनि त्यो रिपोर्ट गर्न सक्नुहुन्छ संसदमा उठेका सवालहरू, तर त्यसलाई सम्बोधन गर्ने त्यो नीति कार्यक्रममा उठेका सवालहरूको स्पष्टीकरण दिने, राम्रा पक्षहरूलाई समेट्ने, कमिटमेन्ट गर्ने र के गर्न खोजेको हो भन्ने कुरा सरकारको त्यसलाई थप क्लेरिफाई गर्ने काम चाहिँ प्रधानमन्त्रीकै मुखबाट हुनै पर्छ भन्ने नेकपाको हाम्रो अडान छ। हामी संसदमा छलफल निर्वाद हुन दिन्छौं, हिजो पनि हामीले भनेको हो, हामी विपक्षीकै साथीहरू उठिरहँदा पनि हामी बसिरहेकै थियौं, किनभने प्रधानमन्त्री भोलि नै जवाफ दिने भएको हुनाले भोलिको लागि आजको रोक्नु पर्दैन, आज छलफल हुँदा पनि हुन्छ र भोलि पनि भनेको आज पनि शुरूमा निर्वाद छलफल हुँदा हुन्छ र अन्तिममा जवाफ दिन प्रधानमन्त्री आउनु भएन भने र प्रधानमन्त्रीको प्रतिनिधि कुनै मन्त्रीले जवाब दिने हो भने चाहिँ अहिलेसम्मको हाम्रो निर्णय हामी त्यो सुन्दैनौ, हामी प्रधानमन्त्रीकै मुखबाट सुन्न चाहन्छौँ।
1: बैठक बहिष्कार गर्नुहुन्छ या त
0: हामी प्रधानमन्त्रीलाई बोलाउनको लागि पहिला त हाउसमा उठेरै माग गर्छौं, र हामी प्रधानमन्त्री नआएसम्म हाम्रो पोजिसन कायमै राख्छौं र सरकारसँग त विभिन्न टुल्सहरू त हुन्छ नै, सरकारले जबरजस्ती पनि गर्न सक्छ होइन, पासपोर्ट त्यतिकै भनिदिनु पनि सक्छ किन सरकारसँग त एब्सोल्युट मेजोरिटी छ। त्यस्तो बलजफ्ती गर्ने अवस्था आयो भने हामीले संसदलाई बहिष्कार पनि गर्न सक्छौ यो सवालमा।
1: कारणसहित आयो भने त्यसलाई समर्थन गर्न सकियो,
0: कारणसहित कारण भनेको जेन्युन कारण आउनु पर्यो, जेन्युन कारणसहित आयो भने त त्यसलाई अन्यथा लिने कुरा हुँदैन।
1: अब सरकारको नीति तथा कार्यक्रमतिर लागौ, खासमा अहिले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ र यो सदनमा छलफल पनि चलिरहेछ, यहाँले नीति तथा कार्यक्रममाथि आफ्नो विचार पनि राखिसक्नु भएको छ सदनमा। समग्र हेर्दाखेरि चाहिँ नेकपाले नीति तथा कार्यक्रमलाई कसरी लिएको छ, यसले अहिलेको चाहिँ तत्कालको जनमतलाई कदर गर्छ गर्दैन होइन, अहिले हामीले भोगिरहेका विभिन्न विषयहरू छन् ती विषयलाई सम्बोधन गर्छ गर्दैन, फेरि नीति तथा कार्यक्रम आउँदै गर्दाखेरि सबै कुरा यो बजेटमा समावेश हुन्छ भन्न पनि नसकेला, बजेटमा आउँदाखेरि केही परिमार्जन होला केही थपगढ होला, तर त्यो हुँदै गर्दाखेरि चाहिँ अहिलेको नीति तथा कार्यक्रमलाई तपाईँको पार्टीले कसरी लिन्छ र यसले चाहिँ जनताको समस्या सम्बोधन गर्छ गर्दैन?
0: यो नीति तथा कार्यक्रममा जसरी नीति तथा कार्यक्रम भनिन्छ त्यसको दुईटा पाटा हुन्छ, नीति र कार्यक्रम। नीति एउटा नारा जस्तो हो अथवा लक्ष्य जस्तो हो, त्यसले सबैले बुझ्ने एउटा कर्णप्रिय शब्द त्यसले निर्माण गरे हुन्छ, तर कार्यक्रम चाहिँ त्यो हो त्यो नीतिलाई पूरा गर्नलाई त्यसले सपोर्ट गरे हुन्छ। र यो परिस्थिति यस्तो हो, यो नीति कार्यक्रममा नै लेखिएको छ, नेपालको इतिहासमा जुन अवसर अहिले प्राप्त भएको छ त्यसलाई ऐतिहासिक दुर्लभ अवसर नीति कार्यक्रममा लेखिएको छ र यो हो, र यो ऐतिहासिक दुर्लभ अवसर नेपालको विकास र समृद्धिको उत्कट चाहनालाई परिपूर्ति गर्नको लागि प्राप्त भएको हो, यो सामान्य अवस्था होइन, यो असामान्य जनमत जुन प्राप्त भएको छ, असाधारण विश्वास जुन प्राप्त भएको छ त्यसलाई परिणाममा निकाल्नको लागि सरकारसँग एउटा दृष्टिकोण चाहिन्छ। त्यो दृष्टिकोणलाई हामीले पोलिटिकल आइडियोलोजी अथवा सरकारको आर्थिक राजनीतिक दृष्टिकोण के हो भन्ने बाट हामीले मापन गर्छौं। यो नीति कार्यक्रम सरकार संसदमा दुईटा बेन्च हुन्छ, सरकारी बेन्च र प्रतिपक्षको बेन्च, एउटा बेन्चबाट हेर्दाखेरि एकदमै राम्रो देखिन्छ, अर्को बेन्चबाट हेर्दाखेरि अभावहरू देखिन्छन्, तर हामीले निष्पक्ष एउटा बेन्चबाट हेर्ने हो भने यो नीति तथा कार्यक्रम पढ्दा सुन्दा र हेर्दा जति उहाँले लोकप्रिय बनाउन कोसिस गर्नुभएको छ तर डेस्टिनेशनको हिसाबले गन्तव्यको हिसाबले हेर्दाखेरि संविधानसँग संगति राख्दैन यो नीति तथा कार्यक्रमले, र दृष्टिकोण के हो भन्ने कुरा नै क्लियर गर्दैन। सबैभन्दा ठूलो नीति कार्यक्रम भएको अभाव चाहिँ यो हो। त्यो भनेको के हो भने हाम्रो संविधानले स्रोत र साधनको समन्यायिक परिचालन गरेर समतामूलक समाज निर्माण गर्दै समाजवादी राष्ट्र निर्माण गर्ने भन्ने कुरा संविधानको प्रस्तावनामा स्पष्ट लेखेको छ, जुन शब्द नीति कार्यक्रमको कुनै एउटा बुँदामा पनि छैन। यो नीति कार्यक्रमले आकर्षक कुराहरू ल्याएको छ, 10 वर्षमा 30,000 मेगावाट जल विद्युत उत्पादन गर्ने, जलविद्युत मात्र होइन सबै किसिमका विद्युत उत्पादन गर्ने जुन कुरा नारा लोकप्रिय छ, तर 10 वर्षमा 30,000 मेगावाट विद्युत चाहिँ हाम्रो सम्पूर्ण सामर्थ्यको परिचालन गर्दा पनि र उहाँहरूले प्रस्तावित गर्नुभएका सबै कानूनहरू सुधार गर्दा पनि संरचना सुधार गर्दा पनि 10 वर्षमा 30,000 मेगावाट नेपालको अवस्थितिले सम्भव छैन। म पनि यसको धेरथोर जानकार हो, सम्भव छैन, यो कुरा भोलि देखिने कुरा हो होइन। यस्तो एकदमै अति महत्वाकांक्षी नारा पनि उहाँले राखिदिनु भएको छ किन त्यसको एट्र्याक्सन तान्नको लागि, वैकल्पिक वित्त विकास डायस्पोरा पुँजी निजी लगानी र राज्यका विभिन्न कोषहरूमा रहेको फ्रिज भएको रकमहरूलाई परिचालन गर्ने कुरा ल्याउनु भएको छ, यो गर्नै पर्छ। यो एक हिसाबले हेर्दाखेरि विकासलाई तीव्र ढंगले गर्नको लागि हामीलाई वैकल्पिक स्रोतको आवश्यकता छ, त्यो हिसाबले ठिकै छ, यसलाई मैले अन्यथा रूपमा लिइन। तर यसमा एउटा आलोचनात्मक प्रश्न के छ भने आन्तरिक अर्थतन्त्रको सुदृढ नगरिकन विकास नगरिकन आन्तरिक सम्भावनाहरूको खोज नगरिकन र त्यसलाई उजागर नगरिकन गरिने विकासले चाहिँ परनिर्भरता बढ़ाउँछ, हामीलाई डिपेन्डेन्सी बढ़ाउँछ। आन्तरिक उत्पादन र स्रोत साधनको प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोगबाट गरिने हो भने चाहिँ हामीलाई आत्मनिर्भरता बढ़ाउँछ, स्वाभिमान बढ़ाउँछ, राष्ट्रियताको सुदृढ गर्छ। त्यसकारणले बाह्य स्रोतलाई वैकल्पिक स्रोतलाई परिचालन गर्ने कुरामा नीति कार्यक्रमले राम्रो कार्यक्रम ल्याएको छ, तर आन्तरिक स्रोत चाहिँ जुन मुख्य हो प्रमुख हो त्यसलाई परिचालन गर्ने कुरामा चाहिँ यो चुकेको छ।
1: नीति तथा कार्यक्रमले देशको सामर्थ्य आफ्नो सामर्थ्य
0: पहिचान गर्न सकेन होइन आफ्नो सामर्थ्यको पहिचान गर्न सकेन। जलविद्युतको क्षेत्रमा ठिक छ उसले पहिचान गरेको मैले भने त्यति अहिले नसके पनि जलविद्युत एउटा मेजर होइन तपाईँको सम्भावना हो भन्ने कुरा उसले राखे त्यो ठिक छ। हामीसँग के छ खनिज छ हामीसँग खनिज तत्त्वहरू पर्याप्त छ पेट्रोलियम ग्यासको कुरा होस् खनिजको कुरा होस् युरेनियमको कुरा होस् ढुङ्गा मार्बलका कुरा होस् चुनढुङ्गाको कुरा होस् ग्रेनाइटको कुरा होस् होइन सिसा रुबी जस्ता अमूल्य खनिज पदार्थहरू अमूल्य जडीबुटीहरू र वनजन्य काष्ठजन्य उत्पादनको प्रचुर सम्भावना नेपालमा मौजूद रहेको छ पोटेन्सियल क्षेत्र हो त्यो त्यो क्षेत्रलाई यसले उजागरै गरेन त्यो खनिज क्षेत्रलाई यसले यो नीति कार्यक्रमले केही पनि सम्बोधन गरेन
1: सम्भावना देखाउने तर समस्याको पहिचान नभएको
0: यो सरकारले गर्न सक्थ्यो यसमा मेजोरिटी थियो डिसिजन गर्न सक्थ्यो होइन अन्तर्राष्ट्रिय कूटनीतिक सन्तुलन कायम गरेर यो सरकारले गर्न सक्ने अवसर थियो तर त्यो गरेन किन भन्दा त्यो दृष्टिकोणै सरकारको भएन सरकार बढी पुँजीवादी दृष्टिकोणबाट गाइडेड भयो सिधा कुरा भन्दाखेरि त्यो दृष्टिकोण सरकारमा भएन। दोस्रो कुरा हाम्रो जीडीपीको एउटा मेजर सेक्टर भनेको एग्रिकल्चर सेक्टर हो कृषि क्षेत्रको कन्ट्रिब्युसन जीडीपीमा धेरै ठूलो छ नेपालमा र अर्को कन्ट्रिब्युसन भनेको रेमिट्यान्सको हो र अर्को कन्ट्रिब्युसन भनेको सेवा क्षेत्र र उद्योगको हो होइन यो चारवटा क्षेत्र मध्ये सरकारले कृषि क्षेत्रलाई इग्नोर गर्यो अर्को उद्योग क्षेत्रलाई गर्यो त्यसपछि कृषि क्षेत्रलाई पनि इग्नोर गर्यो किनभने कृषिको कृषि उत्पादनमा आत्मनिर्भरता र निर्यात गर्ने पोटेन्सियालिटी नेपालमा छ। अहिलेको विश्वमा नै कृषि अर्थतन्त्रको भ्यालु बढ्दै गइरहेछ क्या इम्पोर्टेन्स बढ्दै गइरहेको छ र त्यो कुरालाई समेत ख्याल गरेर नेपालको फेरि नेपालको धेरै नागरिक कृषि पेसामा आश्रित भएको कारणले नागरिकको जीवन स्तर माथि ल्याउनको लागि पनि कृषि पेसालाई प्रायोरिटी दिनु पर्थ्यो तर यो नीति कार्यक्रममा कृषि पेसा त सम्पूर्ण रूपमा उपेक्षामा परेको छ भन्दा अतियुक्ति हुँदैन किन भन्दा निरन्तरताका केही कार्यक्रमका भाषा बाहेक नीति कार्यक्रममा केही पनि छैन किसानलाई कसरी हँसाउने भन्ने कुरा यसमा छैन त्यसकारणले मैले भने आइडियोलोजिकल हिसाबले नीति कार्यक्रम चुकेको छ आकर्षणको हिसाबले केही नयाँ कार्यक्रम ल्याएको छ रोजगारी सृजना गर्ने कुरा रोजगारी दशक रोजगार नीति जस्ता कुराहरू नीति कार्यक्रममा आएका छन् त्यो ठिक छ त्यसलाई सम्बोधन गर्ने सपोर्ट गर्ने कार्यक्रम विषयगत मन्त्रालयबाट आउनुपर्छ त्यो आउन सकेको छैन त्यसकारणले उद्योग धन्दाको विकास नभइकन कृषिलाई प्रोत्साहन नगरिकन रोजगारी त सिर्जना हुँदैन। अहिलेको आईटीको जमानामा तपाईँले टेक्नोलोजीमा गर्ने विकासले रोजगारी सिर्जना कम हुन्छ पुँजीको निर्माण हुन्छ तर रोजगारीको सिर्जना कम हुन्छ। अहिले रिमोटमा गइसकेका छ के अरे रोबोटमा गइसकेका छ रोबोटिकमा गइसकेको अवस्थामा हामीले त्यो पक्षलाई पनि हेर्नुपर्छ भन्दाखेरि रोजगारी सिर्जना गर्ने कुरा बोल्या छ तर कार्यक्रममा त्यो देखिँदैन त्यसकारणले गर्दाखेरि नीति कार्यक्रमलाई द्वन्द्वात्मक तरिकाले विवेचना गर्दाखेरि राम्रा कुराहरू पनि छन् र अभावहरू पनि छन्।
1: अब सांसद भइसकेपछि अलिकति कानून निर्माणका कुराहरूमा पनि अगाडि बढौं है संसदमा सांसद भएर आइसकेपछि विभिन्न सपनाहरू होलान् या जनताको अपेक्षा पूरा गर्ने विभिन्न बाचाहरू होलान् त्यो सँगसँगै चाहिँ केही योजनासहित संसद भवन प्रवेश गर्ने हो तर पछिल्लो समय सरकारले आठवटा अध्यादेश ल्याएको छ र त्यो अध्यादेशमा चाहिँ यहाँहरूको दल या त विपक्षी दलहरूले पनि असहमति जनाइरहनु भएको छ खासमा संसद छलेर अध्यादेश ल्याउन नमिल्ने हो भनिरहेछ तर कानूनमा व्यवस्था छ त्यस कारण सरकारले गरिरहेछ यता कता सुन्नमा आएको जस्तो छ विपक्षी दलहरू अध्यादेशलाई अस्वीकृत गर्ने काममा एकजुट हुँदैछन् भन्ने सन्देश जाँदै गर्दाखेरि खासमा यो के हो
0: यो अध्यादेशको सवालमा प्रक्रियागत त्रुटि नै हो संविधानले दिएको प्रोभिजन चाहिँ बाध्यकारी जटिल अवस्थाको लागि हो अधिवेशन नचलेको अवस्थामा चलिरहेको अवस्था बाहेक तत्काल केही गर्नुपर्ने भन्ने संविधानमा व्यवस्था छ यहाँ चाहिँ के गरियो भने अधिवेशनको आह्वान गरियो सहज ढंगले अधिवेशन चल्ने अवस्था थियो र आह्वान गरिएको अधिवेशनलाई 24 घण्टाभित्रै त्यसलाई फेरि स्थगित गरियो त्यसपछि 8 अध्यादेश ल्यायो यो इन्टेन्सनल्ली हो त्यसकारणले यो प्रक्रियागत त्रुटि छ प्रक्रियागत त्रुटि भएको कारणले यो सबै अध्यादेशलाई अस्वीकृत गर्नुपर्ने हो तर हामी अहिले यो सबै अध्यादेशलाई अस्वीकृत गर्दै छैनौं केही अध्यादेशलाई हामी अस्वीकृतिको सूचना हाम्रो नेपाली कम्युनिस्ट पार्टीले दिइ नै सकेको छ र हामी त्यो मध्ये केहीलाई हामी अस्वीकृत गर्छौं र केहीलाई हामी गर्दैनौं किन गर्दैनौं भने मैले भने प्रक्रियागत हिसाबले सबै गर्नुपर्थ्यो तर
1: सबै
0: हामी गर्दैनौँ किन गर्दैनौँ यो पनि नागरिकहरूलाई नेपाली जनतालाई पनि स्पष्ट गर्नुपर्ने हुन्छ किनभने प्रक्रियागत र संवैधानिक हिसाबले संसद चल्ने सम्भावना हुँदा ल्याएको अध्यादेश अस्वीकृत गर्नुपर्थ्यो तर हामी सिम्बोलिक मात्र त्यसको विरोध गर्छौं यो गलत हो भनेर र बाँकी चाहिँ हामी गर्दैनौँ भन्दा सरकारले काम पनि गरोस् काम गर्ने वातावरण नै दिनुपर्छ भन्ने हिसाबले हामी गर्दैनौँ किन उसले विधेयक ल्याएर गर्नुपर्थ्यो अध्यादेश ल्याएर गर्यो भन्ने मात्रै हाम्रो त्यसमा विरोध हो त्यस कारणले गर्दैनौँ केही चाहिँ किन गर्छौं भने प्रक्रियागत त्रुटिको सिम्बोलिक विरोध जनाउन र कन्टेन्टमा पनि केही समस्या भएको कारणले जस्तो तपाईँले सोधिहाल्नुभयो हामी संवैधानिक परिषद सम्बन्धी अध्यादेश हामी अस्वीकृत गर्ने हाम्रो उद्देश्य हो किन त्यहाँ गलत प्रावधान राखिएको छजना संवैधानिक परिषदको सदस्यहरूमा सहमतिमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने संविधानको मर्म हो छजनामा तीनजनालाई बहुमत हुने गरी संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएछ त्यो त्रुटि छ मैले एउटा मात्रै विषय राखेँ विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि त्रुटिपूर्ण छ किनभने यस अघि नै सरकारले विश्वविद्यालय प्रधानमन्त्रीलाई हटाउने कुलपतिबाट भन्ने एउटा दृष्टिकोण अगाडि सारिसकेको छ बोर्ड अफ ट्रस्टी बनाउने विज्ञहरूबाट चाहिँ विश्वविद्यालय चल्ने प्राज्ञिक स्वतन्त्रता कायम राख्ने भनेर एक स्टेप त हामी अगाडि गइसकेका छौं नि अहिले त्यसलाई हटाएर प्रधानमन्त्रीलाई सर्वाधिकार दिने विद्यार्थी संगठनहरू जस्तो महत्वपूर्ण संगठनहरू खारेज गर्ने लगायतका प्रोभिजनहरू भएको कारणले विश्वविद्यालय सम्बन्धी अध्यादेश पनि हामी खारेज गर्छौं हामीले सक्दाखेरि अस्वीकृत गर्ने हाम्रो उद्देश्य छ र अर्को हामी केही नेपाल ऐन संशोधन सम्बन्धी कानून जुन अध्यादेश आएको छ त्यसलाई पनि हामीले विरोधको सूचना हालेका छौं र त्यसलाई पनि हामीले सक्दा अस्वीकृत गर्छौं किन भन्दा त्यसमा पनि अहिलेको विश्वमा लोकतन्त्रको खिलाफमा कोही जान सक्दैन के संसारभरि छ ट्रेड युनियनहरू मजदूरहरूको आफ्नो हक हितको रक्षाको लागि लोकतन्त्रमा राज्यले दमन गर्यो भने त्यसका विरूद्ध संघर्ष गर्नकै लागि बनेको हो ट्रेड युनियन सौदाबाजी गर्नकै लागि बनाए हो विश्वव्यापी बनाए हो

0: थाल्छ, त्यो कुरामा पनि हामी अस्वीकृतिमा सफल हुन्छौं। अरू हामी गर्दैनौं, सरकारले काम पनि गर्नुपर्छ भन्ने हिसाबले सरकारलाई सुविधा हामी दिन्छौं।
1: अब हामी संसदप्रति सांसदहरूको उत्तरदायित्व र जनताप्रति सांसदहरूको उत्तरदायित्वको विषयलाई अलिकति अगाडि बढ़ाउ। खासमा संसदमा सांसद भएर आइसकेपछि यहाँले चुनावमा गरेका वाचाहरू र पूरा गर्नुपर्ने दायित्वको विषयहरू र जनताका सवालमा भर्खरै संसद शुरू भएको छ, यसलाई धेरै त्यति धेरै महत्वका साथ हामीले विषयहरू उठ्दैनन् भन्न त पाइएन, तैपनि अझै धेरै लामो समय चाहिँ छ यहाँको कार्यकाल। त्यो हिसाबले चाहिँ अहिले अहिले पछिल्लो समय देखिएको संसद संसदीय गतिविधि र एउटा सांसदले जनताप्रति निभाइरहेको उत्तरदायित्वको हिसाबले चाहिँ यहाँले के गरिरहनु भएको छ अहिले?
0: मैले पहिलो कुरा सांसदको भूमिकामै जाउँ। सांसदको भूमिका मुख्य गरी पहिलो त कानून निर्माण हो। कानून निर्माण भनेको संविधान संशोधनदेखि कानून निर्माण र कानूनहरू संशोधनसम्मका कुराहरू पर्छन्। सरकारका नीति कार्यक्रम र बजेटमाथि आफ्ना धारणाहरू राख्ने र त्यसलाई पारित अथवा स्वीकृत अस्वीकृत गर्ने सम्मका कुराहरू पर्छन्। ती कुराहरूमा अब विधेयकहरू ल्याउने प्रस्तावहरू ल्याउने काम सरकारको हो, म अहिले प्रतिपक्षको रोलमा छु, त्यसकारणले त्यसमाथि आफ्ना धारणा राख्ने काम प्रभावकारी ढंगले गरि नै राखिएको छ। संसदका हरेक बैठकहरूमा उपस्थित भएर त्यसमाथि जनताको भावनाहरूलाई प्रतिनिधित्व हुने गरी मैले बोली नै राखेको छु, पहिलो कुरा। दोस्रो कुरा, सांसदले आफ्नो निर्वाचन क्षेत्रको र देशको समस्याको पहिचान गरेर सरकारलाई ध्यानाकर्षण गराउने र त्यस सम्बन्धी कानून निर्माण गर्ने अथवा समस्याहरू समाधान गर्न कार्यक्रमहरूको विकास गर्ने कुराहरू सांसदले प्रतिनिधित्व गर्ने हो। त्यो काम पनि मैले गरिराखेको छु। मैले सिन्धुपाल्चोक जिल्लाको विकास निर्माणको सवाल होस् अथवा बाढ़ी पहिरोबाट भएका क्षतिहरूको पुननिर्माण र संरक्षणको सवाल होस् अथवा देशमै आएको किसानहरूका समस्याहरू हुन्, ती समस्याहरूलाई मैले संसदमा बोली नै राखेको छु, उठाइ नै राख्दैछु र एउटा सांसदले गर्नुपर्ने भूमिकाहरू निर्माणमा गरि नै राख्नेछु। अर्को कुरा, विकास निर्माणको प्रतिनिधित्व पनि हो सांसद, हुन त सांसदले विकास निर्माण गर्ने हो र भन्ने प्रश्न छ, तर निर्वाचनमा जनताहरूले सांसदसँग पनि हाम्रो बाटो बनाइदिनु पर्यो, धारो बनाइदिनु पर्यो, कुलो बनाइदिनु पर्यो, भवन बनाइदिनु पर्यो, मन्दिर बनाइ

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रो पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9869962998।
0: अहिले बिहानको 7 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: Kajaria Tiles, your world-class luxury.
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
10: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
10: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।
7: Kajaria Tiles, your world-class luxury.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: के तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
3: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको सँग जबतोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
2: निरूपण गर्ने प्रकृतिका विवादहरू
3: आलिधुर बाँध पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
2: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
3: चरण घाँस दाउरा सम्बन्धी विवाद,
2: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
3: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
2: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
3: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
2: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
3: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
2: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
3: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
2: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
3: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
3: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
2: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
3: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
2: गाली बेइज्जती सम्बन्धी विवाद,
3: लुटपिट सम्बन्धी विवाद,
2: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
3: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
2: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोगचलन गरेको सम्बन्धी विवाद,
3: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
2: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायल हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
3: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
7: आउँदो पुस्तालाई समेत ख्याल हुनेछ।
6: यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप,
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा।

0: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
1: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
0: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
1: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
0: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
2: वनमा आगो लगाउनेलाई वन एन 2076 दफा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
4: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: Kajaria Tiles, your world class luxury.
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
8: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
7: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आज बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
11: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
11: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: Kajaria Tiles, your world class luxury.

0: हजुरको रेडियो 102.1 MHz।
1: मंगल सूत्र झुमका र पाउजु।

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069608 9294442। सुबिना सुनसादी पसल मन्थली 1 देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: होइन ये बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 9869224444।
4: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
5: Kajaria Tiles, your world-class luxury.
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
5: Kajaria Tiles, your world class luxury.
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
9: सम्पर्क नम्बर 0475904669 6 98692 99 8।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: Islama, sunasun, hamro mummy le bhannu bhayeko, u to pallo ghar ko hajurama ta boksiyo re ni.
3: Ho ra? Hoina hola testo ta.
4: Soita, timi haru ko ke khas kos kura hudai cha? Ke bho bhan ta?
3: Ke bhaina miss?
4: Maile sunisake, hera boksa boksi bhanne hudaina, yo ta samajik abishwas matra ho. बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
0: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
6: दैनिक रु 197 मा रु 50,00,000 को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world-class luxury.
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: हजुरको रेडियो 102.1।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सरकारको नीति तथा कार्यक्रमले समेटेको कृषि क्षेत्रका विषयबारे केन्द्रित छ। गएको सोमबार सरकारले आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरणसँगै आर्थिक सुधार, अर्थतन्त्र लगायतलाई प्राथमिकतामा राखिएको छ। यसअघि सरकारले राष्ट्रिय प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा खाद्यका लागि कृषि अभियानले कृषिको समग्र विकासका लागि भन्दै नीतिगत र संरचनागत सुधारको विस्तृत खाका समेत सरकार बुझाएको थियो। रासायनिक मल र विषादीमा आधारित वर्तमान कृषि चक्रले माटोको उर्वरा शक्ति र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै अभियानले तत्काल जैविक अर्थात पर्यावरणीय कृषितर्फ रूपान्तरण हुन सरकारसँग माग गर्दै आएको छ। नीति तथा कार्यक्रमले कृषि क्षेत्रका के कस्ता विषयलाई उठाएको छ त? आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँलाई मैले शुरूमा सोधेको छु, खाद्यका लागि कृषि अभियान के हो?
1: धेरै धन्यवाद। यो हामीले नेपालमा गएको यो 5-6 दशकदेखि बेच्नका लागि खेतीपाती गर्नुपर्छ भनेर हाम्रो विशेष गरेर सरकार पक्ष नै यसमा निकै ठूलो कम्मर कसेर लाग्यो, जसको परिणाम अब आज हामीले देख्न सक्छौँ। उसले उत्पादन वृद्धिका नाममा जसरी कृत्रिम रसायनहरूको सहारा लियो, जसरी नपुंसक बिउहरूको सहारा लियो, जसरी एक खालको भनौँ न यन्त्र उपकरणहरूलाई चाहिँ बढी प्रवर्धन गर्ने एक खालको प्रयास गर्यो, त्यो सबैबाट हामीले सकारात्मक भन्दा अलिकति नकारात्मक परिणामहरू नै हात लाग्यो भन्ने ठाउँमा पुगेका छौँ हामी जाने आधा शताब्दीका वरिपरि रहँदाखेरि होइन। त्यसले गर्दा हामी गएको 15 वर्षदेखि यो जसरी हामीले चाहिँ उत्पादन वृद्धिका नाममा जसरी हामीले हाम्रो पृथ्वी, हाम्रो माटो, हाम्रो जनस्वास्थ्य, हाम्रो पर्यावरण, हाम्रो जैविक विविधता गुमाउँदै गएका छौँ, यो चीजमा चाहिँ खबरदारी गर्नुपर्छ है भन्ने खालको एउटा चिन्तन, एउटा सोचको विकास भएसँगै हामीले यो कृषि चाहिँ खानाका लागि गर्नुपर्छ भनेर हामीले चाहिँ खाद्यका लागि कृषि अभियान भनेर यो अभियान शुरू गरेका हौं। यद्यपि म आफै पनि खेतीपाती गर्ने मान्छे हुँ र म गएको 22-23 वर्षदेखि चाहिँ म यो भन्ने तामा तुलसी टाउकोमै राखेर प्राङ्गारिक खेतीपाती गर्नुपर्छ भन्ने अभियानमा म मात्रै होइन, म सिङ्गो समुदायलाई लिएर म चाहिँ जोडिएको मान्छे। त्यसैले अहिले चाहिँ यो अभियानले गएको 15 वर्षदेखि यही कुराहरूमा नीति निर्माताहरूलाई अलिक बढी सचेत गराउँदै हामी अब त्यो भनौँ न अध्ययन गर्दै एक खालको पैरवी गर्दै दुईटै कुरा सँगसँगै लगिराखेका छौँ। इभिडेन्सको आधारमा हाम्रा पैरवीहरू लेखेर बोलेर होइन कहिले सड़कमै आएर, कहिले ज्ञापन पत्र मार्फत होइन, कहिले ध्यानाकर्षण पत्र मार्फत, विशेष गरेर नीतिगत पैरवीको तहमा हामीले अलि बढी काम गरिराखेका छौँ होइन। त्यो चाहिँ अब सकेसम्म तिनी तहलाई नै समेट्न खोज्छौँ। यद्यपि अब हाम्रो खालको लुज नेटवर्क हो, त्यस्तो खालको दर्ता भएको त्यस्तो खालको स्रोत साधन सम्पन्न संस्था पनि होइन। हामी यो नेपालको माटोलाई बचाउनुपर्छ, नेपालको प्राकृतिक कृषिलाई बचाउनुपर्छ भन्ने खालका विचार भएका व्यक्ति र संस्थाहरू यसको चाहिँ सदस्य हुन सक्नुहुन्छ र यो मुद्दामा चाहिँ उहाँहरू पनि सहयात्री बन्न सक्नुहुन्छ। त्यस्तो खालको लुज नेटवर्क भएको हुनाले यसले चाहिँ एक खालको चाहिँ यसको कार्यक्षेत्र यसले गर्ने एकदम काम म्यासिभ रूपमा जान सक्ने भन्ने हुँदैन। यसले ती प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व गर्छ जसले जो सूक्ष्म रूपमा माटोमा बसेर सूक्ष्म जीवाणुको रूपमा काम गरिरहेका छन् होइन, जो प्राकृतिक रूपमा चाहिँ एक खालको भनौँ न मान्छे मात्रैको विकासबाट समग्र विकास हुन सक्दैन, नेपालको विकास हुन सक्दैन भन्ने मान्यता राख्ने वर्ग समुदाय सबैका भावनाहरूलाई प्रतिनिधित्व गर्ने एउटा संयुक्त मोर्चाको रूपमा यो छ सर।
0: तपाईँले विगत 15 वर्षदेखिको चाहिँ अभियान केन्द्रित कार्यहरू चाहिँ जोड्नुभयो, विगतको चाहिँ जागरण यात्रा थियो
1: हजुर हो,
0: जुन जागरण यात्रा के थियो?
1: एकदमै धन्यवाद सर, तपाईँले ठ्याक्कै 1 वर्ष अगाडि हामीलाई लगिदिनुभयो। हामी 1 वर्ष अगाडि चाहिँ हामीले ठ्याक्कै 1 महिनाको 1 महिने जैविक कृषिको जागरण यात्रा शुरू गरेका थियौं। त्यो चाहिँ झन्डै झन्डै तीनटा प्रदेश र 25 जति पालिकाहरूलाई हामीले त्यो जागरण यात्रामा समेट्न सक्यौं। त्यो भित्रमा थुप्रै संचारकर्मी, नागरिक समाज, उत्पादक समूहहरू अनि कृषि विषय अध्ययन अध्यापन गर्ने संस्थाहरू लगायत थुप्रै क्षेत्रहरूलाई हामीले त्यो अभियानमा समेट्न सक्यौं र त्यो अभियान चाहिँ साँच्चै एउटा साँच्चै जागरणको अभियान थियो भन्ने लाग्छ। यद्यपि अब हामी नेपालको पश्चिमी भूभागहरूमा जान बाँकी नै छ, पूर्वी भागहरूलाई हेर्दाखेरि चाहिँ हामी तीनवटा प्रदेशका विशेष गरेर मुख्यमन्त्रीहरू, त्यहाँका माननीयज्यूहरू अनि त्यसपछि गएर पालिकाका प्रमुखहरू, जो कृषिमा काहीँ न काहीँ प्रत्यक्ष परोक्ष रूपमा संलग्न भएका संस्था र व्यक्तिहरूसँग हामी जसरी जोड्यौं र उहाँहरूको विचारहरूलाई हामीले ल्याएर हामीले राजधानीमा एउटा पत्रकार सम्मेलन गरेर एउटा त्यो चीजलाई हामीले जिस्टमा चाहिँ प्रस्तुत गरेका थियौँ। त्यतिखेर मलाई लाग्छ थुप्रैका आँखा रसाएका थिए। हामीले कृषि विभागको हलमा चाहिँ हामीले त्यो चीजलाई हामीले प्रस्तुत गर्दै गर्दा होइन कृषि मन्त्री अथवा संसदीय समितिका कृषि समितिका सभापति लगायत थुप्रै जो कृषिको विषयमा जिम्मेवारी लिने होइन जनप्रतिनिधि भनौँ या मन्त्रालयका चाहिँ नेतृत्व सम्हालेका मन्त्रीज्यू भनौँ उहाँहरू लगायतको टिमलाई राखेर हामीले चाहिँ त्यो सेयरिङ गरेका थियौँ र त्यो सेयरिङ वास्तवमै यथार्थमा आधारित त्यो सेयरिङमा मान्छेहरूले एक खालको हार्ड टचिङ नै थियो। मान्छेहरूले चाहिँ हामीले कुरा गर्दाखेरि होइन हामी त्यो अभियानको समापन कार्यक्रम मात्रै होइन हामी सुरुवातदेखि नै हाम्रा विचारमा यो विचारमा नेपालको कृषि बिग्रँदै गरेको विचारमा, कृषिको माटो मर्दै गरेको विचारमा, कृषिको भनौँ न हाम्रो पर्यावरणमा जुन खालको असन्तुलन बढ्दै गएको छ त्यो विषयमा चाहिँ कसैको पनि दुई मत देखेनौँ हामीले होइन
0: भनेको फरक मत देखिएन,
1: पटक्कै देखिएन। हामीले त्यहाँ संख्यात्मक रूपले लाखौं मान्छेसँग प्रत्यक्ष परोक्ष रूपमा होइन हामीले चाहिँ त्यो क्षेत्रहरूमा सम्बन्धित जिल्लाहरूमा भएका मिडिया संघहरू पनि हामीले त्यहाँ पत्रकार सम्मेलनहरू गर्दै गर्दै अगाडि बढ्यौं। कहीँ पनि त्यस्तो खालको विशेष गरेर अब मधेसको भूभाग अलिकति भनौँ न अब यो जैविक खेतीपातीको सवालमा उहाँहरू भौगोलिक रूपमा अलिकति भनौँ न रसायनकै सहारा लिनुपर्ने भूगोल भए तापनि उहाँहरूले पनि के खालको कुरा स्वीकार्नु भयो भने हामीसँग जसरी रोटाभेटर लगायतका यी चाहिँ ठूला ठूला यन्त्रहरूका कारणले गर्दा हाम्रो माटो थिचिएको छ, माटोभित्रको सूक्ष्म जीवाणुहरू मरेको छ, माटो कंक्रिट हुँदैछ, हामीले चाहिँ माटोलाई एक खालको उर्वर हुनबाट हामीले चाहिँ हाम्रो यन्त्र उपकरणहरूले बचाइरहेका छन्, मित्रजीवहरूलाई यन्त्र उपकरणले चाहिँ मारिरहेका छौं भन्ने जस्तो ठाउँमै उहाँहरू हुनुहुन्थ्यो होइन। माटोदेखि बिउदेखि लिएर सबै कुराहरूमा समग्रमा हामीले कुनै पनि त्यस्तो एउटा पात्र मात्रै पनि फेला पारेनौ ती चाहिँ हजारौं मान्छेसँग हामीले भेट्दै गर्दा कि जसले यो मुद्दा ठिक छैन भनेर कसैले पनि भनेनन् होइन। त्यो हिसाबले पनि हामी यो मुद्दाप्रति हामी गएको 15 जहाँ छौं होइन र व्यक्तिगत रूपमा त 22-23 म छु र यो मुद्दा चाहिँ हामी ठिकै ठाउँमा छौं भन्ने ठाउँमा चाहिँ हामी त्यसले पनि पुर्याएको हो।
0: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले देशभरका विभिन्न ठाउँमा डुलेर घुमेर देख्दाखेरि र जुन एउटा सार संक्षेप प्रस्तुत गर्दाखेरि धेरैका आँखा पनि रसाए भनेर भन्नुभयो, खास गरी कृषि र किसानको अवस्था चाहिँ के रहेछ?
1: अब कृषि र किसानको अवस्था त्यो मलाई लाग्छ पूर्व मेचीदेखि पछि महाकालीसम्म नै अवस्था लगभग उस्तै छ होइन। वास्तवमा जसले वास्तवै खेतीपाती गरिरहेको छ, जो किसानी छ, किसानी गरिराखेका छ, त्यो चाहिँ आजबाट मात्रै शुरू गरेको होइन, उसले आफ्नो पुर्खाको लिगेसीलाई उसले धान्दै धान्दै आजसम्म आएको जुन खालको किसान छ उसलाई चाहिँ अहिलेको राज्य सत्ताले उसलाई समग्रमा हेर्दा यो निर्वाहमुखी किसान हो, यसले चाहिँ यो नेपाललाई उँभो लगाउँदैन, यसको खेतीपातीले चाहिँ यो जति पनि नेपाल विकास हुन नसकेको यिनै किसानहरू, यिनै साना किसानहरू जसले निर्वाहमुखी किसानी गरिदिएका कारणले गर्दा हाम्रो देश पछाडि परेको भन्ने जस्तो भाष्य बनाएर उहाँहरू चाहिँ त्यो पात्रलाई चाहिँ उहाँहरूले चाहिँ त्यसरी एउटा खिचिट्युरी गरेको हामी थुप्रै ठाउँमा देख्छौँ र अहिले भर्खरै पनि गएको नीति कार्यक्रमकै पनि कुरा गर्नुहुन्छ भने त्यो निर्वाहमुखी कृषिलाई होइन व्यावसायीकरण गर्ने, उन्नत बनाउने भन्ने कुरा त्यो अब म जान्ने भएदेखि त्यो शब्द कहिल्यै छुटेको छैन, चाहे त्यो तपाईँ एडिएसमा त्यो कुरा भन्नुहोस्, चाहे तपाईँ कृषि नीतिमा भन्नुहोस्, चाहे त्यो आवधिक योजनाहरूमा होइन योजना आयोगले बनाउने आवधिक योजनाहरूमा भन्नुहोस्, चाहे वार्षिक नीति कार्यक्रममा, जहिले त्यो निर्वाहमुखी कृषिलाई चाहिँ उन्नत बनाउने, व्यावसायिक बनाउने भन्ने कुरा कहिले छुट्दैन र त्यही निर्वाहमुखी कृषिकै फेरिफेरीमा गरेको चाहिँ एक खालको गएको 5 एउटा मेरुदण्डको रूपमा जुन एउटा साना किसानहरूले नेपालको कृषि धान दिएका छन् र जसले नै आज चाहिँ होइन नेपालको यो भनौँ न अनौपचारिक औपचारिक क्षेत्रको ठूलो क्षेत्र चाहिँ यही किसानहरूको कारणले गर्दा यहाँ अहिले झन्नै झन्नै 4 खरब जतिको कृषि जन्य उपज आयात हुँदै गर्दा बाँकी उत्पादन चाहिँ तिनै किसानहरूले तिनै साना किसानहरूले उत्पादन गरेर हाम्रो यहाँको एक खालको खाद्य सुरक्षाको अवस्था टिकेको अवस्था छ भनेपछि ती किसानहरूलाई हामीले जस्तो जसरी राज्यले व्यवहार गर्नुपर्थ्यो त्यो व्यवहार गरिरहेको पाउँदैनौँ मुखले होइन कि यो किसानप्रतिको सम्मान भावमा उहाँहरूको कमजोरी देखिँदैन तर जतिखेर उहाँहरूले व्यवहारमा त्यो कुरा पुष्टि गर्नुपर्ने हुन्छ त्यो कुरामा चाहिँ कतिपय ठाउँमा चुक्नु भएको छ र केही ठाउँमा हामी थुप्रै पालिकाहरूमा गयौँ सबै पालिकाहरूमा एउटै व्यवहार रह्यो भन्ने भएन कति कयौं पालिकाहरूले अलिकति यो होइन किसान परिचय पत्र किसानको वर्गीकरणका मुद्दाहरूलाई अलिकति अगाडि लाने कुराहरू पनि गर्नुभएको छ कतिपयले साना किसानहरूलाई अलिकति प्रवर्धन गर्ने कामहरू पनि गर्नुभएको छ अब एउटा पालिकाभित्र जति स्रोत साधन हुन्छ र जति म्यान्डेट हुन्छ त्यो भित्र रहेर उहाँले गर्ने अभ्यासहरू पनि गरिराख्नु भएको छ नगर्नु भएको होइन र अब कतिपय पालिकाहरूमा चाहिँ के देखिन्छ भने जस्तो अब अहिले जसरी भत्कँदै गरेको परिवार जसरी हाम्रो चाहिँ युवाहरू हामीले विदेश जानुपर्ने जुन खालको बाध्यात्मक अवस्था छ त्यसले चाहिँ होइन बालबच्चा पढाउनका लागि होइन सिङ्गो परिवार चाहिँ सदरमुकाममा आउनुपर्ने अथवा त्यो घरहरूमा विभिन्न खालका समस्याहरू चाहिँ निम्तने अनि त्यो परिवारमा एक खालको विच्छेद सम्बन्ध विच्छेदका घटनाहरू घट्ने त्यसले चाहिँ फेरि के भन्छ यो हाम्रो सुधार केन्द्रतिर चाहिँ बालबालिकाहरूलाई पुर्याउनु पर्ने जस्ता एक खालको डरलाग्दो चित्रहरू पनि त्यहाँभित्र देखिन्थ्यो होइन त्यो अनि जमिनमा बाँझो किन बढ़िरहेको छ भन्दाखेरि परिवार यसरी विखण्डित हुँदैछ र त्यो त्यसले पनि हाम्रो चाहिँ बाँझो जमिन बढ़िरहेको छ सन्दर्भहरूलाई पनि त्यहाँ झल्काउँथ्यो कतिपय ठाउँमा भने कतिपय स्थानीय तहका प्रमुखहरू चाहिँ साँच्चै यो कुरामा चिन्तित हुनुहुन्थ्यो र उहाँले तदनुसारको नीति कार्यक्रमहरू बजेटहरू बनाउने अभ्यास पनि गरिराख्नु भएको थियो यद्यपि उहाँहरूको त्यो सीमित स्रोत साधनबाट त्यो भ्याउन सक्ने समग्र कृषिलाई सम्बोधन गर्न सक्ने अवस्था पनि थिएन त अब उहाँहरूको चेतनाको हिसाबबाट हेर्दाखेरि चाहिँ यो गलत बाटो हो यसबाट फर्किनुपर्छ भनेर कैयौं पालिकाहरूले त यो के भन्छ अब हाम्रो पालिकालाई प्रांगारिक पालिका बनाउनुपर्छ भनेर होइन उहाँहरूको त्यो नगर परिषदबाट निर्णय पनि गराएका पालिकाहरू पनि हामीले भेट्यौं होइन त्यहाँबाट हेर्दाखेरि चाहिँ अब हामीले धेरै निराशाको कुरा गर्नुभन्दा पनि आशाको कहीँ न कहीँ होइन कालो बादलभित्र चाँदीका घेराहरू हामी कहीँ न कहीँ देख्यौं पनि त्यो यात्रामा अब अझै कतिपय ठाउँमा यस्तो खालको छ कि ठ्याक्कै भन्नुपर्दा तपाईँको चाहिँ तपाईँ उदयपुरको बेलुकाको चाहिँ नगर अध्यक्षज्यू हुनुहुन्थ्यो उहाँले चाहिँ त्यहाँ होइन ठूलो क्षेत्रमा हामीले मकै खेती गरेका छौँ भन्नुभयो र त्यो मकैको उत्पादन चाहिँ राम्रो पनि थियो होइन तर त्यसले उत्पादन त वृद्धि गर्यो तर अहिले चाहिँ समग्रमा हेर्नुपर्दाखेरि चाहिँ म दैनिक होइन 7 देखि 10 दानासम्मको लागि चाहिँ त्यो क्यान्सर लगायतका जुन असाध्य रोगको लागि जुन चाहिँ राज्यले उपलब्ध गराउने जुन अनुदान रकम छ त्यो अनुदान रकमको लागि चाहिँ मैले सिफारिस गर्नुपर्ने अवस्थामा छु मलाई म त्यो उत्पादन बढेकोमा खुसी हुँ कि मैले यो मेरा जनताहरू चाहिँ रोगी भएकोमा दुखी हुँ म दोधारमा छु भन्ने आशय थियो उहाँको होइन
0: त्यो भनेको जनप्रतिनिधिले भनेका कुरा र भोग्नु परेको कुरा
1: होइन उहाँ पनि त्यही समुदायकै मान्छे हुनुहुन्छ होइन स्वाभाविक रूपमा जनप्रतिनिधि पालिकाको प्रतिनिधि भने त्यही समुदायकै हुनुहुन्छ भनेको मैले एउटा उदाहरणको रूपमा मात्रै भने होइन अब यस्ता
0: त्यो उदाहरण खोज्न टाढा जानु पर्दैन हामी काठमाडौँ उपत्यकाभित्रैको छिमेकी चाहिँ जिल्ला हेर्ने हो भने काभ्रेमा त्यस्तै चक्र छ धादिङमा त्यस्तै चक्र छ नजिकमा पनि हामी देख्न सक्छौँ
1: एकदमै जुनसुकै पालिकाको मेयरसँग मैले या पालिका अध्यक्षज्यूसँग मैले भेट्दाखेरि मैले पहिलो सोध्ने प्रश्न यही हो तपाईँ दैनिक रूपमा यो असाध्य रोगका लागि तपाईँका पालिकाबाट कतिवटा सिफारिस जान्छ भनेर म उहाँलाई सोध्ने गर्छु र मैले अहिलेसम्म भेटेको पालिकाहरूले न्यूनतम 5 भन्दा अधिकतम चाहिँ 10-12 चाहिँ दैनिक सिफारिस गरिरहेको अवस्थाहरू छ होइन यसलाई 5 न्यूनतम 5 मान्नुहुन्छ भने पनि त्यसलाई 365 लानुहोस् र त्यसलाई 753 लानुभयो भने तपाईँले यो देश होइन वास्तवमै कहिल्यै निको नहुने रोगहरूको रोगीहरूको एउटा देशको रूपमा हामी त्यतातिर जाँदैछौँ होइन यसलाई यो हेर्दा सामान्य भइ त राखेछ चलि त राखेछ भन्ने जस्तो देखिन्छ आज किन अस्पतालहरूमा मेला लागिराखेका छ किन मान्छेहरू कहिल्यै निको नहुने रोगहरूको चाहिँ रोगहरू शरीरमा बोकेर हिँड्नु परिरहेका छ यो यावत कुराहरूको कुरा फेरि काहीँ न काहीँ होइन 100% त नहोला तर धेरै प्रतिशत चाहिँ त्यही खानेकुरासँग जोडिन्छ त्यही जमिनसँग जोडिन्छ त्यही पर्यावरणसँग जोडिन्छ होइन त्यसले गर्दा त्यसलाई सुधार्न नसुधार्ने हो भने अरू हामीले जति प्रयास गरे पनि ती चाहिँ असफल हुन्छन् त्यसैले हाम्रो कृषि खेतीपाती चाहिँ खानका लागि हुनुपर्छ स्वच्छ हुनुपर्छ र खान योग्य हुनुपर्छ र मान्छे मात्रै बाँच्नका लागि यो पृथ्वी बनेको होइन त्यसैले त्यसको जुन खालको इकोसिस्टम छ जो सिस्टमभित्र बस्ने सम्पूर्ण प्राणीहरू छन् ती प्राणीहरूको पनि अधिकार रक्षा गर्दै हामीले चाहिँ एक खालको भनौँ न 84 लाख जीवहरू मध्ये होइन अब हामी एउटा वर्ग नै हौ मान्छे भनेको होइन अब त्यो मान्छेले मात्रै उसको स्वार्थका लागि सबै प्राणीहरूलाई चाहिँ होइन उनीहरूको अस्तित्व समाप्त पारिदिने र मान्छे मात्रै चाहिँ होइन ऊ चाहिँ उसको आयु चाहिँ लगातार वृद्धि गर्दै जाने जुन खालको एउटा यो भनौँ न भस्मासुर लाइनमा छौँ, यसले चाहिँ काहीँ न काहीँ ठूलै विपत्तिहरूमा चाहिँ फेरि यो मानव सभ्यतालाई नै पुर्याउँछ भन्ने लाग्छ। त्यसको लागि पहिलो खुड्किलो भनेको नेपालको यो जुन चिज हामी एकछिन खान पाएन भने एकछिनमा चाहिँ हामी होइन आँखा तिरमिर हुन थाल्छ, त्यस्तो खानेकुरा चाहिँ शुद्ध हुनु पर्यो र त्यो शुद्ध खानेकुरा उत्पादन गर्ने समुदाय र उत्पादनमा उत्पादन प्रवर्धन गर्ने निकायहरूलाई चाहिँ हामी हिजोदेखि आजसम्म त्यही खबरदारीमै छौँ।
0: कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। उहाँले विशेष गरी अघिल्लो बुदामा चाहिँ जोड्न खोजेको एउटा मानव स्वास्थ्य, अर्को चाहिँ माटो संरक्षण र दिगो कृषिको अवधारणा हो, जानेर विषाक्त खाना अहिले हामी खान बाध्य छौं र उत्पादन विषाक्त हुँदा र त्यो विषाक्त उत्पादनमा संलग्न हुँदा मानव स्वास्थ्य पनि जोखिममा छ भन्ने यो कुराकानीमा चाहिँ हामी बुझ्न सक्छौं। यो बुझाइ चाहिँ खास हुनुपर्ने चाहिँ एउटा युवा वर्ग, युवा किसान, त्यसमध्ये पनि अहिले जो कृषि पढ्दैछ त्यो विद्यार्थीले अझ बढी बुझ्ने र बुझाउने काम गर्न सक्छन्। तपाईँहरूले अभियान चलाउनुभयो, त्यस्तो वर्गको चासो र चिन्ता कति भेट्नु?
1: मदन सर धेरै धन्यवाद। हामीले अलि बढी फोकस गरेको यिनी विद्यार्थीहरू जो पहिलो चाहिँ कृषि रोजेर विज्ञान विषय पढेर र कृषि रोजेर जो कृषि पढ्दै हुनुहुन्छ पूर्वदेखि पश्चिमसम्मका विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ होइन ब्याचलर मास्टर्स गरिराख्नु भएको छ र होइन
0: भनेको यो पुस्ताले अब सिक्दै र सिकाउन पनि सक्छ भन्ने कुरा चाहिँ मैले
1: होइन एकदमै पुस्तागत रूपमा सरले भनेको एकदमै जायज हो होइन त्यहीँ जानुपर्छ। तर अझै हाम्रो चाहिँ अहिले बिग्रिएको कुरा के छ भने हाम्रो कृषि बिग्रनुको मुख्य कारण चाहिँ यहाँ पढेकै मान्छेहरूले नै नेपालको कृषिलाई बिगार्नलाई बल पुर्यायो कि भन्ने पनि लाग्छ कहिलेकाहीँ। त्यहाँ त्यो मात्रै पनि होइन, त्यहाँ विभिन्न स्रोत साधनको अभाव लगायतका अन्य विविध कारणहरू पनि होला, तर सरसर्ती हेर्दाखेरि चाहिँ जसले कृषि पढ्यो उसले नै त्यो चाहिँ उत्पादन वृद्धिको मात्रै जुन खालको एउटा मूल मन्त्र घोक्यो त्यो उत्पादन वृद्धिको जुन खालको एकोरो रटानले नै हाम्रो यो सबै चिजहरू चाहिँ भनौँ न यो प्रकृतिको असन्तुलन माटोमा अम्लेपन माटोमा घट्ने प्राङ्गारिक पदार्थ अनि हाम्रो जमिन मुनिको पानी होइन त्यसपछि हाम्रो आयातमा रसायन लगायतका चिजहरूमा आयातमा लाग्ने लगानीहरूको वृद्धिको कुरा होइन वार्षिक 17-18 लाख किलो बिखको आयातको कुरा होइन त्यसले हाम्रो शरीरमा पार्ने प्रभावहरूको कुरा यो सबैतिर त्यसले एकदम अप्ठ्यारोमा पार्यो। त्यसले गर्दा पढेकै मान्छेहरू नै भोलि उनीहरू नै सेलेक्ट हुने हुन् र उनीहरू नै इलेक्ट हुने हुन् होइन त्यसैले ती निर्वाचित भएर आउने हुन् या कतै चाहिँ नियुक्ति पाएर जागिर खानेहरू हुने हुन् उनीहरू त्यही कृषि पढेकै मान्छेहरू नै त्यहाँ प्राय कृषिका वरिपरि नै भेटिने भए हुनाले उहाँहरूको रूट भनेको चाहिँ फेरि पनि त्यही कृषि पढ्ने अध्ययन अध्यापन गर्ने कलेजहरू हुन् त्यसैले हामी उहाँहरूलाई नै केन्द्रित गरेर हामीले यो अभियानहरू चलाइराखेका छौँ र थुप्रै भाइ बहिनीहरू चाहिँ यो मुद्दामा सहकार्य गरिराख्नु भएको छ यो हामीसँग हाम्रा मुद्दामा उहाँहरू कन्भिन्स हुनुहुन्छ र यतिसम्म उहाँहरू भन्ने ठाउँमा पुगिसक्नु भएको छ कि आफ्नै गुरुवर्गहरूलाई अगाडि राखेर गरिएका छलफलहरूमा गुरुवर्गहरू तपाईँले पढाएको ज्ञान हामीलाई बिर्सनका लागि अर्को चाहिँ दशकौं हामीलाई चाहिँ खर्च गर्नुपर्ने ठाउँमा यहाँहरूले पुर्याउनु भयो त्यसैले तपाईँले पढाएको ज्ञान चाहिँ हाम्रो भन्नु जीवनको लागि र जगतको लागि यसले चाहिँ भलो गरिराखेको छैन भन्ने खालको कुरा आफ्नै विद्यार्थीले आफ्नै अगाडि भन्दाखेरि ती गुरुवर्गहरूले पनि त्यो महसुस गर्नुपर्ने कुरा हो होइन। त्यसैले हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ र तिनै गुरुवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले यो विषयमा उहाँले आत्मसात त गर्नुहुन्छ तदनुसारको व्यवहार गर्नका लागि सबैभन्दा पहिलो चाहिँ एक खालको शक्ति सहितको पात्र चाहिँ उहाँहरू नै हो र त्योभन्दा पर गएर हेर्ने हो भने यो शिक्षाबाट नै सुधार्न जरुरी छ। यहाँले भनेको एकदम जायज हो, हामीले स्कूल लेभलदेखि नै होइन अहिले जुन ड्रप आउटको रेट जो छ होइन त्यहाँबाट हेर्ने हो भने चाहिँ अहिले स्कूल लेभलदेखि नै हुन त करिकुलममा जे छ त्यही पढाउने कुरा होला थुप्रै कुराहरू, तर कस्तो भने हामी चाहिँ ती युवाहरू खोज्दै हिँडिरहेका छौँ जसले अहिले कृषि पढिराख्नु भएको छ र तिनै गुरुवर्गहरूलाई बढी केन्द्रमा राखिरहेको छौँ जसले कृषि पढाइराख्नु भएको छ होइन, जसले

0: पछि गएर यो माटोको चाहिँ नि उर्वरा शक्तिको कुराहरू हाम्रो अहिले भनौँ न माटोलाई एक खालको फोहोर भन्ने खालको कल्चर विकास हुँदै गएको छ होइन त्यसलाई चाहिँ एक खालको प्रकृतिसँग नजिक बनाउने खेतीपातीसँग नजिक बनाउने जुन खालको जुन अभ्यास गराउनु पर्ने छ त्यो चाहिँ हाम्रो प्राथमिक तहबाटै नै अभ्यास गर्नु जरुरी छ जसले नेपालको कृषि भोलिका दिनमा उहाँहरूको काँधमा जाँदैछ होइन अब अब अब दुखलाग्दो कुरा के छ भने अब त्यो सपनाको स्थानीयकरण भन्दा पनि यो सपनाको चाहिँ विदेशीकरण भइरहेको छ अहिले अहिले 10-12 वर्षको बच्चालाई तपाईँले सोध्नुभयो भने उसले चाहिँ नेपालमा बस्छु नेपालमै केही गर्छु भन्ने कुरा भन्दा पनि ऊ चाहिँ विदेशकै सपना बढी देखिरहेको छ अझ माटोमै झर्ने कुरा खेतीपातीमै जाने कुरा झरी पर्दाखेरि होइन घुम ओडेर खेतीमा जाने कुरा त उसको अझै त्यो तेस्रो चौथो प्राथमिकतातिर पर्छ त्यसैले त्यो वर्गलाई हामीले त्यो माटोप्रतिको एउटा खालको श्रद्धाभाव जगाउने कुरा चाहिँ हामीले पाठ्यक्रमबाटै जोड्नुपर्छ सरले उठाएको कुरा
1: उसो भए तपाईँहरूले अभियान सञ्चालन गर्दाखेरि त्यस्ता कार्यक्रमहरू विद्यालय तहमा अथवा ती रहका सम्बन्धित निकाय तहमा केही पाइयो त केही छन् त
0: होइन विद्यालय तहमा चाहिँ अब यस्तो छ हामी अब एकदम इमान्दारीपूर्वक भन्नुपर्दा हामी विद्यालय तहसम्म अलिक कममै पुगेका छौँ होइन विद्यालय तहसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो अब यद्यपि मैले अघि नै भने अब हामी एउटा सानो एउटा नेटवर्क हो अब हामी सबैतिर सबै क्षेत्रमा त्यसले चाहिँ प्रभाव पार्न सक्दैन विद्यालय क्षेत्रमा जानु एकदम जरुरी छ र अब अहिले चाहिँ जस्तो कैयौं यो विद्यालय तहमै 8-12 जुन खालको यो प्राविधिक शिक्षा पढाइराखेका छ प्लान्ट साइन्सको रूपमा होइन त्यस्ता खालका कलेजहरूलाई पनि फोकस गरेर अब केही कार्यक्रमहरू अगाडि बढाउनुपर्छ भन्ने लाइनमा हामीहरू छौं र हाम्रो बुताले भ्याएसम्म हामीले गर्ने पैरवीको जुन खालको क्षेत्राधिकार छ त्यो क्षेत्राधिकारभित्र रहेर हामीले स्कूल लेभललाई पनि भोलिका दिनहरूमा चाहिँ यो पैरवीको मुख्य एउटा महत्वपूर्ण एउटा स्टेक होल्डरको रूपमा हामी लिएर जान्छौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। विशेष गरी सरकारले हालै नीति तथा कार्यक्रम ल्यायो, त्यसभन्दा अगाडि चाहिँ एउटा राष्ट्रिय संकल्प पत्र अथवा प्रतिबद्धता पत्र भनेर पनि ल्याएको थियो र त्यसैको पेरिफेरीमा रहेर तपाईँहरूले सुझाव एउटा खाका चाहिँ भनेर दिनुभयो। नीति तथा कार्यक्रम आयो, तपाईँहरूले दिएको खाका के थियो र त्यो कति समेटियो?
0: मदन सर, अब यस्तो सरकारले अहिलेको यो विशेष भनौँ न अहिलेको जुन पछिल्लो सरकारले चाहिँ राष्ट्रिय दलहरूका घोषणा पत्रहरूलाई समेटेर राष्ट्रिय प्रतिबद्धता पत्र बनाउँदै गर्दा आम नागरिक समूह समुदायसँग पनि जुन खालको विचारहरू मागेको थियो त्यो विचार हामीले पनि त्यहाँ पेश गर्यौं र त्यो पेश गरेका आधारमा अहिले नीति कार्यक्रममा फेरि त्यसलाई ट्याली गरेर हेर्ने हो भने अब 100% भएन त भन्न सकिन्न होइन त्यसले काहीँ न काहीँ अलिकति सम्बोधन गर्दैछ कि भन्ने लाग्दैछ दुईटा हिसाबले। नीति कार्यक्रममा आएको जस्तो विगतका वर्षहरूमा अहिले पनि छ कृषिको व्यावसायीकरण यान्त्रिकरणका प्रश्नहरू छन् त्यो ठिकै छ तर जैविक बाटोबाट जाने कुरामा चाहिँ अहिलेको नीति कार्यक्रम पोजिटिभ छ कि भन्ने लाग्छ मलाई। यद्यपि बजेटले कसरी सम्बोधन गर्छ कैयौं कुराहरू तपाईँ एक वर्ष अगाडिकै बजेटको कुरा सम्झिनुहुन्छ भने झन्डै 2 वर्ष अगाडिको चाहिँ नि लगानी दशक घोषणा गरेको सरकार त अभिन्न उत्तराधिकारीवाला सरकार हो होइन यसले उसले भन्ने कुरै भएन। लगानी दशक घोषणा गरेको नीति कार्यक्रम बजेटमा आउँदा लगानी दशकको ल पनि थिएन होइन त्यस्ता यस्ता थुप्रै उदाहरणहरू छन् र यसै गरी अहिले जे आयो त्यो बजेटमै आउँछ भन्ने त सुनिश्चित छैन तर आज आउँदै गर्दा चाहिँ कम्तीमा पनि पहिला चाहिँ प्राङ्गारिक के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन तर अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आयो जस्तो छ जैविक मललाई प्रवर्धन गर्ने जैविक खेतीलाई प्रवर्धन गर्ने बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन अनि बायोचारहरू बनाउने जस्ता कुराहरू आएको छ र अहिले भर्खरै आएको मन्त्रालयको जुन होइन 21-22 मन्त्रालयबाट अहिले 18 झार्नेमा पनि होइन कृषि मन्त्रालयको नाम पनि माभित्र पनि पर्यावरण शब्द जोड्नु भएको छ उहाँले होइन अब वन कृषि वन र पर्यावरण मन्त्रालय भनेर राख्नु भएको छ। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ होइन तर अब यो इतद अनुसारको व्यवहारहरू सँगै गइदिएन भने होइन ग्रामीण विकासका कुराहरू होइन किसानको कल्याण गर्ने कुराहरू होइन माटोदेखि लिएर होइन समग्र पर्यावरणकै समग्र एउटा चाहिँ वर्ल्डभित्र थुप्रै चिजहरू पर्छ। पर्यावरणलाई व्याख्या विश्लेषण कसरी गर्नुहुन्छ त्यसलाई बजेटमा उहाँले कसरी सम्बोधन गर्नुहुन्छ मन्त्रालयको नाम राखिसकेपछि अब पर्यावरणसँग सम्बन्धित कुनै एउटा छुट्टै एउटा विभाग या कुनै निकाय राखेर उहाँले काम गर्नु चाहिँ गर्नुहुन्न अथवा उहाँले पर्यावरण भनेको चाहिँ वन केन्द्रित पर्यावरण मात्रै हो कि कृषिको होइन कृषिभित्रको पनि पर्यावरण हो त्यो बाँकी छ तर आज हामीले हाम्रो तर्फबाट बुझ्दै गर्दा चाहिँ अहिले के हदसम्म चाहिँ अलिकति यो चाहिँ प्रकृतितर्फ फर्किन खोजेको हो कि भन्ने नीति कार्यक्रम देखिन्छ, यद्यपि बजेट नआइकन चाहिँ यसलाई पूर्ण रूपमा समीक्षा गर्न सक्ने अवस्थामा म छैन सर।
1: मैले यसरी पनि बुझौं कि त अब पछिल्लो चरण हेर्ने हो भने सरकारले रासायनिक मल किसानले माग गरे अनुसार चाहिँ पुर्याउन सक्ने अवस्था पनि छैन। विश्व अर्थतन्त्र विश्व बजार हेर्ने हो भने अहिले

0: अंगीकै चपेटामा छ र जुन रासायनिक मल पनि त्यो चपेटामा छ. सरकारले किसानले मागे जति बुझाउन नसक्ने, अभियन्ताहरूले चाहिँ प्रकृतितर्फ फर्कौं भन्ने गर्दै गर्दाखेरि, कतै यो तादम्यता मिलाउँदै गर्दाखेरि मल दिन नसक्ने अवस्थामा पुगेको सरकारले पो यता जोड गर्यो.
1: एकदम कूटनीतिक हिसाबले प्रश्न राख्नुभयो तपाईँले. हामी एकदम म सहमत छु यो कुरामा, र हामी आशावादी पनि के कुरामा छौं भने, अहिले तपाईँको होर्मुजको यो जुन खालको संकट होइन, मध्यपश्चिमको म यो के भन्छ जुन खालको चाहिँ यो संकट छ, अब यस्तो थुप्रै कुराहरू तपाईँ कोविडदेखि ल्याएर होइन, तपाईँ भूकम्पदेखि ल्याएर थुप्रै चिजहरू ल्याएर जोड्न सक्नुहुन्छ. यस्ता खालका राष्ट्रिय संकटहरू हामीले पटक पटक बिहोरिसक्यौं, र यस्ता थुप्रै संकटहरू हाम्रो संघारमा उभिराखेका छन्, कुन पहिला आउने भन्ने मात्रै हो होइन. र यो संकटहरूलाई नजिकबाट निहाल्ने हो भने, एक खालको परिकल्पना मात्रै गर्ने हो भने पनि हामीले त्यो लिएको बाटो गलत छ होइन. बजेटको, कृषि बजेटको होइन, 27-28 अरब बजेट मध्येको झन्नै 52-55% बजेट चाहिँ मलमा खर्च गर्ने, त्यो पनि मागको, किसानको मागको आधा पनि नपुग्ने जुन खालको परिस्थिति छ. त्यो सरकारी बजेटको पनि एक खालको दुरूपयोग भएको छ, त्यहाँ किसानको पनि खल्तीबाट पैसा गएको छ. त्यो सबै कुरालाई जोड्ने हो भने वार्षिक झन्नै आधा खरब होइन, अझ पुग्नपुग त्योभन्दा माथिको खर्च चाहिँ अहिले हामीले खेतबारीमा प्रयोग गरेको रासायनिक मलमा मात्रै खर्च भएको छ. त्यसैले उहाँहरूलाई त्यो निल्लुनु उकल्नुको अवस्थामा पनि पुगिराख्दाखेरि होइन, जलवायु परिवर्तन र अहिलेको जुन खालको विश्वव्यापी संकटको कुरा जुन यहाँले इंगित गर्नुभयो, यसले चाहिँ उहाँहरूलाई थप सजिलो बनाएको पनि हुनसक्छ होइन. अब चाहिँ अब दिन नसक्ने भएपछि अब प्राङ्गारिकमा जाउँ भनेर एक खालको उहाँहरूलाई एक खालको त्यो मार्ग प्रशस्त भएको पनि हुनसक्छ. यहाँले भनेको
0: विगतमा किसान संगठनहरूले अनुदान घटाउँदाखेरि विरोध गरेको अवस्था पनि थियो, हामी त्यता पनि सम्झिन सक्छौँ
1: रासायनिक मलमा होइन. यस्तो छ, रासायनिक मलको चाहिँ अब यसका फेरि यसको छुट्टै बहस गर्न सकिन्छ होइन. रासायनिक मलको अवस्था चाहिँ के हो भने, आजकै मितिमा हामीसँग जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनुभएको छ, उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन. त्यसैले यो चाहिँ एउटा संक्रमणकालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै एक खालको भनौँ न त्यो सुरक्षित बाटो हो होइन. हामीले हाम्रो भनाइ पनि त्यही नै हो, हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ. तर त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तार विस्तार त्यसमा प्राङ्गारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रमहरू जानु पर्यो. यद्यपि अहिले माटो भन्नुहोस् न, अब हाम्रा नीतिहरूले तपाईँ हेर्नुहोस्, तपाईँ एडिएसदेखि तपाईँ आवधिक योजना तपाईँ 15 एकचोटि पल्टाएर हेर्नुहुन्छ भने, अब मुस्किलले 2.5% प्राङ्गारिक पदार्थ पुर्याउने कुरा थियो होइन.
0: दोब्बर पुर्याउने चाहिँ दशकको चाहिँ एउटा योजना
1: हो होइन. 15 पनि त्यही नै छ, 2.5 माथि छ, एडिएसले 4% जति माटोमा प्राङ्गारिक पदार्थ पुर्याउने कुरा गर्दै गर्दा, अब सरकारले बोलेकै नीतिहरूलाई फलो गर्ने हो भने चाहिँ यही अहिले लिने बाटो यही हो फेरि होइन. त्यो हामीले भन्नका लागि भन्दै हो, त्यसैले हाल्ने त रसायन हो भन्ने हो भने अलग कुरा हो होइन. माटोमा प्राङ्गारिक पदार्थको वृद्धि गराउने हो भने स्वाभाविक रूपमा रसायनको प्रयोग लाई घटाउँदै जाने कुरा यो एकदम विज्ञानसम्मत छ, पहिलादेखि नै हामीले त्यो कुरो भनिरहेको र सरकारको नीतिले पनि त्यो कुरा भन्दै आएको विषय नै हो. अब खालि अहिले चाहिँ यो परिस्थितिले हामीलाई त्यहाँ के पुर्याउँदैछ भने, त्यसको अन्तर्राष्ट्रिय हिसाबले मूल्य वृद्धि हुने, हामीले थेग्न नसक्ने, मागे जति दिन नसक्ने, यो सन्दर्भमा चाहिँ अब चाहिँ प्राङ्गारिक बाटो नै उपयुक्त हो कि भन्ने ठाउँमा पुगेको पनि हुनसक्छ सरकार. तपाईँले जुन खालको शंका व्यक्त गर्नुभयो म त्यो कुरामा सहमत छु.
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
3: Safety!
2: Michelin, Michelin. Michelin.
4: World's number one tire brand.
5: Classic Techo 60th anniversary offer. Jati ma chahiyo, teti ma payo. Budget ra package tapai ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani teti mai paincha. Classic Techo kunai pani plan kharidma harek hafta 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.
3: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्.
3: हाम्रा सेवाहरू:
6: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
6: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू.
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म.
3: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ. फोन नम्बर 01-4110-6690, 98-514-2463.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले सरकारको नीति तथा कार्यक्रममा समेटिएको कृषिका विषयबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी। अभियानले यसअघि सरकारलाई दिएका मुख्य सुझाव र प्राथमिकता चाहिँ के थिए त?
2: अब नीतिगत संरचनागत कुरा यस्तो थियो, दुईटा। अब एउटा चाहिँ के हो भने अहिले जसरी अहिले भर्खरै अब हामी ठ्याक्क धानको बिउ राख्ने सिजनमा छौँ, अब एक खालको खडेरी पर्ने एक खालको प्रक्षेपणहरू पनि भइराखेका छ, होइन? अब अहिले वैशाख जेठ चाहिँ पानी परेको परै छ, तर असार र साउन चाहिँ पानी नपर्ने या कम पर्ने भन्ने छ। अब त्यसपछि फेरि साउन र भदौ चाहिँ फेरि पानी पर्छ भन्ने खालको जुन खालको प्रक्षेपणहरू छ, त्यसैले हामीलाई अहिले त्यही अनुसारको सुक्खा सहने खालका धानका जातहरू आम किसानहरूको खेतबारीमा पुर्याउनु पर्ने जरुरी छ। अब त्यो कतिपय हदमा होइन सुक्खा एकदेखि छसम्मका चाहिने बालीहरू हाम्रो चाहिने अनुसन्धान केन्द्रले त्यो तयार पनि गरिरहेको छ, तर अब त्यो पर्याप्त मात्रामा छ कि छैन त्यो दोस्रो प्रश्न हो। तर त्यही भएकै उन्नत जातहरू पनि किसान तहमा जो पुनरुत्पादन हुन्छन् त्यस्ता खालका जातहरू पनि किसान तहमा पुग्न सक्ने मेकानिजम छैन। त्यसले गर्दा यो मेकानिजम एउटा भनौँ न मन्त्रालयदेखि स्थानीय समूहसम्मको जुन खालको हिजोको मेकानिजम थियो त्यही मेकानिजम चाहिँ भइदियो भने अझ त्यसले चाहिँ नेपालको किसान तहमा भएको समस्यालाई पनि तत्काल माथि ल्याउने र माथि भएको एक खालको अनुसन्धानका चाहिँ राम्रा चिजहरूलाई पनि तल पठाउनका लागि जुन खालको चेन थियो संहिता लागू हुनुभन्दा अगाडि त्यो चेन अहिले टुटेको अवस्था छ, त्यसलाई जोड्दा राम्रो हुन्छ भन्ने एउटा कुरा हो भने, अर्को चाहिँ यो पर्यावरणीय खेतीपाती यो जुन पर्यावरण मैत्री खेतीपातीका लागि चाहिँ एउटा छुट्टै खालको संरचना चाहिन्छ। र त्यहाँ अहिले पनि जो रसायन पढेर आएका विज्ञ विशेषज्ञहरूलाई हामीले त्यहाँका चाहिँ हाकिम साहबहरू बनाएका छौँ, उहाँहरूबाट मात्रै यो कुरा सम्भव हुँदैन, होइन? त्यसैले उहाँहरूलाई पनि प्रशिक्षित गर्नुपर्छ र उहाँहरूलाई प्रशिक्षित गराएर यो चाहिँ यो एउटा छुट्टै खालको संरचना चाहिँ संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म नै हुनुपर्छ, जसले जसलाई चाहिँ अहिले भर्खरै जुन मन्त्रालयले जुन नाम पर्यावरण नाम पनि सँगै जोडेर लिएर आएको छ यसले थप बल पुर्याउँछ भन्ने लाग्छ मलाई। र पर्यावरण केन्द्रित विशेष गरेर कृषिसँग रिलेटेड पर्यावरण केन्द्रित चाहिँ संरचनाहरूको परिकल्पना गरे हामीले, होइन? त्यो खालको डिमाण्ड हाम्रो पहिलादेखि नै छ र अब अहिले थाहा छैन सरकारले कसरी यसलाई सम्बोधन गर्छ। संरचना र तदनुसारको नीति नभइकन यो चाहिँ खालि भन्नका लागि भन्ने र कसैले भन्यो भने कुरा त हो तर भन्नेबाट चाहिँ यो हामी टुङ्गोमा पुग्न सक्दैनौँ। र अब नेपाल जस्तो एउटा पहाडी भूगोल भएको मुलुक जहाँ 68-70% पहाडी कृषि छ, त्यो पहाडी कृषि भएको ठाउँमा चाहिँ हामीले धेरै मलको लागि जसरी अहिले हामी महतारी राखेका छौँ, मल भनेको रसायन मात्रै हो भन्ने खालको जुन कुरा अहिले किसानको दिमागमा हालिएको छ र त्यसलाई चाहिँ फेरि फर्काउनका लागि अब अलिकति भनौँ न अहिले पनि 30 लाख छन् परिवार प्लसले चाहिँ अहिले पनि पशुपालन गरिरहेका छन्, होइन? त्यो पशुपालन मार्फत मलको आपूर्ति गर्ने होइन आफ्नो भनौँ न जुन खालको आत्मनिर्भरतामा आधारित एक खालको हाम्रो कृषि प्रणाली थियो त्यो कृषि प्रणालीमै चाहिँ अलिकति जुन अहिले जसरी अल्मलिएको छ नेपाली कृषि त्यसलाई चाहिँ थप स्ट्रेन्थ गर्ने रेट्रोफिटिङ गर्ने काममा गर्न सक्यो भने चाहिँ नेपालको कृषि सुध्रिन्छ। अब अहिले चाहिँ बिउ पनि मल्टिनेसनलहरूको ल्याउने, अब बिख पनि उनीहरूकै ल्याउने, अनि त्यसपछि मल पनि कृत्रिम रसायन पनि बाहिरबाटै ल्याउने, यन्त्रोपकरण पनि बाहिरबाटै ल्याउने, अनि हामीले चाहिँ दुईटा ठूला अर्थतन्त्र भएका भारत र चीनसँग हाम्रा उत्पादनहरूलाई हाम्रा किसानहरूलाई प्रतिस्पर्धा गर भनेर जसरी भिडाइराखेका छ यो चाहिँ सिधै तिमी चाहिँ हाम फालेर मर भनेको बराबर छ अहिलेको जो व्यावसायिक रूपमा केही गर्न खोजिराख्नु भएका किसानहरू हुनुहुन्छ। त्यसैले नेपालको सन्दर्भमा व्यावसायिक कृषि गर्ने पनि क्षेत्रहरू छन् फरक, होइन? फरक फरक क्षेत्रहरूमा जहाँ चाहिँ तुलनात्मक लाभका बालीहरू छन्, जहाँ चाहिँ जुन पर्यावरण केन्द्रित हाम्रो होइन भूगोल लगायतका हाम्रो अभ्यासहरू छन् त्यतातिरबाट हामीले व्यावसायिकताको खोजी गर्नुपर्छ, व्यावसायीकरण गर्नुपर्छ, म्यासिभ रूपमा गर्नुपर्छ। यो अर्को कृषि पर्यटनको ठूलो सम्भावना भएको मुलुक पनि हो, तर अहिले हामीले चाहिँ जुन बाटोबाट गइरहेका छौँ त्यही धान चाहिँ होइन चीनले चाहिँ 7 लाख मेट्रिक टन पर हेक्टर फलायो, हाम्रो चाहिँ 3 हेक्टर होइन 3 मेट्रिक टन पनि पुगेका छैन भन्नेबाट त्यस्तो खालको भाषीहरू निर्माण गरेर हुँदैन। हाम्रो एरियाहरू फरक छन्, हाम्रा हामीले गर्नुपर्ने क्षेत्रहरू फरक छन्, ती क्षेत्रहरूको पहिचान गरेर तत्त क्षेत्रहरूमा नै हाम्रो व्यावसायीकरणको बाटोबाट जानुपर्छ। यी यावत कुराहरूलाई जोडेर हामीले चाहिँ संरचना र नीतिहरूको कुरा चाहिँ त्यहाँ ल्याएर जोड्या हौ।
1: अब हामी उत्पादनकै कुरामा जोड़ दिने हो र तपाईले भने जस्तै आत्मनिर्भरताकै कुरा जोड्ने हो भने प्रकृति सम्बद्ध खेती गर्दाखेरि त्यो किसानका लागि आत्मनिर्भर र आय आर्जन उन्मुख छ कि छैन?
2: अब यसलाई दुईटा हिसाबले व्याख्या गर्नुपर्छ। पहिलो कुरा चाहिँ अब अहिलेको समय सन्दर्भ अनुसार होइन, अहिले जसरी हाम्रो शिक्षा महँगो हुँदै गएको छ, स्वास्थ्य महँगो हुँदै गएको छ, जसरी हाम्रो जीवनयापनहरू, हाम्रो सामाजिक होइन व्यवहारहरू जसरी महँगिँदै गएको छ, त्यो हिसाबले चाहिँ एउटा किसानलाई राम्रो कमाई नहुने हो भने ऊ कसरी बाँच्न सक्छ र भन्ने प्रश्न एकदम पेचिलो प्रश्न हो होइन। तर त्यसो भनेर उसले चाहिँ एउटा भनौँ न एउटा आफ्नो सन्तानलाई उच्च शिक्षा, राम्रो शिक्षा दिने नाममा होइन, एउटा राम्रो स्वास्थ्य उपचार पाउने नाममा, अथवा आफ्नै कुनै पनि सामाजिक गतिविधिहरूमा चाहिँ एक खालको भनौँ न सामाजिक तहको, सामाजिक लेभलको, सामाजिक हैसियत प्राप्त गर्ने नाममा उसले जसरी कृषि मार्फत जुन खालको अभ्यास गरिरहेको हुन्छ, त त्यसले चाहिँ ऊ र उसको परिवार र सिङ्गो प्रकृतिमाथि उसले चाहिँ एक खालको अन्याय गरिरहेको हुन्छ, ऊ स्वयंमाथि पनि अन्याय गरिरहेको हुन्छ। त्यसैले त्यो बाटो गलत छ भन्ने मात्रै कुरा हो हाम्रो। हामीले म अहिले म आफै एउटा उदाहरणको रूपमा यहाँलाई यहाँ अगाडि म पेश हुन सक्छु कि 22-23 वर्षदेखि म पनि खेतीपाती गरिरहेका छु भनेको सर्टेन बालीहरू बाहेक अधिकांश बालीहरूमा हामीले पशुपालनमा आधारित प्राङ्गारिक खेतीपाती गर्ने, जैविक खेतीपाती गर्ने हुने, यसलाई कुनै महाभारत सम्झिनै पर्दैन। कुनै त्यस्तो एकदमै कमाई गर्नै नसक्ने, फल्दै नफल्ने, उम्रिँदै नउम्रिने त्यस्तो हुँदै होइन, हामीले गर्न सकिन्छ। त्यो अहिले मलाई लाग्छ नेपालभरिका लाखौं किसानहरू जो अहिले हाम्रा चाहिँ तपाईँ हिमाली क्षेत्रमा जानुहुन्छ या पहाडका उच्च पहाड़ी क्षेत्रहरूमा जानुहुन्छ, अहिले पनि रासायनिक मल नपुगेका थुप्रै ठाउँहरू छन्, यी विकासे बिउहरू नपुगेका थुप्रै ठाउँहरू छन्, त्यहाँ पनि खेतीपाती भइराखेका छ, त्यहाँका मान्छे भोकै बसेका पनि छैनन् होइन। तर त्योभित्र त्यो उत्पादनभित्र हुने क्वालिटीबाट, त्योभित्र गुणस्तरबाट, त्यसले हुने स्वास्थ्यमा पार्ने फाइदा, त्यसले पर्यावरण वातावरणमा पार्ने फाइदाबाट हेर्ने हो भने त्यो हामीले प्राप्त गर्ने एकमुष्ट रकमभन्दा त्यो धेरै ठूलो भ्यालु छ। खालि त्यसलाई हामीले कसरी हेर्छौँ भन्ने कुराबाट हेर्ने हो भने यो चाहिँ यो के भन्छ कमाई नै यो के भन्छ नगद नै सप्तक हो भन्नेबाट हेर्दा पनि हेर्नुभन्दा पनि त्यहाँ त्यसले चाहिँ नि भनौँ न उत्पादन लागतमा जसरी हामीले कम उत्पादन लागतमा त्यो उत्पादन भित्राउन सक्छौँ, एक खालको परिवार र समाजको एक खालको सामूहिक प्रयासले त्यो उत्पादन भित्राउन सक्छौँ, हाम्रै आफूसँगै भएका प्रविधिहरू, बिउ मल लगायतका चिजहरूले हामीले त्यो उत्पादन भित्राउन सक्छौँ भने त्यहाँ लगानी कम पर्ने बित्तिकै उसको एक खालको आमदानी त त्यहाँ पनि सुनिश्चित हुन्छ होइन। त्यसरी पनि त्यसलाई हामीले व्याख्या गर्न सक्छौँ होइन। ठ्याक्कै धेरै धेरै चिज अहिले बजारले जे जे भनेको छ त्यही त्यही चिज त्यहाँ ल्याएर प्रयोग गर्ने र भोलि चाहिँ नि असाध्य रोग लाग्यो भने तपाईँको के भन्छ कुनै पनि थुप्रै चिज त्यस्ता भाइरसहरू छन्, तपाईँ अहिले पनि हेर्न सक्नुहुन्छ कि तपाईँ लम्पी स्किन आयो सरकारसँग, अब के भन्छ हामीसँग कुनै त्यस्तो खालको प्रविधिहरू छैन होइन, तपाईँ त्यो के भन्छ उसमा सुँगुरमा त्यो होइन के आयो
1: अफ्रिकन
2: स्वाइन फिभर आयो, त्यसमा केही चाहिने त्यस्तो छैन, कुखुरामा होइन
1: बर्ड फ्लू
2: आउँछ, त्यसमा कुनै पनि विकल्प छ भनेपछि यसले विज्ञानले एक ठाउँलाई छोड़ दिन्छ, तपाईँलाई दुर्घटना उलाएर पारिदिन्छ, त अब यसपछि चाहिँ हामी केही पनि गर्न सक्दैनौँ भने त्यसलाई त्यो काहीँ न काहीँ बिमा गरिएको छ भने त्यो बिमाले पनि त्यसलाई चाहिँ त्यो प्रकोपको रूपमा लिन्छ, त्यसलाई बिमाले पनि सम्बोधन गर्दैन। राज्यले तपाईँलाई उचाल्दै लगेर धुरीमा लगेर खसार छोडिदिन्छ। हेर्नुहोस् जतिखेर तपाईँलाई राज्यको सपोर्ट चाहिन्छ, जतिखेर बिमाले सपोर्ट गर्नुपर्छ, जतिखेर तपाईँलाई व्यावसायीकरणको जुन खालको चरम उत्कर्षमा पुर्याउँछ, त्यो उत्कर्षमा पुर्याएर जब जुन बेला तपाईँ दुर्घटना पर्नुहुन्छ त्यतिखेर तपाईँ राज्य तपाईँसँग हुँदैन। त्यसैले त्यो खालको चिजमा हामी बतासिएर हिँड्नु हुँदैन। हाम्रो मौलिकता, हाम्रो भूगोल, हाम्रो परिवेश, हाम्रो अभ्यास, हाम्रो पुर्खाहरूले गरेको अभ्यास, त्यसमा थोरै विज्ञान मिसाएर त्यसलाई अझै थप उन्नत बनाउँदै होइन, हामीले अघिल्लो पुस्ताबाट जस्तो खालको एउटा भनौँ न एउटा स्वच्छ कृषि जिम्मा ल्याएको थियौँ होइन, आत्मनिर्भर कृषि जिम्मा ल्याएको थियौँ होइन, आज त्यो चाहिँ जानेर नजानेर हामीले त्यसलाई चाहिँ हामीले त्यो गुमाइसक्यौँ होइन। तपाईँ बिउबाट हेर्नुहुन्छ होइन, प्रविधिबाट हेर्नुहुन्छ, हरेक चिजबाट हेर्नुहुन्छ भने हाम्रो त्यो चिज चाहिँ गुमिसकेको छ। त्यसैले त्यसमा पुनः फर्किनका लागि हामी सबैको एक खालको भनौँ न नीति निर्माता होइन, उपभोक्ता अनि त्यो उत्पादक, हामी सबैको एक खालको साझा प्रयास भयो भने र राज्यले लिन खोजेको नीतिबाट मात्रै हेर्दाखेरि चाहिँ यो पनि सकारात्मक नै मान्नुपर्छ। हामी सबैजना सचेत हुन सक्यौँ भने नेपाल जस्तो भूगोल चाहिँ मलाई लाग्छ कुनै पनि परिस्थितिमा यो भोकमरीले होइन मान्छे मर्ने खालको मुलुक होइन, तर अहिले गएकै बाटो जुन खालको यो खतरनाक बाटोबाट हामी हिँडिरहेका छौँ, यो बाटो भनेको चाहिँ फेरि भोकमरीमा पुग्न सकिने सम्भावना भएको हाम्रो चाहिँ अभ्यास हो। त्यसैले हामी पुरानो अभ्यासमा फर्क्यौँ, हामी कोही पनि मलाई लाग्छ अर्को होइन यो शतकौंसम्म हामी चाहिँ भोकै मर्दैनौँ।
1: खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हामीसँग हुनुहुन्छ। उहाँले जोड गर्दै गरेको र अभियानले जोड गर्दै गएको प्रकृति सम्बद्ध खेती र यसमा चाहिँ फर्किनुको विकल्प छैन भन्ने विषय र सन्दर्भ चर्चा गर्दै गर्दाखेरि राज्य सामु चुनौती छ, बढ्दो जनसंख्या, थपिदो जनसंख्या, आउँदो जनसंख्याका लागि पनि भोक खाली नराख्ने अथवा खाना चाहिँ पुर्याउने त्यो विभिन्न माध्यमहरू हुन सक्छन्। उत्पादनमा जोड गर्नु सरकारको चाहिँ प्रमुख चुनौती र त्यो दायित्व पनि रहेको छ, तर प्रकृति सम्बद्ध खेतीमा चाहिँ फर्किँदै गर्दाखेरि कसरी जाने भन्ने चाहिँ बहसकै विषय अहिले पनि केन्द्रमा रहेको छ र खान नपाएर चाहिँ मरिँदैन यो खालको खेती गर्ने हो भन्ने तपाईँले चाहिँ जोडिरहनु भएको छ। खास गरी बाली वस्तु उत्पादन गर्ने त्यसको चाहिँ बजारसम्म चाहिँ पहुँच पुर्याउने जुन एउटा श्रृङ्खला छ नि, यो श्रृङ्खलालाई जोड्न चाहिँ अहिलेको नीति तथा कार्यक्रमले केही ल्यायो त, केही आशा अपेक्षा गर्न सकियो त?
2: अब उत्पादनलाई बजारसम्म जोड्ने
1: अब पहिलो त उत्पादनकै चिन्ता हो,
2: उत्पादनकै चिन्ता हो होइन, अब बजारसँग जोड्ने कुरा पनि अब मलाई लाग्छ यो के भन्छ समर्थन मूल्यको कुराहरू अलिकति जोड्या छ होइन, मुख्य बालीहरूमा समर्थन मूल्यहरू उपलब्ध गराउने भन्ने कुरा छ। अब त्यसलाई नै मान्यो भने मलाई लाग्छ यतिले मात्रै पुग्दैन, बजारको चाहिँ अब लोकल बजारहरूलाई, स्थानीय बजारहरूलाई, हाम्रो जुन खालको अभ्यासमा रहेका पुराना हाट बजारहरूलाई होइन त्यसलाई संस्थागत गर्ने, त्यसलाई स्थायित्व दिने, त्यसैलाई प्रवर्धन गर्ने हाम्रो त्यो नै बजारको एक खालको जग हो हाम्रो होइन। अब अहिले हामीले जसरी चाहिँ पकेट क्षेत्रहरू बनाउने, पकेट क्षेत्रहरूमा चाहिँ संकलन केन्द्रहरू बनाउने, त्यहाँ कृषि सड़कहरू बनाउने, त्यहाँबाट उत्पादन ट्रक लोड गरेर ल्याउने भन्ने खालका ती अभ्यासहरू, त्यो मलाई लाग्छ यी मैदानी कृषिका अलिकति विकसित देशहरूका अभ्यासहरू हुन्, हाम्रो ठाउँमा चाहिँ हामीले जे खालको हामीले पुरानो भनौँ न हजारौं वर्षदेखि जुन खालको अभ्यासहरू गरेका छौँ ती नै अभ्यासहरूमै टेकेर हामीले चाहिँ यो कृषिको होइन एक खालको स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न सक्छौँ त्यही जगमा उभिएर, त्यसैलाई प्रवर्धन गर्नुपर्ने थियो, त्यो अहिले नीति कार्यक्रममा आएको छैन। र समर्थन मूल्यबाट हेर्दाखेरि चाहिँ अब यदि त्यसो हुन सक्यो भने पहिलो कुरा त अब किसानको सूचीकरणको कुरा जोड्याएको छ उसले होइन, अब किसानको सूचीकरणले मात्रै हामी कहीँ पनि पुग्न सक्दैन, किसानको सूचीकरणसँगै वर्गीकरण सम्बन्धमा पेचिलो मुद्दा हो होइन, किसानको सूचीकरणमा अहिले पनि 20-22 लाख जति हामीले सूचीकरण गरिसक्यौँ भन्ने खालको मन्त्रालयको एउटा खालको रेकर्ड छ, तर
1: कस्ता किसान परे भन्ने
2: त्यसमा थुप्रै किसानहरू हाम्रा साथीभाइहरूसँग हामी बसेर कुराकानी गर्छौँ, देशभरिका किसानहरूसँग पनि बसेर फोरममा बसेर हामी कुराकानी गर्दा तपाईँहरू सूचीकृत हुनुभयो भने उहाँहरूले हामी त भएको छैन भन्नुहुन्छ होइन, पूर्वमा चाहिँ देखेपछि महाकाली सङ्घका किसानहरूसँग हामीले हाम्रो लेभलको हाम्रो किसान जो चाहिँ साना किसानहरू हुनुहुन्छ उहाँहरूलाई सोध्यौँ भने हामी त्यसमा समावेश भएका छैनौँ भन्नुहुन्छ, तर यहाँ 22-23 लाखको तथ्याङ्क आइसक्यो। त्यसैले यो चाहिँ फेरि पनि हामीले भूकम्पताका चाहिँ वास्तविक पीडितहरूको तथ्याङ्क संकलन गर्न गए जस्तै होइन, जसको होइन भनौँ न अब अन्त पनि प्रपर्टी भएकै मान्छेले पनि काहीँ न काहीँ त्यो अनुदानको दुरुपयोग गरे भन्ने खालको समाचारहरू पनि हामीले सुन्यौँ, हामी फेरि त्यहीँ पुग्दैछौँ। त्यसैले यो किसानको किसानको पनि सूचीकरण ठिकै छ, आफ्नो ठाउँमा ठिकै छ, तर वर्गीकरण सँगसँगै सूचीकरण गरिएको भए यो वर्गीकरण बिनाको सूचीकरणले हामीलाई कहीँ पनि पुर्याउँदैन, त्यो सूचीकरण नगरिकन सरकारले भनेको समर्थन मूल्य लगायतका जुन सरकारले दिने जुन खालको अनुदानका कार्यक्रमहरू छन् त्यो वास्तविक किसानसम्म पुग्दैन। त्यसैले अहिलेसम्म अनुदानको दुरुपयोगको प्रश्न एकदम पेचिलो भएर आएको, किनभने किसान को हो भनेर राज्यले नचिनेर भएको हो। अब आज पनि सूचीकरणका नाममा गैर किसानहरूलाई सूचीकृत भयो भनेर 22-23 लाखको चाहिँ जुन खालको तथ्याङ्क मन्त्रालयले देखाएर बसिरहेको छ, यसले मात्रै पुग्दैन, बरु यसलाई के गर्न सकिन्छ भने अहिले जति सूचीकृत भएको छन् त्यसलाई चाहिँ वर्गीकरण गरेर तत्काल उहाँहरूलाई परिचय पत्र दिने र उहाँहरूलाई अन्य विभिन्न भनौँ न अब त्यसलाई सामाजिक सुरक्षासँग जोड्ने खालको बाटोसँग जान सक्यो भने चाहिँ त्यसले खालको प्रभावकारी परिणामहरू ल्याउन सक्छ, नत्र सूचीकरणमै अर्को 5 वर्ष जान्छ होइन, जसरी गएको विगतमा 4-5 वर्ष गयो। त्यसैले यो परिणाम ल्याउनका लागि चाहिँ अब वर्गीकरणमा जानुपर्छ र वर्गीकरणसँगै छुट्टिएका यथार्थ किसान जो ठूला पनि हुन सक्छन्, मझौला पनि हुन सक्छन् र साना पनि हुन सक्छन् र ती भूमिहीन पनि हुन सक्छन् जो खेतीपातीमै काम गर्छन्, ती 3-4 वटा वर्गमा राखेर उनीहरूलाई परिचय पत्र दिने र परिचय पत्रको आधारमा अहिले राज्यले भनेका सबै सुविधाहरू दिने कुरामा जान सक्यो भने चाहिँ यसले परिणामहरू ल्याउन सक्छ।
1: कुराकानीमा हुनुहुन्छ उद्धव अधिकारी, खानाका लागि खेतीबाली अभियानका संयोजक, खाद्यका लागि कृषि अभियानका संयोजक, हामी जसरी पनि बुझ्न सक्छौ यो कुराकानी सुन्दै गर्दा कतिपयलाई लाग्न सक्छ खास गरी अहिलेको नीति तथा कार्यक्रमले कृषि केन्द्रित के कुरा समेटेछ त भन्ने पनि लाग्न सक्ला, विषयहरू चाहिँ ग्रामीण अर्थतन्त्रको एउटा पुनर्जीवनको विषय समेटिएको छ भने सम्मानजनक यो कृषि पेसासँग सम्बन्धित छ र उद्यमशीलता यसैमा जोडिएको छ, जसरी विगतमा चाहिँ कृषि लगानी दशक भनेर सरकारले प्राथमिकतामा राखेको थियो। अरू पनि विषयहरू छन्, माटोको स्वास्थ्य सुधारको कुरा नीति तथा कार्यक्रमले समेटेको छ, त्यसै गरी अघि कुराकानीमा हामीले चर्चा गरे जस्तै जैविक एवं प्रांगारिक मलमा अनुदानको व्यवस्था एउटा विषय समेटिएको छ, जैविक विविधता संरक्षण र रैथाने बालीको प्रवर्धनको विषय उठेको छ, त्यसै गरी पर्यावरणीय कृषि र प्रविधि मार्फत चाहिँ हरित अर्थतन्त्रको विकास भनिएको छ, वन मार्फत मल र बायोचार उत्पादनको विषयहरू, यी मुख्य विषयहरू चाहिँ अहिलेको नीति तथा कार्यक्रमले समेटेको छ र जुन पछि बजेटका रूपमा आउँदा कसरी आउँछ हेर्न बाँकी छ भनेर हामी यति चाहिँ सारका रूपमा भन्न सक्छौँ।
2: एकदमै एकदमै सरले एकदम ठिक भन्नुभयो।
1: हो यही बुदामा रहेर कुरा जोड्दै गर्ने हो भने रासायनिक खेती चाहिँ कम गर्ने कम गर्दै जाने जानु अब चाहिँ अपरिहार्य छ भनेर तपाईँहरूले भन्नुभएको छ, यो प्रयोग हटाउन कति सम्भव छ कति असम्भव छ त?
2: अब होइन यस्तो छ, अब असम्भव भन्ने त केही पनि छैन हेर्नुहोस्। होइन जब मैले अघि पनि सुरुमा राखेँ कि हामीले हजारौं मान्छेहरूलाई भेट्दाखेरि जो नीति निर्माण तहमा बसेका उत्पादकदेखि नीति निर्माण तहमा बसेका मान्छेहरूसँग बुझ्दाखेरि पनि उहाँहरू कसैको यसमा विमति छैन। आजसम्म हामी लाखौं मान्छेसम्म एक खालको अन्तर्क्रिया गरिसक्यौँ। होइन यो मुद्दा यो गलत मुद्दा हो, यसमा जानु हुँदैन, यो चाहिँ यो तिमीले भनेको बाटो चाहिँ खराब छ भनेर आजसम्म कसैले पनि भनेको छैन। होइन त्यो हिसाबले यो स्वाभाविक बाटो छ। तर के छ भने सम्भावनाबाट हेर्ने हो भनेदेखि यसमा किसान आफैले मात्र केही गर्न सक्दैन, यसमा राज्यको सपोर्ट चाहिन्छ। राज्यको दुईटा खालको सपोर्ट चाहिन्छ, एउटा उसलाई नबिगार्ने खालको सपोर्ट चाहिन्छ, होइन एउटा बनाउनका लागि सपोर्ट चाहिन्छ। होइन अब अहिले भइरहेको सपोर्ट चाहिँ कता कता बिगार्नका लागि बढी केन्द्रित भयो कि भन्ने लाग्छ। होइन त्यसैले त्यो बिगार्नका लागि प्रयोग भएको स्रोतहरूलाई बिस्तारै बनाउनतर्फ चाहिँ केन्द्रित गर्ने हो भने मलाई लाग्छ अघि तपाईँले जुन शंका व्यक्त गर्नुभयो होइन आय आर्जनको कुरा, होइन अब हाम्रो राज्यले जसरी पटक पटक चिन्ता व्यक्त गर्ने गरेको विषय, होइन जनता भोकै रहलान् कि उत्पादन घट्ला कि भन्ने खालको जो चिन्ता छ, यद्यपि हामीले चाहिँ वर्षको धान चामलबाट मात्रै हेर्ने हो भने 30-40 अरबको चाहिँ धान चामल मात्रै आयात गरेर खानुपर्ने अवस्थामा छौं। झन्डै 4 खरबको आरआरले चाहिँ कृषिजन्य उपजहरू आयात गर्ने एउटा कृषि प्रधान मुलुक बनिराखेका छौं भनेपछि उहाँहरूले खालको होइन उत्पादन घट्छ भन्ने गरेको चिन्ताको पुष्टि पनि त्यहाँनिर हुन सक्दैन। त्यसैले हामीले चाहिँ अब सबै कुरालाई एक ठाउँमा ल्याएर जोड्ने हो भने सम्भावना असाध्य धेरै छ र अब जानुपर्ने बाटो यो नै हो। विश्वव्यापी रूपमा जो कृत्रिम रसायनमा आधारित जुन खालका ठूला ठूला व्यावसायिक देशहरू पनि अब बिस्तार यतै फर्कँदैछन् र हामी त लकिली पहाड़ी होइन एक खालको अधिकांश पहाड़ी भूभाग भएको र गाउँ नै गाउँले भरिएको मुलुक छ र हामी अभ्यासले पनि हामीलाई चाहिँ फेरि अर्को 2-3 वर्ष कोर्स लिएर पढेर अथवा 2-3 महिने तालिम लिएर फेरि कृषि खेतीपाती गर्न जरुरी छैन। हामी आफैमा हाम्रो जिनमै त्यो खालको होइन कृषि कसरी गर्ने भन्ने खालको अभ्यास छ। त्यो अभ्यासलाई थोरै अलिकति विज्ञानसम्मत बनाउने, त्यसलाई अलिकति होइन प्रविधिहरूको सहयोग गर्ने होइन र त्यसलाई अरू सजिलो बनाउने बाटोतिर जान सकियो भने यसबाट घाटा हुने यसबाट होइन भन्ने चाहिँ यो खेतीपातीबाट कुनै पनि एंगलबाट घाटा छैन।
1: अधिकारीज्यू उसो भए चाहिँ माटो जोगाउनु पर्यो दिगो कृषि उत्पादनको लागि, रासायनिक विषादी मल घटाउनु पर्यो तपाईँले भन्न खोजे अनुसार, पानीको जुन असन्तुलन देखिरहेको छ, मौसमी चक्र जुन खलबलिरहेको छ, पानी चाहिँ जोगाउने प्रयासहरू चाहिँ किसानहरूले गर्नु पर्यो, किसानको पलायन पनि रोक्नु पर्यो जुन अघि तपाईँले एउटा जोड्नु भएको थियो, र बजारको पहुँचका कुराहरू जुन एउटा श्रृंखला चल्नको लागि यो चाहिँ गर्नु पर्यो, यी चाहिँ सार संक्षेपका चाहिँ विषयहरू रहे।
2: एकदमै सरले राम्रो संक्षेपीकरण गर्नुभयो। एकदमै खालि यथार्थ कुरा के भने हामीले यो नयाँ खालको हामीले जुन खालको पुरानो अभ्यासहरूलाई नै अलिकति परिमार्जन गर्ने हो भने हामी धेरै कुरा त्यो टुङ्गोमा पुग्न सक्छौँ। होइन अब खालि हामीले मैले अघि भने हाम्रा स्रोतहरू हाम्रा साधनहरू हामीले चाहिँ बनाउनेतिर भन्दा पनि बिगार्नेतिर बढी केन्द्रित भयो कि भन्ने ठाउँमा आज परिणामले त्यहाँ पुर्यायो हामीलाई। होइन यद्यपि हामीलाई उहाँहरूलाई दोष लगाउन मन छैन तर परिणामले हामीलाई त्यहाँ पुर्याउँदै गर्दा अब चाहिँ सच्चिने ठाउँमै सबैजना जानुपर्छ होला। होइन एकअर्कालाई दोष लगाएर हामी कहीँ पनि पुग्न सक्दैनौँ। यो खाद्य सुरक्षा भनेको यो धेरै ठूलो पेचिलो प्रश्न हो, यसले भोलिका दिनमा गएर यसले थुप्रै होइन राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। मान्छेले भोको पेटमा सायद बेद पर्दैन भन्छन् होइन, त्यसैले यो खाद्य सुरक्षासँग सम्बन्धित चिजहरू आज जसरी जमिनहरू बाँझिँदैछ, हरेक एक दशकमा चाहिँ 3 लाख हेक्टरभन्दा बढी चाहिँ कृषिहरूको जमिनहरू चाहिँ घडेरीकरण भइसक्यो भन्नेबाट तपाईँ अघिल्लो त 78 को चाहिँ सार्वजनिक भएको तथ्याङ्कलाई लिने हो भने त्यसरी जमिनहरू घटिरहेको छ, भएका कृषिहरूको जमिनहरू चाहिँ बाँझो रहिरहेका छन्, वन्यजन्तुको त्यतिकै त्यो ठूलो प्रभावहरू बढ्दै गइरहेको छ, 3 बाली लाग्ने जमिनहरू अहिले पनि बाँझा देखिन्छन्। होइन हाम्रो यतातिर आयातको ग्राफहरू एकदम बढ़िरहेको छ, राज्य व्यापार घाटामा गइरहेको छ, यसको ऋण बढ़िरहेको छ, यसको थुप्रै कथाहरू छन् होइन, तर यसलाई फेरि सही ट्र्याकमा ल्याउनका लागि चाहिँ के भन्यो, फेरि पनि आम किसान समुदायलाई होइन कसरी गाउँ फर्काउन सकिन्छ, कस्तो प्याकेजसम्म दिएर ती किसानहरूलाई फेरि पनि एउटा गाउँ फर्काएको राष्ट्रिय अभियान नै चलाएर र ती वनपाखाहरूलाई फेरि हराभरा बनाउन सकिन्छ, र ती वन्यजन्तुलाई फेरि चाहिँ लखेटेर जंगलभित्रै छिराउन सकिन्छ, कसरी ती आज बाँझा रहेका जमिनहरूलाई चाहिँ हराभरा बनाउन सकिन्छ, र त्यो बारेमा चाहिँ राज्यले सोच्नु पर्यो। अहिले पनि जस्तो भनौँ न एक खालको त्यहाँ एउटा शब्द अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नीति कार्यक्रममा आएको छ, अलिकति यो ग्रामीण जनजीवनलाई होइन प्रवर्धन गर्ने जुन कुरा छ यो एकदम सकारात्मक, यसलाई राम्रोसँग प्रवर्धन गर्ने हो भने यो यो यसले थुप्रै सूचकहरूलाई सकारात्मक बनाउन सक्छ। खालि अब यो खालि बोल्नका लागि मात्रै बोलिने कुरा हुन् र नीति कार्यक्रमहरू अब चार वर्ष पाँच वर्ष अगाडिको मात्रै नीति कार्यक्रम पल्टाएर हेर्ने भने आज हामीलाई आफैलाई हाँस उठ्छ मनमुनि होइन। त्यसैले अब नीति कार्यक्रम आयो, हामी उत्साहित छौँ, खुसी छौँ होइन। सामान्य राष्ट्रपतिज्यू मार्फत चाहिँ त्यत्रो सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरालाई सम्बोधन हुन्छ होला हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहिँ हामी
1: छौँ। हो उसो भए तपाईँले भनेकै जस्तो आशा गरौं, अपेक्षा पनि त्यस्तै राखौं, किसानको पनि समृद्धि होला भोलिका दिनमा चाहिँ हामी अपेक्षा गरौं। कुराकानीको हामी अन्तिममा छौं, मै माग्ने ढुङ्ग्रो लुकाउने यो काम चाहिँ नगरौं। जैविक कृषि प्रवर्धनमा चाहिँ पालिकाको भूमिका चाहिँ के हो त उसो भए?
2: मुख्य कुरो अब अहिले तीन तहको सरकार हुँदै गर्दा संविधानबाट निहाल्ने हो भने पनि सबैभन्दा बढी जिम्मेवारी चाहिँ पालिका तहमै छ होइन। किसान त्यहीँ छन्, खेतीपाती त्यहीँ छ र नीतिले पनि एनले संविधानले पनि अधिकांश भार चाहिँ स्थानीय सरकारलाई नै दिएछ। तर अब स्थानीय सरकारहरूको प्राथमिकताबाट हेर्ने हो भने फेरि त्यो चाहिँ चुत्थो प्राथमिकतामा देखिन्छ फेरि होइन। उहाँहरूले विनियोजन गरेको गत वर्षको बजेटलाई हेर्नुहुन्छ भने समग्र 753 एक ठाउँमा ल्याएर हेर्नुहुन्छ भने 1% वरिपरि मात्रै छ होइन। अब त्यहाँबाट उहाँहरूले कृषि शाखालाई दिनुभएको प्राथमिकता, कृषि शाखाले त्यहाँबाट गरिरहेको प्रसारमा जुन खालको यो के भन्छ विदेशी बिउहरूको जुन खालको एउटा चाहिँ एजेन्टको रूपमा जसरी चाहिँ कृषि शाखाले त्यहाँ व्यवहारहरू गरेको छ, थुप्रै कुराहरू फेरि त्यो मिलिराखेका छैन।
1: यो चाहिँ तपाईँहरूको बुझाइ हो कि आरोप हो?
2: होइन, यो आरोप पनि हो, जे देखियो त्यही बोलिएको कुरा होइन। यो चाहिँ के भने अहिले यो किसानलाई केही सेवा सुविधा प्रदान गर्ने नाममा केही कार्यक्रमहरू राख्छ स्थानीय सरकारले, त्यो स्थानीय सरकारले राख्दाखेरि उसले केही वितरणमुखी कार्यक्रमहरू राख्छ र त्यो वितरणमुखी कार्यक्रमभित्र के हुन्छ भन्दा तपाईँले त्यहाँ बाँडिने बिउ हेर्नुहोस्, तपाईँले त्यहाँ बाँडिने प्रविधिहरू हेर्नुहोस्, ती सबै प्राय आयातित छन् र ती प्रकृतिलाई खासै फाइदा लाग्ने खालका छैनन्। यद्यपि किसानले त्यसलाई एक्सेप्ट गर्छ, किसानले त्यसलाई राम्रै मान्छ होइन, तर त्यसलाई त्यसको विवेक प्रयोग गर्ने काम त अभिभावकको हैसियतले त स्वाभाविक रूपमा सरकारको। त्यसैले स्थानीय सरकारले चाहिँ यसमा अलि बढी गम्भीर ढंगले लाग्ने हो भने नेपालको कृषि धेरै हदसम्म सुध्रिन सक्छ। र मैले अघि पनि भने थुप्रै पालिकाहरूले त्यो खालको अभ्यास शुरूआत पनि गर्नुभएको छ र भोलिका दिनहरूमा यसबाट पाठ सिकेर होइन अब यसरी त हामी बालुवामा पानी जति पैसा हामी यहाँ लगानी गर्छौँ इनपुटमा चाहे त्यो सरकारको कुनै पनि शीर्षक अन्तर्गत त्यो उडेर गुडेर कुनै पनि हिसाबले विदेश जाने र रोग र होइन हाम्रो चाहिँ खालको पर्यावरणीय असन्तुलनको दुष्चक्रमा चाहिँ हामी फँसिराख्ने जुन खालको परिस्थिति छ त्यसबाट बाहिर निक्लिनका लागि चाहिँ सबैभन्दा बढी भूमिका नै अहिले स्थानीय सरकारको देखिन्छ। स्थानीय सरकारले नै किसानलाई विश्वासमा लिएर त्यहाँको प्रकृति जोगाउने, पर्यावरण जोगाउने, आफ्नो नगरपालिकाभित्रलाई आगामी होइन 50 वर्ष 100 वर्षका लागि खाद्यान्न कसरी सुरक्षित गर्न सक्छ, त्यहाँको होइन जैव विविधता बिउ लगायतको जैव विविधता कसरी संरक्षण गर्न सक्छ, त्यहाँको रैथाने बाली वस्तुहरूको कसरी संरक्षण प्रवर्धन गर्न सक्छ भन्ने बारेमा त स्थानीय तह जतिको बलियो त्यसमा विचार विवेक पुग्ने अर्को सरकार हुन सक्दैन। भलै त्यसमा प्रदेश र संघ सरकारले सपोर्ट गर्नुपर्छ अलग कुरा रह्यो, स्थानीय सरकारको मात्र सीमित स्रोत साधनले भ्याउँदैन, त्यो एकदम घाम जतिको छर्लङ्ग छ, सबै कुरो स्थानीय सरकारको टाउकोमा हालिदिएर पनि हुँदैन। संघीय सरकारले चाहिँ त्यहाँ जुन जुन पालिकाहरूले प्रकृतितर्फ फर्किन खोजेका छन्, एक खालको चाहिँ नि भनौँ न आत्मनिर्भरतामा अन्तर्निर्भरतामा आधारित आत्मनिर्भरताको अभ्यास गरेका छन् त्यस्ता खालका पालिकाहरूलाई चाहिँ संघीय र प्रादेशिक सरकारले अनुदानहरू दिने, सपोर्ट गर्ने र उनीहरूलाई बल पुर्याउन सकियो भने 753 मध्ये तपाईँ एक वर्षमा 50 पालिका मात्र एक खालको समृद्ध पालिका, आत्मनिर्भर पालिका, कृषिजन्य उपजहरूमा आत्मनिर्भर पालिका घोषणा गर्न सक्नुभयो भने मलाई लाग्छ त्यो सकारात्मक रोग होइन त्यो भोलि देशैभर फैलिनलाई समय लाग्दैन। तर सुरु कहीँ न कहीँबाट भएको छ, थप बल पुर्याउने काम चाहिँ अब संघीय सरकारले गर्नु पर्यो, त्यो खालको प्रतिबद्धता चाहिँ स्थानीय सरकारले गर्नु पर्यो।
1: तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। हामी कार्यक्रमको अन्तिममा छौं। खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी यो कुराकानीमा हुनुहुन्छ। आउँदो जेठ 15 संघीय संसदमा बजेट सार्वजनिक हुँदैछ, बजेट सार्वजनिक हुँदै गर्दाखेरि तपाईँहरूको बजेटमा चासो र प्राथमिकता चाहिँ के रहला?
2: धेरै अपेक्षा राखेर पनि हुँदैन, किनभने तपाईँको 18-19 खरबको बजेटमा होइन हामीले कृषिले प्राप्त गरेको बजेट हेर्ने हो भने अब अहिले गत वर्षको भन्दा अहिले सिलिङ कम आएको छ भन्ने सुनेको छौँ हामीले मन्त्रालय मार्फत होइन। त्यसैले 4-5 अरब जति त अहिले घटेर आयो भन्ने सुनिहाल्छ सिलिङका हिसाबले। अब थाहा छैन, अब बजेट नै कम आयो भन्ने बाहनामा, पैसै थोरै भयो भन्ने बाहनामा अरू थुप्रै बाहना भेटिन सक्छन्, त्यो बाहना हामीलाई स्वीकार्य छैन। अहिले सरकारले जे जे कुरा अनाउन्स गरेका छ, हामीले जैविक मललाई प्रवर्धन गर्ने, रैथाने बिउहरूलाई प्रवर्धन गर्ने कुरा होइन, समर्थन मूल्य कायम गर्ने कुरा समर्थन मूल्य अनुसारको चाहिँ नि त्यो किसानको खातामा चाहिँ हैन अनुदान रकमहरू जाने कुरा यी यावत कुराहरू हामी अभ्यासमा देख्न चाहन्छौँ जुन कुरो बजेटमा आओस् हैन अब हामी थुप्रै कुरा भन्न सक्छौँ थुप्रै कुरा हामी सरकारसँग माग गर्न सक्छौँ तर आज सबै कुरो त्यहाँको चित्र देख्दै गर्दा गत सालको भन्दा बजेट पनि कम आउने र अनि यता चाहिँ अलिकति भनौँ न रूपान्तरणकारी योजनाहरू पनि यहाँनिर ल्याउँदै गर्दा चाहिँ अब सबै कुरो चाहियो भनेर हामीले माग्नुभन्दा पनि जे जे नीति कार्यक्रमले बोल्याएको छ कम्तीमा ती कुराहरूमा चाहिँ इमान्दारितापूर्वक ती कुराहरू चाहिँ बजेटमा आइदियोस् हाम्रो अपेक्षा अहिलेलाई यति नै छ माग त हेर्नुहोस् 32 पानी कापी भरिन्छ किसानका माग त्यति धेरै छन्
1: उहाँ हुनुहुन्थ्यो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि बिदा हुन्छु नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: आमामामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
5: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
6: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
1: Kajaria Tiles, your world-class luxury.
11: अहिले बिहानको 9 बज्यो।
0: हजुरको रेडियो 102.1

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधान बारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्र संघले विशेष ध्यान दिन थालेको थियो। आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानको उपायबारे विश्वव्यापी जनचेतना विवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो। राष्ट्रसंघका अनुसार सन् 1985 परिषदले महासभालाई विकास प्रक्रियामा परिवार शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने पहल अघि बढ़ाइएको थियो। महासभाले सन् 1989 अन्तर्राष्ट्रिय परिवार वर्ष घोषणा गरेको थियो। त्यसपछि सन् 1993 पारित प्रस्ताव अनुसार हरेक वर्ष मे 15 अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय भएको। यो दिवस सन् 1994 औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना विवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतिको बैठकको 1 घण्टा अगाडि कार्य व्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। प्रस्तावमा 5 सिद्धान्त र 5 प्राथमिकता रहेको छ। विनियोजन विधेयकका 5 सिद्धान्तमा नागरिकको अनुभूत गर्ने गरी सुशासनको लाभांश, सार्वजनिक सम्पत्तिको दोहन र भ्रष्टाचार नियन्त्रण गर्दै अर्थतन्त्रको पुनर्संरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार विकास, सर्वव्यापी सामाजिक उन्नयन र मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण रहेका छन्। त्यसै गरी विनियोजन विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानूनी संस्थागत सुधार र सूचना प्रविधिको समुपयोग, आर्थिक वृद्धिको क्षेत्रगत स्रोतहरूको पुनः प्राथमिकीकरण, भौतिक पूर्वाधारका लागि बहुपक्षीय पूँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी, अवसरको समानताका लागि सामाजिक लगानी, बहुआयामिक अन्तर्राष्ट्रिय सम्बन्धको विविधीकरण रहेका छन्। अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्रलाई सुदृढ गर्ने, डिजिटल सार्वजनिक पूर्वाधार विकास र सरल कर प्रणाली लागू गर्ने पनि घोषणा गर्नुभएको छ। विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिए। छलफलपछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कार बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन समय दिनुभएको थियो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कंग्रेसले उठेर विरोध गरेको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कंग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रपतिको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङ राजीनामा दिन बाध्य हुनुभएको थियो। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाडीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो। बागमती प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन शुक्रबार राति 12 बजेदेखि अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको हो। नेपालको संविधानको धारा 183 धारा 2 प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष अधिवेशन अन्त्यका लागि सिफारिश गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ। प्रदेश सरकारको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्ने संवैधानिक व्यवस्था रहेको छ। गत चैत्र 24 हिउँदे अधिवेशन शुरू भएको थियो। प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माणको तयारीमा रहेकाले हिउँदे अधिवेशन अन्त्य गरेर जेठ महिनादेखि प्री बजेट छलफल शुरू गर्ने तयारी गरिएको तामाङले बताउनु भएको छ। यस्तै मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्तावमा प्रदेश निजामती सेवा नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। यसका लागि बिहान 11 बजे मध्य प्रदेश सभा बैठक बोलाइएको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संविधान अनुसार विश्वासको मत लिन लाग्नु भएको हो। मन्त्री परिषदको वैशाख 28 बसेको बैठकले जेठ 1 विश्वासको मत लिने निर्णय गरेको थियो। कानूनी व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ। हाल मध्य प्रदेश सभामा 102 प्रदेश सभा सदस्य रहेका छन्। सरकार टिकाउन 52 संसदको समर्थन आवश्यक पर्ने भए पनि अहिले सरकारसँग 63 संसदको समर्थन रहेको बताइएको छ। सरकारलाई नेपाली कंग्रेसका 22, जसपा नेपालका 26 तथा नेपाल कम्युनिष्ट पार्टीका 15 प्रदेश सभा सदस्यको समर्थन रहेको छ। उता सरकारलाई समर्थन फिर्ता लिएपछि जनमत पार्टीभित्र भने आन्तरिक विवाद देखिएको छ। पार्टीले समर्थन फिर्ता लिए पनि जनमतबाट सरकारमा सहभागी अर्थमन्त्री महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा अझै पदमै कायम रहेका छन्। थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र मन्त्रालय अन्तर्गत दक्षिण एसिया, मध्यपूर्व तथा अफ्रिका मामिला विभागकी महानिर्देशक उरासा भुङकोलान भिनसँग बिहिबार भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूले नेपाल र थाइल्याण्ड बीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धप्रति दुवै पक्षले सन्तोष व्यक्त गर्दै व्यापार, लगानी, पर्यटन, संस्कृति, कृषि र शिक्षा लगायत आपसी हितका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको ब्याङ्कक स्थित नेपालको राजदूतावासले जनाएको छ। साथै उहाँहरूले गत वर्ष नेपाल र थाइल्याण्ड बीच सम्पन्न 8 समझदारीको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै ती सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै पक्षले जोड़ दिनुभएको छ। कृषि सहयोग तथा फौजदारी मामिलामा पारस्परिक कानूनी सहयोग सम्बन्धी प्रस्तावित द्विपक्षीय सम्झौता शीघ्र निष्कर्षमा पुर्याउने विषयमा समेत छलफल भएको थियो। दुवै पक्षले नेपाल थाइल्याण्ड र संयुक्त परामर्श संयन्त्रको आगामी बैठक पारस्परिक अनुकूल समयमा यथाशीघ्र नेपालमा आयोजना गर्ने सम्बन्धमा पनि विचार आदान प्रदान गरेका थिए। नेपाल र थाइल्याण्ड बीचको व्यापारिक परिपूरकतामा वृद्धि गर्दै नेपाली तथा थाई उत्पादन बीच मूल्य श्रृंखला सुदृढ गर्ने तथा हिमालय र समुद्र स्रोतमा आधारित वस्तु तथा सेवाको एकीकरण मार्फत थप मूल्य अभिवृद्धि गर्ने विषयमा पनि जोड़ दिएको थियो। दुवै पक्षले पारस्परिक आधारमा भिसा प्रक्रियालाई सहज बनाउने, पर्यटन सेवामा सुधार गर्ने तथा मानव बेचबिखन, सम्पत्ति शुद्धिकरण र साइबर अपराध नियन्त्रणका लागि सूचना तथा गुप्तचर आदान प्रदानमा सहकार्य सुदृढ गर्ने सहमति व्यक्त गरेका थिए। भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यसको सम्भावित असरबारे नेपालमा चर्चा हुन थालेको छ। भारतको वाणिज्य विभागले सूचना निकालेर चिनी निर्यातमा प्रतिबन्ध लगाएको जनाएको। सूचना अनुसार भारतले तत्काल लागू हुने गरी चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। यो सँगै नेपाली उपभोक्ताहरूले यही मौकामा बजारमा चिनीको अभाव हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। तर नेपाली चिनी उत्पादकहरू भने यो निर्णयबाट खासै असर नपर्ने बताउँछन्। आयात नभए पनि कम्तीमा आउँदो मंगिर पुस्तमा चिनीको आपूर्तिमा कुनै असर नपर्ने नेपाली चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनु भएको छ। उहाँका अनुसार यसपालि क्रसिङ सिजनमा नेपालमा 2,00,000 मेट्रिक टन उत्पादन भएको छ भने सरकारी तथ्याङ्क अनुसार नै 75,000 देखि 80,000 मेट्रिक टन आयात भइसकेको छ। नेपालमा चिनीको मूल्य वृद्धि अरू खाद्य वस्तुको मूल्य वृद्धिको तुलनामा एकदमै कम हुने गरेको अध्यक्ष अग्रवालको भनाइ छ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरपुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9896 92 65 99 8।
3: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5213।
6: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है केही।
7: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
8: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
10: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार, रामेछाप नगरपालिकामा प्रारम्भिक बाल विकासका लागि एक दिने अभिभावक सिकाई मेला 2083 भव्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाको आयोजना तथा चाइल्डलाइन नेटवर्क र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा उक्त मेला आयोजना गरिएको हो। मेलामा बाल बालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने सामग्रीहरूको प्रदर्शनी गरिएको थियो, जसमा परम्परागत औजारहरू जस्तै हलो, जुवा, डुकी, जाँतोदेखि आधुनिक विज्ञान र शिक्षण सिकाइमा प्रयोग हुने सामग्रीहरू राखिएका थिए। मेला अवलोकनपछि अभिभावक धनबहादुर आयु र शिक्षक यज्ञ बहादुर तामाङले बाल बालिकाको प्रारम्भिक शिक्षा र उनीहरूसँग गर्नुपर्ने व्यवहारका बारेमा धेरै नयाँ कुराहरू सिक्न पाएको बताउनु भएको छ। यस्तै रामेछाप नगर प्रमुख लवश्री नेउपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर प्रमुख नेउपानेले विद्यालयहरूबीच सिकाई आदान प्रदान गर्न र अभिभावकलाई जिम्मेवार बनाउन मेला प्रभावकारी रहेको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले यस्ता कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रमको उद्घाटन बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले गर्नुभएको थियो। दोलखा उद्योग वाणिज्य संघको 16 जिल्ला अधिवेशनबाट सनत थापाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ। अन्तिम मत परिणाम अनुसार थापाको प्यानललाई भारी मतका साथ विजयी भएको, संघको अध्यक्ष पदमा सनत थापा 462 मत प्राप्त गरी विजयी हुनुभएको, उहाँले आफ्ना निकटतम प्रतिद्वन्दी दिनेश पाठकलाई 103 मतको अन्तरले पराजित गर्नुभएको छ। पाठकले 359 मत प्राप्त गर्नुभएको छ। पदाधिकारी तर्क गर्नुभएको थियो। दोलखा उद्योग वाणिज्य संघको 16 जिल्ला अधिवेशनबाट सनत थापाको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको छ। अन्तिम

त्यसैगरी उपाध्यक्षमा विवेक कुमार खत्री 442 मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी बलराम थापाले 358 मत पाउनु भएको छ। महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ सर्वाधिक 500 मतका साथ निर्वाचित हुनुभएको छ। प्रतिस्पर्धी कल्याणी श्रेष्ठले 289 मत मात्रै पाउनु भएको छ। वैदेशिक रोजगारका लागि ग्रीस र युएई पठाउने भन्दै 26 लाख ठगी गरेको अभियोगमा प्रहरीले काभ्रेका 102 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक भुम्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुली र पर्वत कुशमा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोला रहेका छन्। पक्राउ परेका मध्ये बास्तोलाले युएई पठाउने भन्दै 3 लाख र पराजुलीले ग्रीस पठाउने भन्दै 23 लाख लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टिएकोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। उपरीक्षक कार्कीका अनुसार पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ। प्रहरीले गोली प्रहार गरेर व्यक्ति हत्याका फरार आरोपीलाई पक्राउ गरेको छ। हिजो किर्तिपुरको चोभार नजिकै प्रहरीले गोली हानेर सुजन साईलाई पक्राउ गरेको। अघिल्लो हप्ता किर्तिपुरमा गुल्मीका विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाका मुख्य आरोपी साईलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि गोली हानेर समात्नु परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घुँडामुनि गोली लागेका उनको उपचार भइरहेको छ। गएको वैशाख 23 गते किर्तिपुर नगरपालिका पोडे टोलमा विपिन घिमिरेको हत्या भएको थियो। यसअघि हत्या अभियोगमा प्रहरीले 3 जनालाई पक्राउ गरिसकेको छ। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। सिन्धुली काठमाडौँ हेटौँडा चितवन झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। भारतमा पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले वृद्धि भएको छ। मूल्य वृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रति लिटर 97.77 भारतीय रूपियाँ पुगेको छ। त्यसैगरी डिजेलको मूल्य पनि प्रति लिटर 87.67 रूपियाँबाट बढ़ेर 90.67 रूपियाँ भार पुगेको छ। यो नयाँ दर आजदेखि लागू भएको छ। मूल्य बढ़नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उतार चढ़ावलाई मानिएको छ। इरान र अमेरिका बीचको तनाव बढ़नु अघि कच्चा तेलको मूल्य प्रति ब्यारेल $70 हारिमा थियो, जुन अहिले बढ़ेर $100 पार गरिसकेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठूलो दबावमा थिए। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाउनुभयो। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अङ्क तालिकामा पंजाब 12 खेलमा 13 अङ्कका साथ तालिकाको 4 स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаны на кулаги рот, семент доста патат тайны, кабателя у него ла, перью мантали матестурам радюльку посельте каула батит.
1: Кака, тимла этини тачайна? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9845 40 682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845 40 892 र 048 543 385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप।
4: वाउ, हैन हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनि साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-021-369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछा।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
9: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
4: लौ, के को चिन्ता? चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
9: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596-0-47-590-453।
9: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
10: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
11: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड, पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
4: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
10: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक, ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामेछाप।
12: कजारिया टाइल्स, योर वर्ल्ड क्लास लक्जरी।
4: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
11: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
12: Kajaria Tiles, your world class luxury।
13: हजुरको रेडियो

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: दात दुखेर मर्न लागे म, हेर्दै त मेरो दाँतमा के भएछ?
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
5: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
6: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0484403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
7: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
8: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
8: हाम्रा विशेषताहरू,
9: 40% मात्रै डाउन पेमेन्ट,
8: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
8: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
8: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: Kajaria Tiles, your world-class luxury.
10: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
11: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
10: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
11: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
10: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
11: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
10: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
12: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
13: सुन्नुहोस् है, सुन्नुहोस्,
9: हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
13: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
14: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
13: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककौशलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि तपाईसँगै रहन्छौ। आज शुक्रबारको बसाई छ। स्थानीय कलाकारका गीतलाई तपाईले रोजाइमा पार्न सक्नुहुनेछ। तपाईले 0440400026 सहभागिता जनाउन सक्नुहुनेछ भने तपाई यो समय उकाली उराली लिग्वेस्ट गर्दै हुनुहुन्छ, साथै भन्जाङ चौतारी गरिराख्नु भएको छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाई प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घड़ी सकिसकेको छ। हामी आइसकेका छौं। यो एक घण्टाको समय तपाईसँगै रहेर सहयात्रा गर्नेछौं भने तपाईँकी रोजाईका विचार र माइला मजाले लोकगीतहरू राखेर पनि कार्यक्रमबाट तपाईँलाई मनोरञ्जन दिनेछौं। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डचकप हजुरको याप्तामा कुश एफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुनेछ। तपाईँले छोटो मिठोमा आफ्ना आफन्तजन साथी संगीको लागि पनि सम्झना सन्देश सहित कमेन्ट पठाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले आज के गर्ने कसो गर्ने भन्ने कुरा थाहा भइसकेको छ। तपाईँ नियमित कार्यक्रम सुन्ने साथीलाई थाहा नै छ। मैले तपाईँलाई खास भनिराख्नु पनि पर्छ होला जस्तो लाग्दैन। र तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दा छोटो मिठोमा कमेन्टहरू पठाउन सक्नुहुनेछ भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता हायु। तपाईँ भने फटाफट फोन डायल गर्दै कार्यक्रममा सहभागिता जनाउनुहोस्। साथलाई मनपर्ने मिठा गीत पनि रोजाइमा पार्नुहोस् भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतमा राख्न चाहन्छौ एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मीठा अनि रमाइलो गीत। त्यसपछि हामी फेरि आइसकेका छौं आजको गोष्ठी तपाईँकी रोजाइका स्थानीय कलाकारका गीतहरू बज्छ। 048-40-40-0026 नम्बर तपाईँको लागि खुल्ला रहेको छ, तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ? के छ हाम्रो बबिताजीको खबर? कहिले काहीँ मात्रै आइदिनु हुन्छ है?
1: हजुर, सबै ठिकै छ भन्नुपर्छ।
0: अनि सबै ठिकै छ भनिसकेपछि खाना भयो कि बाँकी छ?
1: खाना भइसक्यो। अनि दिदी हजुरको भयो त?
0: मेरो त नहुने कुरै हुँदैन। हेर्नुहोस् न, अब यति बेला आएछ अनि यति बेला नि खाएन भने फेरि कतिखेर खाने? अब बबिताजीसँग बोल्न फेरि मेरो आवाजै आएन भने भन्ने लाग्छ। त्यही भएर म त बिहानै खाइदिन्छु, त्यही भएर दौडिन्छु। अनि के छ? ए है त भन्ने हुनुहुन्छ, अरू के छ भन्नु? म लगायत रामेछापतिरको एकदमै ठिक छ, मजाले घाम लागेको छ है। अब बाहिर निस्किँदाखेरि घामले पोल्छ, अब झन् कालो भइएला कि भन्ने चिन्ता लाग्छ। बाहिर त हामी त निस्किँदैनौँ नि त, बेसरी घाम लागेको छ।
1: बाहिर त निस्किनुहुन्न दिदी, यस्तो तातो घाम लागेको
0: छ। त्यही भनेको त, फेरि छाला नै बाहिर घामले लगिदिएर झन् कालो भयो भने के गर्नु भन्ने चिन्ता लाग्छ नि त। अनि अहिले के छ हिजो आज गाउँ बस्तीतिर के छ, काम के हुँदैछ, दिनचर्या कसरी बितिरहेको छ भन्नुहोस् न।
1: अचेलभरि यस्तै हो, अब मकैहरू त छरी सक्यो, अनि घरकै कामहरू गर्ने, घाँस काट्ने, बाख्रा चराउने, बस्ने, खाने, त्यस्तै हुनुपर्छ है त।
0: एकदमै चर्को घाम लाग्छ, चर्को घाममा घाँस काट्न, बाख्रा हेर्न, जंगल जान, दाउरा काट्न, कतिको जाँगर लाग्छ हाम्रो बबिताजीलाई।
1: अब साथीहरू भएपछि त रमाइलो लाग्छ, तर एक्लै एक्लै भएपछि अल्छी लाग्छ।
0: भनेपछि घामले पोले पनि साथी भयो भने चाहिँ जाँगर जोस उमङ्गा हुन्छ।
1: हजुर,
0: ल भनेपछि म पनि साथीसँग जानु पर्यो। मलाई पनि एक्लै भएर हो कि क्या अल्छी लागेको?
1: हुन सक्छ, अब साथी लिएर जाउँ न।
0: अब साथी लिएर जाउँ भने हाम्रो बबिताजी सँगै हुनुहुन्न, लाने पो कसलाई भन्ने चिन्ता छ।
1: अब म आइदिउँला नि त तपाईँलाई साथी।
0: मलाई साथी आउनु भयो भने त म चाहिँ हेरेर बसौँला। बबिताजीले चाहिँ घाँस पनि दाउरा पनि सबै भारे पुर्याएर घर पुर्याएर फर्किँदा नि म चाहिँ हेरेर बसौँला फेरि।
1: होइन, अब तपाईँलाई नि मैले काटिदिन्छु नि त घाँस।
0: अब यति भएपछि त सकियो नि, म साथीमा त जाने, बोकेर आउने, अब काट्ने दाउरा घाँस सबै हाम्रो बबिताजीले गरिदिएपछि त सकियो नि।
1: हजुर,
0: ल ठिक छ। मम्मी बाबाको लागि पनि त अब काटिदिनुहुन्छ होला, कहिले काहीँ भारी नपुग्दा हाम्रो बबिताजीले कि मम्मी बाबाले चाहिँ बबिताजीलाई भारी पुर्याइदिनुहुन्छ।
1: अब त्यस्तो त हुँदैन, अब बबीहरू खासै जानुहुन्न, अब हामीहरू नै हिँड्ने हो भन्नुपर्छ है त।
0: ल ठिक छ, पक्कै पनि आफ्नो जिम्मेवारी भएपछि आफ्नो जिम्मेवारीलाई कसरी पुरा गर्ने भन्ने पक्कै हुन्छ है।
1: हजुर,
0: ल कार्यक्रम चाहिँ कतिको सुन्नुहुन्छ, कतिको सुन्न भ्याउनुहुन्छ, डेली पछि आउनु भएको छ?
1: हजुर, म अब खासै सुन्न त पाउँदैन अचेल त, अलिकति बिजी व्यस्तताले भएर। अब जंगलतिर घाँस काट्न हिँडेको हुन्छ यति बेलाको समय चाहिँ, कहिले काहीँ सुनिन्छ, नत्र भने त खासै सुनिँदैन भन्नुपर्छ है त।
0: आज चाहिँ के छ त, आज सुन्नु भयो कि त्यतिकै कार्यक्रममा फोन लगाइदिउँ भनेर लगाइदिनु भयो?
1: नै होइन, आज चाहिँ यहाँ घाँस काट्न नि आएको थिएँ, मैले त माइजीसँग थिएँ, त्यही भएर नि सुन्दै आएको, प्रोग्राम पनि आएको रहेछ, कल गरेको ठ्याक्कै लागेको पनि भन्नुपर्छ है त।
0: ल सबै साथीलाई धेरै माया धेरै सम्झना छ भनिदिनु होला। सँगसँगै घाम चर्किँदैछ, घाँस दाउरा बारी पुर्याउन हिँड्दै हुनुहुन्छ, ठिकै छ। अब भोलिका दिनहरूमा रमाइला मिठा कुरा गर्छौ, आज छिट्टै घाँसको दाउराको बारी पुर्याएर समयमै घर फर्कनु होला बबिताजी। आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: हजुर, मलाई चाहिँ पूर्वै रमाइलो भन्ने गीत बजाइदिउँ न।
0: ल पूर्वै रमाइलो भन्ने बोलको गीत हामी कार्यक्रममा राख्छौँ, यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: हस् हुन्छ, अब धेरै समयपछि हजुरसँग बोल्न पाएँ, धेरै धेरै सम्झना छ हजुरलाई। अनि टेक्निसन मदनहरू मित्रको लागि, हजुरको रेडियो हो युनिटको लागि भन्छु, अनि यहीँ सुनिराख्नु भएको छ भाउजू सीता मगर, अनि माइजू सम्झना मगरको लागि, अनि बोजूको लागि भन्छु, अनि मेरो घर फ्यामिली सम्पूर्णको लागि, तिनकनातिर हुनुहुन्छ दिदी पवित्र मगर, उहाँको घर फ्यामिली सम्पूर्णको लागि र साथीहरू सम्पूर्णको लागि भन्दै साथी कृष्ण सुनाको लागि पनि भनेको थियो। नमस्ते बाबाई।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो बबिता मगरजी, उहाँले एकदमै मिठो गीत पनि बजाउन पारेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। पूर्वै रमाइलो भन्दै बोलेको गीत सुन्न मन छ है भन्नुभएको छ। यो गीत हामी कार्यक्रममा राख्नेछौ र सोही गीतलाई समर्थन जनाउन अर्को पनि साथीलाई हामी सम्पर्कमा लिन्छौं। त्यसपछि मात्र उहाँले बोज्नु भएको गीत बज्छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते दिदी।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: चैनपुरबाट मनोज कार्की।
0: मनोजी, के छ खबर? कुन ठाउँको चैनपुर हो?
2: सिन्धुली।
0: सिन्धुलीको चैनपुरबाट मनोज के भन्नुभयो?
2: कार्की खाल्टे चैनपुर भनौँ न दिदी।
0: ल, खाल्टे खाल्टे चैनपुर भन्नुभयो भने चाहिँ थाहा हुन्छ, फेरि चैनपुर मात्रै चाहिँ फेरि कति हो कति, फेरि विशेष गरी सिन्धुली नभनिकन पनि थाहा हुँदैन कि मनोजी। सेकेन्ड चोटि मसँगै दोस्रो चोटि बोल्नु भयो कि?
2: तपाईँसँग चाहिँ फर्स्ट चोटि हो दिदी, प्रोग्राममा आएको थियो दुईचोटि हो।
0: ल, हजुरको रेडियोको कार्यक्रममा अहिलेसम्म रेडियोको खुलेदेखि अहिलेसम्म
2: हजुरको रेडियोमा दुईचोटि भनौँ न दिदी।
0: ल, हजुरको रेडियोमा रेडियो खुलेको यति धेरै वर्ष बितिसक्यो, तर किन दोस्रो चोटि मात्रै कार्यक्रममा फोन गर्नुभयो त मनोजी?
2: हाम्रोतिर त्यति खासै टिप्दैन नि त दिदी, त्यही भएर नि अलिकति ध्यान नगएको होला क्या दिदी।
0: हो र, त्यसो भए अब रेडियो मनोजीको बस्तीतिर सुन्ने बनाउनु पर्ने भयो।
2: सुन्ने नै भएर त बल्ल बल्ल अहिले चाहिँ अलिअलि ध्यार गरेर नि अलिकति टिपेछ, हजुरको प्रोग्राम आएछ र अनि कल गरिदिइहाल्यो नि त दिदी।
0: ल, ठिकै छ, यो माया हामीलाई ध्यार आवाजमा पनि प्रष्ट आवाज त आएको छैन होला यहाँले भने अनुसार, होइन?
2: रेडियोमा त राम्रो टिप्दैन नि त दिदी, रामेछाप 95 जस्तो चल्दैन नि त दिदी।
0: हामीले पनि 95 बनाउनु पर्ने भयो कि क्या भन्नु
2: होइन, त्यही माध्यमलाई बढाइदियो भने कि अलिकति 102 नै ठिक छ दिदी।
0: त्यही त, हाम्रो लागि अब 102 नै ठिक छ, अब यहाँले 95 जस्तो हुँदैन भन्नु, त्यही भएर 95 चिप्न ब्रान्ड हो कि भन्ने खोज्रेको नि त मनोजी।
2: होइन दिदी, 95 एफएम भनेको त अलिक क्लियर आउँछ, अनि यो हजुरको रेडियो हतपत भन्ने बित्तिकै चिप्दैन नि त दिदी सर्च गर्दाखेरि पनि।
0: ल, ठिकै छ, अब हाम्रो 100 कटेर हो कि क्या हो त्यसो भए?
2: पहिला त राम्रै बस्थ्यो, अहिले आएर के भएको?
0: ल, ठिकै छ, सकेसम्म यहाँले अब इन्टरनेट अनलाइनतिर हुनुहुन्छ भने अब फ्रिक्वेन्सीकै माध्यम अहिले धेरै साथीहरूले चाहिँ जस्तो कि अब गाउँघरमा बस्ने हाम्रो हजुरबा हजुरआमाहरूले चाहिँ फ्रिक्वेन्सी नै सुन्नुहुन्छ होइन? अब तपाईँ हामी अब बढी इन्टरनेट अनलाइन यदि चलाएछ भने चाहिँ अन्य माध्यमहरू पनि छन् भन्न खोजी, अब हाम्रो मनोजीले प्रयोग गर्नुहुन्न भने ठिकै छ, सकेसम्म अब डाँडातिर लगेर चाहिँ जता हजुरको रेडियो टिप छ त्यतैतिर जानुपर्ने भयो रेडियो सुन्नु।
2: मेरो त्यस्तो हिन्दी फुसार हुँदैन नि त दिदी, बिजनेस भनेको पसल छ, पसल छोडेर कहाँ जाने होला र दिदी।
0: ल, ठिकै छ, त्यसो भए अब सुनेन भयो भने ठिकै छ, यहाँले अब जे होस् कार्यक्रम छ, हजुरको रेडियो छ, यहाँ छ होइन, यसरी कार्यक्रमहरू आउँछ भन्ने त यहाँलाई थाहा छ होइन? ल, त्यति भएपछि ठिकै छ, जे होस् यो यो समयमा यो यो खालको कार्यक्रमहरू आउँछ र हजुरको रेडियो यति बजेदेखि यति बजेसम्म बज्छ भन्ने चाहिँ थाहा छ हाम्रो मनोजीलाई।
2: हजुर दिदी, साथी मार्फत।
0: ल, साथी मार्फत थाहा पाउनुहुन्छ कसरी? अब यदि तपाईँ पसलमा बस्नुहुन्छ भने त हाम्रो पात्रो नेपाली पात्रो इन्टरनेट अनलाइन छ होला।
2: अहिले त दिदी होइन, त अहिले त भनेको अलिअलि थोरै मात्रामा अलिकति बोली अलिक साना आवाज आएर नि झ्यादर गरे पनि अलिकति बुझिएछ नि त दिदी, त्यही भएर मात्र अलिकति कन्ट्याक्टमा।
0: ल, ठिक छ, अब यहाँलाई जसरी सहज हुन्छ त्यसै गरी सुन्नु होला, कार्यक्रममा आइदिनु भयो खुसी लाग्यो, रमाइलो मिठो कुराकानी भएको छ, साथसाथै अब यहाँले अब हाम्रो रेडियो कहाँसम्म कसरी सुन्नुहुन्छ र पहिला के हुन्थ्यो अहिले के हुन्छ भन्ने कुरा पनि जानकारी दिनुभएको छ, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। अनि खाना भयो कि बाँकी छ?
2: बाँकी छ दिदी, दिदीहरूको
0: मेरो भइसकेको छ, कार्यक्रममा आउनुभयो यहाँलाई मेरो तर्फबाट चाहिँ धेरै धेरै स्वागत छ। अब मसँग पहिलोचोटि भन्दै हुनुहुन्छ है मनोजी?
2: हजुर दिदीको, दिदीको बोली त सुन्न त धेरै सुन्यो, बोलेको भनेको चाहिँ पहिलैचोटि भन्नुपर्छ।
0: ल, भनेपछि प्रत्यक्ष रूपमा यसरी बोल्नु भएको पहिलोचोटि?
2: हजुर दिदी।
0: ल, अब झन् हामी भौतिक रूपमा कहिले भेट्ने हो, कसरी भेट हुन्छ त्यो पनि थाहा हुनुपर्ने हो है मलाई।
2: दिदीहरू अब खुर्कुट हुँदै अब आउनुभयो भने भेट भइहाल्छन् दिदी।
0: अब हामी विवाहको यात्रा त हरेक समय हरेक पटक गरिरहेका हुन्छौँ, तर मनोजीको घर कहाँ कुन ठाउँ भन्ने चाहिँ थाहा भएन, फेरि
2: अब ठ्याक्कै खाल्दै कट्ने बित्तिकै आइपुग्छ दिदी, बाटोमै छु।
0: ल, ठिक छ, मनोजी फेरि मसँग पहिलोचोटि बोल्नुभयो त्यही भएर थाहा भएन, अब चाहिँ हामी खोजी गर्छौँ है त। ल, हुन्छ, ठिकै छ मनोजी, यसै गरी आउनुहोस्, रमाइलो मिठो कुराकानी सधैँ छ, कार्यक्रमलाई पनि सुनेर साथ दिनुहोला, यसै गरी फोन डायल पनि गर्दै गर्नुहोस्। हाम्रो बबिताजीले एकदमै मिठो रमाइलो गीत रोजनमा पार्नु भएको छ, साथीहरूलाई सम्झन सक्नुहुन्छ?
2: फर्स्ट अफ अल म हजुर दिदी हजुरलाई नै भन्नुपर्छ, पहिलोचोटि यति मिठो भोइस चलाइदिनु भएको, प्रोग्राम चलाइदिनु भएको दिदीहरूलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्दै, र मेरो साथ 102 परिवार सबैलाई भन्नुपर्छ दिदी मित्रहरूलाई मेरो साथीहरू भन्नुपर्छ रोशन श्रेष्ठ, दुर्गा मगर, सविता मगर, कविता मगर, निशा लामा, उर्मिला थापा मगर, सेप माझी, पासाङ डोल्मा तामाङ र ध्रुव पाण्डे र मलाई सबिना र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु। हस्त दिदी नमस्ते।
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो, सेन्दुली खाल्टे चैनपुरदेखि भन्दै हुनुहुन्थ्यो। उहाँ चाहिँ पहिलोचोटि मसँग बोल्दैछु पनि भन्दै हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। समय मिलेसम्म हामीलाई यसरी माया साथ दिइराख्नुहोला, हामीलाई नबिर्सनु होला भन्न चाहन्छु। हाम्रो मनोजी लगायत अन्य साथीहरूलाई पनि भन्दै यति बेला चाहिँ बबिता मगरजीले रोजाइमा पार्नुभएको पूर्वै रमाइलो भन्ने बोलको गीत हामी यति बेला कार्यक्रममा राख्छौं। त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउँछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। चैनपुरदेखि भन्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ पहिलोचोटि मसँग बोल्दैछु पनि भन्दै हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। समय मिलेसम्म हामीलाई यसरी माया साथ दिइराख्नुहोला, हामीलाई नबिर्सनु होला भन्न चाहन्छु। हाम्रो मनोजी लगायत अन्य साथीहरूलाई

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: Kajaria Tiles, your world-class luxury.
2: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869222545।

0: 98 37 78 93 ओम कपास उद्योग गोलन्जोर गाउँ पालिका 3 ग्वालटार सिन्धुली।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
1: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 87 8 28, 98 27 87 20 82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98 54 0141575, 98 41 96 0669, 98 64 14 17 88।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
9: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
10: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने, उफ, म त दिक्क भइसके।
8: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
10: ए हो र भन्या, अनि फाइदा होला र है?
8: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
10: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
8: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98 54 40 239।
10: कति रे, 98 54 अनि
8: 98 54 40 239। फोन नम्बर चाहिँ 0848540239
10: 0848540239
11: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
10: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुस् न है।
11: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
8: पोषक दाना कुखुराले पनि मज्जाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
10: विराज किसानको साथी।
12: मंगल सूत्र झुम्का र पाउजु का

0: जहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: Kajaria Tiles, your world-class luxury.
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो.
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर.
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार.
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै. यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर. समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्.
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535. रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप.
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं.

0: कार्यक्रम लोकोस सेलिमरा आखिक दिनेश रमाइलो गीत पछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसाय शुक्रबारको व्यवसाय छ। तपाईँले आफ्नै गाउँ बस्तीमा रहेका स्थानीय कलाकारका गीतलाई रोजाइमा पार्न सक्नुहुनेछ र तपाईँले रोज्नु भएको गीत मार्फत आफ्ना आफन्तजन साथ संगीलाई सम्झना सन्देश राख्न पाउनुहुन्छ। 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला सम्पर्कमा कोही साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: दिदी,
0: नमस्ते। नमस्कार हजुर। देवजी, के छ खबर?
1: दिदी हजुर, अब त्यही हो, घाम लागिरहेको छ है। अब मसँग कुरा गर्नु पर्दा दिदी हजुर लगायत अनि राम छापतिर सुनाउनु।
0: म लगायत रामी छापतिरको पनि एकदमै ठिक छ भन्नुपर्छ। त्यता जस्तै घाम लागिरहेको छ, गर्मी छ, यस्तै यस्तै छ भन्नुपर्छ।
1: हजुर हजुर, एकदम गर्मी भइरहेको छ। आज त धेरै गर्मी छ भन्नुपर्छ। अब खाना खाएर नहुनुपर्छ है एकछिनतिर। र अब एकछिनपछि
0: ठिक छ। अनि खाना यहाँले खानु भएको छैन?
1: छैन, अब तयार भएको छ। अब खाने तयार हुँदैछ। अब खाना पस्किँदै हुनुहुन्छ। अब खानुपर्छ है एकछिनमा।
0: ल, अब एकछिनमा खानु होला। कार्यक्रममा यो समय सुन्दै हुनुहुन्छ, खुसी लाग्यो कार्यक्रममा आउनु भएकोमा। यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। आज कुन चाहिँ गीत सुन्नुहुन्छ देवजीले?
1: आज चाहिँ दीपक सुनार अनि सङ्गीता लुङ्गेली मगरको सुन्छौ कुरा कुरौटीहरूको भन्ने गीत बजाइदिनु न है।
0: सुन्छौ कुरा कुरौटीहरूको।
1: हजुर हजुर।
0: कतिको कुरौटी साथीहरू हुनुहुन्छ देवजी?
1: अब होइन, अहिलेसम्म गीत मात्रै भन्नुपर्छ है त।
0: ल ठिक छ, भनेपछि गीत मात्रै हो।
1: हजुर हजुर, अब होला न, अरू कति मेरो चाहिँ छैन भन्नुपर्छ है त।
0: भनेपछि देवजीको कुरा गर्ने, कुरा लाउने कोही पनि हुनुहुन्न?
1: हजुर हजुर, अहिलेसम्म चाहिँ त्यस्तो साथीहरू चाहिँ हुनुहुन्न भन्नुपर्छ है त।
0: ल ठिकै छ, हुनु पनि भएन। यदि भएछन् भने पनि त्यसलाई चाहिँ निर्मलीकरण कसरी गर्ने? अब आफू सुध्रिने हो कि अरूलाई सुधार्ने हो? होइन, ल ठिक छ। यो मिठो रमाइलो गीत राख्छौँ हामी कार्यक्रममा, आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ।
1: हुन्छ, विशेष गरी हजुरकै लागि भन्न चाहन्छु। अनि प्राविधिकमा को हुनुहुन्छ आज उहाँको लागि पनि?
0: हाम्रो श्रीराजी हुनुहुन्छ है।
1: हजुर, दाई श्रीराज महतको लागि अनि श्री रसिली चाहिँ कार्यक्रम लिएर आउनुहुन्छ। अब निशा भण्डारी दिदीको लागि पनि सुनाउन चाहन्छु। सम्झना खर्गी दिदीको लागि पनि, सगायत हजुरको रेडियो पनि युनिटको लागि भन्न चाहन्छु। अनि आज चाहिँ हाम्रो बहिनी रमिला तामाङको केटिएमदेखि उता शङ्खुवा सभासम्मको यात्रामा छ, बहिनीलाई शुभयात्रा है, सँग जानु होला भन्न चाहन्छु। अनि बहिनीहरू सम्झना प्रधानको लागि पनि भन्न चाहन्छु। र अनि अघि भर्खरै कल गर्ने गीत रोज्ने साथी बबिता मगरको लागि, अनि त्यसै गरी मनोज कार्कीको लागि, अनि लगायत सङ्गीता रम्तेल लगायत जति पनि साथीहरू माझीहरूबाट पछि सबै सबैको लागि भन्दै छुट्टिन्छु ल। नमस्ते। निर्मला पौडेल, निर्मला लामाको लागि, दुर्गा पाण्डेको लागि पनि भन्दै छुट्टिन्छु ल। नमस्ते। बाबा
0: हस्त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी। उहाँले चाहिँ सङ्गीता लुङ्गेली मगर अनि दीपक सुनारको आवाजमा रहेको सुन्छौ कुरा कुरौटीहरूको भन्ने बोलको गीत चाहिँ सुन्न मन छ भनेर भन्नुभएको छ। सम्भवतः गीत हामी बजाउँछौ, यदि भएन भने पनि सङ्गीता लुङ्गेली मगरको आवाजमा रहेको जुनसुकै भए पनि एउटा गीत हामी कार्यक्रममा राख्ने प्रयत्न गर्छौं। तपाईँले पनि सो गीतलाई समर्थन जनाउन सक्नुहुन्छ। पालो तपाईँको रहेको छ। 0840404026 नम्बर तपाईँको लागि खुल्ला छ। उकाली उराली गर्दै हुनुहुन्छ, भन्ज्याङ चौतारी गरिराख्नु भएको छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। यति बेला सम्पर्कमा अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के बस्ने भन्नुभयो? आरती चाहिँ के छ खबर? मेरो पनि एकदम ठिक छ। तपाईँको आवाज आधी आधी आएको हो कि? मैले चाहिँ आधी सुने हो आरतीजी। नेटवर्कको समस्या नै हो त। ल, के गर्दै हुनुहुन्छ त अनि? बारी खन्दै हुनुहुन्छ ल ठिक छ अनि खाना भयो कि छ यहाँ त मेरो पनि भइसकेको छ कार्यक्रममा एउटा मिठो गीत बज्छ यहाँले आफ्नो साथीहरूलाई सम्झन सक्नुहुन्छ नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो आरती बस्नेतजी उहाँले पनि आफ्नो साथीहरूलाई सम्झेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ 048-40-40-026 तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ तपाई सँगै रहेर हामीले सहयात्रा गरिरहेका छौं सकेसम्म हामी चाहिँ एकजना दुईजना साथीलाई मात्र एउटा गीतमा चाहिँ समर्थन जनाउने प्रयत्न गरिरहेका छौं भन्न चाहन्छु तपाईँलाई हामीलाई विभिन्न ठाउँमा रहेर हामीलाई के साथ सुन्दै हुनुहुन्छ भन्ने पनि लागिरहेको छ यति बेलाको दसैँमा हामी कार्यक्रममा एकदमै मिठो अनि रमाइलो गीत राख्छौं त्यसपछि हामी फेरि अर्को साथीको रोजाइको मिठो गीत लिएर फेरि आउनेछौं

0: कार्यक्रम हामीले दिने मिठा निमन सुनिगीत राख्यौं। तपाईँले सुनिसक्नु भएको छ नसोठिने बाचा गोसमघाम दीपक सुनवार अनि संगीता लुङ्गेली मगरको आवाजमा रहेको यो गीत कार्यक्रममा हाम्रो देवजीले रोसाईमा पार्नु भएको थियो। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार। हाम्रो ध्रुवजी बोल्दै हुनुहुन्छ? के छ ध्रुवजीको खबर, सुनाउनुहोस् न। सबै ठिकै छ, ठिक ठाक हुनुपर्छ है ध्रुवजी। ठिकठाकको साथमा कार्यक्रम चाहिँ कतिको सुन्दै हुनुहुन्छ दानी? नसुन्ने कुरै हुँदैन, सधैँ सुन्नुहुन्छ है। ल ठिक छ, खानपिन भयो अथवा बाँकी नै छ? ल भर्खरै खाएर बस्नु भएछ, मेरो चाहिँ अघि नै हो भइसकेको, कार्यक्रममा आउनु भएको छ। आज कुन चाहिँ गीत सुन्नुहुन्छ त हाम्रो ध्रुवजीले? ध्रुवजीको आवाज मैले आधी आधी सुनेको छु। तिमी फुली मन्दिरमा भन्नुभयो कि के हो? मैले तिमी फुले मन्दिरमा भन्ने मात्र बुझे। ल सकेसम्म हामी यो गीत राख्ने कोसिस गर्छौँ है त ध्रुवजी। के भन्नुभयो? डाँडैमा के
1: भन्नुभयो?
0: डाँडैमा झुल्क्यो घाम भन्नुभयो कि जुन जुन भन्नुभयो? ल डाँडैमा झुल्क्यो जुन भन्ने बोलको गीत हामी राख्छौँ है त। ल हुन्छ, यहाँले रोज्नु भएको गीत कार्यक्रममा बस्छ, साथीहरूलाई सम्झिहाल्नुहोस्।
1: अनि हजुरको परिवारको लागि परिवार दिदी मम्मीको इन्द्र अनि बुवाको लागि बोकी बोलाई पढो मेरो हरियाउँ
0: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो ध्रुव पाण्डेजी। अब चाहिँ म कार्यक्रमको समयको अन्त्यतिर आइसकेको छु, म फोन लिदिन। धेरै साथीको फेसबुक कमेन्टहरू छन्, यति बेला प्राप्त तपाईँका कमेन्टहरूलाई छोटो मिसमा भाषण गर्दै अब चाहिँ कार्यक्रमबाट छुट्टिनुपर्ने बेला भइसकेको छ। यति बेला हामीलाई पहिलो कमेन्ट प्राप्त भएको छ मनको साथी जीवन कार्कीजी, उहाँ लेख्नुहुन्छ, हजुर शुभ बिहान पोखरी, नमस्कार, सन्चै हुनुहुन्छ होला, कार्यक्रम सुनिरहेको छु पोखराबाट, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी बाबुराम मगरजीले पनि, दिदी नमस्ते है, म बाबुराम मगर ओखलडुङ्गा पोकली घर भई हाल चाहिँ सात समुद्र पारीको देश वियातबाट कार्यक्रम सुनिरहेको छु, प्यारो साथी रञ्जित कालीलाई चाहिँ धेरै माया छ भन्दै हुनुहुन्छ बुद्ध वज्राचार्यजीले। ह्याप्पी जन्मदिन भन्दै हुनुहुन्छ हाम्रो साथी हुनुहुन्छ सोम बमजनजी, उहाँलाई मेरो व्यक्तिगत तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी विमा थानेजी हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, हेलो नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु यता भोजपुरबाट भन्दै हुनुहुन्छ। विमा थाने हो, कार्यक्रम सुन्दैछु, उहाँले चाहिँ लेख्नु भएको छ लाइभबाट चाहिँ कार्यक्रम सुनिरहेको जानकारी गराए भन्दै हुनुहुन्छ। उहाँले जन्मदिनको शुभकामना भन्दै हुनुहुन्छ, कसलाई? जानुका छेत्रीजीलाई भन्नुभएको कि उहाँले सम्भवतः जन्मदिनको शुभकामना मात्र भनेर लेख्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना। सिर्जना मुखियाजीले पनि नमस्ते भन्दै हुनुहुन्छ, त्यसै गरी टीकाराम सुनवारजी पनि लेख्नुहुन्छ, दर्शन नमस्कार, म टीकाराम सुनवार, तेन्जुरे मीडिया ग्रुपको मेम्बर, रामेछाप घर भई हाल काठमाडौँबाट कार्यक्रम मार्फत सबै साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ भने भिडजाङ लिम्बुजी पनि लेख्नुहुन्छ, हेलो हजुर, शिवार नमस्ते है, सबै साथीलाई सम्झेको छु, कोही कसैलाई पनि बिर्सेको छैन भन्दै हुनुहुन्छ। सुमित्रा याक्खाजीले पनि लेख्नुहुन्छ, हेलो शिवार नमस्ते, मैले त शङ्खुवा सभाबाट कार्यक्रम सुनिरहेको छु, अब बज्रिक सबैको लागि भन्दै हुनुहुन्छ। निशा ठोकरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। बेली अक्षामीजीले पनि नमस्ते है हजुर भन्दै हुनुहुन्छ। टोप बहादुर गुलामजीले पनि नमस्ते हजुर भन्दै हुनुहुन्छ। कोइच सुमीजीले पनि नमस्ते हजुर, म पनि काठमाडौँबाट कार्यक्रम सुनिरहेको छु, अब बज्ने गीत सबै सबैको लागि है भन्दै हुनुहुन्छ। गोली आप्पाको छोरी भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते है दिदी भन्दै हुनुहुन्छ। पूर्वेली सन्देशजीले पनि सबैमा मिठो माया, म चाहिँ यता पाँच खालबाट लेख्नु भएको जस्तो लाग्छ, उहाँले पाँच खपन बाच भनेर लेख्नुभएको छ, सम्भवतः पाँच काल नै हुन्छ अथवा यही ठाउँ पनि हुनसक्छ, ठिकै छ। उहाँले जुन ठाउँ लेख्नुभयो उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मनोज सुन्दासीले पनि लेख्नुभएको छ, हेलो दिदी नमस्ते, म पनि कार्यक्रम सुनिरहेको छु, सुन्दरीको झाँगाझोली रातमाटा बजारबाट भन्दै हुनुहुन्छ। मोनार भाइ लिम्बुजीले पनि दर्शन नमस्ते हजुर, म पनि कार्यक्रम सुनिरहेको छु, यता धनकुटाबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ भने रमिला राईले पनि नमस्ते हाई हजुर भन्नुभएको छ। भावना मगरजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। बान्तवा जिनुजीले पनि ह्याप्पी बर्थडे टु यु अधिकारी अनिसलाई भन्दै हुनुहुन्छ। अनिसजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। रमिता श्रेष्ठजीले पनि दिदी नमस्ते है, म पनि कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। अमिनाजीले पनि हेलो नमस्ते है, म कार्यक्रम सुन्दैछु, दोलखाबाट अब बस्ने गीत सबैको लागि भन्नुभएको छ। भूमिका राईले पनि नमस्ते भन्नुभएको छ। विनोद बरुवालजीले पनि नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु, सालुबाट अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमको समय लगभग सकिसकेको छ, हामीले पनि कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ भन्दै आजको कार्यक्रममा सहभागी हुने साथी हुनुहुन्थ्यो बबिता मगर, मनोज कार्की, देव माझे, आरती बस्नेत, त्यसै गरी ध्रुव पाण्डेजी हुनुहुन्थ्यो। उहाँहरूले आजको विषयमा कार्यक्रममा सहभागिता जनाएर आफ्ना मनपर्ने स्थानीय गीतलाई पनि रोजाइमा पार्नु भएकोमा उहाँहरू सबैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले तिनजेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने साथीलाई पनि विशेष धन्यवाद। साथसाथै यतिन्जेलसम्म रेडियो सुनेर माया गरेर साथ दिने सम्पूर्ण श्रोता मित्रको लागि पनि विशेष भन्दा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै कार्यक्रम लोकोशेली अवधिबर बजीका मीठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो ध्रुवजीले रोजाइमा पार्नुभएको एकदमै मिठो रमाइलो गीत छोड्दै आजको लागि कार्यक्रम लोकोशेलीको बसाईबाट म तपाईँकै साथी ललिता हाई पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको हो।

संघीय संसद अन्तर्गत आज बिहान 11 बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचय सहित हालसम्म सम्पादित काम कारवाही, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई साम्पाङले प्रधानमन्त्री बालन शाहको राजीनामा माग गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको व्यवस्था गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको हो। सांसद साम्पाङले प्रधानमन्त्री बालन शाहमाथि संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको र जनताको सार्वभौम सदनलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ। निजी तथा कार्यक्रमको समयमा अनुपस्थित रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि दिइने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ। मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सचिव डाक्टर दीपक काफ्रेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रबन्ध सुधार गर्ने प्रस्ताव प्राप्त भइसकेको र यसलाई 1-2 दिनभित्रै कानूनी तथा प्राविधिक रूपमा टुङ्गेमा पुर्याइने जानकारी दिनुभएको। मन्त्रालयले वैदेशिक रोजगारीलाई थप व्यवस्थित बनाउन 7 नयाँ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया समेत अगाडि बढ़ाएको छ, जसका लागि नेपालका तर्फबाट आवश्यक पत्रचार भइसकेको छ। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोलिम वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेकमाथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख दलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोक्नु भएको। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्य व्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। सरकारले राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत फर्काएको छ। राष्ट्रपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्य सम्पादन नियमावली 2083 अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत फर्काएको। उक्त नियमावली बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको थियो। नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका 48 कार्यक्षेत्र मध्ये गुप्तचर विभाग 28 नम्बरमा राखिएको छ। सुशीला कार्की नेतृत्वको चुनावी सरकारले गुप्तचर विभागलाई प्रधानमन्त्री कार्यालयबाट गृह मन्त्रालयमा तहत राखेको थियो। 2074 सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमा तहत लगेपछि आलोचना भएको थियो। नेपाल निर्माण व्यवसाय महासंघले निर्माण क्षेत्रमा देखिएका समसामयिक समस्या र आफ्ना मागका विषयमा आज विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएको छ। महासंघका प्रवक्ता मंगल बहादुर साईका अनुसार आज दिउँसो 12 बजेपछि पूर्वाधार विकास र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिवहरूलाई भेट्ने कार्यक्रम तय भएको छ। निर्माण क्षेत्रका समस्या समाधानमा सरकार तयार नभएको भन्दै निर्माण व्यवसायीहरू बिहिबारदेखि आन्दोलनमा उत्रिएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षातर्फको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली इमिसमा आबद्ध गराएको छ। केन्द्रले हरेक वर्षको 2 पटक शिशु कक्षादेखि कक्षा 12 सम्मको सबै तथ्याङ्क अद्यावधि गर्दै आएकामा अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन आरम्भ गरेको केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलले सबै स्थानीय तह र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित हालसम्मको तथ्याङ्कको विवरण प्रविष्ट गरी अद्यावधि गर्न पत्रचार गरिएको जनाएको छ। विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब
51,868 घर दूरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसिएको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापन अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसै गरी भूकम्पीय पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा 21 प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। पाकिस्तानसँगको तनाव र इरान युद्धका कारण आपूर्ति श्रृंखला अवरूद्ध हुँदा अफगानिस्तानमा कुपोषणको संकट अझ गहिरदै गएको छ। संयुक्त राष्ट्रसंघले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको भए कुपोषणको जोखिममा रहेका थप 10 लाख बालबालिकालाई सहयोग पुर्याउन सकिने अवस्था हुने बताएको छ। संयुक्त राष्ट्रसंघले विश्व खाद्य कार्यक्रम का एक वरिष्ठ अधिकारीका अनुसार अहिलेको द्वन्द्व सीमा अवरोध र बढ़दो लागतले मानवीय सहायता वितरणलाई गम्भीर रूपमा प्रभावित गरेको छ। पछिल्ला महिनाहरूमा अफगानिस्तानले भूकम्प, जलवायुजन्य प्रकोप र छिमेकी देशहरूबाट ठूलो संख्यामा फर्किएका नागरिकको चाप समेत सामना गरिरहेको छ। यसले खाद्य असुरक्षा र स्वास्थ्य संकटलाई थप तीव्र बनाएको छ। यसैबीच पाकिस्तानसँगको द्वन्द्वका कारण करिब 8 महिनादेखि सीमा लगभग पूर्ण रूपमा बन्द रहेको छ। यसले खाद्यान्न, औषधि र इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ। इरानमा जारी युद्धका कारण उत्पन्न विश्वव्यापी आर्थिक प्रभावले पनि अवस्था थप जटिल बनाएको छ। हवस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: Горбану на кулаги рот, семент доста пата тайны, кабателя у него ла, перью мантали матестура в радюльку посельчика у лабатит.
1: Кака, тимла этини та чайна, аба хамрай мантали ма дипзоти ардвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
5: के जिस्के किने शुभजीवन अस्पताल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
6: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
4: महिलाहरूको तल्लो पेट दुख्ने भुक्तांग चिलाउने सेतो पानी बग्ने गर्भ जाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
8: सम्पर्क नम्बर 0475904668 9692965998
10: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
12: Kajaria Tiles, your world-class luxury.

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्न सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रमका श्रोता श्रीराज उहाँ उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यसलाई अझ विशेष बनाउनको लागि प्राविधिक पाटमा हुनुहुन्छ ललित हायो उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौँ आइतबारदेखि शुक्रबारसम्म यहाँ 11 बजेको हजुर खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ प्रत्यक्ष रूपमा होइन कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ नम्बर 0840400026 रहेको छ 0840400026 को माध्यमबाट आउन सक्नुहुन्छ तपाईँ चाहिँ कुराकानी हुनेछ भने आजको बसाइमा हामी तपाईँले नै रोजाइमा पार्नुभएका नेपाली पपगीतहरू हामी तपाईँको माझमा राख्नेछौ अनि भन्न चाहन्छु सर्ट टाइम सुटमा साथ तपाईँ आफन्तलाई पनि सम्झना दिनेछौ है सम्झन सक्नुहुन्छ पनि भन्न चाहन्छु नम्बर 0840400026 बिहानको समय छ के गर्दैनन्छ कहाँ हुनुहुन्छ अनि कुन कुन माध्यमबाट सुनेर साथ दिँदैनन्छ जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु अनि साथसाथै फटाफट फोन गर्नुहोस् ल फोन गर्नुहोस् मिठा रमाइला कुराकानी हुनेछन् पनि भन्न चाहे भन्दै यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ तपाईँको माझमा दीपक वज्राचार्यको आवाजमा गीत राखेर त्यसपछि आउँछौँ रेडियो सुन्दै गर्नुलाई अनि साथै मेसेज गर्दै गर्नुलाई

0: नमस्कार नमस्ते नमस्कार देवजी कैसे खबर ठीक छ राम्रो छ रमाइलो छ के गर्दै हुनुहुन्छ खानपिन भयो
1: खाना भर्खर खाना खाएर अनि कार्यक्रम सुनेर बसिरहेको छु भन्नुपर्छ है त
0: कार्यक्रम सुन्दै हुनुहुन्छ
1: हजुर सुनि सुनेको छु सुरुमै फोन पनि लाग्यो एकदम खुसी पनि छु भन्नुपर्छ है त
0: ओके ल ठिक छ खुसी लाग्यो कुराकानी गर्न पाइयो सुरुवातमै तपाईँसँग पनि भन्न चाहन्छु कार्यक्रम के कस्तो लाग्दैछ
1: कार्यक्रम एकदम राम्रो रमाइलो लागिरहेको छ नि दाइहरू भन्नुपर्छ है त
0: ओके ओके ल ठिक छ अनि मौसम
1: मौसमको कुरा गर्नुपर्दा चाहिँ एकदम गर्मी छ है घाम चर्को लागिरहेको छ भन्नुपर्छ अब यस्तै छ अब एक दिनपछि नुहाउनु पो पर्ला जस्तो भइरहेको छ एकदम गर्मी भइरहेको छ है भदभद चलिरहेको छ भन्नुपर्छ
0: ल ठिक छ गर्मी छ मौसम पके पनि आज गर्मीकै महसुस भइराखेको छ तपाईँ ठिक छ कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ आजको बसाइमा
1: मैले प्राविधिकमा हुने दिदीलाई भनिसकेको छु के भन्छ जलेको आगो जलेको प्रेम भन्ने गीत बजाइदिनु है दिदी भनेको छु नि है दाइहरू
0: ओके राजीव लहनीको आवाजमा गीत हामी राख्छौँ साथै आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस्
1: हुन्छ सम्झिनु पर्दाखेरि विशेष गरी बहिनी रमिला तामाङ चाहिँ आज काठमाडौँदेखि उसको आफ्नो घरतर्फ जाँदैछ शङ्खुवा सभासम्मको यात्रामा बहिनीलाई शुभयात्रा है बहिनी राम्रोसँग जानुहोला पनि भन्न चाहन्छु अनि त्यसै गरी साथी सुन्दै होला ध्रुव पाण्डेको लागि मिठो सम्झना भन्न चाहन्छु निर्मला पौडेलको लागि भन्न चाहन्छु अनि हजुरको रेडियो होली युनिटकै लागि भन्न चाहन्छु अनि भन्दै अब जति पनि साथीहरू सुन्दै हुनुहुन्छ सबै सबैको लागि अब बज्ने सत्सङ चाहिँ मिठो सम्झनाको साथमा सम्झिँदै छुट्टिन चाहन्छु नमस्ते भयो भाइ
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे नम्बर 0848 40 0026 को माध्यमबाट आउन सक्नुहुन्छ 0848 40 0026 को माध्यम भएर आउनुहोला यति बेला कोही हुनुहुन्छ कहाँहरूको हुनुहुन्छ हजुर नमस्कार
2: हेलो दाइ नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभ नाम के छ तपाईँको खबर
2: मेरो लगायततिर एकदम घाम लगाइरहेको छ हजुर राम्रो छ
0: ठिक छ राम्रो छ रमाइलो छ बबाल बिन्दास सकाश छ पनि भन्न चाहन्छु रामेसाको पनि गर्मी छ यस्तै छ सुनाउनुहोस् न
2: दाइहरूले खाना आउनुभयो
0: खाना भइसक्यो मेरो तपाईँको
2: मेरो पनि भइसक्यो खाना खाएर अनि दाइको प्रोग्राम आउँदै रहेछ सुन्दै
0: ओके ल ठिक छ खुसी लाग्यो गीत रोजाइमा पारिसक्नु भएको छ देवजीले हामी राख्छौँ साथी आफन्तलाई सम्झिदिनुहोस् न हेलो हेलो हेलो हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यति बेला हामी गीततर्फ लाग्छौँ तपाईँको माझमा राजीव लोहनीको आवाजमा गीत छ बलेको आगो जलेको प्रेम

0: यदि तपाईँको माझमा राख्यौं तपाईँले नै रोसाइमा पार्नुभएका लोक दोहोरी पाकाहरू भनेर भन्दिन नेपाली पप गीतहरू तपाईँको माझमा राखिरहेका छौँ। नम्बर 048 4026 रहेको छ, आउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार सेवाहरू, सनाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। बाबाले पनि आस्था खान पनि भयो?
1: मेरो खाना भइसक्यो। अनि तपाईँको?
0: हजुर मेरो पनि भइसक्यो, खाना खाइ उपस्थित भएको छु। रेडियो सुन्दै हुनुहुन्छ?
1: रेडियो सुन्दैछु भन्नुपर्छ। अनि अहिले खबरहरू के छ सुनाउने?
0: ठिक छ, राम्रो छ, रमाइलो छ, चलिरहेको छ जिन्दगी है।
1: अनि बैशाख कसरी गयो?
0: ठिक छ, राम्रो भयो, यस्तै हो, चलिरहेको छ, राम्रैसँग गइरहल्यो, यस्तै हो। ठिक छ, धेरै पछि सम्झनु भयो, खुसी लाग्यो कार्यक्रममा सहभागी भइदिनु भएकोमा। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: सम्झने त जहिले सम्झिरहनु।
0: ठिक छ, मेसेजहरू पठाइराख्नु भएको हुन्छ, खुसी लाग्छ। कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: सम्हालिन्छ कहिले मन कहिले अतालिन्छ भनेर राखिदिनु।
0: सम्हालिन्छ कहिले मन, सुगम पोखरेलको आवाजमा गीत हामी राख्छौँ। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: साथीहरूलाई सम्झनु पर्दाखेरि अप्सराहरूलाई एकदमै धेरै, अप्सरा थापा, सुनिता भण्डारीलाई पनि सम्झिरहेको छु, गुना श्रीजालाई पनि सम्झिरहेको छु।
0: हेलो,
1: हिराबादी हजुर,
0: आवाज सुनिएन त्यो भएर बोलाएको मैले। ठिक छ,
1: म त बोलिरहेको
0: होइन, आवाज अनिहरू भएन, अड्किरहेको छ, के समस्या दिइरहेको छ जस्तो भन्नुहोस्।
1: अनि हिराबहादुर लगाई डल्लै भइगयो, अवसर खड्कालाई एकदमै धेरै सम्झिरहेको छु, बोल्न पाएको छैन, के छ अवसर भन्छ, कहिले यसो अलिअलि मेसेजमा त कुराकानी हुन्छ, तर पनि धेरै बोल्न पाएको छैन भन्न चाहन्छु, र सम्झना समय छ भन्न चाहन्छु। अनि जति पनि अब रेडियो सुनेर बस्ने साथीहरू छन्, सबै सबै साथीहरूलाई चाहिँ एकदमै धेरै माया सम्झना छ भन्न चाहन्छु। विशेष गरी चाहिँ रातिको कार्यक्रम एकदमै धेरै सुन्ने हुँदाखेरि रातिको कार्यक्रम चाहिँ सुन्ने सबै साथीहरूलाई भन्छु, अनि भरे राति अब आउने होला सुविधा सर भन्दै अहिलेलाई छिटो होला बाबा।
0: हस्त धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 048 4026 माध्यमबाट आउन सक्नुहुन्छ, 048 4026 साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कामको हुनुहुन्छ? हजुर नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते नमस्कार, हजुर सुख नाम
2: बोल्दैछु, बिहिबाट
0: अमिनाजी, के छ खबर, के गर्दैछ, खानपिन भयो कि नै?
2: मेरो खबर सबै ठिकै नै छ भन्नुपर्छ, खाना मैले भर्खरै खाएँ भन्नुपर्छ है। अनि हजुरको के छ सुनाउनु?
0: मेरो पनि ठिक छ, राम्रो छ, रमाइलो छ, चलाएको छ जिन्दगी भन्न चाहन्छु है। रेडियो सुन्नुहुन्छ?
2: मजाले सुन्दैछु, कल ट्राई गर्दै भन्नुहोस् है।
0: ओके ल, ठिक छ, खुसी लाग्यो जो यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा है।
2: एकदमै म अब सहभागी हुन नपाए पनि प्रोग्राम त सुनेर एकदमै नै साथ दिन्छु, अब कहिले काहीँ नयाँ साथीहरूलाई पनि पालो दिनु पर्यो नि त।
0: पर्यो, यसो दिनु न साथीहरूलाई, यसो पालो दिनु, बेला बेलामा आउनु, र त के भनौँ र खै, मैले पनि है इच्छा तपाईँहरूको के गर्नुहुन्छ कसो गर्नुहुन्छ भन्ने।
2: हजुर, पालो पनि दिनु पर्यो, अब कहिले काहीँ त सहभागिता पनि जनाइ नै हाल्छु, अब कल नगरे पनि मैले प्रोग्राम सुनेर अनि त्यसपछि कमेन्ट गरेर त एकदमै साथ दिइरहेको हुन्छु भन्नुहोस् है।
0: हजुर ठिक छ, हजुर कुराकानी गर्न पाइयो, खुसी लाग्यो, हजुर यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा खुसी लाग्यो। एउटा गीत हामी राख्छौँ, सोनाजीले रोजाइ पारिसक्नु भएको छ, सुगम पोखरेलको आवाजमा गीत, साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
2: ओके, विशेष त मिठो भित्रमा प्रोग्राम होस्टिङ गर्नुहुन्छ हजुरको लागि भन्नुहोस् है, टेक्निकल मिटर प्लस हजुरको रेडियो अनुसारको लागि। अनि सुन्दै हुनुहुन्छ होला मुटु मल्सा मगर, आदरणीय दादा राजले मगर, बिरोजको लागि मायालु साबित कथाको लागि एकदम सम्झना ल भन्न चाहे। अनि त्यसै गरी माया श्री एलिसा लिम्बू, सासुता पोखरेल, मुटु लिम्बू पाइदर, सङ्गीता लामा, कमला बमजन, अनि मिलन नेपाली, नवराज श्रेष्ठ, कविता घटानी, हर्बल रोशनी, अनि त्यसै गरी कुमार प्रजा, घायल अरुणाल सुनवार लगायत साथीहरू त धेरै होइन, थोरै थोरै हुनुहुन्छ, सबै सबैलाई धेरै धेरै सम्झना, मिठो माया ल भन्दै भन्दै भोलि आउने राखेका काजल भने छिटो जान्छु ल,
0: नमस्कार है। हस् धन्यवाद, त्यसपछि व्यवसायिक विश्रामतर्फ जानुपर्ने हुन्छ, यति बेलाको समयमा तपाईँको माझमा यो गीत।

0: आइया हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसा, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
3: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
4: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
3: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
4: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
3: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एचबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
4: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
3: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
6: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
7: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
6: जिल्ला अस्पताल रामेछाप।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
11: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
10: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
11: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98-44-20-596-0-47-590-453।
10: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
12: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
7: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध.
11: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं.
7: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं.
11: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं.
7: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ.
11: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं.
7: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं.
11: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
7: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ.
11: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली. फोन नम्बर 0447 5214.
10: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ.
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
10: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं. तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ.
7: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौं.
10: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप.
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178.

0: यस्ता ट्रान्सिट कमर्सियल ब्रेक पछि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम टपअप दि पपमा. आवाजमा म श्रीराज महर्छु, साथमा प्राविधिक पाटम हुनुहुन्छ यति बेला ललिता आयो, उहाँले साथी राख्नु भएको छ, अनि साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिइराख्नु भएको छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु. फोन गर्न सक्नुहुन्छ, नम्बर 0440 40 00 26 रहेको छ, 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ, कामडको हुनुहुन्छ. हजुर नमस्कार.
1: नमस्कार हजुर.
0: नमस्ते. नमस्कार हजुर. धरानदेखि आइपुग्नु भयो?
1: हजुर हजुर.
0: घाम, यस्तो घाममा?
1: यता त धुम्मा छ हजुर.
0: धुम्मा पो छ त?
1: हजुर हजुर.
0: हत्तरीको, यता त गर्मी गर्मी छ त. महसुस, यस्तो गर्मी महसुस भएको छ है, के भन्नु. धरानदेखि हाम्रो विवश्य हो जस्तो पनि लाग्छ, फेरि न होइन न हो भन्ने ठ्याक्क भन्न पनि म अलिकति मेरो यो झटारो धेरै सही निशानामा नलाएपछि म कन्फ्युजमा हुन्छु कि. त्यसपछि कहिले काहीँ कन्फिडेन्टका साथ भन्ने बानी छ, ढुक्क अगाडि नै भन्नु तपाईँ यो होइन भन्छ, त्यसपछि होइन त हजुर भनेपछि भयो सकिएन. त्यो भएर पनि ठिक छ, ठिक छ. माया छ, यहाँहरूको माया छ, खुसी लाग्छ. खानपिन भयो?
1: खानपिन बाँकी छ हजुर. म यहाँ भान्सामा छु, पकाउँदैछु, पाक्न लाग्यो अब एकछिनपछि हुन्छ.
0: आफै बनाउँदै हो?
1: एकदम एकदम आफै नै हो नि हजुर.
0: तरकारी के बनाउनु लाग्नु भयो त? के बनाउनु भयो?
1: तरकारी ठ्याक्कै भन्नुपर्दा दाल छ, आलु छ, परवर छ. एकदम एकदम मिठो हजुर.
0: भोक त भोक मिठो, त्यो तरकारी पनि मिठो हुन्छ झन्. त्यहाँ माथि अब बनाएर मिठो बनाएर दिने भने त झन् मिठो. ठिक छ, मिठो बनाउनुहुन्छ भनेपछि तरकारी?
1: खै हजुर, म त्यसै चाहिँ भन्दिनँ, अब मिठै हुन्छ क्यार.
0: ठिक छ, खाना त यसले पाकिहाल्छ, तरकारी बेला पकाउने बेलामा चाहिँ यसो ल्याङल्याङ हुने हो कि. ठिक छ ठिक छ, खुसी लाग्यो पकाएर. भने एक्लै बस्नुहुन्छ कि घरतिर हो?
1: ठ्याक्कै अब सोधिहाल्नु भयो होइन, एक्लै नै हजुर.
0: ए भनेपछि कामको सिलसिलामा बाहिरतिर?
1: अब मेरो वाइफ चाहिँ कामको सिलसिलामा बाहिर, अब छोराछोरी केटाकेटीहरू पनि अलिक बाहिर बाहिर, अब म घर बुढो हजुर.
0: ए ठिक छ ठिक छ ठिक छ ठिक छ. ओके, सम्झनुहुन्छ, खुसी लाग्छ. मनमा लागेको कुरा सोधिहाल्छु म फेरि होइन, कुनै कुनै बेला, कुनै कुनै बेला नसोधौँ नसोधौँ.
1: खुलेर खुलस्त बोल्नु मलाई पनि ठिक लाग्छ, राम्रो छ. तै पनि अब यो सञ्चार माध्यमबाट सबै कुरा प्रश्न
0: हजुर पक्कै पनि पर्सनल कुराहरू, इन्फर्मेसनहरू सकभर र सञ्चार माध्यम अथवा फेसबुकतिर अथवा होइन कुनैमा पनि नदिनु भन्ने हुन्छ. ठिक छ, इच्छा हो. खुसी लाग्यो. कुन चाहिँ गीत सुन्न चाहनुहुन्छ?
1: गीत हजुर, आज मैले यो 1972 AD को माया बिसाउने चौतारी हजुर आज सुन्नुहोस्.
0: हामी राख्छौँ, साथीपा आफन्तलाई सम्झिदिनुहोस् न.
1: हुन्छ, सम्झिनु पर्दा विशेष गरी हाल कुवेतमा सुन्नुभएको पुष्पा चामलिङलाई, अनि रात झले मगर, अनिना सुनवार, हरप्रदर्शनी, दिल्सा राई, राई अनिता, तम्यकान्त प्रेमिष्ट, मामा रोशन प्लाङ, गगन तेरेचनी, इतराम चौधरी लगायत सम्पूर्ण सबैमा सम्झना भन्दै बिदा भयो हजुर. नमस्कार.
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. धरानदेखि हुनुहुन्थ्यो विवास गुरुङ पृथक, भारत तपाईँको 0440 40 00 26 को माध्यममा आउन सक्नुहुन्छ. 0440 40 00 26 रहेको छ, साथसाथै म्यासेजहरू पनि पठाउनु. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, पनि भन्न चाहन्छु. अनि हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ फेसबुकमा चाहिँ होइन, हजुरको रेडियो 102.1 MHz चाहिँ छैनौ, हजुरको रेडियोबाट मात्र छौँ है. अमिना हुनुहुन्छ, उहाँसँग प्रत्यक्ष रूपमा पनि कुराकानी भइसकेको छ. त्यस्तै रूपसँग योग्य हुनुहुन्छ, सुमेली ढुङ्ग्रे बासबाट कार्यक्रम सुन्दैछ, सबैमा सञ्चना छ भन्नुहुन्छ. प्रकाश के सुन्नुहुन्छ दाई, जेठ 1 गते हो नेपालमा लगनको महिना छ कि छैन भन्नुहुन्छ, किन बिहे गर्न लाग्नुभयो प्रकाशजी? है इच्छा गर्नुहोस् तपाईँले, लगनै चाहिँदैन होइन, मनको इच्छा गर्नुहोस्, जति बेला पनि बिहे हुन्छ. दुईजना राजी खुसी हुनु पर्यो होइन र, घर परिवार राजी खुसी हुनु पर्यो. हामी आजै बिहे गर्छौँ भनेर अहिले नै तम तयार गर्नुहोस्, एकैछिनमा बिहे हुन्छ होइन. म कुर्छु, मङ्सिर कुर्छु, अनि त्यसपछि होइन यो भनौँ न साहित्य हेर्छु, त्यस सबै कुरा लगन जुराउँछु, सबै गर्छु भन्न भन्नुभयो भने चाहिँ अब कुर्नु पर्छ। बहादुर पुलामीले पनि सुन्दैछु भन्नुहुन्छ, त्यस्तै बान्तवाजनले पनि ह्याप्पी बर्थडे टु यु अधिकारी अनिस भन्नुहुन्छ, त्यस्तै गरेर खड्का केट हुनुहुन्छ तेर्थुङको छतर सुधाबाट कुमार खड्का हो सम्झना सबैमा भन्नुहुन्छ, सुमित यता सुमार किरात हुनुहुन्छ, रामेश्वर देवराज गर्वे आज काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, धेरै मनपर्छ भन्नुहुन्छ, घर परिवार साथी सबैमा गजनगीत सुनाउन चाहन्छु भन्नुहुन्छ, रिमा थामीले पनि सबैमा सम्झना छ भन्नुहुन्छ, विनोद बरवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सबैमा सम्झना माया छ भन्नुहुन्छ, यति बेला कोही हुनुहुन्छ कुराकानी गरौँ हुन्छ पनि होइन छोटो मिठोमा उहाँसँग, किनकि गीतहरू जमिन पारिसक्नु भएको छ साथीले, छोटो मिठोमै कुराकानी हुन्छ जस्तो लाग्छ यति बेला। ओके ल ठिक छ, भनिसकेपछि अब छुट्टिनुपर्छ यति जबसम्म, त्यस्तो त विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनदेखि धन्यवाद दिन चाहन्छु, कार्यक्रम के कस्तो लाग्छ सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु, नम्बर 0848 40 40 0 0 26 रहेको छ, 0848 40 40 0 0 26 माध्यमबाट तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भने, म्यासेजहरूबाट पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भने भन्न चाहे, म्यासेजको माध्यमबाट पनि भन्न चाहे, त्यस्तै गरेर अब चाहिँ प्राविधिक पाटोमा रहेर साथ दिनुमा ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भने भन्न चाहे, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा उनीदेखि धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा 1974 एडी ब्यान्डको गीत माया बिसाउने चौतारी यो गीत राख्थे आजको बसाइबाट छुटे, हवस् त नमस्कार।

0: Kajaria Tiles, your world-class luxury.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
0: कजारिया टाइल्स योर वर्ल्ड क्लास लग्जरी।
4: दैनिक रु 197 मा रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
0: Kajaria Tiles, your world-class luxury.

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: अहिले 12 बजे
4: हजुरको रेडियो 102.1 MHz।
5: संख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईई को ग्रेड वृद्धि परीक्षाको कार्यतालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसून जन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आंकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ। यसले विपद हुने बित्तिकै सरकारी संयन्त्रहरू स्वत परिचालित हुने गरी कानूनी बाटो खुलेको प्राधिकरणले जनाएको छ। साथै विपदको समयमा गरिने अभ्यासलाई प्रभावकारी र एकरूपता दिन कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 पनि स्वीकृत भएको छ। बैठकले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि 2081 केही संशोधन गरेको छ। यसैगरी भूकम्पीय पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरूमा 21 जना प्राविधिक जनशक्ति खटाउने निर्णय पनि भएको छ। काठमाडौँ उपत्यका चाहिँ देशका धेरै ठाउँमा यति बेला मौसम सफा छ। दिउँसो र बेलुकी पख भने आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरूमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा र तराई भूभागका 1-2 ठाउँमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यसैगरी राति कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको 1-2 ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अझै केही दिनसम्म बदली र वर्षा हुने मौसमविदहरूले बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई मा नॉन ग्रेडेड विद्यार्थीका लागि सञ्चालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसईई परीक्षामा 146,507 जना विद्यार्थी नॉन ग्रेडेड भएका थिए। नॉन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। ग्रेड वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा 11 भर्ना हुन पाउनेछन्। सरकारले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली ईमीएसमा आबद्ध गराएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको शिक्षा तथा मानव स्रोत केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्याङ्कलाई ईमीएसमा आबद्ध गराएको हो। हरेक वर्षको दुईपटक शिशु कक्षादेखि 12 कक्षासम्मको सबै तथ्याङ्क अद्यावधि गर्दै आएकामा केन्द्रले अब अनौपचारिक शिक्षाको तथ्याङ्क पनि संकलन गर्न थालेको हो। केन्द्रका निर्देशक माधव प्रसाद पोखरेलका अनुसार सबै पालिका र सामुदायिक सिकाई केन्द्रलाई अनौपचारिक शैक्षिक तथा आजीवन सिकाईसँग सम्बन्धित अहिलेसम्मको तथ्याङ्कको विवरण राखेर अद्यावधि गर्न पत्राचार गरिएको छ। मन्त्रालयले प्रकाशन गरेको शैक्षिक सूचना 2081 अनुसार देशभर 2151 सामुदायिक सिकाई केन्द्र, 121 खुल्ला विद्यालय र 171 अनौपचारिक विद्यालय रहेका छन्। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितवेयता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको छ। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितवेयी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितवेयता अपनाउन निर्देशन दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, नवलपरासीमा मकै बारीमा भाले गैडा मरेको अवस्थामा फेला र ताप्लेजुङको पाथिवरा मन्दिरमा वैशाख महिनामा 1 करोड़ भन्दा बढ़ी भेटी संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौ।
6: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौ।
7: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
6: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
7: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
6: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
7: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक र अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। आज चाँदीको पनि भाव घटेको छ। सुन चाँदीको भाव 355 रूपियाँ ले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। नवलपरासी कावासोती नगरपालिकामा एउटा भाले गैडा मरेको अवस्थामा फेला परेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको लोकहा स्याउलीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको हो। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैडा मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वयस्क गैडा मरेको र खाग र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएका ले गैडा मरेको कारण खुल्न नसकेको र यस बारेमा अनुसन्धान भइरहेको छ। ताप्लेजुङको फुङलिङमा रहेको पार्थिवरा मन्दिरमा एक महिनामा 1 करोड़ रूपियाँ भन्दा बढ़ी भेटी संकलन भएको छ। वैशाख महिनामा पार्थिवरा मन्दिरमा 1,06,28,000 रूपियाँ भेटी संकलन भएको पार्थिवरा क्षेत्र विकास समितिले जनाएको छ। चैत्र वैशाखमा पार्थिवरामा सबैभन्दा बढ़ी भक्तजन आउने गरेका छन्। गएको चैतमा 58,57,500 र फागुनमा 31,10,000 रूपियाँ संकलन भएको थियो। लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। पछिल्लो समय लागत अत्यधिक बढ़ेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको संघका अध्यक्ष रमेश बेलवासेले जानकारी दिनुभएको छ। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने उहाँले स्पष्ट पार्नुभयो। समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुन सक्ने परिस्थिति सृजना भएको बताउनु भएको छ। साथै उहाँले निर्माण व्यवसायहरूलाई बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्की सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न पनि सरकारसँग अनुरोध गर्नुभयो। अध्यक्ष बेलवासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौं नागरिक आबद्ध रहेकाले मूल्य वृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गर्नुभएको छ। समय अनुकूल लागत आयोजना नहुँदा निर्माण व्यवसाय, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उहाँको भनाई छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आज दोस्रो पटक भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका ट्रम्प र उहाँका समकक्षी सी बीच बेजिङमा भेटवार्ता भएको हो। भेटमा इरान युद्ध अन्त्यसँगै दुई देश बीचको व्यापारको विषयमा छलफल भएको छ। भेटपछि दुवै नेताले संचारकर्मीसँग एकै कक्षमा कुरा गरेका थिए। कुराकानीका क्रममा ट्रम्पले सीलाई धन्यवाद दिँदै बेजिङमा उपस्थित हुन पाउँदा सम्मानित महसुस भएको बताउनुभयो। आफ्नो 2 दिने भ्रमण पूरा गरेर ट्रम्प आजै अमेरिका फर्कदै हुनुहुन्छ। अब खेल खबर। फिफाले यसै वर्ष हुने विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक गरेको छ। यही जेठ 28 गतेदेखि साउन 3 गतेसम्म अमेरिका, मेक्सिको र क्यानाडामा विश्वकप फुटबल आयोजना हुँदैछ। प्रतियोगिताको उद्घाटन खेल मेक्सिको सिटी रंगशालामा घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिका बीच हुँदैछ। फाइनल खेल साउन 3 गते अमेरिकाको न्यू जर्सी मेटलाइट रंगशालामा हुनेछ। 23 औं संस्करणको विश्वकप पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्दैछन् भने पहिलो पटक 48 देश सहभागी हुँदैछन्। यसअघि विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। यसपालिको विश्वकपलाई फुटबल इतिहासकै सबैभन्दा ठूलो संस्करण भनिएको छ। कुल 39 दिनसम्म सञ्चालन हुने प्रतियोगितामा 104 खेल खेलाइनेछ। प्रतियोगिताका खेल अमेरिकाका 11, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आंकलन, प्रतिकारी योजना स्वीकृत। आज पनि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना। एसईको ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक, अनौपचारिक शिक्षाको तथ्याङ्क एकीकृत गरिँदै। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति सी बीच दोस्रो पटक भेटवार्ता, ट्रम्प आजै स्वदेश फर्कदै। र विश्वकप फुटबलको पूर्ण खेल तालिका सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
3: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0485410043, 9863023422।
7: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
4: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
8: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
4: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
8: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
4: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
8: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
4: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
6: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50(4) बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराऊ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
3: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5213।
10: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
12: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
9: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
12: त्यसैले आफ्नो व्यवसायको क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
13: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
12: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
9: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

हजुरको आवाज हजुरको साथ हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम स्नेह सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु र साथमा तपाई विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाई इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिन सक्नुहुनेछ र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। र तपाईँले यो कार्यक्रम साताको साथै दिन सुन्न पाउनुहुनेछ। हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज शुक्रबारको बसाई आजको बसाईमा हामीले चलचित्रको ट्र्याक लिएर आएका छौं। हामीले दुईवटा ट्र्याक लिएर आएका छौं। त्यो ट्र्याक मार्फत हामीले एउटा ट्र्याक मार्फत तीनजना साथीलाई समर्थन जनाउनेछौं। उहाँले चलचित्रको नाम र गीतको नाम भन्नुपर्ने हुन्छ र कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 00 26 फटाफट फोन गरेर तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभरि मिठा रमाइला चलचित्र गीतहरू तपाईँलाई राखेर मनोरञ्जन दिनेछौं र तपाईँले कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। र तपाईँले यो कार्यक्रम दिउँसो 12 बजेको हजुरको खबरपछि सुन्दै आइराख्नु भएको छ। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। यो समय तपाईँ काले ओह्राली भन्स्याङ चौतारी मेलापात घाँस तर गरिराख्नु भएको छ होला, अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ।

समस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

एकदमै मिठो गीतबाट हस्तनी सौगातको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको बसाईमा हामीले दुईवटा चलचित्रको ट्र्याक लिएर आएका छौं। तपाईँले चाहिँ सो ट्र्याक सुनेर चाहिँ चलचित्रको नाम र गीतको नाम भन्नुपर्ने हुन्छ। हामी एउटा ट्र्याक मार्फत हामी तीनजना साथीलाई चाहिँ समर्थन जनाउनेछौ, उहाँले सहभागिता जनाउन सक्नुहुनेछ। आउनुहोला 0848 40 00 26 को माध्यम भएर। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई शेयर पनि गर्न सक्नुहुनेछ र आफ्नो साथी संगीलाई सम्झना सन्देश पनि तपाईँले राख्न सक्नुहुनेछ। आउनुहोला 0848 40 00 26 को माध्यम भएर। र धेरै साथीहरूले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्नु भएको छ। हुनुहुन्छ बान्तवा जेनुजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, गुड आफ्टरनून, आज जन्मदिन मनाउनुहुने अधिकारी अनिशलाई चाहिँ ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ। अनिशजीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी अर्को साथी हुनुहुन्छ सोना कन्दङबाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सेवारो नमस्कार, आज सम्झना शेष हजुर, म सोना कन्दङवा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु, मिठो माया सम्झना छ साथीहरूमा भन्दैनुहुन्छ। र टिकाराम सुनुवा, लेखक बान्तवा राई, दिनेश देवान, सुनिता भण्डारी, त्यसै गरी भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनु गजिमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, अन्जान थुलुङ, पवित्र तामाङ, अनिता आर्याल, त्यसै गरी हुनुहुन्छ अर्को साथी सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना युङखाङ, त्यसै गरी सृजला सापकोटा, सुनिता बेगा, बिया लिम्बु हुनुहुन्छ, बिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारूर, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, अन्जु मगर, केशव सेन्चुरी, सन्तोष अमिन छेत्री, क्रिस डुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र तहाल, खाइल बिरमान सुनवार, देवेन किशोर अन्जान, समीर स्वर्गीय किरात, आर्जी जीवन चामलिङ राई, मिना घिसिङ, बेलिया सामी, सुनिता इङमे कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ शर्मिला हायुजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनून, म पनि कार्यक्रम सुन्दैछु है, सिन्धुलीबाट शर्मिला हाई हो, प्यारी साथी उर्मिला दियाली, मिस यू भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ ईश्वरी बाङफाङ राईजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हेलो नमस्ते, म ईश्वरी राई हो, फ्रम उदयपुरको उदयपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। साथीहरूलाई चाहिँ बुनु अमिना मेवाहाङ, त्यसै गरी मेवाहाङे युनिसा छाङ लाङछाङवा, त्यसै गरी अजिता राई हुनुहुन्छ, अस्मिता राई नखोक हुनुहुन्छ, त्यसै गरी तामाङनी अनुजा हुनुहुन्छ, सुनिसा राई, त्यसै गरी प्रदीप कुलुङ, मिरा कुलुङ, सुशीला तामाङ हुनुहुन्छ, सुरज राई तुम्सा, पवित्र राई, सानो सरगम राई हुनुहुन्छ, अर्को साथी वरुण चञ्चले राई, त्यसै गरी हुनुहुन्छ चञ्चले कुलुङ शर्मिला भन्नुभएको छ, लक्ष्मी मगर, त्यसै गरी राज विराही काइला भन्नुभएको छ, विनोद विराही चेमजुङ लिम्बु, त्यसै गरी शरणाले मगर हुनुहुन्छ, एच केवाईआईडू भन्नुभएको छ, र सबै सबैलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला हामीलाई कमेन्ट पठाउनु भएको छ, सुमित यादव सुनवार किराती हुनुहुन्छ, नमस्ते हजुर, म रामेश्वर देउराली हाल चाहिँ काठमाडौँबाट सुमित यादव सुनवार हो, म चाहिँ म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र धेरै कमेन्टहरू प्राप्त भइराखेका छ। आजको बसाइमा हाम्रो होइन गीत पनि राख्ने बेला भइसकेको छ र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जानुपर्ने हुन्छ। तपाईँले कार्यक्रम सुनिदिनुहुन्छ होला होइन, कतिपय साथीहरू अब टेलिफोन सम्पर्कमा समस्या हो या होइन साथीहरूको फुर्सद नभएर हामी साथीसँग कुराकानी गर्न सकेका छैनौ, साथी हुनुहुन्छ कार्यक्रम सुनिदिनुहुन्छ होला, सुनेर साथ दिनुहोला। यति बेला चाहिँ तपाईँको माझमा हामी एकदमै मिठो गीततर्फ लाग्छौ, गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 मेगाहर्ज।
1: वाव देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
2: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भने।
3: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9860-84-85-30, 048-590-530, एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि मन्थली बस पार्क रामे छाप।
4: Kajaria Tiles, your world class luxury. Kajaria Tiles, your world class luxury.
5: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मेटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मेटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
10: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
9: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
10: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
9: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
10: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटोमा व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेका छौं। आजको बसाईमा तपाईँहरूलाई यस्तै मिठा रमाइला शास्त्र गीतबाट मनोरञ्जन दिइराखेका छौं र तपाईँले पनि अब सुनिराख्नु भएको छ होला होइन, तपाईँ आफ्नो काममा पनि व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। अनि तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि कमेन्ट गर्न सक्नुहुनेछ, आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गरिराखेका छौं। यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्ते।
0: नमस्कार हजुर, धनुजी आउनुभयो। के छ धनुजीको खबर? आरामै हुनुहुन्छ? म एकदम आरामै कुशलै छु भन्नुपर्छ। अनि खाना लिनुभयो त?
1: भइसक्यो दिदी। हजुर,
0: बिहानै हामीले पनि बिहानै खाना खाइसकेर अब केही समयपछि चाहिँ होइन खाजा खाने समय पनि हुन्छ, यस्तै छ भन्नुपर्छ। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ है? ल ठिक छ, अब यसै हो, कहिले कहीँ चाहिँ साथीहरूलाई पनि होइन काममा व्यस्त हुनुहुन्छ होला, त्यो भएर पनि सहभागिता हुनुभएको छैन। हजुर हुनुभएको छ, एकदमै खुसी लाग्यो। हामी कार्यक्रमतर्फ लाग्छौँ। हजुरको लागि चाहिँ ट्र्याक बस्छ, हजुरले चाहिँ गीतको नाम र चलचित्रको नाम भन्नुपर्ने हुन्छ है त।

0: 다르지?
1: 네.
0: 쓰는 와요?
1: 주말도 쓰냐? 아저씨 가리 벌라졌어 와요.
0: 그죠? 라 ठीक छ एकै समयपछि हामी राख्छौ है त अब समय पनि अन्तिम अन्तिम हामी आइसकेका छौ कोही साथी आउनुहुन्छ भने हैन उहाँले सहभागी त जनाउँछौ नभए अब कार्यक्रम समय अवधि अब कमेन्टहरू वाचन गर्दै हामी यो गीतको नाम अनि चलचित्रको नाम पनि भन्दै सोही गीत पनि राख्छौ है धनुजी
1: ओके हुन्छ अब आए जस्तै भयो खोइ मनमै गीतको बोला ठ्याक्कै बिर्सेछु सरी भन्न चाहन्छु
0: ल ठिक छ सरी भन्नु पर्दैन धनुजी कहिले काहीँ यस्तै हुन्छ हामीलाई आइराखेको कुराहरू पनि आउँदैन उहाँले प्रयास गर्नुभएको छ तपाईँको सहभागिता नै हाम्रो लागि चाहिँ एकदम ठुलो कुरा हो यसमा सरी भन्नु चाहिँ पर्दैन है हाम्रो धनुजी त्यसै गरी हुनुहुन्छ हाम्रो धेरै साथीहरूले चाहिँ फेसबुक पेजबाट पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्नु भएको छ कमला ओनेमजी हुनुहुन्छ हेलो नमस्ते छेवा म सयपत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला ओनेमजी भन्दै हुनुहुन्छ उहाँको कमेन्ट म एकछिन थाती नै राखे र यति बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: नमस्कार दिदी हजुर
0: नमस्कार देवजी आउनुभयो हाम्रो देवजी कता हराउनु भएको थियो त आज अन्तिम अन्तिममा हामी कुराकानी गर्न पायौँ त नत्र होइन सबैभन्दा अगाडि आउने मान्छे
2: हजुर कार्यक्रम त सुनिरहेको थिएँ आज फोन पनि अब अलिक ढिलाइ नै लाग्यो भन्नुपर्छ है त अघि नै त्यसरी ट्राई गरिरहेको थिएँ फोन चाहिँ आज अलि लाग्न अलि
0: ठिक छ कहिलेकाहीँ यस्तै हुन्छ नेटवर्कको समस्या होला होइन त्यो भएर पनि हुनसक्छ अन्तिममा भए पनि देवजीसँग कुराकानी गर्न पायौँ समय कम छ हामी कार्यक्रमतर्फै लागौँ देवजी ल हामीले ट्र्याक राख्नुपर्छ कि हजुरले सुन्नुभएको छ त
2: ट्र्याक राख्दिनँ मैले अलिकति राम्रोसँग रेडियो नै सुन्न सकिरहेको छु बाहिर बसिरहेको छु रेडियो मोबाइलबाट सुनिरहेको छु भित्र मोबाइल बजिरहेको छ तर रेडियो सुन्न ठिक पाएको छैन कि त्यही भएर
0: ल ठिक छ हामी राख्छौँ हजुरले ध्यान दिएर सुन्नुहोस् है त एकदमै सजिलो चलचित्रको गीत रहेको छ

0: देवजी
1: हजुर
0: सुन्नुभयो?
1: भन्नुपर्छ
0: है त ल भन्नुहोस् त, चलचित्रको नाम र गीतको नाम भन्नुहोस् त।
1: गीतको बोल्दै रहेको छ ढल्क्यो ढल्क्यो भन्ने गीत रहेको छ है त।
0: अनि कुन चलचित्र होला?

0: हजुर देवजी
1: हजुर नैना रेशम चलचित्र बाट मुभीबाट ढल्क्यो ढल्क्यो जवान भन्ने यस्तै गीत बोलिरहेको छ भन्नुहोस् है त
0: ल ठिक छ देवजी प्रयास गर्नुभएको छ सही गीत हामी अन्तिममा पनि राख्छौँ अब समय सकिन लागिसकेको छ सोही गीत पनि बस्छ म कुन चलचित्र हो अनि गीतको नाम पनि बोल के हो भनेर पनि भन्नेछ अहिलेको बसाइबाट हामी छुटौँ है त हस्त नमस्तेमा हुनुहुन्थ्यो देवजी हुनुहुन्थ्यो उहाँले पनि प्रयास गरेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ आजको पुस्तामा हामीले अन्तिममा मात्रै होइन दुईजना साथीसँग कुराकानी गर्न सफल भयो किनभने अब धेरै अगाडिदेखि नै प्रयास गरिराख्नु भएको थियो फोन लागेन भन्दै हुनुहुन्थ्यो ठिकै छ कहिलेकाहीँ चाहिँ यस्तै हुन्छ हामीलाई होइन प्राविधिक समस्या कहिले कहिले टेलिफोनले पनि हामीलाई समस्या दिएर आएको हुन्छ ठिकै छ यो समस्याको बावजुद पनि हामीसँग जोडिने प्रयास गर्नुभएकोमा एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो धनुजी र देवजीलाई चाहिँ र त्यसै गरी धेरै फोन मार्फत कुराकानी गर्न नसके तापनि रेडियो सुनेर धेरै सुनेर साथ दिनुभएको छ त्यो पनि खुसी लाग्छ यति बेला हुन्छ मैले हाम्रो कमलाजीको मेसेज पढ्दै थिएँ यसलाई मैले थाती नै राखेको थिएँ उहाँ हुनुहुन्थ्यो सयपत्री मीडिया ग्रुपको प्रवासको मेम्बर काली कमला उनेम लिम्बु ताप्रेचुङ घर भइहाल्छ कुवेतबाट विशेष गरी मेरो घर परिवारलाई मिठो माया सम्झना छ अनि साथीहरू सम्झिनु पर्दा टियर सन्देश गुरूङ मिडिया प्रेमी निर्मला उनेम खुशी मुना विष्ट सृजना विश्वकर्मा अतित अञ्जान राई खाइल अभिरमान सुनवार रत्नबहादुर थापा अरूण भण्डारी प्रेम छेम निर्दोष भन्नुभएको छ युक्त प्रसाद श्रेष्ठ वसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुना मुखिया कुमार प्रजा ढकाल धर्मराज हर्पल रोशनी छतरा एम्फू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई दीपराज वालिङ पूर्वेली टेकबहादुर कुमार विष्णु खनाल हजारमन राई देवान देवान अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना छ भन्दै छुटिन्छ भन्नुभएको छ कमलाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसै गरी हाम्रो सोनाजीले अर्को कमेन्ट पनि पठाउनु भएको छ हरेक शुक्रबार चाहिँ यसो कलमा पनि फोनमा बोल्ने र साथीहरू धेरै सम्झिन मिल्ने बनाउँदा हुन र सम्झना शुक्रबार चाहिँ रेडियो मात्र सुन्ने मेरो समय हुने भएकोले एउटा सुझाव ल भन्नुभएको छ अब यो फोनमा बोल्ने र साथीहरू मात्रै सम्झिने म जस्ता श्रोताहरूलाई अलि सहज भएन कि भने अहिले त गीतको ट्र्याक चिन्नुपर्ने रहेछ नत्र बोल्न नपाइने रहेछ गाह्रो भयो भन्नुभएको छ अब हामीले धेरै साथीहरूलाई चाहिँ अब सम्झना सन्देश राख्न हामीले अन्य बसाइमा पनि धेरै छ तीन दिन चाहिँ प्राय जस्तो तपाईँले होइन अब आइतबारको बसाइमा पनि धेरै साथीहरू सम्झन पाउनुहुन्छ त्यसमा पनि हामीले यतिजना भने साथीलाई चाहिँ सम्झाउनुहोस् है भनेर भनेका छैनौ अब सोमबारको बसाइमा चाहिँ तपाईँले होइन रोजाइमा गीत पार्नुपर्ने हुन्छ र पाँचजना साथीलाई मात्रै सम्झना राख्नुपर्ने हुन्छ किनभने तपाईँको रोजाइको गीत पनि बज्नुपर्ने हुन्छ र त्यसै गरी अब मंगलबारको बसाइमा पनि हामीले प्राय जसो होइन कमेन्ट लिँदै धेरै साथीहरूलाई नै सम्झना सन्देश राख्न दिएका छौं र त्यसै गरी अब बुधबारको बसाइमा चाहिँ हामीले अब साथीलाई सम्झन दिँदैनौ किनभने चाहिँ अब तपाईँको प्रतिभा होइन प्रस्तुत गर्नुपर्ने हुन्छ तपाईँले जे आउँछ त्यो सो होइन कार्यक्रममा चाहिँ सुनाउनु पर्ने हुन्छ क्यारिकेचर गीत गजल होइन सायरी जे आउँछ त्यो र अब बिहिबारको बसाइमा पनि हामीले चाहिँ अब होइन धेरै साथीहरूलाई लगभग तीन दिनको कार्यक्रममा चाहिँ धेरै साथीहरूलाई नै हामीले सम्झना दिइराखेका छौँ र शुक्रबारको बसाइमा कतिपय साथीहरूले चाहिँ अब सल्लाह सुझाव दिनुभएको थियो हामीलाई चाहिँ धेरैवटा ट्र्याक लिएर आउनुहोस् होइन अनि त्यस मार्फत पनि चिनाउनुहोस् भन्नुभएको थियो हामीले एउटै ट्र्याकमा सबैलाई चिनाउने गर्थ्यौँ भने हामीले चाहिँ दुईवटा ट्र्याक लिएर आएका छौँ किनभने समय पनि कम हुन्छ त्यो भएर चाहिँ मैले दुईवटा ट्र्याक मार्फत हामी कम्तीमा छजना साथीसँग बोल्न पायौँ भने पनि होइन चाहिँ राम्रो हुन्थ्यो भनेर चाहिँ तपाईँको माझमा हामीले ट्र्याक लिएर आएका हौ अब धेरै साथीहरू सम्झाउन पाउने त्यस्तै छ अब तपाईँहरूको समय मिल्दैन होइन अब सबैको कार्यक्रममा हामीले भने जस्तै अनुसार नै चलिरहेका छौँ र ट्र्याक पनि ल्याउनु भन्नुहुन्छ साथीहरूले अब धेरै साथीहरूलाई नै सम्झाउनु भन्नुहुन्छ होइन एउटै समयमा त्यो सबै सम्भव छैन तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने अन्य बसैमा तपाईँले सम्झन पाउनुहुन्छ र त्यसै गरी हुनुहुन्छ जीवन विकजीले पनि नमस्ते है म पनि कार्यक्रम सुन्दैछु ड्युटीबाट भन्दै हुनुहुन्छ आधुनिक गीत बजाइदिनु होला भन्दैछु तपाईँलाई चाहिँ मैले कतिचोटि भने होइन अब यो तपाईँले हेलचेक्राइ गरेर भन्नुभएको हो कि हो होइन अब बाह्र बजीको कार्यक्रममा होइन चलचित्र गीत राख्ने कार्यक्रममा आधुनिक बचाइदिनु भन्नुहुन्छ अनि आधुनिक गीतमा चलचित्रको बचाइदिनु भन्नुहुन्छ. अलिकति यो तपाईँ कार्यक्रम सुनिरहेको छु ड्युटीबाटै भन्नुहुन्छ होइन. हामीले कार्यक्रमको सुरुवातदेखि नै तपाईँले अन्त्यसम्म यो गीत बज्छ यो कार्यक्रममा यति समय हामी यो फरक पारे यो विषयमा कुराकानी गर्छौँ यसरी चाहिँ उपस्थित हुन्छ भनेर तपाईँलाई जानकारी गराइराखेका छौँ र पनि तपाईँले चाहिँ यो भनिराख्नु भएको छ है. ठिकै छ, तपाईँले पनि भन्नुभएको छ कतिपय अब हामीले बोलेको नसुन्नु पनि भएको होला होइन, अब नसुनिकन पनि सुनिरहेको छु पनि भन्नुभएको होला. त्यसमा ठिकै छ. विनोद बरवालजीले पनि नमस्ते है, म पनि सालोदेखि सुन्दैछु भन्दै हुनुहुन्छ. अमिना सुनवारजी हुनुहुन्छ, हेलो सिस्टर, म चाहिँ अमिना सुनवार हो फ्रम दुलखाबाट. अब बस्ने गीत सुनाउनु पर्दा हुनुहुन्छ मोटु भनिसा मगर प्यारी मान्छे, सुशीला विश्वकर्मा प्यारो, दादा राजकले मगर, विवश कुलुङ पृथक, तिलक विष्ट मायलु, सवित्रा छेत्री, अरिसा लिम्बू, त्यसै गरी कविता कतानी, हरपल डोस्ने, सरस्वता पोखरेल, कुमार प्रजा, खाल अभिमान, मिलन नेपाली, अनवराज श्रीकिरात, ए अञ्जना भन्नुभएको छ, युनिसा तामाङ, तनुगज मेर अर्को लागि सम्झना छ भन्दै हुनुहुन्छ. र उहाँले भन्नुभएको छ, सोनाजीले फेरि अर्को पनि कमेन्ट पठाउनु भएको छ है, मंगलबार 12 बजेको कार्यक्रममा पहिला जस्तै कमेन्ट मात्रै वाचन गर्ने राखिदिनु होला किनभने त्यो पनि फोनमै बोल्ने गर्दा अलिक खल्लो भयो किनकि आफ्नो कमेन्ट सजिलोसँग लेख्नु नमिल्ने भयो अनि फोनमा बोल्नेहरूको पनि लिँदा कमेन्ट अन्तिममा मात्रै वाचन हुँदो रहेछ, अलि ज्या हुने भयो भन्दै हुनुहुन्छ होइन. कमेन्ट पनि वाचन हुन्छ है, अब त्यस्तो अप्ठ्यारो छैन किनभने हाम्रो अर्को आइडी होइन केही समस्या छ त्यो कारणले गर्दाखेरि पनि हामीले यो आइडीबाट चाहिँ होइन कुराकानी गर्दैछ. ठिकै छ, तपाईँहरूले सल्लाह सुझाव दिनुहुन्छ भने हामी मंगलबारको अवस्थामा ल एसएमएस मात्रै वाचन गर्नेछौँ, तपाईँको सल्लाह सुझाव पनि यो चाहिँ मान्न सक्छौँ, हामी मंगलबारको अवस्थामा चाहिँ फोन मार्फत कुराकानी गर्दैनौँ है. त तपाईँले भन्नुभएको जस्तै हामी कमेन्ट मात्रै वाचन गर्नेछौँ, जति कमेन्टहरू साथीहरूले फेसबुकबाट होइन पठाउनुहुन्छ त्यो कमेन्टलाई मात्रै स्थान दिनेछौँ, हजुरको सल्लाह सुझाव यो चाहिँ मान्नेछौँ भन्न चाहे. र त्यसै गरी मनोज सुन्दासजीले पनि नमस्ते भन्नुभएको छ, हिरा बहादुर लकाईजीले पनि नमस्कार शिष, म पनि सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ. बेलिया छामीजीले पनि हजुर नमस्ते, म पनि सुन्दैछु है भन्दै हुनुहुन्छ. पूर्वेली सन्देशजीले पनि सबैलाई मिठो माया सम्झना यता 5 खबनबाट चाहिँ हो क्या भन्दै हुनुहुन्छ. सुशीला कुमारजीले पनि नमस्ते भन्नुभएको छ, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद. र तपाईँको सल्लाह सुझाव मैले पढ्दाखेरि चाहिँ होइन अलि समय पनि लम्बेको जस्तो लाग्यो, कार्यक्रममा सहभागी हुन साथीहरूलाई विशेष धन्यवाद. आजको हामीले बसाइमा लिइरहेको थियौँ चलचित्रको गीत रहेको थियो ढल्क्यो ढल्क्यो र चलचित्र नैना रेशम रहेको थियो. हाम्रो तनुजीले चाहिँ सरी भन्नुभएको थियो, सरी भन्नु पर्दैन तनुजी, र हाम्रो देवजीले मिलाउनु भएको छ सही गीत हामी कार्यक्रममा छोड्दै आजको बसाईबाट बिदा लिने समय भइसकेको छ. यतिन्जेलसम्म मलाई प्रविधि संयोजनमा साथ सपोर्ट दिनुभयो ललिता आयु र साथसाथै हुनुहुन्छ निशा भण्डारीजीलाई पनि विशेष धन्यवाद व्यक्त गरे. र बाबुराम मगजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दैछु, मेरो घर परिवार र रञ्जित काले साथीलाई पनि विशेष धन्यवाद र सम्झना छ भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अझ लिएर आएको ट्र्याकको गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई सुनेछौ गातबाट म तपाईँको साथी सम्झना खड्की पनि बिदा हुन चाहन्छु. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला. हवस् त, नमस्ते.

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता, सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि? हाम्रै मन्थली 1 कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप।

0: त्यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
2: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
2: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
3: सम्पर्क नम्बर 0845410043 98630422

0: के तपाई दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
1: हाम्रा सेवाहरू बिरामी जाँच, चौबिसै घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
2: Kajaria Tiles, your world-class luxury.

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
1: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
2: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 047-521-158 98-54-041-575 98-41-96-0669 98-64-14-17-88
1: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
2: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि
3: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
4: के जिस्के किने शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ रोग त चाँडै निकाले जस्तो भयो चटक्कै
2: हजुर लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ
3: महिलाहरूको तल्लो पेट दुख्ने गुप्ताङ्ग चिलाउने सेतो पानी बग्ने गर्भजात भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ
5: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
6: सम्पर्क नम्बर 047-590-4-66 98-692-65-998

0: ये मुझसे हुकअप तू कर लेना।
1: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सुन्नुहोस् है सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
3: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
4: Kajaria Tiles, your world-class luxury.

0: तपाईले त हुस्केकै गिरिराज चल्लाको ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: Kajaria Tiles, your world-class luxury.

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.3 MHz साथै तामाकोशी एफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nvका साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, प्रधानमन्त्री बालन शाहले अर्थमन्त्री डाक्टर सुनिमो बाग्लेसँग भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच आज दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटवार्ता हुने भएको छ। भेटका क्रममा सरकारले हिजो मात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री बालनलाई भेटेर अर्थमन्त्री बाग्लेले केही बेर अघि निस्कनु भएको हो। सातामा 2 दिन विधाको निर्णय कार्यान्वयन भएसँगै पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। चैतको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको हो। पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गत चैत 21 गतेदेखि 2 दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयको प्रभाव र निर्णय क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। पछिल्लो तथ्याङ्क अनुसार पेट्रोल, डिजेल, बटीतेल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ। तथ्याङ्कका अनुसार सबैभन्दा ठूलो गिरावट डिजेलको खपतमा देखिएको छ। चैत महिनामा 1,40,029 किलो लिटर डिजेल खपत भएकोमा वैशाख महिनामा घटेर 1,02,071 किलो लिटरमा सीमित भएको छ। यो करिब 37,000 किलो लिटरको गिरावट रहेको छ। त्यसैभरि पेट्रोलको खपतमा पनि सामान्य कमी आएको छ। चैत मा 59,938 किलो लिटर पेट्रोल खपत भएकोमा वैशाखमा घटेर 58,680 किलो लिटर पुगेको छ। मटीतेलको खपतमा भारी मात्रामा कमी आएको छ। चैत महिनामा 1,283 किलोमिटर मटीतेल प्रयोग भएकोमा वैशाखमा जम्मा 248 किलो लिटर मात्र खपत भएको छ। खाना पकाउने एलपी ग्यासको खपत पनि घटेको छ। चैतमा 38,799 मेट्रिक टन ग्यास खपत भएकोमा वैशाख महिनामा घटेर 32,056 मेट्रिक टनमा झरेको छ। सातामा 2 दिन शनिबार र आइतबार सार्वजनिक विधाको निर्णय कार्यान्वयनमा आएपछि बजारमा पेट्रोलियम पदार्थको मागमा उल्लेखनीय गिरावट देखिएको तथ्याङ्क छ। तर नेपाल आयल निगमले भने इन्धनको खपत घट्नुको कारण यो मात्रै नभएको जनाएको छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सार्वजनिक विधा थप भएपछि पेट्रोलको खपतमा कमी आएको मान्न सकिए पनि डिजेलको खपत घट्नुमा भने अरू नै कारण मुख्य रहेको बताउनु भएको हो। निर्माण सामग्रीको मूल्य वृद्धिको कारण काम सुस्त हुँदा डिजेलको खपत घटेको उहाँको भनाइ छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेको 10 महिनामा 11,73,52,00,00 रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 रूपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालुतर्फ 11,80,98,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगततर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 रूपियाँ खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,54,00,00,000 रूपियाँ खर्च भएको जनाएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66%मा खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15
खर्ब 33.44 करोड 69 लाख बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10 खर्ब 12.5 करोड 24 लाख रूपियाँ आमदानी गरेको हो। यो आर्थिक वर्षमा सरकारले 14 खर्ब 80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा पछिल्लो 10 महिनामा वार्षिक लक्ष्यको 66.69% अर्थात 9 खर्ब 88.55 करोड 22 लाख बराबर मात्रै असुली गरेको छ। त्यस्तै चालू आर्थिक वर्षका लागि 53.44 करोड 69 लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले अहिलेसम्म लक्ष्यको 33.28% अर्थात 17 खर्ब 78 करोड 76 लाख बराबर अनुदान लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयमा रायले सो प्रतिवेदन पेश गर्नु भएको हो। कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले लामो समयदेखि बढ़दै गएको सरकारी खर्चको बेरुजो हेर्दा सार्वजनिक निकायको जवाफदेहीका पारदर्शिता र आर्थिक अनुशासन कस्किएको महसुस भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले नियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा विगो शान्ति सुशासन विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। यस प्रतिवेदनमा उठाउन भएका विषय वस्तुले सम्बन्धित निकाय र सरकारवालाहरूलाई अझ बढ़ी जवाफदेहीता बोध गराउने उहाँको भनाइ छ। बागमती प्रदेश प्रमुख प्रदीप प्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेश सभाको चालू अधिवेशन अन्त्य गर्नुभएको छ। उहाँले बागमती प्रदेश मन्त्री परिषदबाट सिफारिश बमोजिम आज राति 12 बजेदेखि अधिवेशन अन्त्य गर्नुहुनेछ। प्रदेश सभाको हिउँदे अधिवेशन अन्तर्गत 2082 साल चैत 24, 25 र 26 गते एवं 2083 साल वैशाख 6 गते बैठक भएको थियो। मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिन डाकिएको प्रदेश सभा बैठक अन्यल बनेको छ। सत्ता गठबन्धनभित्रको आन्तरिक समीकरणमा आएको असन्तुष्टिको कारण अन्यल बनेको हो। जसपा नेपालले अझैसम्म विश्वासको मत दिने कि नदिने भन्ने दलको निर्णय गर्न सकेको छैन। कांग्रेसबाट मुख्यमन्त्री रहनुभएका यादवलाई आफ्नै पार्टीको शिखर समूहले समेत फुलर क्रस गर्ने जोखिम छ। गत वैशाख 21 गते जनमतले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्रीको विश्वासको लागि 11 बजे बैठक बोलाइएको थियो। तर दिउँसो 1 बजे पनि बैठक शुरू हुन सकेको थिएन। बैठक दिउँसो 1:10 बजेका लागि सारिएको थियो। अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको हो। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा कारोबार भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। भारतमा 4 वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय र डिजेलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँमा कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठिक अघि पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्य पूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
हवस् त यिनै खबरहरूसँगै दिउँसो दुई बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाइ पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: मंगल सूत्र झुमका र पाउजु का बनाएर ल्याउनु।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069708 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: Kajaria Tiles, your world-class luxury.
0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि। प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765279636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने ढेर पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854042239।
7: कति रे 9540 अनि
5: 9540 40239, फोन नम्बर चाहिँ 048-540-239।
7: 048-540-239।
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
9: विराज किसानको साथी।
2: Kajaria Tiles, your world-class luxury.
10: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
10: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
10: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
10: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
10: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 5214 13।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्के भने प्रविधि समीचीनमा हुनुहुन्छ निशा भण्डारी। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। तपाईँले जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहुन सक्नुहुनेछ र तपाईँ इन्टरनेटको पहुँचमा भएर हामीले जुनसुकै ठाउँमा रहेर सुनेर साथ दिन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सोही क्रम जारी रहेको छ। आजको बसाईमा तपाईँको आवाजमा हामी मिठो आधुनिक गीत सुन्छौं र तपाईँले कार्यक्रममा फोन गरेर सहभागिता जनाउन सक्नुहुनेछ। 0484-40-0026 तपाईँको लागि फोन नम्बर खुल्ला भइसकेको छ। तपाईँले सधैँ डायल गर्दै आउनु भएको नम्बर रहेको छ। यो नम्बरमा फोन गरेर तपाईँले आफ्नो आवाजमा मिठो गीत सुनाउनुहुन्छ भने आशा लिएका छौं र आउँदै गर्नुहोला र कार्यक्रममा पनि एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू नै बस्नेछ। तपाईँले चाहिँ सुन्दै गर्नुहोला कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिँदै गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: आफ्नो आवाजमा मिठो आधुनिक गीत गाउनुहुन्छ भने आस्था लिएर आएका छौ, तपाईँले हामीलाई निराश बनाउनुहुन्न भने पनि आस्था लिएका छौ। तपाईँको त्यो मिठो आवाज सुन्दा सुन्दै हामी होइन एकदम मनोरञ्जन लिनेछौ र तपाईँले रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताको मन पनि जित्नुहुनेछ भन्ने पनि चाहन्छु। र यति बेला सम्पर्कमा साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार
1: दिदी, हजुर नमस्ते,
0: नमस्कार, गुड आफ्टरनुन। हजुर आरामै त हुनुहुन्छ नि है?
1: हजुर म एकदम आरामै छु भन्नुपर्छ नि है त दिदी हजुर।
0: अनि आज त चर्को चर्को घाम लागेको छ रामेछापतिर, अनि त्यता जागरी रातमाटातिर के छ?
1: यता पनि त्यस्तै चर्को घाम लागिरहेको छ भन्नुपर्छ, अहिले चाहिँ अलि हावा चल्न लागेको छ, अलिअलि शीतल भइरहेको छ भन्नुपर्छ
0: है त। ल ठिक छ, अरू चाहिँ नयाँ नौलो खबरहरू यसो सुनाउनु पर्ने थियो भन्ने कुरा त केही छैन होला सायद? ल त्यसो भए हामी अब फटाफट किन ढिला गर्ने होइन, यति मिठो आवाजमा हामी अब गीततर्फै लागौँ है। ल हस् हुन्छ, सुरु गर्नुहोस्।
1: हजार भेटिन्छन् उनी कति एउटै हुन्छ, मन पराउने हजार भेटिन्छन् उनी कति एउटै हुन्छ, हो उनी कति एउटै हुन्छ। जति भुजे सहरको रमसम्मा, मन त आफ्नो गाउँमै हुन्छ। जति भुजे सहरको रमसम्मा, मन त आफ्नो गाउँ

कार्यक्रममा हामीलाई एकदमै मिठो गीत गाजल तिमी ठूला ठूला आँखा गुलाम ओलीको आवाजमा रहेको एकदमै मिठो गीतबाट हामीले कार्यक्रम रुचाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू कार्यक्रम समय अवधिभर बस्नेछ र तपाईँले पनि

0: कतै हुने छ मन पराउने हजार भेटिन्छन् दुनी काट्ने एउटै हुने छ दुनी काट्ने एउटै हुने छ
1: देवजी एकदमै मिठो गीत गाउनुभयो हजुरलाई विशेष धन्यवाद कार्यक्रममा आउनुहुन्छ होइन यसरी आइदिनु हुँदाखेरि मिठो गीतहरू कार्यक्रमको रुल्स अनुसार होइन हजुरहरूले यो रुल्स पालना गर्नुहुन्छ एकदमै खुसी लाग्छ हजुरलाई विशेष धन्यवाद फेरि पनि आउँदै गर्नुहोला आजको विषयबाट हामी छुटौँ है त हस्त नमस्ते उहाँ हुनुहुन्थ्यो देव माझी उहाँले पनि एकदमै मिठो गीत गाएर सुनिसक्नु भएको छ लाग्छ तपाईँहरू सम्पूर्ण साथीहरूको आवाज यति मिठो छ कि सुनिरहँ जस्तो लाग्छ तपाईँले हामीलाई धेरै गीत गाएर सुनाउनु पर्दैन छोटो मिठोमा होइन पहिलो हरप भए पनि हामीलाई सुनाउनुहुन्छ भन्ने चाहिँ आशा लिएका छौं तपाईँको यो माया साथ सपोर्टले नै हामी अगाडि बढ़िराखेका छौ हामीलाई सुनाउनुहुन्छ अनि मिठा गीत संगीतहरू पनि कार्यक्रम अवधिभरि बजिराखेका छन् कतिपय ठाउँमा होइन एकदम चर्को घाम लागिरहेको छ र बुकेका अहिले साथीहरूसँग हामी जहाँसम्म बुझेका छौं एकदमै चर्को घाम लागिरहेको छ त्यसरी बतास पनि चलिरहेको छ भन्दै हुनुहुन्छ र यो होइन गर्मी मौसममा कतै उकाली गर्दै हुनुहुन्छ होला ओह्राली झर्दै हुनुहुन्छ होला होइन घरतर्फ होइन अब फर्कदै हुनुहुन्छ होला चौतारीमा बसेर एकछिन शीतल हावा खाँदै कार्यक्रम रोजाई तपाईँको आउने बेला भयो अब सुन्नुपर्छ एकैछिन भए पनि भन्ने धारणामा पनि बस्नु भएको थियो होला र तपाईँ प्रतीक्षा गर्दै हुनुहुन्छ भने अवश्य पनि तपाईँको प्रतीक्षाको घडी सकिसकेको छ यो समय अवधिभर तपाईँसँग हामी तपाईँको आवाजमा मिठो गीत सुन्दै अगाडि बढ़िराखेका छौं गीत संगीतहरू कार्यक्रममा पनि बज्नेछ र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ अनि फेसबुक पेजबाट तपाईँले आफ्नो आफन्त साथी संगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि हामी भाषण गर्नेछौ र तपाईँले होइन मिठा गीत संगीतहरू सुन्दै जाँदाखेरि कतिपय यो मनोरञ्जनको लागि मात्रै होइन होइन तपाईँको दुःख पीड़ा होइन वेदनालाई चाहिँ केही मात्रामा कम गर्न पनि सक्छ होइन जति हामी गीत संगीतहरू सुन्छौं त्यो किनभने भित्रै कि हाम्रो जीवनमा घटेका घटनाहरू होइन त्यो कारणले गर्दाखेरि पनि हाम्रो जीवनमा मेल खान पुग्छ त्यसले गर्दाखेरि पनि एउटै गीत संगीतलाई पनि हामी हजारौं चोटि होइन सुन्ने गर्छौं मन पर्छ यति छ हाम्रो जिन्दगी होइन कहिले हाँसो कहिले रुदन होइन उतार चढाव भइरहन्छ जिन्दगीमा माया प्रेम भन्ने कुराहरू पनि भइरहन्छ होइन अब पाउनु मात्रै माया होइन अब गुमाउनु पनि माया हो भन्छ मायाको परिभाषामा होइन कतिपयहरू माया प्रेममा अब पाउनै पर्छ मैले उसलाई माया गरेँ पाइनँ भनेर होइन मन दुखाउने पनि हुन्छ तर हामीले प्राप्ति गर्नुको लागि पनि मात्रै पनि माया होइन हामी टाढा रहेर पनि होइन माया गर्न सक्छौँ अनि यस्तै माया होइन प्रेमको बारेमा चाहिँ गीत संगीतहरू लेखिएका हुन्छन् होइन गाएका हुन्छन् यी गीत संगीतहरूलाई हामीले जगेर्ना पनि गर्नुपर्छ हामीलाई सन्देश पनि दिइराखेको हुन्छन् कि हामीले चाहिँ माया प्रेममा यतिसम्म गर्नुपर्छ यो हद पार गर्नु हुँदैन भन्ने कुराहरू एउटा जानकारीमूलक चेतना पनि हामीलाई चाहिँ झल्काइराखेको हुन्छ त्यो कारणले गर्दाखेरि हामीलाई धेरै नै गीत संगीत भन्ने कुराहरू होइन मन पनि पर्छ हामी ओह्राली होइन उकाली चढ्दाखेरि गीत संगीतको तालमा हामी हिँड्दै गयौँ भने यात्रा गर्दै गयौँ भने त हामीलाई त्यस्तो खासै होइन गाह्रो पनि नहोला होइन थकाए पनि महसुस छैन अब म कहाँबाट कहाँ आइपुगेछु भने पनि पत्तो हुँदैन गीत संगीतले यति धेरै होइन हामीलाई चाहिँ एकदम झाँगर चलाउँछ होइन त्यस्तै हो ठिकै छ कुराकानी भने हामी गर्दै गर्छौ र तपाईँलाई हाम्रो देवजीले एकदमै मिठो गीत सुनाउनु भयो उहाँलाई विशेष धन्यवाद फेरि हामी अर्को साथीहरूको गीत सुन्न आउने नै छौं र तपाईँले चाहिँ यति बेला हामी तपाईँको माझमा चाहिँ एकदमै अर्को मिठो गीत राख्छौं र त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि जान्छौं तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला अनि फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
5: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
6: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
4: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
6: ए हो र भन्या, अनि फाइदा होला र है?
4: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
6: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
4: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
6: कति रे 9540 अनि
4: 9540040239, फोन नम्बर चाहिँ 048-540-239।
6: 048-540-239।
7: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
6: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
7: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
4: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
8: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
9: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
11: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ, तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
11: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ,
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
11: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

कार्यक्रम हामीले एकदमै मिठो गीत राख्यौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ, ललिता हायु साथमा। तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ होला। हाम्रो आवाज तपाईँको गाउँ बस्तीसम्म गनलाएर घन्किरहेको छ होला, घन्किरहेको छ होला होइन। मेलापात गरिराख्नु भएको छ होला होइन, उकालेर अलि गर्दै हुनुहुन्छ होला। चौतारीमा बस्दै शिर शिर शिर बतासँगै होइन, मिठा गीत सङ्गीतहरू सुन्दै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुभएको छ भने आशा लिएका छौं। कतिपय चाहिँ कहिले काहीँ चाहिँ यस्तो हुन्छ होइन, साथीहरूको आगमन अलिकता कमी हुँदा चाहिँ हामीलाई त्यस्तो खासै नराम्रो त लाग्दैन, तर पनि होइन अब तपाईँहरूको पनि बाध्यता होला होइन, काममा व्यस्त हुनुहुन्छ होला। कतिपय काममा व्यस्त भएर पनि कार्यक्रममा सहभागिता हुन मन हुँदा हुँदै पनि तपाईँ सहभागिता हुनु सक्नु भएको छैन होला, त्यो हामीले बुझेका छौँ। हामी पनि त्यस्तै हो कहिले काहीँ होइन, कति हामीलाई प्रोग्राममा उपस्थित हुन मन लाग्दा लाग्दै पनि हामी कार्यव्यस्तता कारण अनि एब्सेन्ट हुन्छौँ, हो त्यस्तै हो, हामीले बुझेका छौँ। जो साथी हुनुहुन्छ, फुर्सदिलो हुनुहुन्छ भने हामीलाई चाहिँ मिठो गीत सुनाउन सक्नुहुनेछ। आजको अवसरमा तपाईँको आवाज होइन गाउँ बस्ती धेरै ठाउँमा चाहिँ गुन्जिरहेको छ, तपाईँको मिठो आवाजको थालमा होइन, कतिपय श्रोता मनहरू यति हर्षित हुनुहुन्छ होला। त्यस्तै मिठा गीत सङ्गीतहरू कार्यक्रममा अवधिभर बस्छ र तपाईँलाई पनि हामी सुनाउँछौँ होइन, मिठा गीतहरू नै बस्नेछ कार्यक्रम अवधिभर। र तपाईँले छोटो मिठामा आफ्नो साथीसँगलाई सम्झना सन्देश पनि पठाउनुहोला। हाम्रो लाइभ चाहिँ भर्खरै मात्रै होइन सुरुवात भएको छ, कहिलेकाहीँ यस्तो प्राविधिक समस्या पनि भइराखेको हुन्छ, त्यो भएर पनि हामी तपाईँसँग होइन तपाईँले पठाउनुभएका सन्देशहरूलाई वाचन गर्दाखेरि पनि अलिकति असहज भइरहेको हुन्छ होइन, कहिले केले धोका दिन्छ, कहिले केले धोका दिन्छ। तर सबै कुराले धोका दिए पनि हाम्रो श्रोता मनहरूले कहिले पनि हामीलाई धोका दिनुहुन्न भने चाहिँ एकदम पूर्ण विश्वास लिएको छु मैले। भन्दै फेरि पनि तपाईँलाई चाहिँ एकदमै मिठो गीत हामी तर्फै लैजान चाहन्छौँ। उसले जति माया तिमलाई मैले पनि दिन्थेँ होला, प्रमोद खरेलको आवाजमा रहेको एकदमै मिठो गीत तपाईँको लागि राख्छौ र त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: उसले जति माया तिमलाई मैले पनि दिन्थे होला प्रमोद खरेलको आवाजमा रहेको यो मिठो गीत तपाईँको माझमा हामीले राख्यौं। सुनेर पनि एकदम इन्जोय लिनुभयो होला होइन, कतिपय माया प्रेममा होइन परेको मान्छेहरूलाई चाहिँ बिछोडिएर होइन माया प्रेममा परेर बिछोडिएको मान्छेहरूलाई चाहिँ खुबै मनपर्छ भन्ने लागेको छ मलाई चाहिँ। अब मेरो चाहिँ फेरि त्यस्तो छैन, फेरि चाहिँ मान्छेको त्यस्तै भएको रहेछ र चाहिँ भनेको हो कि जस्तो पनि सोच्नु होला, त्यो चाहिँ होइन। प्रायः जस्तो गीत सङ्गीतले त्यसरी नै होइन भावहरू चाहिँ बोकेको हुन्छ, त्यही भएर चाहिँ मैले भनेको कतिपय मान्छेहरूलाई चाहिँ अब गीत सङ्गीत एकदमै मनपर्छ नि, जसको जीवनमा चाहिँ त्यस्तै त्यस्तै भइरहेको हुन्छ त्यो मान्छेलाई अति नै गीत सङ्गीतहरू चाहिँ एकदम मन परिरहेको पनि हुन्छ होइन। त्यही भएर चाहिँ यस्तै मिठा गीत सङ्गीतहरू कतिलाई रोमान्टिक मनपर्छ भने कतिलाई चाहिँ होइन स्याड सङहरू चाहिँ एकदम रुचाउनुहुन्छ। अनि हाम्रो कार्यक्रमबाट धेरै होइन फरक फरक प्रस्तुतिहरू चाहिँ लिएर आउँछौँ हामीले चाहिँ अब बिहान 4 बजेदेखि बेलुका 11 बजेसम्म होइन तपाईँसँग रहेर हामी तपाईँसँगै सहयात्रा गर्दै होइन यो दिनहरू बिताउनेछौँ र फरक विषय होइन वस्तुहरूमा पनि उपस्थित भइराखेका छौँ। हरेक कार्यक्रममा फरक फरक प्रस्तुति रहेको हुन्छ, तपाईँले सुन्दै आइराख्नु भएको छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहे भन्दै हामी कुरो कार्यक्रमको समय पनि सकिन सकिन लागिसकेको छ होइन। हाम्रो भर्खरै मात्रै कार्यक्रममा चाहिँ लाइभ भएको छ अनि कहिले कहिले यस्तो धोका दिन्छ नि हाम्रो लाइभले मात्रै। यति बेला हुनुहुन्छ सुमित यता सुनवार किराँतजी हुनुहुन्छ, नमस्ते हजुर, म रामी छाप देउराले हाल चाहिँ केटिएमबाट सुमित यता सुनवार, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सिम्पलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, उहाँले हरेक दिन हरेक कार्यक्रममा होइन फोन गर्न नपाए तापनि एसएमएस मार्फत उहाँले सम्झनुहुन्छ, एकदमै खुसी लाग्छ। हाम्रो सिम्पलजीलाई पनि धेरै धेरै मिस गरेको छौँ हामीले होइन, यो आवाज नसुनेको पनि धेरै समय भयो। तपाईँले हाम्रो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पक्कै पनि यस्तो समय मिलेर कहिले काहीँ चाहिँ यस्तो झुर्किदिनु होला पनि भन्न चाहन्छु। र त्यति गरी अर्को साथी हुनुहुन्छ कमला ओलिम जी हुनुहुन्छ, हेलो नमस्ते शिवारो, म सयपत्री मिडिया ग्रुपको प्रवासको मेम्बर काली कमला ओलिम लिम्बु थाप्लेजुङ घर भई हाल चाहिँ कुवेतबाट, विशेष गरी मेरो घर परिवारलाई मिठो माया सम्झना छ अनि साथीहरूलाई पनि सम्झनु पर्दा चाहिँ हुनुहुन्छ साथीहरूको नाम डियर सन्देश गुरुङ, मिडिया प्रेमी निर्मला ओलिम, खुसी मुना विष्ट, सिर्जना विश्वकर्मा, अतित अञ्जान राई, घायल अभिमान सुनवार, रत्न बहादुर थापा, अरूण भण्डारी, छेम निर्दोष, युक्त प्रसाद श्रेष्ठ, वसन्त श्रेष्ठ, लक्ष्मी राई, लक्ष्मी छेत्री, मुना मुखिया, कुमार प्रजा, ढकाल धर्मराज, हर्पल रोशनी, छत्र एम्पू, अमित किरात, नम्रता शेर्पा, तिलक साम्पाङ, त्रिवेली आकाश राय हुनुहुन्छ, दीपराज वालिङ त्रिवेली, टेक बहादुर पुमा, विष्णु खनार, हजरमान राई, देवमान दिवान, अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई चाहिँ मिठो माया सम्झना भन्दै आजको सायबाट छुटिन्छु भन्नुभएको छ। कमलाजीलाई पनि विशेष धन्यवाद, सात समुद्र पारी रहेर पनि हामीलाई यति समय निकालेर म्यासेज छोड्नुहुन्छ होइन, सकेसम्म हाम्रो अब आफ्नो स्वदेशमै हुनु भएको भए पक्कै पनि हामीलाई सम्झिनु पनि हुन्छ होला होइन, हुन्थ्यो होला पक्कै पनि, तपाईँले नेपाल फर्किसक्नु भएपछि हामीलाई सम्झिनुहुन्छ भने चाहिँ एकदम आशा लिएका छौँ। तपाईँ जहाँ हुनुहुन्छ होइन आफ्नो काममा ध्यान दिनुहोला अनि आफ्नो स्वास्थ्यको पनि ध्यान दिनुहोला। कमलाजीलाई पनि विशेष धन्यवाद अनि साथै यो माया साथ सबै यसरी नै सधैँभरि रहिरहोस्। हाम्रो यो कुराकानी नभए तापनि एसएमएस मार्फत हजुरले चाहिँ हामीलाई सम्झनु भएको छ, त्यसै गरी आफ्नो साथीसँगलाई सम्झनु भएको छ, तपाईँलाई विशेष धन्यवाद। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ। आजको बसाईमा हामीले एकजना साथीसँग मात्रै कुराकानी गर्न पायौं, उहाँको आवाजमा मिठो गीत सुन्न पायौं। देव महाजी हुनुहुन्थ्यो, एकदमै मिठो स्वरको धनी, उहाँले एकदमै मिठो गीत गाउनुभयो, हजुरलाई चाहिँ धेरै भन्दा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु किनभने कार्यक्रममा उपस्थित हुनुभयो होइन। अब कतिपय फोन लाग्दैन, बल्ल बल्ल फोन लाग्यो भन्नुभएको छ, कहिलेकाहीँ हाम्रो टेलिफोनले पनि होइन समस्या दिन्छ, त्यो कारणले गर्दाखेरि पनि हामी धेरै साथीसँग चाहिँ कुराकानी गर्न पाएनौ कि तर के छैन, आजको बसाइमा हामी कुराकानी गर्न सकेनौ त के भयो, अर्को बसाइमा हामी फेरि पनि उपस्थित हुन्छौ होइन। तपाईँको मायाले हामीलाई डुडाइरहेको छ, हामी तपाईँ बिना हामी पानी बिनाको माछी जस्तै हुन्छौ होइन, तपाईँ हुनुहुन्छ र हामी पनि छौ र यो सम्बन्ध होइन एउटा नङ मासुको जस्तै छ होइन, मान्छेहरूले धेरै भन्छ नि उखान टुकाहरू चाहिँ मिलाएका हुन्छन् जीवनमा घटेका घटनाका आधारमा पनि यो सधैँभरि होइन मिलिराखेका हुन्छन् र त्यस्तै गरी गीत संगीतहरूलाई पनि माया गर्दै गर्नुहोला आफूलाई जस्तो मनपर्छ त्यस्तै प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ कार्यक्रम अझ यस्तो भइदिएदेखि हामीलाई यस्तो चाहिँ सुन्न मन थियो हामी सधैँभरि होइन सुन्थ्यौं र कार्यक्रममा यस्तो भयो भने राम्रो हुन्थ्यो भन्ने पनि धारणा हुन्छ त्यो सल्लाह सुझाव प्रतिक्रिया पनि हामीलाई दिनुहोला भन्दै अब चाहिँ हामी छुट्टिनु भन्नु हुन्छ तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने साथी फोन फ्ल्यास गर्ने साथी फोन मार्फत आफूलाई मनपर्ने गीत गाएर सुनाउनुहुने साथी अनि फेसबुक पेजबाट कमेन्ट गर्ने साथी सम्पूर्णलाई चाहिँ एकैमुष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा वरिपरि बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि समेजनबाट मलाई यति दिनसम्म साथ सपोर्ट दिनुभयो निशा भण्डारी साथसाथै ललिता हायुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत छोड्दै हामी आजको बसाई रोचाई तपाईँकोबाट विदा हुन चाहन्छौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्ते
1: सारङ्गीले मनको पीडा बुझ्छ मन लाग्यो।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र। महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकटको सेरावाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनामै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,00,00 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,00,00 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,00,00,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,00,00 रूपियाँ खर्च भएको छ। त्यस्तै पूँजीगत तर्फ 4,07,88,80,00,00,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थापनतर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,00,00 विनियोजन गरेकोमा अहिलेसम्म 2,45,01,54,00,00,00 बराबर खर्च भएको हो। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,00,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले अहिलेसम्म 10,12,05,24,00,00,00 बराबर आमदानी गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 81-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट कुल बेरुजो 88,09,11,00,000 कायम भएको छ, जसमध्ये संघीय सरकारी कार्यालयतर्फ 53,48,77,00,000, प्रदेश सरकारी कार्यालयतर्फ 5,22,87,00,000, स्थानीय तहतर्फ 19,04,77,00,000 र समिति एवं अन्य संस्थातर्फ 10,32,70,00,000 रहेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजुप्रति चिन्ता व्यक्त गर्नुभएको छ। साथै उहाँले सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लामो समयदेखि काममा अवरोध भइरहेको हेटौडा ढल्केवर दुहबी 400 केवी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण थालिएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद रहेको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसे डुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर म्याग्दीको बेनी, मुस्ताङको जोमसोम कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96,80,00,000 रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुंगा बेनी र बेनी जोमसोम सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी जोमसोम कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना, थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड्ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान, प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपैयाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपैयाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपैयाँ भारतीय रूपैयाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपैयाँ भारतीय रूपैयाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29(2) टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति पाउने 8 बजे लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5औं स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारण लाइन निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 मेगावाटको जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: काली नदीको शिर,
8: मणि चूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841-54-81। वेबसाइट झुले.com.np।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 0152243552523।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा 1466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नवराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ईसीडीमा 124, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शबारे 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधि बारे 385 जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकन बारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्ने, यसरी सिकेका ज्ञान, सीप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढ़ाएको शिक्षा अधिकारी ढकालको भनाई छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रीस र यूएई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बुल्लु नगरपालिका 1 52 मधुसूदन पराजुली र पर्वतको कुस्मा नगरपालिका 2 32 प्रकाश पास्तोला रहेका छन्। मधुसूदनले ग्रीस पठाइदिने भन्दै दुईजनाबाट 23 लाख रूपियाँ र प्रकाशले यूएई पठाइदिने भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका 11 23 समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीड़ितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीड़ितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 13 कलंकीबाट पक्राउ गरेको हो। त्यस्तै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी काठमाडौँको तारकेश्वर नगरपालिका 6 बस्ने 23 आदित्य थापा पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई फरार रहेका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। र काठमाडौँ उपत्यकामा गाड़ी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको विशेष जाँच अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका 17 गाड़ीका चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा विशेष गाड़ी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानको क्रममा 47 गाड़ीको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 मापदण्ड अनुसार नरहेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचको कतिपय गाड़ीमा ह्याण्ड ब्रेक दुरूस्त नभएको, लाइट बिग्रिएको, टायर अत्याधिक खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 राष्ट्रिय र चारभञ्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1466 जना शिक्षकलाई तालिम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा जोड़। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ। अहिलेलाई चारभञ्जाङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
13: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
14: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
15: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
16: रंजित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864141788।
15: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
16: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
17: Kajaria Tiles, your world class luxury.
15: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुर्कुटमा।
18: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
15: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596 0447590453।
15: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
19: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
20: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
19: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0485403305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
17: Kajaria Tiles, your world class luxury.
14: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
15: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
14: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
19: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
21: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
15: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
22: दैनिक रु 197 मा रु 50 लाख,
19: कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।

0: जीवन को लागि। सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
1: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
0: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
1: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: घर बनाउनको को लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
1: काका तिमलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9854040682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0485403585 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भइगयो धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853565 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा
6: हे माता मेरो छोरोलाई के रोग लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
7: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
6: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
7: त्यसो भए ध्यान दिएर सुन्ने
8: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
7: सुन्नु भए त
6: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे
3: जिल्ला अस्पताल रामेछाप नम्बर 0848040114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660484114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
9: मंगल सूत्र झुम्का र पाउजु कहाँ बनाएर ल्याउनु

0: हजुर, यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069 0 98 29 044 342 सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।

0: तपाई कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
1: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
2: Kajaria Tiles, your world-class luxury. Kajaria Tiles, your world-class luxury.
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: Kajaria Tiles, your world-class luxury.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामे साथमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: Kajaria Tiles, your world-class luxury.

नमस्कार हजुरको रेडियो 102.1 MHz अपरान्न 4 बजेको रामेसा भने रामेसाब आसपासका छिमेकी जिल्लाहरूको खबर संघालो हो। रामेसाब खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। गत वर्ष बजेट सुनिश्चिततामा परेर पनि ठेक्का लाग्न नसकेको काभ्रे जिल्लाको सीमावर्ती चौरी खोलादेखि गाल्बा हुँदै मन्थलीसम्मको वैकल्पिक राजमार्ग स्तर उन्नतिका लागि चालु आर्थिक वर्षमा समेत सरकारले बजेटको सुनिश्चितता गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेसँगै अब रामेसाबको पश्चिमी भाग कालोपत्र सड़कले छिसोलिने भएको छ। झण्डै 36 किलोमिटर लामो चौरी रिष्ठे गुरासी गाल्बा सड़क र त्यसभन्दा पूर्वतर्फको मन्थलीसम्मको वैकल्पिक सहायक राजमार्गको कालोपत्रको लागि सरकारले चालु आर्थिक वर्षमै ठेक्का लगाउने गरी 60 करोड़ रूपियाँको स्रोत सुनिश्चितता गरेको हो। गाल्बादेखि मन्थलीसम्म भने करिब कालोपत्रेको काम भइसकेको छ। खानादेवीको केही भागमा कालोपत्रे गर्ने कार्यका लागि काम भइरहेको छ। उक्त स्थानमासम्म बागमती प्रदेश सरकारले सड़क निर्माण गर्न बजेट हालेको थियो। रामेसाबका नेताहरूले मध्यपहाड़ी सड़क त्यस क्षेत्रबाट निर्माण गर्नुपर्ने कुरामा वर्षौंदेखि जोड़ दिँदै आएका थिए। यो पटक पनि सरकारले उक्त सड़कलाई मध्य पहाड़ी भनेको छैन तर बजेट विनियोजन गर्दा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा पारेको छ। स्रोतका अनुसार सड़क निर्माणको लागि चाँडै ठेक्का आह्वान हुनेछ। चौरीदेखि लखनपुर तर्फको करिब 2 किलोमिटर खण्ड यसअघिको बजेटले निर्माणाधीन अवस्थामा छ। पश्चिमी रामेसाबको चौरी गाल्बा सड़क कालोपत्रे हुँदा रामेसाबाट काठमाण्डु जानका लागि वैकल्पिक मार्ग तयार हुनेछ। चौरी खोलादेखि मध्य पहाड़ी सड़क जोड़िन्छ। उक्त सड़क काभ्रेको दोलालघाट पुग्छ। हाल कच्ची अवस्थामा सड़क सञ्चालनमा रहेको भए पनि उक्त सड़कमा 12 महिना सवारी साधन सञ्चालन गर्न कठिनाई झेल्नु परेको छ। प्रारम्भिक तहको शिक्षाको गुणस्तर वृद्धि गर्न रामेसाब नगरपालिकामा एक दिने प्रारम्भिक बाल विकासका लागि अभिभावक सिकाई मेला 2083 सम्पन्न भएको छ। चाइल्ड हेयर नेटवर्क र सेतु गुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोग तथा रामेसाब नगरपालिकाको आयोजनामा उक्त मेलाको आयोजना गरिएको थियो। सिकाई मेलामा परम्परागत रूपमा रहेको हलो, जुवा, ढिकी, जाँतो, ठेकी, मैदानी, कोदालो, कोदाली, नाङ्ला लगायतका अन्य विज्ञान र शिक्षण सिकाइमा प्रयोग हुने विभिन्न सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको थियो। अभिभावकले बालबालिकाहरूलाई कस्तो व्यवहार गर्नुपर्छ, बालबालिकाहरूलाई चाहिने पूर्वाधार कसरी तयार पार्न सकिन्छ, प्रारम्भिक तहको शिक्षा हासिल गर्नका लागि अभिभावकहरूले बालबालिकाहरूलाई के कस्तो शैक्षिक सामग्रीहरूको लागि आवश्यक स्रोत र साधन जुटाउनुपर्छ भन्ने सन्देश अभिभावकहरूलाई दिन र एक विद्यालयले प्रदर्शन गरेको शैक्षिक सामग्री अर्को विद्यालयले अवलोकन गरेर एकावसमा बालबालिका बीच अन्तर्घुलन गराई सिकाई आदान प्रदान गर्नका लागि नगरपालिकामा पहिलो पटक यस्तो मेलाको आयोजना गरिएको रामेसाब नगरपालिकाका प्रमुख लवश्रेणी उपानेले बताउनु भएको छ। ससाना उमेर समूहका बालबालिकाहरूलाई जन्मेदेखि विद्यालय तहसम्म कसरी हेरचाह गर्नुपर्छ, बाल विकास, बाल संरक्षण, बाल बचाउ जस्ता गतिविधिहरू कसरी गर्ने भन्ने बारेमा अभिभावकहरूलाई जानकारी दिने उद्देश्यले रामेसाब नगरपालिकामा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासक अधिकृत भोला प्रसाद सापकाईले बताउनु भएको छ। उहाँले जन्मैदेखि निश्चित उमेर समूहसम्मका बाल बालिकाहरूका लागि विभिन्न आध्यात्मिक ज्ञान, व्यावहारिक ज्ञान र आधुनिक शिक्षा समेत प्राप्त हुने भएकोले यस्ता मेलाहरू प्रत्येक वर्ष गर्नुपर्ने आवश्यकता देखिएको पनि उहाँको भनाइ छ। रामेसाबको रामेसाब नगरपालिका स्थित गौरीशंकर माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्दै रामेसाब नगरपालिका भरिमै आफूलाई उत्कृष्ट विद्यालयको रूपमा स्थापित गरेको छ। विद्यालयका छात्रा रक्षा बस्नेतले 3.96 जीपीए ल्याउँदै रामेसाब नगरपालिका भरि प्रथम स्थान हासिल गर्नुभएको छ। त्यसैगरी ज्योति लामाले 3.91 जीपीए सहित नगर द्वितीय तथा सुजिना लामाले 3.77 जीपीए सहित नगर तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ। विद्यालयका अनुसार यस वर्ष यसै परीक्षामा 13 जना विद्यार्थीले ए प्लस, 17 जनाले ए, 7 जनाले बी प्लस तथा 2 जनाले बी ग्रेड प्राप्त गरेका छन्। उत्कृष्ट नतिजापछि विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा दिनरात मेहनत गर्ने शिक्षक, शिक्षिका र कर्मचारीप्रति आभार व्यक्त गरेको छ। विद्यालयले अनुशासित शैक्षिक वातावरण, शिक्षकहरूको निरन्तर मेहनत र विद्यार्थीहरूको लगनशीलताको कारण यस्तो सफलता हासिल भएको जनाएको छ। विद्यालयले उत्कृष्ट नतिजाले रामेसाब नगरपालिकाको शैक्षिक क्षेत्रमा नयाँ उत्साह थपिएको स्थानीयवासीहरूले बताएका छन्।
धनसापको मन्थल स्थित लिटिल स्टार इंग्लिश स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसयूमा पनि उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी सबै 20 विद्यार्थी उत्कृष्ट जीपीए सहित ग्रेडेड भएका छन्। विद्यालयका प्रिन्सिपल रमेश फुयालका अनुसार सहभागी मध्ये 5 विद्यार्थीले 4 जीपीए प्राप्त गरेका छन्। यो संख्या कुल सहभागीको 25% हो। 3 अघि स्थापना भएको विद्यालयले रामेछापको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयले हरेक वर्ष एसयूमा राम्रो नतिजा हासिल गर्दै आएको जनाएको छ। प्रिन्सिपल फुयालले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयले शैक्षिक गुणस्तर अनुशासन र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकतामा राखेर शिक्षण गतिविधिहरू सञ्चालन गर्दै आएको बताउनु भएको छ। सुन्दरीको कमलामाई नगरपालिका छ जसेद मार्गमा रहेको नवज्योति बैरा माध्यमिक विद्यालयले कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूको लागि 2 तालिम सञ्चालन गरेको छ। नवज्योति बैरा माध्यमिक विद्यालयका प्रधान अध्यापक विजय तामाङका अनुसार विद्यालयका विद्यार्थीहरूका लागि व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन तालिम र ब्युटिसियन र हेयर कटिङ तालिम सञ्चालन गरिएको छ। तालिम ह्यान्ड्स नेपाल सिन्धुलीको आयोजना प्लाम नेपालको साझेदारी र कमलामाई नगरपालिकाको समन्वयमा गरिएको छ। 2 तालिममा 2 ग्रुप अर्थात व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन र ब्युटिसियन र हेयर कटिङ गरी जम्मा 21 सहभागिता रहेको छ। दोलखा उद्योग वाणिज्य संघको अध्यक्ष सनत थापा अध्यक्षमा सनत थापा विजय हुनुभएको छ। थापाले 462 मत प्राप्त गरेर विजय हासिल गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी दिनेश पाठकले 359 मत पाउनुभएको छ। थापा र पाठक प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए। शुक्रबार बिहान भएको अन्तिम मत परिणाम बमोजिम थापाको प्यानल नै विजय भएको हो। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका समर्थक व्यवसायीहरूको समूहको नेतृत्व थापाले गर्नुभएको थियो भने नेकपा एमाले र राष्ट्रपाका समर्थक व्यवसायीहरूको समूहको नेतृत्व दिनेश पाठकले गर्नुभएको थियो। अन्तिम मत परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, उपाध्यक्ष महिलामा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश प्रदीप, सचिवमा अनिल रिजाल, कोषाध्यक्षमा रामशरण बस्नेत, दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वती भण्डारी शर्मा, मागा देउराली शाखा सदस्यमा छो नामगेल तामाङ, सिंगटी शाखा सदस्यमा रिम्बहादुर ओली विमल, खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेती निर्वाचित हुनुभएको छ। ओखलढुङ्गा जिल्लाको माने भन्ज्याङ गाउँपालिकामा हिजो ओखलढुङ्गा जिल्ला स्तरीय 16 राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। सम्पन्न प्रतियोगितामा सिद्धिचरण नगरपालिका प्रथम, सुनकोशी गाउँपालिका द्वितीय तथा माने भन्ज्याङ गाउँपालिका तृतीय भएको छ। जिल्ला खेलकुद विकास समितिद्वारा आयोजना गरिएको तथा माने भन्ज्याङ गाउँपालिकाद्वारा व्यवस्थापन गरिएको राष्ट्रपति रनिङ सिल खेलकुद प्रतियोगितामा आफूले पाएको ट्रफी मेडल र प्रमाणपत्र भने सुनकोशी गाउँपालिकाले बुझ्न अस्वीकार गरेको छ। खेल सञ्चालनको दौरानमा छात्रतर्फको भलिबलमा चम्पादेवी गाउँपालिकासँग पराजित भएको सुनकोशीले चम्पादेवी गाउँपालिकाका एक छात्रको विरूद्धमा निवेदन हालेका थिए। उक्त निवेदन उप कुनै कार्यवाही नभएपश्चात सुनकोशी गाउँपालिकाको टीमले नै आफूहरूले प्राप्त गरेको ट्रफी मेडल र प्रमाणपत्र बुझ्न अस्वीकार गरेको हो। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरकै साथ प्रसारण भइरहेको अपरान्न 4 रामेछाप खबर सकियो। खबरबाट खबर सकि साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
3: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: Kajaria Tiles, your world-class luxury.
3: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
3: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178। दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल, के को टेन्सन,
7: हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एण्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दूध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एण्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: Kajaria Tiles, your world class luxury.
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
1: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214-13।

नमस्कार नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम उकाली ओह्रालीको पर्खाईमा बस्नुहुने तपाईँहरू सम्पूर्णलाई। हजुरको रेडियो 102.1 MHz हरेक दिन यसै बेला प्रसारण हुँदै आइरहेको कार्यक्रम उकाली ओह्रालीको बसाईमा सदादिन जस्तै आज पनि तपाईँको आडैमा भएको रेडियो सेटमा कार्यक्रम उकाली ओह्राली लिएर उपस्थित भइसकेकी छु म निशा भण्डारे। प्राविधिक बाटोमिठो साथ मिलेको छ सम्झना खड्कीको भने साथमा हुनुहुन्छ तपाईँहरू। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, होइन भर्खरै अफिसबाट आउँदै हुनुहुन्छ, खाजा खाने तयारीमा हुनुहुन्छ, अथवा व्यापार व्यवसायतिर व्यस्त हुनुहुन्छ, घाँस दाउरा गर्न वन पाखातिर टुलिराख्नु भएको छ, होइन के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तर जे जस्तो अवस्थामा हुनुहुन्छ हजुरको रेडियो एकदमै सुनेर साथ दिनुहुन्छ, होइन धेरै माया देखाउनुहुन्छ हजुरको रेडियोलाई। तपाईँहरू देखाउनु भएको यो मायाप्रति हामी एकदमै आभारी छौं। तपाईँहरूको यो माया सधैँभरि पाइराखौं पनि भन्न चाहन्छु। आफ्नो ख्याल राख्नुहोला, स्वस्थ रहनुहोला अनि मस्त रहनुहोला पनि भन्न चाहन्छु। हजुरहरू देश तथा विदेशमा रहेर पनि हाम्रो कार्यक्रमलाई सजिलै सुनिराख्नु भएको छ, सुन्न पनि सक्नुहुन्छ, होइन त। हाम्रो कार्यक्रमको वेबसाइट www.hajurkoradio.org.np तथा हाम्रो पात्रो नेपाली पात्रो र फेसबुक लाइभ र तामाको सीएफएम 95 MHz पनि हामीलाई सजिलै सुन्न सक्नुहुन्छ तपाईँहरूले। तपाईँहरूकोमा आज हामी कार्यक्रम उकाली ओह्रालीको बसाईमा हरेक दिन छुट्टा छुट्टै विषयवस्तु लिएर तपाईँहरूमा आज उपस्थित हुँदै आइरहेका छौं। सोही क्रममा आज भने छ मिठो मिठो, होइन तपाईँहरू बीच लुकेर रहेका प्रतिभाहरू हुन्छ नि त। अब तपाईँको के लुकेर रहेका प्रतिभाहरू छन्, होइन पक्कै पनि आज शुक्रबारै बसै, होइन तपाईँहरूसँग मजाले तपाईँभित्र रोकेर रहेका गजल गीतहरू के जान्नुहुन्छ, होइन तपाईँहरू जे तपाईँले जे मन लाग्छ त्यही सुनाउन सक्नुहुन्छ। आज आएर हामीले मिठा मिठा तपाईँको प्रतिभाहरू सुनेर मनोरञ्जन लिनेछौँ। तपाईँहरू पनि आउनुहोला। तपाईँहरूको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिसकेका छौँ। 0848 40 00 26 0848 40 00 26 तपाईँहरूको लागि खुल्ला छ भन्दै तपाईँहरू पनि आउँदै गर्नुहोला। तपाईँहरूको प्रतीक्षामा हामी अवश्य पनि बसिरहेका छौँ भन्दै कार्यक्रमको शुरूआतमै एउटा मिठो गीत बजाउन लाग्नु भएको छ हाम्रो सञ्जना आशिषले, होइन सोही गीत तपाईँहरूको लागि बजाउँदैछौ। तपाईँहरू भने आउँदै गर्नुहोला।

0: संजोरु शंखा फुकेरा आफ्नो तिमी रमाउनु धेरै मलाई लान्छन् हारे मैले रहेछ नि दोष मेरै नहेर्नु लुकेर तिम्रो घरमा नौमाती बजाउँदा मलाई लान्छन् ज्वर शङ्ख फुकेर तिम्रो घरमा नौमाती बजाउँदा मलाई लान्छन् ज्वर शङ्ख फुकेर हजुर यति नै भन्नुपर्छ है त
1: एकदमै मनमुटुमा नै छुने गीत पो गाउनु भयो त देवजी
0: हजुर हजुर
1: मलाई कस्तो हुन्छ नि गरुङ्गो टाइपको होला जस्तो कि एकदमै एकदमै स्याड गीत होइन एकदमै राम्रो गीत प्राय सबैले रुचाउने खाले गीत है निकै नै मिठो गीत गाउनु भयो देवजी विशेष धन्यवाद छ तपाईँले यति मिठो गीत गाइदिनु भएकोमा अब अरू कुराहरू त हाम्रो दिन भइरहेको छ होइन त आजको लागि पनि छुट्टौ है त नमस्कार देवजी आउनु भएको थियो होइन तिम्रो घरमा नौबत्ती बजाउँदा मलाई लान्छन् जोरसँग

के एकदमै मार्मिक गीत कसैको जीवनमा पनि मेल नखाओस् यो चाहिँ होइन त्यो म भन्न चाहन्छु किनभने धेरै गाह्रो छेड हो त्यो भने होइन कसै प्रेम प्रेमिकाहरू छुटेर एउटाको चट्ट यता बिहे हुँदैछ अर्को उता लास भनेर बस्नु भनेको एकदमै पीडादायक हो यो मात्र गीत रहेको थियो होइन त्यति धेरै गहिराईमा पुग्नु पर्ने त होइन तर पनि कसैको जीवनमा मेल नखाओस् पनि भन्न चाहन्छु भन्दै यति बेला भने अर्को कोही साथी हुनुहुन्छ उहाँले स्वागत गरौँ भन्दै थिएँ तर साथी भने हुनुहुँदो रहेनछ तपाईँहरू आउन सक्नुहुन्छ होइन अब साँझ ढल्किँदै ढलक ढलक ढल्किने बेला भइसकेको छ होइन हामीसँग 4:30 भइसकेको छ अब यो मौसममा त यो बेलामा त होइन अब खाजा खा पनि खाइसक्नु भयो पक्कै पनि होइन विद्यार्थीहरू अब स्कुलबाट आएर पनि फेरि पुनः खाजा खाने तयारी चल्दैछ अफिसबाट आएर पनि सबैजना खाना खाने खाजा खाने होइन तर्खरमा जुटेर आफ्नो भएको छ काम धन्दातिर व्यस्त हुनुहुन्छ होइन घरासी काम भनेको अब घाँस दौडा गर्ने बेला भएको छ साँझ पर्न लागिसक्यो होइन घाँसतिर व्यस्त हुनुहुन्छ व्यापार व्यवसाय पनि अब साँझ पर्न आँटिसक्यो अब त अलिकति भिडभाड पनि अलिकति बढी हुन्छ त्यही भिडभाडतिर व्यस्त हुनुहुन्छ होइन जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई अत्यन्तै सुनेर साथ दिनुहुन्छ अत्यन्तै माया देखाउनुहुन्छ तपाईँहरूले तपाईँहरूको यो माया सधैँभरि रहिरहोस् तपाईँहरूले हाम्रो कार्यक्रम हेरेर केही सल्लाह सुझाव छ भने पनि मजाले व्यक्त गर्न सक्नुहुन्छ होइन हाम्रो यता फेसबुक लाइभतिर पनि धेरै साथीहरूले मिठा मिठा कमेन्टहरू गरिराख्नु भएको छ सोही कमेन्ट पनि मैले केही समयपछि वाचन अवश्य गर्ने नै छु तपाईँहरू पनि जोडिन चाहनुहुन्छ भने जोडिन सक्नुहुन्छ होइन हजुरको रेडियो 102.1 MHz छ हाम्रो फेसबुक पेजमा सो त्यतातिर पनि जोडिएर पनि एकदमै मिठा मिठा कमेन्टहरू गर्न सक्नुहुन्छ तपाईँहरूले फोन गरेर पनि होइन हामीसँग मिठा कुराकानी गर्न सक्नुहुन्छ आफूसँग लुकेर रहेका प्रतिभाहरू देखाउन सक्नुहुन्छ पक्कै पनि तपाईँहरूले फोन भने गर्दै गर्नु होला होइन तपाईँहरूसँग आज मिठा कुराकानी गर्ने नै छौँ हामी अवश्य पनि होइन तपाईँहरूको पर्खाइमा छौँ आफ्नो ख्याल राख्नुहोला मजाले घाम लागिरहेछ होइन आज भोलिको मौसम अलिकति राम्रो छ घाम लागिरहेछ घाम पनि तापिराख्नु भएको होला होइन अब अफिसतिरबाट आएर एकदम थकित अवस्थामा हुनुहुन्छ थकित अवस्थामा हुनुहुन्छ भने पनि कार्यक्रम उकालीबाट अहिले सुनेर मनोरञ्जन लिएर आफ्नो थकाइ अलिअलि मेट्न चाहनुहुन्छ होइन मेट्न सक्नुहुन्छ पक्कै पनि तपाईँहरू अब व्यापार व्यवसायतिर पनि मजाले चलिरहेको छ होइन देश विदेशमा पनि रहेर पनि आफ्नो ड्युटी हुँदा हुँदै पनि होइन ड्युटीलाई अलिकति साइडमा राखेर फुर्सदको समयमा चाहिँ हामीलाई सुनेर साथ दिनुहुन्छ तपाईँहरूको माया होइन असाध्य लाग्छ हामीलाई थाहा छ केही सल्लाह सुझाव छ भने पनि अवश्य पनि दिन सक्नुहुन्छ तपाईँहरूले होइन केही कमी कमजोरीहरू तपाईँहरूले भेटाउनु भएको छ भने हामीले गरेको कार्यहरू सबै कुरा राम्रो छ भन्न पनि सकिँदैन होइन हामीबाट पनि गल्ती हुन्छ सो त्यही गल्तीलाई तपाईँहरूले छानेर होइन भन्न सक्नुहुन्छ पक्कै पनि हाम्रो तपाईँको सल्लाहले नै हामी अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु होइन अब समय धेरै छैन तपाईँहरूलाई थाहा नै छ हामी छोटो समयमा मिठो कुराकानी गर्न भनेर तपाईँहरूमा आज उपस्थित हुने नै हो होइन अब भन्ने गीतै सुन्छौँ क्या होइन त अब के गर्ने तपाईँहरू आउनुहोला होइन अब खासै अब नेटले काम नगरेर हो अथवा के हो होइन नेटवर्क प्रब्लम भएर होला साथै आजभोलि साथीहरूको खासै फोन पनि आज होइन व्यस्त हुनुहुन्छ पनि हुनसक्छ होइन व्यस्त भएर पनि हुनसक्छ ठिकै छ नबिर्सिनु होला माया नमारिदिनु होला होइन तपाईँहरूको मायाको एकदमै खाँचो छ पनि भन्न चाहन्छु होइन तपाईँहरूले माया मार्नुभयो भने त हामी त बिजोकै पो हुन्छौँ त है तपाईँहरूले माया गर्नुपर्ने हुन्छ पक्कै पनि हामीलाई यति बेला भने हाम्रो देवजीले मिठो गीत गाउनु भएको थियो होइन तिम्रो घरमा जोर नौमती बजाउँदा मलाई लान्छन् जोरसँग फुकेर भन्ने एकदमै मिठो अनि मार्मिक गीत होइन मिठो गीत गाउनु भएको थियो हाम्रो देवजीले सोही गीत हामीले सुन्नेछौँ पक्कै पनि तपाईँहरूलाई सुनाउनेछौँ यति बेला हामी कार्यक्रम उकालीबाट अलिक बसाइमा छौँ अब भने तपाईँहरू पनि आउँदै गर्नुहोला तपाईँहरू आएर होइन हामीसँग मिठो कुराकानी गर्न पर्ने हुन्छ मिठो कुराकानी गर्ने नै छौँ यति बेला भने तिम्रो घरमा नौमती बजाउँदा मलाई लान्छन् जोरसँग फुकेर एकदमै मिठो भन्ने सबैले रुचाउने खाले गीत होइन गीत हाम्रो देवजीले सोही गाउनु भएको थियो अब भने तपाईँहरू आउँदै गर्नु होला तपाईँहरूको लागि खुल्ला आएछ हाम्रो स्टुडियोको नम्बर 048-40-0026 यति बेला भने तपाईँहरूको माझमा राख्छौँ यो मिठो गीत सुन्दै गर्नु होला

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश कपूर।

0: नंबर वन दाना हे पोषक दाना नंबर वन अम्मा सबे भन्ना कम
1: हनी
2: देसी माँ कांति आयो नाचो अब छम छम छम छम
3: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: Kajaria Tiles, your world-class luxury.

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: निकै नै मिठो गीत अनि छोटो व्यवसाय विश्राम पछि पुनः तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ। तपाईँहरूलाई थाहा नै छ हामी कार्यक्रम कालियो डालीको बसाईमा छौँ होइन। हरेक दिन 4:15 देखि 5 बजेको समयमा तपाईँहरूमा आज उपस्थित हुँदै तपाईँहरूलाई एकदमै धेरै मनोरञ्जन दिँदै आइरहेका छौँ। सोही क्रममा आज पनि शुक्रबार बसाइरहेको छ होइन। आज पनि तपाईँहरूले यहाँ आएर मिठा मिठा तपाईँको लुकेर रहेका प्रतिभाहरू देखाउनु पर्ने हुन्छ। यति बेला भने कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: दिदी नमस्कार।
1: नमस्कार, कहाँदेखि कसको नमस्कार? के छ हाम्रो शर्मिला आजको हालखबर?
2: मेरो हालखबर एकदमै ठिकै छ भन्नुपर्छ, अनि हजुर ठिकै छ सुनाउनु?
1: मेरो पनि एकदमै ठिकै छ नि शर्मिला आजी। खाजा खानुभयो त?
2: मेरो खाजा भइसक्यो भन्नुपर्छ अनि दिदी हजुरले लिनु।
1: मेरो पनि भइसक्यो शर्मिलाजी। अनि के गर्नुहुन्छ अरू बेला हाम्रो शर्मिलाजीले? घरैसी काम काजतिर व्यस्त हुनुहुन्छ है।
2: हजुर।
1: अनि कार्यक्रम उकाली ओराली कति बेर सुन्नुहुन्छ त? समयले साथ दिएसम्म पक्कै पनि सुन्नुहुन्छ होइन त?
2: हजुर।
1: सधैँभरि यस्तै माया गर्नु है त शर्मिलाजी। अनि अरू केही भइदियो हुन्थ्यो भन्ने सल्लाह सुझाव छ? पक्कै पनि भएछ भने हाम्रो शर्मिलाजीले भन्नुहुन्छ होइन त? ठिक छ, मिठो कुराकानी गर्नु पायो हाम्रो शर्मिलाजीसँग। आज भने हामी शुक्रबार बसाइमा छौँ, शर्मिलाजी के सुनाउन चाहनुहुन्छ? पक्कै पनि सुरु गर्नुहोस् शर्मिलाजी।
2: सुन मोडा

0: किन मनपर्छ दिदी?
1: अह, केही समय त बसाइदेऊ भगवान्, उनीसँग रमाउने मेरो चाह छ, होइन त? हाम्रो समीरा शर्मिलाजीलाई पनि कसैसँग रमाउने चाह छ, हो? गीतमा मात्रै है? पक्कै पनि निकै नै मिठो गीत सुनाउनु भयो शर्मिला आजै, तपाईँलाई धेरै धेरै धन्यवाद। आगामी पसाइमा पनि आउँदै गर्नुहोला, आजको लागि भने छुटौँ है त। शर्मिला आजै आउनु भएको थियो, उहाँले निकै नै मिठो गीत होइन, अझै धेरै बजाइदेऊ भगवान, मलाई उनीसँग रमाउने चाह छ भन्दै एकदमै मिठो गीत सुनाएर गइसक्नु भएको छ। हामीसँग समय एकदमै कम छ होइन, के गर्नु, तपाईँसँग रमाउने त धेरै इच्छाहरू हुन्छ तर हामीले समयलाई पनि एकदमै धेरै मध्यनजर गर्नुपर्ने हुन्छ। सो तपाईँहरू छिटो छिटो आउनुहोला 048 40 00 26। यति बेला भने अर्को साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार।
2: मिठो बोलो तो मेरा अजय तमी आई रहे
1: निकै नै मिठो गीत सहितको नमस्कार, कहाँदेखि कसको होला?
3: म खानादेखि विक्रम शिवाजुर।
1: के छ विक्रमजी, आज त निकै नै मिठो गीतबाट सुरुवात भयो त कुराकानी। पछि फेरि मैले गाउन नपाउने हो कि भनेर है। पक्कै पनि निकै नै मिठो गीत सुन्न पाएँ सुरुमै, खुसी लाग्यो। अनि विक्रमजीले के गर्दै हुनुहुन्छ अहिले? पक्कै पनि। अनि खाजा नास्ता खानुभयो? मैले पनि खाएँ भन्नुपर्छ है त विक्रमजी। अरू के छ नयाँ खबर हाम्रो विक्रमजीको? सबै ठिकठाकै छ है। के छ अनि हाम्रो अघिल्लो गीतबाट नै छुट्नु पर्ने हो कि अझै मिठो पट्टि फेरि सुन्न पाइन्छ?
3: किनभने भोलिको लागि त डिपेन्ड होइन, भोलिको गीत गाउनुपर्छ तलाएर है, नयाँ कार्यक्रम भन्ने कुरो मेरो छ, त्यही भएर आज यति नै समाप्त गरौँ हजुर।
1: ठिक छ, अब निकै नै मिठो गीतबाट सुरुवात गरिसक्नु भएको छ विक्रमजी तपाईँले, धेरै धेरै धन्यवाद। आगामी बसाइमा पनि कुराकानी गर्दै गरौँला, आजको लागि भने छुट्टी है त।
3: धन्यवाद हजुर।
1: विक्रमजी आउनु भएको थियो होइन, उहाँले निकै नै मिठो गीत अब गाएर गइसक्नु भएको छ। हामीसँग समय एकदमै कम छ, के गर्नु है। तपाईँहरूसँग बोल्ने हाँस्ने रमाउने मन त हामीसँग धेरै हुन्छ तर के गर्नु, हामी समय अनुसार पनि चल्नुपर्ने हुन्छ। पक्कै पनि हामीले मिठा मिठा कमेन्टतर्फ पनि आँखा फल्टाउनु पर्ने हुन्छ होइन, निकै माया गरेर हामीलाई धेरै कमेन्टहरू पठाउनुहुन्छ साथीहरूले, अब हामी त्यतातिर पनि गएर कमेन्टहरू पनि पढ्नुपर्ने हुन्छ। पक्कै पनि तपाईँहरूलाई थाहा नै छ तपाईँहरू के गर्दै हुनुहुन्छ होइन, हामीलाई मैले अघि पाठ वाचन गरिसकेकी थिएँ होइन, हामीले मिठो कमेन्टहरू पनि मिठो फेसबुकतिर मिठा मिठा कमेन्टहरू तपाईँले पठाउन सक्नुहुन्छ, हामीले सोही कमेन्ट पनि हामीले हाम्रो कार्यक्रममा वाचन गर्नेछौँ भनेर मैले अघि नै तपाईँलाई सल्लाह दिइसकेकी थिएँ। सोही अनुसार हाम्रो प्यारा प्यारा साथीहरूले कमेन्ट गर्नु भएको छ, उहाँको कमेन्ट भने म पढ्न गइरहेकी छु। धेरै साथीहरूले सम्झिनु भएको रहेछ है, खुसी लाग्यो। अभागी सिर्जना, हेलो दर्शन, नमस्ते, म सिर्जना विश्वकर्मा धखर धनकुटा हालको वेदबाट सही फेत्री मिडिया ग्रुपबाट प्रवासबाट भन्नुभएको छ, धेरै साथीहरूको नाम लेख्नु भएको छ होइन, मैले आज चाहिँ समयको अभावले गर्दा त मैले सबै साथीहरूको नाम पढ्न सकिनँ, त्यसको लागि एकदमै क्षमा चाहन्छु। बाबा मम्मी भन्नुभएको छ, उहाँको चाहिँ मैले पढेँ। बाबा मम्मी लगायत सम्पूर्णलाई मिठो सम्झना भनेर धेरै साथीहरूको नाम लिनुभएको छ, तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद, धेरै माया भन्न चाहन्छु। पूर्वेली सन्देशजी हुनुहुन्छ, हेलो दर्शन नमस्ते दिजु, म पनि हाजिर भएँ है, सुन्दैछु लाइफ मार्फत, म यता पाँच खपन हो क्या, अब बज्ने गीत सुनाउनु पर्दा फर्स्टमा आएर हजुरलाई मिठो सम्झना आशिष पारिस सिसा पारीबाट साथ दिनुहुने दिजुलाई धन्य सम्झना भन्नुभएको छ। मेरो घर परिवारलाई र कार्यक्रम सुनेर बस्ने सम्पूर्णलाई भन्नुभएको छ, विशेष धन्यवाद छ तपाईँलाई। सुस्मिताजी हुनुहुन्छ, हेलो लास्ट फ्याफुल्ला, हाई सिस्टर, खाजा खानुभयो त, म पनि प्रोग्राम सुन्दैछु दिदी, म रामेछाप खाँडा देवीबाट सुस्मिता मुक्तान हो है दिदी भन्नुभएको छ, विशेष धन्यवाद छ सुस्मिताजी, धेरै माया तपाईँलाई। पूर्वेली सन्देश हुनुहुन्छ, साह्रो मिठो गीत बजाउनु भयो त म त भुतुक्कै भएँ त, अरे पक्कै पनि तपाईँलाई भुतुक्कै गराउनको लागि नै बजाएको है त। सरोजी हुनुहुन्छ, हेलो सिस, गुड मर्निङ, म बागचौर नगरपालिका आठको मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरीलाई छोरालाई सम्झना चाहन्छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद। विनोदजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु, सालबाट विनोद बुर्बा पनि भन्नुभएको छ, विशेष धन्यवाद छ। शर्मिलाजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म पनि सुन्दैछु प्रोग्राम सिन्धुलीबाट, शर्मिला आयो प्यारी मुटु, सरिना राई, उर्मिला दिवाली, सानी सानी लगायत सबैमा भन्नुभएको छ, तपाईँलाई नै विशेष धन्यवाद छ। कृष्णजी हुनुहुन्छ, दिदी नमस्कार, सुन्दैछु प्रोग्रामबाट, फेसबुक लाइभबाट, हालके टिमबाट, कृष्ण सुनार हो नि, अब बज्ने गीत हजुरलाई र प्राविधिक मित्रलाई धनु गजमेर संगीता राई अरू सबैलाई भन्नुभएको छ, विशेष धन्यवाद छ तपाईँलाई पनि। भावनाजीले पनि कमेन्ट गर्नुभएको छ, बेली एक्समीजीले पनि कमेन्ट गर्नुभएको छ, नमस्ते भन्नुभएको छ, नमस्कार छ तपाईँलाई पनि पक्कै पनि। मनको साथी जीवन कार्के हुनुहुन्छ, हजुर पोखरीले नमस्कार, सन्ची हुनुहुन्छ, हजुर सुनिराखेको छु कार्यक्रम कालीबुढा अली पोखराबाट, मनको साथी रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, कार्यक्रम एकदमै राम्रो लाग्छ, नेपाली गीत संगीतको जय होस्, सम्पूर्ण साथीहरूलाई सम्झेको छु, शुभ दिन, फेरि भेटौँला भन्नुभएको छ। पक्कै पनि तपाईँलाई पनि एकदमै धेरै धन्यवाद भन्न चाहन्छु जीवनजी। रामजीजी हुनुहुन्छ, नमस्कार सम्झना सबैमा, सुन्दैछु चितवनबाट भन्नुभएको छ, तपाईँलाई पनि एकदमै धेरै धन्यवाद छ। यहाँ हुनुहुन्छ एकेन्द्र बहादुर भण्डारीजी, होइन उहाँले आफ्नो आफन्तीलाई साथीकै साथी भन्न चाहनुहुन्छ भनेर उहाँले चाहिँ आफ्नो नम्बर पठाउनु भएको छ, होइन 97620070 18 उहाँको नम्बर रहेको छ, सोही नम्बर अनुसार तपाईँहरू उहाँसँग साथी बन्न चाहनुहुन्छ भने तपाईँहरू बन्न सक्नुहुन्छ, होइन उहाँले कमेन्टमा नम्बर छोड्नु भएको छ 97620070018 सोही नम्बरमा गएर कन्ट्याक्ट गरेर तपाईँहरू एकअर्काको साथी पनि बन्न सक्नुहुन्छ भन्न चाहन्छु। के गर्नु है, तपाईँहरूसँग रम्ने रमाउने धेरै इच्छा आकाङ्क्षाहरू हुन्छ, तर के गर्नु समयले साथ दिँदैन हामीलाई, एकदमै छोटो अनि मिठो समय छ, तर धेरै खायो भने गुड पनि तितो हुन्छ भने जस्तो, होइन धेरै टाइम म एक्लै मात्रै बोलिराखेँ भने त तपाईँलाई मेरो बोली पनि पक्कै पनि नमिठो लाग्छ, सो ठिकै छ, यतिको टाइम एकदमै मिलेको छ पक्कै पनि। यति बेला के गर्दै हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो ख्याल राख्नुहोला, होइन अनावश्यक यात्रा नगर्नुहोला, अब बर्खा लाग्न लागिसक्यो, होइन बर्खामा धेरै यात्रा गर्नु राम्रो पनि हुँदैन पनि भन्न चाहन्छु। आफ्नो परिवार सबैजनाको ख्याल राख्नुहोला, दबाई खान बिर्सिनुहोला, पक्कै पनि बुवा आमाले दबाईको हेरचाह पनि गरिदिनुहोला पनि भन्न चाहन्छु। भन्दै अब कार्यक्रमको हामी अन्तिममा छौँ, होइन आज सहभागिता जनाउने देव, शर्मिला र विक्रम तपाईँहरू सम्पूर्णलाई विशेष धन्यवाद भन्न चाहन्छु, होइन जसको फोन लागेन तपाईँहरूले पनि हामीलाई फोन गर्ने ट्राई गर्नुभयो, त्यसको लागि पनि तपाईँहरूलाई विशेष धन्यवाद। यतिन्जेलसम्म प्राविधिकबाट मिठो साथ दिने सम्झना खड्की प्यारी मान्छेलाई पनि विशेष धन्यवाद भन्दै भोलि आउने बाचा राख्दै तपाईँहरूलाई फेरि जानकारी गर्न चाहे, हामी शनिबार पनि आउने गर्दैछौँ आज भोलि, होइन तपाईँहरूलाई अरू बेला भने हामी शुक्रबारसम्म मात्रै कार्यक्रम सञ्चालन गर्थ्यौँ 6 दिन मात्रै, अब भने 7 दिन चाहिँ तपाईँहरूकोमा आज उपस्थित हुने गर्दछौँ, हामीले तपाईँहरूलाई थाहा नहुन सक्छ। भोलि पनि हाम्रो पहिलो प्राथमिकता दोहोरीलाई हुनेछ, होइन एकदमै घम्सा घम्सी गर्नुपर्ने हुन्छ, तपाईँहरू दोहोरी गाउन मन छ भने भोलि 4:15-5 बजेसम्मको समय हामी माझ रहन सक्नुहुन्छ, होइन हामीले एकदमै रमाइलो गर्छौँ दोहोरीमा, हामीले शनिबार पनि अहिले हप्ताको 7 दिन तपाईँहरूलाई मनोरञ्जन दिन लागिरहेका छौँ, तपाईँहरू आउनुहुन्छ भन्ने आशाका साथ भोलि फेरि पुनः रमाइलो गर्न तपाईँहरूमा आज आउने नै छु। आजको लागि भने एउटा मिठो गीत तपाईँहरूको लागि छोड्दै कार्यक्रम उकालीबाट आलीको बसाईबाट म निशा भण्डारी पनि बिदा हुन चाहन्छु, नमस्कार, बाई बाई।

0: यहाँ आधुनिक परम्परागत गरगहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको गरगहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशाग हतराज, सम्पर्क नम्बर 9855-060-80, 9899-44-342। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9944-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
3: हेर्दै त मेरो दाँतमा के भन्छ
4: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
3: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
0: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: प्रोप्राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0845-40-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: Kajaria Tiles, your world-class luxury.
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
0: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 9854-041-575, 9841-96-0669, 9864-1478।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
0: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुर को आवाज हजुर के साथ यो हो हजुर को रेडियो 102.1 MHz।
1: किसान को आली र फाली देखी उपभोक्ता को थाली सम्म
2: गाड़ी भाड़ा पता गए अब जन्ना फायदा दुई रुपया पांच रुपया हद दाम बस बस्ने भाव छो भाव चलने संबंधित मानी पाने पे बिचौलिया
3: फलाउने माटो र कृषि कर्म को बाटो का कुरा कृषि र किसान का पाटो का कुरा
4: आलू धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलू 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारी आलूको बिउ भनिन्छ 6 करोडको आलू बिक्री भएको थियो
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
2: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु दुई मिटर चामलसँग ल्याएर भजन गर्नु मेरो काम के थियो किसानमा सिद्धान्त ल्याउनु पर्दैन देख्नु किसान उमेरमा लाग्दैन देख्नुको लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब जाँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा प्रतिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौरी एफएम 101.2 मेगाहर्ज मेलौरी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौं। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौँ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा रहेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फस्टाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्रै एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो र यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्। यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ, यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सबभन्दा पहिला त अब दर्शक दीर्घमा रहनुभएका जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 केही बोटहरू सुरु गरेर अगाडि बढिराखेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निर्णय गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर 3-tier सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै गएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफूले क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 भिजिटर्सहरू पनि आउन थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। अन्तर्राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने, प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो। त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले सार्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो त्यो अवस्था चाहिँ, कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 मा अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 60-70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो। त्यसपछि विकल्पको रूपमा मैले यो नै ठिक हो भन्ने ठहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सखाउने यस्तो कामहरू गर्दै त्यसपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 मा गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुलमीका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि चाहिँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्नु।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि, त्यो बोट काट्यो
1: त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 जना थियो हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 मा गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरू आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मंत्री वीरमय ढकालजी, रामशरण महतनायक उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर भने सबैले लेखेर लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 को ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तथा विकास बोर्ड स्थापना गरिदिनु भयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यवसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि अब प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मीतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा त्यसलाई अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र क्रमशः गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अरूको कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पाल्पाले हाम्रो निर्णय पर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो पाउन नसकेपछि पिस कोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत विन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषयविज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभयो र हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर चाहिँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि भएका दिनमा केही महिना पछाडि अनि साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नु भयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो. त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, फेटेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्र प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सहयोग गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो त्यस जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो नयाँ कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो सङ्गठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्. यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासङ्घको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो. अलिकति यो प्रसङ्गहरू छाडिदिनुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 गतेको दिन हाम्रो सङ्गठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यस बेलामा सरकारसँग मिलेर गर्नुमा अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे
0: मनाउन सुरु गर्यौँ.
1: त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यो त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू अब त्यसपछि चाहिँ बजारको कुरा सबै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा पनि गर्यो. यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ. अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साल ट्रेडिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको.
0: नेपाल कफी कम्पनीले त 40 नै काम गरिसकेको
1: गरेको थियो तर उसलाई एकदम गाह्रो थियो. अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता.
0: राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन

0: राम्रो नहुने हुँदाखेरि उहाँहरूले चाहिँ अप्ठ्यारो स्थिति परेकै हो. त पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ. त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो. विदेशीहरू धेरै खुसी हुनुभयो. त्यस पछाडि उहाँहरूले पनि बिस्तारै बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट. तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन.
1: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो. त्यो समय पनि सम्झिन सक्नुहुन्छ.
0: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो. पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले महासङ्घ बनाइसकेका थियौँ. 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब अवसाथी हो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु.
1: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ. त्योभन्दा पछाडि चाहिँ जस्तो थमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ. अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ. अलि यो समयले पनि साथ दिनु थाके.
0: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैनछ. जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन गरेर सुरुवात गरियो. बिस्तारै त्यो गर्न निम्ति मेरो श्रीमती शान्ति देवी घिमिरेले मैले रोल दिन्छु भनेर सुरु गरिन्. तर 2052 सालमा 46 सालबाट प्रशोधन गर्ने बजार बिक्री गर्नु यो 50 त काठमाडौँमै कफी प्रवेश गरेको. तथापि 52 सालबाट कम्पनी नेपाल अर्ग्यानिक कफी प्रोडक्ट भनेर नाम राखेर त्यसरी चाहिँ बजारीकरणको सुरुवात हुँदै हुँदै अगाडि बढ्यो र त्यसपछि गएर फेरि प्रणालीको रूपमा सुरु गरियो र अगाडि बढ्दै जाँदाखेरि अब बजारको कारणले पनि काठमाडौँ आउनु पर्ने परिस्थिति सिर्जना भयो. अब मदन पोखराको फार्म आफ्नो हुँदाहुँदै पनि आउनु पर्यो र त्यहाँ आइसके पछाडि उनले उद्योगतिरको जतै गएन त्यहाँ छोराहरूले साथ दिँदै भानुभक्त छोराले साथ दिँदै गए. अब सरोजिनीले साथ दिँदै गए छोराहरूले. अब छोरी शर्मिलाले पनि आफ्नो सबैको जानेको सिपहरू सेट गरेर काम गर्दै गएन र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो. विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीले जुड्यो. 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिबसेको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट. त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो राम्रोसँग बन्यो. जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो. 55 सालमा थमेलमा एउटा चाहिँ एक्जिबिसन गर्ने सफल भयो हाम्रो संगठन तर्फबाट. यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभन्दाखेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल्नुभयो. त्यसपछि गएर अब हिमालय जाबाट 55 सालबाट सुरु गरिहाल्नु भयो. त्यसपछि
1: कफीको ट्रेन्ड चाहिँ नेपालमा
0: आयो र हाम्रो थमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो. अब छोराले त्यस्तो किसिमको सोच बनाए. हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै. त्यसरी गर्दाखेरि अब उनले त्यो थमेलको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू
1: निरन्तर रूपमा चलिरहेको.
0: त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ. अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त अब एक किसिमको भनौँ न आफूले एउटा गौरव हानेको छु. अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही छन् भन्नुभएको छ. कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउला मैले. यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजिरहेको छु. जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ. यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है.
0: हजुर र मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि त्यो राम्रो रहेछ भन्ने कुरा

0: मेरो छोराहरूले चाहिँ बुझे त्यो राम्रो चिन्ह रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि, त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर काम किन्छौँ भन्ने थाले। त्यसपछि गएर अब हाम्रो भाटबाटिनको मिनबहादुर गुरुङजीले स्वयं ल मैले चाहिँ यो कफी भनेर उहाँले दिनुभयो, अब अहिलेसम्म सहित आएको छ उहाँले मजाले जाने 22-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था।
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने त्यो गरेनन् नि महसुस गर्नुभएको छ?
0: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल
1: महसुस गरेको कुरा छ,
0: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोभ देखाएर कार्यक्रमहरू सञ्चालन गरियो, त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ।
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब, किन अब कफी बनाएर खुवाउने भन्यो, त्यसले तालिम भन्यो, अनेक खालका भयो, अनि किसानहरू भाग लिन आउँछन्, अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई चाहिँ डोनरहरूले दुःख मान्ने, अनि उनीहरूले चाहिँ 4,000 रुपियाँको भात पार पठाउने, त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो। त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो, अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता।
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी विकास बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति डाइरेक्टर नियुक्ति राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन, त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ। एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइराखेको अवस्था छैन। हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रगति केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न, त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि, चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ।
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त सधैँ छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नुभएको छ, यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्। यद्यपि 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
0: अब हामीलाई त अब जस्तो डिएफसीक्युसी भनौँ खाद्य अनुसन्धान शाला अब त्यसबाट पनि हामीले चाहिँ राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएको मान्छे हो, किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो। यस्ता समानता हामीले पर्याप्त पाइरहेका छौँ, तथापि यो समयको कुरा अब सोचेको त होइन, 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर। हुन त सचिव कृषि सचिवलाई त्यसपछि प्रधानमन्त्रीलाई मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो, तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा अब एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्ति देवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट लिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँग अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनु
1: करिब करिब 45 वर्ष भन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ. गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ. अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ. अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनु छ, त्यो खालको जोस अहिले पनि छ. अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
0: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन. किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन. आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँ लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने. तर त्यस्ता कुराहरू हामीले त्यहाँ के गरेनौँ. मलाई त्यहाँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो. अब खाइ नखाइ हरेक गरेर दुःख गर्दै गइयो. तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन. र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ. यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो. वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्ता हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो. यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा चाहिँ उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ. अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा. यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दाखेरि मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना. अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन्, तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो. यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूका आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न खालका हाम्रा प्रदेशहरूमा 4-5 प्रदेशहरूमा त छन् नि, उनीहरूलाई त्यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा पनि दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्म चाहिँ प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयास्त छन्. अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो. यो मुलुकमा 1 करोड मान्छेले रोजगार पाउन सक्छन्, 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आम्दानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ. कमसेकम अब त्यसरी त्यो बनिएको छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने? मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ
0: कुरा हो. त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बा आमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडतिर बसेको अवस्था छ. भनेपछि विकास भएन विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ. हामीसँग त के छैन, यहाँ जल जमिन जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने. यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यहीँ उपभोग हुन्छ, हरेक खालको अवसर छ. तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता.
1: हुन्छ, हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँप्रति कृतज्ञ छौँ. कृतज्ञ ज्ञापन गर्दा विदा गर्न चाहन्छु. नमस्कार.
0: नमस्कार.
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ. हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्संवाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्तरूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो. हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ. आजको श्रृङ्खलाको समय सकिसकेको छ. यहाँहरूमा कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट टिपोट गर्ने गरेका छौँ, जसको लागि 98510-97-91 टेलिफोन एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ. र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ. र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ. यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी अर्कै व्यावसायिकको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। स्वदेशमा रहौँ, कृषि कर्म गरौँ, नमस्कार।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप नगरपालिकाको अनुरोध।
2: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: Kajaria Tiles, your world-class luxury. वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
6: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: Kajaria Tiles, your world class luxury.

0: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त कसरी
1: के जिस्के किने। शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
0: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
4: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
5: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
0: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
4: सम्पर्क नम्बर 0475904662 9892695998।
6: Kajaria Tiles, your world class luxury.
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त
7: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर, तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869242444।
8: 9840378793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: Kajaria Tiles, your world-class luxury.
9: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
2: हावाहुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावाहुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
11: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
11: 40% मात्रै डाउन पेमेन्ट,
12: सजिलो मासिक किस्ता सुविधा,
11: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
12: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
11: आवश्यक कागजातहरू,
12: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
11: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्ट्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ट्ज, तामाकोशी एफएम 95 मेगाहर्ट्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्रै, बेरोजगार 7 खर्ब 55 अर्ब पुग्यो, एक वर्षमै 88 अर्ब थपियो। यस वर्षको मनसूनबाट 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। चौरी गुरासे गाल्बा मन्थली सड़कको लागि 60 करोड़ बजेट, कालोपत्रका लागि चाँडै ठेक्का खुल्ने। भारतमा 4 वर्षपछि पहिलो पटक पेट्रोल र डिजलको मूल्य बढ़्यो र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्ज द्वारा जारी सन्देश।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13।
3: हजुरको रेडियो 102.1 मेगा।
0: अब पूरा समाचार। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेको 10 महिनामा 11 खर्ब 73 अर्ब 52 करोड़ 1 लाख रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षको लागि चालूतर्फ 11 खर्ब 80 अर्ब 98 करोड़ विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8 खर्ब 14 अर्ब 65 करोड़ 55 लाख रूपियाँ खर्च भएको छ। यस्तै पूँजीगत तर्फ 4 खर्ब 7 अर्ब 88 करोड़ 80 लाख विनियोजन भएकोमा 27.91% अर्थात 1 खर्ब 13 अर्ब 84 करोड़ 92 लाख रूपियाँ खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3 खर्ब 75 अर्ब 24 करोड़ 20 लाख विनियोजन गरेकोमा अहिलेसम्म 2 खर्ब 45 अर्ब 1 करोड़ 54 लाख रूपियाँ खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको छ। सार्वजनिक स्रोत साधनहरूको परिचालन, नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा लेखा परीक्षण गरी प्रतिवेदन तयार गरिएको बताइएको छ। आर्थिक वर्ष 2081-82 कुल 5,500 26 निकायको 94,84,50,00,00,00 रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, खर्ब बीस अर्ब तीस करोड़ पालिकातर्फ 721 निकायको 11 खर्ब 9 अर्ब 52 करोड़ तथा समिति एवं अन्य संस्थागत तर्फ 577 निकायको 4 खर्ब 47 अर्ब 70 करोड़ रूपियाँको लेखा परीक्षण भएको छ। समष्टिगत लेखा परीक्षण तर्फ यस वर्ष 5526 निकायको 94 खर्ब 84 अर्ब 50 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम राईले प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले बढ़दो बेरोजगारप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता पारदर्शिता र आर्थिक सुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बेरोजगार परछौट गरी वित्तीय सुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ धेरै जवाबदेह हुनुपर्छ उहाँले भन्नुभयो। राष्ट्रपति पौडेलले फजल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा देशमा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रतिवेदनले उम्रिआएका विषयवस्तु सम्बन्धित निकाय र सरकारवाला भएकाहरूलाई जवाबदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ। बेरोजगार कम गर्दै आर्थिक सुशासन जवाबदेहिता पारदर्शिता कायम गर्ने महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने हुँदा भविष्यमा पनि संस्थागत क्षमता पेशागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्नेमा राष्ट्रपति पौडेलले जोड़ दिनुभएको छ। यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभर करिब 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी पहिरो डुबान जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। गत वर्ष बजेट सुनिश्चिततामा परेर पनि ठेक्का लाग्न नसकेको काभ्रे जिल्लाको सीमावर्ती चौरी खोलादेखि गाल्बा हुँदै मन्थलीसम्मको वैकल्पिक राजमार्ग स्तर उन्नतिका लागि चालू आर्थिक वर्षमा समेत सरकारले बजेटको सुनिश्चितता गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेसँगै अब रामेछापको पश्चिमी भाग कालोपत्रे सड़कले छिचोरिने भएको छ। झण्डै 36 किलोमिटर लामो चौरी रिच्छे गुरासे गाल्बा सड़क र त्यसभन्दा पूर्वतर्फको मन्थलीसम्मको वैकल्पिक सहायक राजमार्गको कालोपत्रेका लागि सरकारले चालू आर्थिक वर्षमै ठेक्का लगाउने गरी 60 करोड़ रूपियाँको स्रोत सुनिश्चित गरेको छ। गाल्बादेखि मन्थलीसम्म भने करिब कालोपत्रेको काम भइसकेको छ। खाँडादेवीको केही भागमा कालोपत्रे गर्ने कार्यको लागि काम भइरहेको छ। उक्त स्थानसम्म बागमती प्रदेश सरकारले सड़क निर्माण गर्न बजेट हालेको थियो। रामेछापका नेताहरूले मध्य पहाड़ी सड़क त्यस क्षेत्रबाट निर्माण गर्नुपर्ने कुरामा वर्षौंदेखि जोड़ दिँदै आएका थिए। यो पटक पनि सरकारले उक्त सड़कलाई मध्य पहाड़ी भनेको छैन, तर बजेट विनियोजन गर्दा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रममा पारेको छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला। रामेछाप नगरपालिकाको अनुरोध,
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
5: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 9896692998।
11: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार सिन्धुलीको कमलामाई नगरपालिका 6 दशैदमारमा रहेको नवज्योति बैरा माध्यमिक विद्यालयले कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीका लागि 2 महिने तालिम सञ्चालन गरेको छ। नवज्योति बैरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङका अनुसार विद्यालयमा विद्यार्थीका लागि व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन तालिम र ब्युटिसियन र हेयर कटिङ तालिम सञ्चालन गरेको छ। तालिम ह्याण्ड्स नेपाल सिन्धुलीको आयोजना प्लान नेपालको साझेदारी र कमलामाई नगरपालिकाको समन्वयमा गरिएको हो। 2 महिने तालिममा 2 ग्रुप अर्थात व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन र ब्युटिसियन र हेयर कटिङ गरी जम्मा 21 जनाको सहभागिता रहेको छ। दोलखा उद्योग वाणिज्य संघको अध्यक्षमा सनत थापा विजयी हुनुभएको छ। थापाले 462 मत प्राप्त गरेर विजय हासिल गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी दिनेश पाठकले 359 मत पाउनु भएको छ। थापा र पाठक प्यानल नै बनाएर निर्वाचनमा होमिनु भएको थियो। शुक्रबार बिहान भएको अन्तिम मत परिणाम बमोजिम थापाको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थक व्यवसायीहरूको समूहको नेतृत्व थापाले गर्नुभएको थियो भने नेकपा एमाले र राष्ट्रवादका समर्थक व्यवसायीहरूको समूहको नेतृत्व दिनेश पाठकले गर्नुभएको थियो। अन्तिम मतपरिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेक कुमार खत्री, उपाध्यक्ष महिलामा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती, सचिवमा अनिल रिजाल, कोषाध्यक्षमा रामशरण बस्नेत, दलित सदस्यमा प्रकाश नेपाली, महिला सदस्यमा पार्वती भण्डारी शर्मा, मागादेउराली शाखा सदस्यमा छो नामगेल तामाङ, सिंगटी शाखा सदस्यमा रिमबहादुर ओली, विमल खुला सदस्यमा कुमार श्रेष्ठ र राजेश उप्रेती निर्वाचित हुनुभएको छ। कालीकोटको खाँडा चक्र नगरपालिका 8 सेरावाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ निर्माणको आज औपचारिक शिलान्यास भएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर साई, प्रमुख जिल्लाधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख हिम बहादुर खत्री, वडा नम्बर 8 का वडाध्यक्ष नन्द बहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरी लगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको छ। तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि चौधरीले बताउनुभएको छ। चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा 1 बालिकाको मृत्यु भएको छ। इच्छाकामना 1 कुलबाङ्गी छबर्सिया नमुना चेपाङको जंगली च्याउ खाएर मृत्यु भएको छ। उनको आज बिहान घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। च्याउ खाँदा सज्जन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन्। उनीहरूलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको छ। उनीहरू तीनै जना एकै परिवारका हुन्। गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएर बिरामी परेका सजन र मनितालाई अस्पताल लगिएको बताएका छन्। अन्तर्राष्ट्रिय समाचार। भारतमा चार वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको छ। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजेलको भाव प्रति लिटर 90.67 रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा 2 दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति शी जिनपिङसँग आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोषेढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देश बीचको कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पले यात्राका क्रममा संचार माध्यमहरूसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। र अन्त्यमा खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको छ। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत्र 12 गते एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत्र 13 गतेका लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघले पनि राखेपलाई आग्रह गरेका थिए। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा सम्झन जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्रै, बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो, एक वर्षमै 88 अर्ब थपियो। यस वर्षको मनसूनबाट 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। चौरी गुरासे गाल्बा मन्थली सड़कको लागि 60 करोड़ बजेट, कालोपत्रका लागि चाँडै ठेक्का खुल्ने। भारतमा 4 वर्षपछि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ़्यो र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरि साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: किन आँखा मिचेकुमिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: Kajaria Tiles, your world-class luxury.
5: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
5: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
6: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
5: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
6: जंगलमा आगो लागेमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
7: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
8: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: Kajaria Tiles, your world-class luxury.
9: के तपाईलाई थाहा छ, तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
5: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
9: निरूपण गर्ने प्रकृतिका विवादहरू
5: आलिधुर, बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
9: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
5: चरण घाँस दाउरा सम्बन्धी विवाद,
9: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
5: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
9: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
5: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
9: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
5: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
9: आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
5: सदियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
9: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
5: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
9: सरकारी सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
5: सरकारको सम्बन्धी विवाद,
9: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौ

0: सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
1: अङ्गभङ्ग बाहेकको बढीमा एक वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
0: गाली बेइज्जती सम्बन्धी विवाद,
1: लुटपिट सम्बन्धी विवाद,
0: पशु पंक्षी छाडा छाडेको वा पशु पंक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
1: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
0: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
1: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
0: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र एक वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद।
1: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
2: Kajaria Tiles, your world class luxury.
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: वाउ देव, पुरानो पल्सर बाइकमा पनि यति राम्रो पिकअप र माइलेज कसरी, कहाँ गएर बनायौ?
9: हेर न तोसीमा, हिजो मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा गएर बनाएर आएको, अहिले साउन्ड पिकअप र माइलेज नयाँ बाइकको जस्तै भयो भन्या।
10: हजुर, तपाईँ हाम्रै सहर मन्थलीमा रहेको बजाज कम्पनीको आधिकारिक विक्रेता तथा सर्भिस सेन्टर एपेक्स अटो इन्टरप्राइजेसमा 10 वर्षदेखि अनुभव प्राप्त मिस्त्रीद्वारा मोटरसाइकल मर्मत गरिन्छ। इन्जिन 2 वर्षको वारेन्टीका साथ मर्मत हुन्छ। पार्ट पूर्जामा 8%, इन्जिन मर्मतमा 10% र सर्भिसिङमा 5% छुटको पनि व्यवस्था छ। सावधान, उस्तै देखिने स्पियर पार्ट होइन, पिङ स्टिकर भएका बजाजका पार्ट्स मात्रै जेनुन हुन्। बजाजको आधिकारिक ठाउँहरूमा गएर मात्रै मर्मत तथा स्पियर पार्ट्सहरू खरिद गर्नुहोस्।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9860485030, 0848590530। एपेक्स अटो इन्टरप्राइजेस, ट्राफिक चोक ट्राफिक कार्यालयको ठ्याक्कै अगाडि, मन्थली बस पार्क रामेछाप।
2: Kajaria Tiles, your world class luxury.
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
9: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 0845410043, 98630023422।

0: हर्ट्सको साप्ताहिक प्रस्तुति हाम्रो लिखौतामा कोशीमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता ईश्वर विश्वकर्मा। श्रोता, हरेक शुक्रबार साँझ 6:30 देखि 7 बजेसम्म प्रसारण हुने यो कार्यक्रम यति बेला तपाईँ झन्कार एफएम सहित हजुरको रेडियो रेडियो तिफदी रेडियो रामेछाप र रेडियो इनर्जी मार्फत पनि एकैसाथ सुनिरहनु भएको छ। लिखौतामा कोशी गाउँपालिकाको विकास निर्माण सुशासन र जनसरोकारका विषयलाई यहाँहरू समक्ष पुर्याउनु नै यो कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता, आजको 38 श्रृंखलामा हामीले गत हप्ता जस्तै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर 6 खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालयमा सम्पन्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमको बाँकी अर्थात दोस्रो भाग लिएर उपस्थित भइसकेका छौ। खाँडादेवी मीडिया ग्रुप प्रालीको आयोजना र लिखु तामाकोशी गाउँपालिकाको आर्थिक सहयोगमा भएको यस विशेष बहसमा गाउँपालिका अध्यक्ष केशव महत, वडा नम्बर 6 का वडा अध्यक्ष शिव प्रसाद नेउपाने र प्रधानाध्यापक छविलाल श्रेष्ठले विद्यार्थीहरूको प्रश्न र जिज्ञासाको उत्तर दिनुभएको थियो। शिक्षा र स्थानीय विकासमा केन्द्रित सोही कार्यक्रमको बाँकी भाग अबको पालोमा।
1: भर्खरै आउनुभएको छ वडा ज्यू, पालिकाज्यूले भनिसक्नु भएको छ खानेपानीको समस्या के छ म बुझेर भन्छु भन्नुभएको छ। म यहीँको वडा ज्यू तर्फ फर्किन चाहन्छु। वडा ज्यू, एउटा प्रश्न विद्यार्थीले लेखेर पठाउनु भएको छ। हाम्रो विद्यालयमा सफा खानेपानीको व्यवस्था छैन, पानी कहाँबाट आउँछ त्यो त हामीलाई थाहा छैन, तर पानी बोतलमा भरेर हेर्दा फोहोर जस्तो देखिन्छ, के सफा पानी खाने वातावरण विद्यार्थीले पाउँदैनौ भनेर प्रश्न गर्नुभएको छ। के यो वडामा र विद्यालयमा पानीको समस्या र फोहोर पानी नै खानुपर्ने हो?
2: धन्यवाद विद्यार्थी भाइ बहिनीहरू, गाउँपालिका अध्यक्षज्यू र शिक्षकज्यूहरू, सबैलाई यो क्वेसन सोध्नु भएको विद्यार्थीहरूलाई हामी के भन्न चाहन्छौ भने, तपाईँहरूलाई स्वस्थ खाने पानी भनेर फिल्टर सहितको एडिबीले राखेको छ र यो लिफ खाने पानी अघि नै अध्यक्षज्यूले भनिसक्नुभयो, लिफ खाने पानीद्वारा मात्रै हाम्रो अन्त मुहानको स्रोत नभएको, पहिला हामीले धेरै माथिबाट पानी ल्याउँथ्यौं, त्यो पानीको स्रोतले नभ्याएर सुक्खा याममा त्यो पानी सुक्ने झन समस्या जटिल भएको हुनाले अहिलेको यहाँको व्यवस्थापन समितिले र यहाँको विद्यालय परिवारले लिफ्ट खाने पानी जोडेर त्यो खाने पानीलाई चाहिँ विद्यार्थीहरूलाई खुवाउने वातावरण बनाउनु भएको छ। अब त्यो पानी कस्तो हो भन्नुहुन्छ भने, विद्यार्थी भाइ बहिनीहरूलाई थाहा छ कोशीमा बाढी आउँछ, अब आजै बाढी आइसकेका छ, अब त्यो पानी फिल्टर गरेर हालेको छ अनि धमिलो पानी भएपछि सङ्गलो पानी हुनलाई गाह्रो छ र यहाँबाट हामीले अर्को स्रोतबाट पानी खुवाउने योजनाहरू छैन। अब यहाँकै व्यवस्थापन समितिको अध्यक्षज्यू खाने पानी को पनि अध्यक्ष हुनुहुन्छ, उहाँसँग हेड सरहरूसँग हामी सबैसँग बसेर स्वस्थ खाने पानी, सङ्गलो खाने पानी, राम्रो खाने पानी कसरी गराउन सकिन्छ भनेर उहाँहरूसँग हामी छलफल गर्नेछौ। धन्यवाद।
1: धन्यवाद। मसँग प्रश्नहरू थुप्रै आइपुगे यति बेला हातमा। मैले के बुझेँ भने, विद्यार्थीहरूसँग जिज्ञासा थुप्रा रहेछन् तर तपाईँलाई सोध्ने एउटा जवाब मलाई सरले के भन्नुहुन्छ कि भनेर डराउनु भएको रहेछ। नाम पनि एकदम केयरमेन्ट गरेर लेख्नु भएको छ, तपाईँको नाम भन्दिनँ, म गोप्य राख्छु। म पालिका अध्यक्षतर्फ फर्किन चाहन्छु। सोझै पालिका अध्यक्षज्यूलाई सोध्नु भएको प्रश्न छ, उहाँले पालिकाज्यूलाई सम्बोधन गरेर सोध्नु भएको छ। पालिका अध्यक्षज्यू, पालिकाको धेरै विद्यालयमा ताइगन्टु गुरुहरू छन् तर हाम्रो विद्यालयमा गुरुको अभाव छ, के हामीले चाहिँ ताइगन्तु खेल्न नपाउने हो भनेर प्रश्न गर्नुभएको छ हाम्रो विद्यार्थीको पहिलो प्रश्न छ। दोस्रो उहाँले नै सोध्नु भएको छ, नेपालको संविधान अनुसार शिक्षा निशुल्क हुने भनेर उल्लेखित छ, हाम्रो विद्यालयमा फी तिरेनन् भनेर रिजल्टसम्म रोका भएको छ, यसको पनि जवाब दिनुहोला। के गरिब विद्यार्थीले पढ्न पाउने छैनन् भनेर लेख्नु भएको छ। अघि त अध्यक्षज्यूले भन्नुभएको थियो, प्रहले पनि भन्नुभएको थियो, शानका साथ भन्नुभएको थियो, हामीलाई त कुनै पनि गरिब विद्यार्थी शिक्षाबाट वञ्चित हुनु पर्दैन भनेर भन्नुभएको थियो, तर विद्यार्थीको समस्या आछ। उहाँले तेस्रो प्रश्न पनि गर्नुभएको छ, तेस्रो प्रश्नमा के छ भने, धेरै माथिबाट आउने विद्यार्थीहरूलाई सवारी साधनको सुविधा छैन, उहाँहरूले हामी हिँडेर आउनुपर्छ लामो बाटो, यसलाई चाहिँ केही सहज गर्न मिल्छ कि मिल्दैन, स्थानीय सरकारले हाम्रो कुरा पनि सुन्दै हुन्थ्यो भन्नुभएको छ। तीनटा प्रश्नमा दुईटा प्रश्न चाहिँ पालिका अध्यक्षज्यूले नै दिनुपर्नेछ, एउटा प्रश्नको चाहिँ वडा अध्यक्ष र विद्यालयको प्रहरीले दिनुपर्ने हुन्छ। म पहिलो चाहिँ पालिका अध्यक्षलाई फर्किन चाहन्छु।
3: धन्यवाद, कसले सोच्नु भएको हो होइन, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब तेगान्दोको खेलमा प्रशिक्षक प्राप्त नगरेको कुरा, खिम्चीमा तेगान्दो खेलमा प्रशिक्षक चाहियो भनेर विद्यालयबाट एउटा हेरसालाई म अनुरोध गर्न चाहन्छु, एउटा तेगान्दो प्रशिक्षक चाहियो भनेर विद्यालयबाट गाउँपालिकामा माग गर्न लगाउनुहोस्। र त्यो फुल टाइमर हुँदैन, त्यो गुरु पार्ट टाइमको रूपमा एकजना तेगान्दो गुरु हुनुहुन्छ, उहाँलाई म खिम्ती पठाउने व्यवस्था गरिदिन्छु है। हेरसरले त्यो भएपछि म त्यो एकजना ताइगन्तो गुरुलाई पार्ट टाइमको रूपमा, अब विद्यार्थीलाई ताइगन्तो खेल्ने भनेर तपाईँलाई सधैँ ताइगन्तो खेलाउने कुरा सम्भावना हुँदैन, त्यो यो विद्यालय हो, विद्यालयमा अतिरिक्त क्रियाकलापको रूपमा विद्यार्थीको रुचि अनुसार खेलाउने कुरामा ताइगन्तो खेलाउने पार्ट टाइम गुरु म यहाँ पठाइदिन्छु निश्चित समयको लागि, त्यसको लागि हेड सरले मसँग सम्पर्क गर्नुहुन्छ। अर्को कुरो, माथिको विद्यार्थी भन्नाले कति माथिको विद्यार्थी, माथि सिमल डाँडामा विद्यालय छ, आधा घण्टाको दूरीमा लिखु तामा कोशीमा माध्यमिक विद्यालयहरू छन्, आधा घण्टाको दूरीमा, त्यसकारण आधा घण्टाको दूरीमा विद्यार्थीहरूलाई सवारी साधनबाट विद्यालय ल्याउने र लाने कुरा स्थानीय सरकारले पनि त्यो कुरा व्यवस्थापन गर्न सक्दैन, तपाईँहरू ढुक्क हुनुहोस्। र माथिल्लो विद्यार्थी सिमल डाँडामा गएको छ, अब यहाँ शिवालयको विद्यार्थी यहाँ आएको छ, शिवालय र खिम्तीको बीचको डिस्टेन्स पनि आउँदाखेरि आधा घण्टा र जाँदाखेरि एक घण्टा होला, सिमल डाँडा पनि आउँदा जाँदा आधा घण्टा एक घण्टाको दूरी छ, त्यसकारण अहिलेको वर्तमान अवस्थामा विद्यार्थीहरूलाई सवारी साधनको प्रयोग गरेर विद्यालयसम्म ल्याउने र लानको व्यवस्था गर्न सक्ने अवस्थामा स्थानीय सरकार छैन, त्यो किसिमको आर्थिक व्यवस्थापन गर्न सकियो भने हरेक कुरा ग्रेजुअली हुन्छ, क्रमिक रूपले हुन्छ, त्यसकारण हामीले देख्ने बित्तिकै त्यो सबै कुरा आजै प्राप्त गर्नुपर्छ भन्ने कुरा छैन, तर क्वेसन उठाएर अगाडिका अरू विद्यार्थीहरूको लागि पनि यो व्यवस्थापन हुनुपर्छ भनेर जुन जिज्ञासा राख्नुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: धन्यवाद। म ओडासीको तर्फ फर्किन चाहन्छु। एउटा प्रश्न चाहिँ ओडासीलाई राखेको थिएँ मैले अघि, नेपालको संविधान अनुसार शिक्षा निशुल्क हुने भनेर उल्लेखित गरिएको छ, हामी सबै संविधान पनि जानेका मान्छे छौं, तर फी नतिरिएको, फी तिरिएन भनेर रिजल्टसम्म नदिएर रोकेर राखिएको छ विद्यार्थीको, रोकियो भन्ने गुनासो छ, के तपाईँको वडामा र यो विद्यालयमा गरीब विद्यार्थीहरूले पढ्न पाउँदैनन् ओडासी?
2: प्रश्नकर्तालाई धन्यवाद दिन चाहन्छु। अब हामी विद्यार्थीहरू र विद्यालय व्यवस्थापन र शिक्षक ज्यूहरूसँग सम्बन्धित कुराहरू हुन् यी। हामीलाई भन्दा पनि अब विद्यालयले शुल्क नै भनेर त लिनुहुन्न होला, त्यस्तो अब एक आस्था अब नेपाल सरकारले त्यो ऊ नगरेका कुराहरू, अब काहीँ न काहीँ विद्यार्थी भाइ बहिनीहरूलाई अब यो विद्यालय हो, विद्यालय चलाउनु पर्ने र अब यसलाई अपुगको रूपमा तपाईँहरूलाई विद्यालय व्यवस्थापन समिति र हाम्रो विद्यालयका सरहरू सबैजनाले केही शुल्कहरू तपाईँहरूलाई निर्धारण गर्नुभएको छ होला। म व्यवस्थापन समितिको अध्यक्ष 3.5 वर्ष म पनि यहाँको भएँ र मेरो पालामा त्यति गुनासो आएन र अहिले यो गुनासो आएको छ। एकजना भाइ अस्ति यहाँ तलको हुनुहुन्थ्यो, रिजल्ट रोकियो, मैले फी तिर्न नसकेर भनेर, ट्युसन फी तिर्न नसकेर रोकियो भनेर पनि मलाई पनि यो गुनासो चाहिँ आएको छ। अब यो हेड सरहरूसँग बसेर अब यसको निराकरण कसरी गर्न सकिन्छ, यो कुरा हामीले 2072 सालको संविधानले हामीलाई दिएको अधिकार, शिक्षालाई दिएको अधिकार, गुणस्तरीय शिक्षा, सुहाउँदो शिक्षा भनेर भनेका छौं, अब यसमा भाइ बहिनीहरूले पनि के सोचिदिनु पर्यो भन्दा, विद्यालय हो, विद्यालय त चलाउनु पर्यो, निजी स्रोतमा नै हुनुहुन्छ होइन, हाम्रो शिक्षक निजी स्रोतमा पनि शिक्षक हुनुहुन्छ, अब उहाँलाई पनि अब हामीले काम दिएपछि उहाँको रोजी रोटीको व्यवस्था पनि गर्नु पर्यो भाइ बहिनीहरू, त्यसै कारणले तपाईँहरूलाई मार्का त परेको छ, गरिब विद्यार्थीले पढ्न नपाउने भन्ने होइन, अब पढ्नु पर्यो, पढ्न त पाउनै पर्यो जसरी पनि, र काहीँ न काहीँ केही गरेर अलिकति हाम्रो पालाको जस्तो होइन, हामी त तीन क्लासमा फी तिरेर पढेका मान्छे, तपाईँहरूलाई त्यस्तो चाहिँ छैन। अहिले अहिलेको अलिकति केही कुराहरू विद्यालयले लिएको होला, यसमा चाहिँ अब विद्यालय व्यवस्थापन, विद्यालय परिवार, प्रशासन बसेर यसको छलफल र निराकरण गर्न सकिने गरी अगाडि बढ्नलाई अब हेरसहर सहित हामी सबैजनाले छलफल गर्छौँ। धन्यवाद
1: सरतर्फ फर्किन चाहन्छु। सर, यो विद्यार्थीको अघि त तपाईँले भन्नुभएको थियो हामी एक रुपियाँ पनि फी लिँदैनौ, लिए पनि स्वेच्छुक लिन्छौ, हाम्रो विद्यालयमा गरिब विद्यार्थीहरूले पढ्न पाउँछन् भनेर भन्नुभएको थियो। गरिब भएकै कारण रिजल्ट रोकिएको भनेर सुन्दा त साह्रै दुःख लाग्यो। साँच्चीकै तपाईँको विद्यालयमा गरिब विद्यार्थीले पढ्न नपाउने हो?
4: हामीले गरिब विद्यार्थीलाई पढ्न नपाउने त्यस्तो अवस्था सृजना गरेको जस्तो लाग्दैन। उदाहरणको रूपमा हामीले कक्षा बाह्रको परीक्षा दिने विद्यार्थीको प्रवेश पत्र र एसईको परीक्षा दिने विद्यार्थीको प्रवेश पत्र कुरा गर्छु। अब हामीले यहाँ थप कक्षा सञ्चालन गरेका हुन्छौँ बिहान र बेलुका, त्यो विद्यालयले लिने भन्दा पनि सरहरूलाई दिने पैसा हो। र अर्को कुरा भनेको चाहिँ विद्यालय बसको पैसा अलिक धेरै हुन्छ। अन्य पैसा भनेको अहि अध्यक्षले भन्नुभएको छ अभिभावकको सल्लाहमा सहमतिमा 1000-1500, 1700-1800 हो वार्षिक, मासिक होइन। र गाडीको पैसा चाहिँ कतिपय विद्यार्थी भाइ बहिनीहरूको 30,000-40,000 भएको छ। मैले अघि नै सुनाइसकेको छु गाडीमा झन्डै 9-10 लाख रुपियाँ घाटा हुन्छ। हामीलाई पनि पैसा उठाउन विद्यार्थी भाइहरूसँग रहर छैन। अब तल 51 बसेपछि सबैजना गरिब भनेर आउनुहुन्छ, मैले भन्छु वडाबाट सिफारिस ल्याउनुहोस् हामी छोड दिन्छौँ भन्छु, वडाले भनेको छु मैले। त्यसरी सबै गरिब हामीले पहिचान गर्न अलिक समस्या हुँदो रहेछ विद्यार्थी भाइ बहिनीहरू। अब हामीलाई त यहाँ सबै उस्तै ड्रेस लाएर आउनु भएको छ, सबै उस्तै हुनुहुन्छ, हामीले समान देखेका छौँ। अर्को कुरा छात्रवृत्ति दिँदै नदिएको भन्ने पनि होइन, यो हाम्रो स्कुलमा चाहिँ रेस्ट भन्ने संस्था छ, रेस्ट संस्थाले अभिभावकविहीन गरिब विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेका छ। 100 भन्दा बढी विद्यार्थीहरू लाभान्वित छन्, विशेष गरी केटीहरू। त्यसै गरी हामीले पोहोर सप्ताह लगाएर 15 लाखको अक्षय कोष निर्माण गरेका छौँ। त्यो 15 लाखबाट प्राप्त भएको ब्याजबाट पनि तपाईँहरू जस्तै गरिब विद्यार्थी भाइ बहिनीहरूलाई छात्रवृत्ति दिने हाम्रो लक्ष्य हो। र हामीले विद्यार्थीबाट जुन धेरै पैसा उठ्न बाँकी छ त्यो पैसा उठ्न बाँकी भए उठाउन सकिन्छ कि भन्ने प्रयत्नको लागि परीक्षाको अघिल्लो दिनसम्म मात्रै हामीले प्रवेश पत्र दिएका छैनौँ। तपाईँहरूलाई परीक्षा नदिने रजुना मगरको उदाहरण दिन्छु, उहाँले पैसा नदिँदा पनि हामीले सेन्टरमै लगेर प्रवेश पत्र पुर्याएर परीक्षा दिने व्यवस्था गरेका छौँ। बाहिरी रूपमा हामीले टाइट जस्तो गरे जस्तै पनि मानवीय रूपमा विद्यार्थीहरूलाई पढ्नबाट वञ्चित गर्नु हुँदैन, परीक्षाबाट वञ्चित गर्नु हुँदैन। ऊ गरिब छ भने उसले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मानसै छ, हामीले सही अनुसार व्यवहार गरेका छौँ। अब सबैबाट त्यसरी छोड्दै जाने भने हामीले सबैबाट पैसा उठाउन सक्ने अवस्था हुँदैन, मैले उहाँलाई पनि जानकारी गराएँ। त्यसैले हामीले सबैलाई समान व्यवहार गर्दाखेरि कहिलेकाहीँ तल्लो स्तरका या गरिब बालबालिकाहरूले अलिकति समस्या भोगेको हुनुपर्छ, त्यसलाई पनि हामी महसुस गरिरहेका छौँ। सकेसम्म त हामीलाई पनि लाग्छ पैसा उठाउन नपाए हुन्थ्यो, 1 रुपियाँ उठाउन नपाए हुन्थ्यो भन्ने हामीलाई लाग्छ। है टुरको कुरा पनि अलिकति उठ्या थियो, टुरको चाहिँ हामीले गत वर्ष 1 लाख रुपियाँ विद्यालयले नै व्यवस्था गरेर शैक्षिक भ्रमणमा पठाएका हौँ। है शैक्षिक भ्रमण भएन भन्ने जुन प्रश्न आएको छ त्यो विद्यार्थी भाइ बहिनीहरूलाई थाहा छ, 1 लाख रुपियाँ विद्यालयले व्यवस्था गरेर शैक्षिक भ्रमण लगेका छौँ। यो वर्ष पनि विद्यालयले 50,000 रुपियाँ हामीले विनियोजन गरेका थियौँ, निर्णय पनि गरिसकेका थियौँ, व्यवस्थापन समिति हुनुहुन्छ। विद्यार्थीबाट केही पैसा उठाउनु पर्ने भयो, 4,000-5,000 कम्तीमा उठाउनु पर्ने भयो 5 दिनको टुरको लागि। र केही विद्यार्थी भाइ बहिनीहरू जान तयार भए र केही विद्यार्थी भाइ बहिनीहरू पैसा तिर्न नसक्ने अवस्थामा भएपछि हामीले यो वर्षको शैक्षिक भ्रमण क्यान्सल गर्नु पर्यो। अर्को हामीले कक्षा 1-3 का विद्यार्थी भाइ बहिनीलाई यस वर्ष पनि हामीले शैक्षिक भ्रमण लगेका छौँ। त्यसै गरी 11-12 पढ्ने विद्यार्थी भाइ बहिनीलाई अघिल्लो वर्ष हाम्रो दिवाकर सरले लानुभयो, गणेश सरले लानुभयो, किशोरी सरले लानुभयो। यो वर्ष चाहिँ पोहोरको वर्ष टुरमा लाँदाखेरि फेरि विद्यार्थीबाट पैसा कति उठाउने, टुर लाने नाममा विद्यालयले पैसा उठायो, अब जहाँनिर पनि समस्या ठोक्किने भनेको विद्यालय रहेछ। विद्यार्थीबाट हामीले जति पनि थोरै सहयोग शुल्क लिएका छौँ त्यो विद्यार्थीकै हितका निम्ति खर्च गरेका छौँ, विद्यार्थीकै जस्तो हामीले अतिरिक्त क्रियाकलापमा पुरस्कृत गर्ने काम गरेका छौँ, वार्षिक परीक्षामा प्रथमलाई पुरस्कृत गर्ने काम गरेका छौँ, अतिरिक्त क्रियाकलापमा राम्रो गर्नलाई पुरस्कृत गर्ने काम गरेका छौँ, सँगै एसीमा उत्कृष्ट नतिजा ल्याउनले हामीले प्रति विद्यार्थी 5,000 दिने गरेका छौँ। त्यो मात्रै नभएर हाम्रो शिक्षकहरूले, हाम्रो सुदर्शन सर कता हुनुहुन्छ, उहाँले व्यक्तिगत रूपमा विद्यार्थी 10,000 चाहिँ पुरस्कार दिने काम गर्नुभएको छ। त्यसै गरी हाम्रो भट्ट सर, दीपक भट्ट सरले व्यक्तिगत रूपमा 25,000 रुपियाँ विद्यार्थीलाई राम्रो गरे बापत व्यक्तिगत रूपमा पुरस्कार दिनुभएको छ। अन्य सर म्यामले नै बेला बेलामा नगद पुरस्कार, अन्य पुरस्कारहरू प्रोत्साहन गर्ने कार्यक्रमहरू गरिराख्नु भएको छ। अब यहाँ प्रश्न गर्दै गर्दा चाहिँ अब राम्रो पक्षलाई पनि अलिकति हामीले हेर्नुपर्छ भन्ने लाग्छ, प्रश्न गर्न सजिलो हुन्छ, त्यसको समाधान अलिक जटिल।
1: धन्यवाद सर। हामी विद्यार्थीतर्फ फर्किन चाहन्छु, प्रश्न मसँग विद्यार्थीको लिखित पनि छ, तर एकपटक म विद्यार्थी साथीहरूतर्फ फर्किन चाहन्छु।
5: म फेरि प्रसिद्ध फुयाल कक्षा 10 मेरो अर्को प्रश्न रहेको छ लाइनको बारेमा। हाम्रो स्कुलमा लाइन म्यानेजमेन्टको चाहिँ एकदम अभाव रहेको छ, जसरी हजुरहरू सबैलाई थाहा होला रनिङ सिलमा हामीले यत्रो बेजती भोग्नु पर्यो लाइनकै बारेमा, त्यो भोगिसकेपछि पनि हामीले यहाँ आएर के पनि त्यसको बारेमा निर्णय लिएको छैनौँ। जस्तै हाम्रो अब स्कुलमा ड्रम सेटहरू त छ तर त्यसलाई बजाइँदैन, त्यही एउटा स्पिकरमा गीत बजाइन्छ, त्यसमैमा सबैजनाहरू क्लास क्लासतिर लाग्छन्, त्यो पनि भयो एउटा। अर्को चाहिँ हामीले क्लासमा जाँदाखेरि पनि लाइन म्यानेजमेन्टहरू भएको छैन, त्यसमा मैले एकचोटि एउटा सरलाई भनेको थिएँ तर सरले पनि त्यसलाई सुने पनि नसुने जसरी गरेछ, त्यसमै कुरा फेरि घुमाइदिइहालेछ। त्यसमा मैले भनेको थिएँ यो लाइन म्यानेजमेन्टहरू कसरी गर्न सकिन्छ भनेर, तर त्यो फेरि हुन सकेन। त्यसै हो, त्यही हो, हामीले यसको बारेमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ।
1: हस्, धन्यवाद। ताइक्वान्डो खेलाडी चाहिँ चाँडै सरले अघिले पठाइदिन्छु भन्नुभएको छ, जोरदार ताली बजाएर धन्यवाद व्यक्त गरौँ, मैले बिर्सिरहेको थिएँ।
5: मार्च पासहरूको लागि पनि हामीले व्यवस्था गर्नुपर्नेछ, त्यही रनिङ सिममा पनि मार्च पासले नै गर्दाखेरि।
1: तपाईँको सेम प्रश्न यहाँ लिखित पनि आएको छ, म वाचन गर्नेछु, अर्को प्रश्न लिन चाहन्छु।
6: नमस्कार, म कक्षा दसको छात्र सचिन तामाङ, म केही समस्या लिएर आएको छु मरम मेरा साथीहरूबाट। हाम्रो स्कुलमा वर्षौनी रनिङ सिल प्रतियोगिताको लागि हामी यहाँबाट जान्छौँ, तर हाम्रो खेल्नको लागि ग्राउन्ड छैन, हामी खेल प्र्याक्टिस गर्नको लागि अर्काको खेतमा गइराख्नु परेको छ। त्यसै गरी हाम्रो विद्यालयमा टिफिन टाइममा दाईहरू बाहिरबाट आएर खेल्छन्, तर हाम्रो यहीँको विद्यार्थीले चाहिँ खेल्न पाउँदैनन्। यो विद्यार्थीले चाहिँ खेल्न किन नपाउने? अनि हाम्रो स्कुलमा स्काउटको पनि सुविधा छैन, यो कहिले स्काउट आउँछ विद्यालयमा?
1: हस्, धन्यवाद, तपाईँको प्रश्न मैले नोट गरेँ।
7: फेरि पनि म र मेरो साथीहरू छलफल गर्दा आएका समस्याहरू, हामी ग्राउन्डहरूको प्याडको क्वालिटी अलिकति नराम्रो भएको र शनिबार ए परीक्षा हुँदा चाहिँ फी लिएको र नाचगानको लागि सांस्कृतिक लुगाको व्यवस्था नभएको, कार्यक्रम हुँदा खाजाको व्यवस्था नभएको र टाई आइडेन्टिटी कार्डको फी लिएको, कम्प्युटर फी लिएको, खेलकुदको बजेट आउँदाखेरि विद्यार्थीहरूलाई केही पनि सुनाइ नभएको, हामीलाई बेल्टको र जुत्ताको पनि व्यवस्था हुनु पर्यो र इक्जाम फी पनि लिएको, यति नै हो, धन्यवाद।
1: हस्, धन्यवाद, म जवाफतर्फ लाग्न चाहन्छु। प्रश्न थुप्रो छ सर, म एउटा प्रश्न चारजनाबाट आएको छ, फेरि मैले हेरे ट्रायल गरे, छेउबाट पनि आएको छ, बीचबाट पनि आएको छ, पछाडिबाट पनि आएको छ, सल्लाह गरेर आएको प्रश्न होइन, एकजना विद्यार्थीले डराएर लेखित दिनुभएको प्रश्न, फेरि दुईजना विद्यार्थीले भन्नुभयो, विद्यार्थी साथीको प्रश्न के हो भने ड्रम सेटको सुविधा छैन, भए पनि प्रयोगमा ल्याउन दिनुहुन्न, त्यो के को लागि राखिएको हो भनेर सोध्नु भएको छ पहिलो प्रश्न। दोस्रो प्रश्न, स्काउटको सुविधा छैन भन्नुभएको छ, स्काउटको सुविधा त पालिका दाजुले दिनुहुन्छ, म नोट गर्न लागि अनुरोध गर्न चाहन्छु, स्कर्टको सुविधा कहिले हुन्छ? अनि अर्को कुरा के भन्नुभएको छ भने विद्यालयमा विभिन्न क्लबहरू छन्, क्लबहरू भए पनि क्लबहरूले राम्रो काम गरिरहेका छैनन्, देखाउनको लागि मात्र किन स्कुलले क्लब गठन गर्छ भनिरहेका छन्। अनि अर्को प्रश्न के छ भने मार्च पास चाहिँ सिकाइँदैन, अनि कहीँ प्रतियोगितामा लाँदाखेरि हामी लज्जास्पद भएर फर्किनुपर्छ, के विद्यार्थीहरूलाई सधैँभरि यसै गरी प्र्याक्टिस नगराउने, अभ्यास नगराउने, अनि त्यस पछाडि फेरि ल्याएर समीक्षा नगर्ने हो भने किन प्रतिस्पर्धा गराउनु भनेर उहाँहरूको गुनासो स्वाभाविक छ। यो तपाईँले तिनवटा प्रश्नको जवाफको लागि म अनुरोध गर्न चाहन्छु।
8: धन्यवाद प्रश्नको लागि। यो स्काउटको कुरा गर्दाखेरि हामीले पटक पटक पालिकामा समन्वय र पहल गर्दाखेरि हाम्रो दुईजना सरले स्काउटको तालिम लिएर आइसक्नु भएको छ, अबदेखि पालिका स्तरीय राष्ट्रपति रनिङ सिलमा जुन मार्च पासको समस्या छ त्यो समाधान हुन्छ भन्ने विश्वास लिएको छु। यही वर्ष हामी अब तुरन्तै स्काउटको ट्रेनिङ पनि शुरू हुन्छ र तपाईँहरूलाई आवश्यक पर्ने मार्च पास पनि सिकाइन्छ, यसको समस्या समाधान यसै वर्षबाट हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को प्रश्न थियो, हाम्रो खेल चाहिँ बाहिर खेल्नु पर्यो भन्ने पनि सुनेको थिएँ, हामीले अब त्यो हाई जम्प लङ जम्प चाहिँ हाम्रो ग्राउन्ड यहाँ सानो भएकोले यहाँ सम्भव भएन, त्यसैले बाहिर खेतमा चाहिँ भाडा तिरेर भए पनि हामीले विद्यार्थीको लागि खेल्ने व्यवस्था गरेका छौँ। अब यसरी बाहिर भाडा तिरेर खेल्ने व्यवस्था गर्दा के अस्वाभाविक हो र जस्तो मलाई लाग्छ, यो पनि प्रश्न हो र जस्तो पनि लाग्यो, हामीले विद्यार्थीकै हितको लागि हामीले बाहिरी मान्छेसँग समन्वय गरेर खेल खेलाउने व्यवस्था गरेका थियौँ। अर्को चाहिँ यो क्लबहरू विद्यार्थी भाइ बहिनीहरूलाई हामीले तपाईँहरूको क्लब सँगसँगै तपाईँहरूसँग संयोजक सरहरू पनि हुनुहुन्छ, बेला बेलामा मिटिङ बस्नुहुन्छ, अब त्यसको प्रभावकारिताको विषयमा चाहिँ मलाई प्रश्न गर्नुभन्दा विद्यार्थी भाइ बहिनीहरूलाई म प्रति प्रश्न गर्न चाहन्छु, तपाईँहरू के कारणले गर्दा सक्रिय हुनु भएन? हामीले पटक पटक तपाईँलाई जिम्मेवारी दिएका छौँ, अनुशासनको जिम्मेवारी दिएका छौँ, लाइन व्यवस्थापनको जिम्मेवारी दिएका छौँ, कक्षा व्यवस्थापनको जिम्मेवारी दिएका छौँ, हामीले पहल गरेका छौँ, अब कहीँ कतै कमजोरी भएको भए आगामी दिनमा तपाईँहरूलाई अझै सक्रिय गराउने बाचा पनि व्यक्त गर्न चाहन्छु। सँगै अब यता प्रश्न उठेको थियो, टाईको पैसा लिइन्छ, शनिवारीय परीक्षाको पैसा लिइन्छ, बेल्टको पैसा लिइन्छ, टाई हामीले पनि बजारबाट किनेर ल्याउनुपर्छ, विद्यालयमा स्वतः प्राप्त हुँदैन, त्यस बापत हामीले पैसा लिएका हौ के आइडेन्टिटी कार्ड पनि हामीले खरीद गर्नुपर्ने हुन्छ त्यस बापत हामीले पैसा लिएका हौ सर
1: नाफा खाएर लिनुहुन्छ कि जति उहाँले लिनुहुन्छ त्यति मात्र लिनुहुन्छ
8: हामी जति बाहिरबाट लिन्छौ त्यति नै लिन्छौ ट्याक्स सुटमा हेर्नु होला ट्याक्स सुट पनि अब विद्यालयले पैसा लिएको जस्तो देखिन्छ ट्याक्स सुट पनि अहिले हामीले बोलपत्र आह्वान गरेका छौ सूचित गर्ने क्रममा छौ उहाँबाट जति पैसामा आयो हामीले त्यति नै दिने गरेका छौ शनिबार परीक्षा भनेको चाहिँ के हो भन्दाखेरि अब स्कूल टाइम भन्दा अघि पछिको समय शनिबार अब पहिला हामीले एक वर्ष चाहिँ हामीले बच्चाहरूसँग पैसा लिएनौ सर एक वर्ष चाहिँ हामीले फ्रीमै उहाँहरूलाई शनिबारी परीक्षा सञ्चालन गरेका हौ अब त्यसलाई निरन्तरता दिनको लागि अथवा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नको लागि त्यो उपयोगी हुने देखिएकोले अब सरहरूलाई पनि शनिबार अब सधैँ त सित्तैमा खटाउन सकिन्न उहाँहरूलाई थोरै गाढ वर्षे बापत कपी काटे बापत पारिश्रमिक भन्दा पनि अब त्यो थोरै इन्सेन्टिभको रूपमा उपलब्ध गराउनु पर्ने भएको कारणले गर्दा शनिबारी परीक्षा हामीले अन्तर्विद्यालय परीक्षा भनेको चाहिँ हामीले मन्थली माईमा पनि एसी अभ्यास परीक्षा सञ्चालन गरेका थियौँ गत वर्ष पनि गरेका थियौँ यस वर्ष नै गऱ्यौं त्यस गरी तिर्पुङमा लगेर गऱ्यौं यता माथि हामीले बोर्डिङ स्कूलमा लगेर गऱ्यौं यसको लागि विद्यालयमा केही खर्चहरू हुन्छन् त्यो खर्चको लागि हामीले शनिबारी परीक्षाको पैसाहरू थोरै पैसा लिएका छौँ यो उहाँहरूकै सहमतिमा लिएको हो यदि पैसा नलिने शनिबारी परीक्षा सञ्चालन नगर्ने हो भने विद्यालयको सिकाइ उपलब्धि फेरि कमजोर हुन्छ भन्ने मलाई लाग्छ त्यसैले विद्यार्थीको हितको लागि विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने नाममा नै हामीले पैसा खर्च गरेको जस्तो लाग्छ तपाईँहरूलाई अन्यथा लाग्छ भने त्यो तपाईँहरूको कुरा भयो हामीले शनिबारी परीक्षाको पैसा उठाएर तपाईँहरूकै शनिबारी परीक्षा सञ्चालन गरेका छौँ तपाईँहरूलाई थाहा छ हामीले त्यसको नतिजा पनि दिने गरेका छौँ पृष्ठभूषण दिने गरेका छौँ त्यस कारणले गर्दा यो अन्यथा हो जस्तो मलाई लाग्दैन
1: हस् धन्यवाद म पालिका अध्यक्षतर्फ फर्किन चाहन्छु अध्यक्षज्यू महत्वपूर्ण प्रश्न तपाईँलाई एउटै मात्रै प्रश्न छ विद्यार्थीले सोध्नु भएको तपाईँको स्वास्थ्य शाखाले खरिद गर्ने सामान जुन विद्यार्थी छात्रले लाउने जुन सेनेटरी प्याड चाहिँ कमसल आएको छ भन्ने चाहिँ मलाई हिजो अस्ति पनि फोन गरेर एउटा विद्यार्थीले भन्नुभएको थियो अहिले तपाईँलाई अगाडि पनि प्रश्न राख्नुभयो तपाईँको पालिकाले किन्ने सेनेटरी प्याड र यहाँ बजारमा मेडिकलमा पाइने सेनेटरी प्याडमा चाहिँ फरक छ धेरै कमसल चाहिँ प्रयोग गर्नुपर्छ जसले संक्रमित हुनुपर्छ भन्ने विद्यार्थीहरूको गुनासो छ के तपाईँहरूले विद्यार्थीलाई सुरक्षित बनाउनको लागि सुरक्षित गर्नको लागि बाँड्ने मेडिकल सामान जुन त्यसले चाहिँ संक्रमित ल्याउँछ भने तपाईँहरूले के गर्यो र कसरी दिनुभयो भन्ने कुरा हामीले बुझ्ने हुँदैछु
9: धन्यवाद यो सेनेटरी प्याड स्वास्थ्य शाखाले खरिद गर्दैन यो संघीय सरकारले सशक्त अनुदान मार्फत शिक्षा शाखामा पैसा पठाएको हुन्छ र यो शिक्षा शाखा आफैले खरिद गर्छ यो र खरिद गर्दाखेरि आईएसओ मान्यता प्राप्त खरिद गर्छ त्यो आईएसओ मान्यता प्राप्त खरिद गरेको कुराहरू मेडिकल्ली प्रुफ हो वा होइन भन्ने कुराको ट्याग लागेको हुन्छ त्यहाँ यदि त्यो ट्याग नलागेको सेनेटरी प्याड स्कूलमा आएको छ भने त्यसलाई छुट्टै राखेर तुरुन्तै गाउँपालिकामा खबर गर्नको लागि म अनुरोध गर्छु हामी मेडिकल पर्सन होइनौ त्यसकारण त्यसको क्वालिटीको बारेमा क्वालिटी चेक गर्ने क्षमता हामीसँग छैन त्यो आईएसओ मान्यता प्राप्त हुन्छ यदि कमसल आएको रहेछ भनेर भनेदेखि विद्यालयले तुरुन्तै हामीलाई खबर गर्नु पर्यो र हामी तुरुन्तै सुधार्छौ
1: खबर विद्यार्थीले गरिसक्नु भएको छ
9: अब आज खबर गर्नुभयो अब भन्दा आइन्दा यस्ता खालका सामग्री किन्दाखेरि स्वास्थ्य शाखा प्रमुखलाई होइन कि शिक्षामा पैसा आउने भएको कारणले खरिद अनुगमन इकाइ हुन्छ गाउँपालिकामा
1: तपाईँको माताहरूको शिक्षा शाखालाई तपाईँको माताहरू
9: तुरन्तै आजै अहिलेै म टेलिफोन गरेर भनिदिन्छु खिम्तीमा तपाईँले यस्तो खालको सामान पठाउनु भएको रहेछ ती सामानहरू छन् भने तपाईँ तुरन्त वेस्टेज गर्नुहोस् र त्यसको क्षतिपूर्ति तिर्नुहोस् होइन भने तपाईँ मेडिकल्ली प्रुफ नभएको सामान किन पठाउनुहुन्छ भने म अहिले तपाईँको अगाडि फोन गरिदिन्छु
1: धन्यवाद जोरदार ताली बजाउन धन्यवाद व्यक्त गर्नु
10: श्रोता यतिन्जेल तपाईले सुनिरहनु भएको थियो विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रमको दोस्रो भाग यसको अन्तिम भाग हामी अर्को साता प्रसारण गर्नेछौ यो सँगै आजका लागि हाम्रो लिखु तामाकोशी कार्यक्रमको लागि तोकिएको समय सकिएको छ कार्यक्रम सुनिदिनु भएकोमा तपाई सम्पूर्ण श्रोता र प्राविधिक कक्षका साथीहरूलाई धेरै धेरै धन्यवाद आगामी साता लिखु तामाकोशी गाउँपालिकाका नयाँ गतिविधि र फरक विषयवस्तुका साथ हामी पुनः उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका लागि म कार्यक्रम प्रस्तोता ईश्वर विश्वकर्मा बिदा हुन्छु तपाईँको बाँकी समय सुखद रहोस् नमस्कार शुभ साता
11: हजुरको रेडियो 102.1 मेगाहर्ज
12: Kajaria Tiles your world class luxury
13: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन् आफूले पनि गाई भैँसी पाल्न सकिएन गाउँघरमा पनि किन्न पाइँदैन नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि
14: ल के कुटेन्छन् हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि त्यही गए त भइगयो नि मिठो पनि सस्तो पनि
15: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ
14: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर 9841 82 96 10
16: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
17: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
16: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
17: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
14: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
18: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998
14: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
18: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खानादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
19: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
14: रामेछाप वासीहरूको लागि खुसीको खबर अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो
18: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर
14: अब लामो यात्रा होस् या दैनिक गुडाई तपाईँको गाडी सधैँ तयार
18: छिटो र सुरक्षित चार्जिङ अत्याधुनिक प्रविधि सहज पहुँच रामेछाप बजारमै यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर समय बचत गर्नुहोस् ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्
14: प्रोपाइटर कुमार तामाङ सम्पर्क नम्बर 9863295535 रामेछाप चार्जिङ सेन्टर वडा नम्बर 8 को वडा कार्यालय अगाडि रामेछाप बजार रामेछाप
18: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा चार्ज गरौं अघि बढौं
12: Kajaria Tiles your world class luxury
18: हावाहुरी चलेको बेला के गर्ने
13: घरको झ्याल र ढोका बन्द गर्ने
18: आगोका स्रोतहरू बन्द गर्ने
13: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
18: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
13: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
18: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
13: हावाहुरी चलेको बेला के नगर्ने
18: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
13: बिजुलीको तार लत्रिएको छ भने नछुने
18: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
13: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
18: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
20: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
18: हाम्रा विशेषताहरू
20: 40% मात्रै डाउन पेमेन्ट
18: सजिलो मासिक किस्ता सुविधा
20: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
18: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
20: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
20: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
21: अहिले साँझको 7 बजे

0: तेह्र चौध वर्षसम्म पनि महिनावारी हुन्छ होइन. भनेपछि यो के हो भने एउटा प्युबर्टीमा जाने एउटा यौवन अवस्था अथवा किशोर अवस्थामा जाने एउटा यो पहिलो सूचक हो के. महिनावारी सायद नभएको भए अहिले हाम्रो यो सृष्टि यसरी सञ्चालन हुन्थेन. त्यस हिसाबले पनि तपाईँले बुझ्न सक्नुहुन्छ महिनावारी एकदम महत्वपूर्ण कुरा
1: होइन.
0: त्यही भएर महिनावारी एउटा चाहिँ समग्र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार जुन एकदम वृहत विहङ्गम विषय छ यो विषयभित्रको एउटा महत्वपूर्ण कम्पोनेन्ट हो अङ्ग हो जुन चाहिँ एकदम महत्वपूर्ण छ. तर हाम्रो सन्दर्भमा यसमा थुप्रै तपाईँले विभेदहरू देख्न सक्नुहुन्छ लालसना स्टिग्मा देख्न सक्नुहुन्छ.
1: हो यिनै स्टिग्मालाई चिर्नको लागि आज हामी यो कुराकानी गर्दैछौँ हामी यसरी छलफल गर्दैछौँ होइन. हुन्छ अर्को प्रश्न सोध्न चाहेँ मैले सरलाई. यो परियोजना जति पनि एकदम फराकिलो हजुरहरूको कार्यक्षेत्रभित्र भएका मल्टिपल परियोजनाहरूको कुरा गर्नुभयो. यी परियोजनाहरू सुरु हुनुभन्दा अगाडि तपाईँहरूले इनिसियल अब्जर्भ गर्दाखेरि चाहिँ समाजमा त्यो ठाउँमा समुदायमा तपाईँहरूले जाने काम गर्दै हुनुहुन्छ त्यहाँ के कस्ता समस्याहरू के कस्ता चुनौतीहरू एकदम महत्वपूर्ण रूपमा चाहिँ प्रेजेन्ट भएका थिए.
0: अब हामीले सुरुमा देख्दाखेरि कस्तो देख्छौँ भने अहिले पनि जब पनि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको कुरा आउँछ मानिसहरूले चाहिँ यो विषयलाई चाहिँ एउटा लाजको अप्ठ्यारोको भनेर त्यस्तो विषयको रूपमा लिन्छन् कि र यसमा खुला भएर कुरा गर्न चाहँदैनन् होइन. यो चाहिँ अलिकति त्यति कुरा गर्नुपर्ने विषयवस्तु होइन भन्ने हिसाबले र यसलाई चाहिँ प्राथमिकतामा स्थानीय सरकारहरूले पनि खासै प्राथमिकतामा नराखेको जस्तो हामीले देख्छौँ. त्यो बाहेक जुन हामी हाम्रो जुन समुदायको जुन हाम्रो बुझाइ छ होइन समुदायको मान्छेहरूको जुन बुझाइ छ खास गरी यो विषयसँग सम्बन्धित एकदमै कस्तो छ भने संकीर्ण बुझाइ छ होइन. यसको बारेमा एकदम वृहत खालको बुझाइ छैन. यो यौन प्रजनन स्वास्थ्य र अधिकार भनेको त हाम्रो मानव अधिकार हो यो हाम्रो जीवनको अभिन्न अङ्ग हो भन्ने हिसाबको बुझाइ छैन र यसमा चाहिँ थुप्रै स्टिग्माहरू छ. मान्छे यसको बारेमा कुरा गर्न चाहँदैनन्, कुनै समस्या भयो भने लुकाउन चाहन्छन्, कुनै सूचना चाहियो भने सूचना लिन चाहँदैनन् होइन. यस्तो खालको अवस्था छ जसले गर्दाखेरि के छ भने किशोर किशोरीहरू एकदमै धेरै यौन प्रजनन स्वास्थ्यको हिसाबले जोखिममा खतरामा भएको होइन. भनेको उनीहरूको चाहिँ शारीरिक स्वास्थ्य उनीहरूको मानसिक स्वास्थ्य मात्रै होइन उनीहरूको समग्र जीवन उसको वेलबिङ उसको करियर पनि होइन. यी यस्ता खालका यौन प्रजनन स्वास्थ्यमा आउने जुन परिवर्तन यी कुराहरूलाई बुझ्न नसक्दाखेरि चाहिँ धेरै समस्याहरू भएको हामीले भोगेको छौँ. जस्तो एउटा उदाहरण दिउँ हामी बाल विवाह होइन. यदि हामीले हेर्ने भने हाम्रो समाजमा अहिले पनि बाल विवाहको दर उच्च छ होइन. बाल विवाहभित्र अब 20 वर्षभन्दा मुनि एकदमै सानो उमेरमा विवाह गर्ने पनि छ. आफैले मन पराएर बिहा गर्ने अहिले जुन हामी भागेर जाने बिहा पनि भन्छौँ सेल्फ इनिसिएटेड म्यारिजहरू पनि छ. जबरजस्ती गर्ने विवाह अलिकति कम त छ तर छ कतिपय ठाउँमा. भनेको 20 वर्षभन्दा अगाडि नै एउटा कलिलो उमेरमा सानो उमेरमा विवाह गर्ने र त्यसको हामीले कारण खोज्दै जाँदाखेरि हामीले सुरुमा के देखेको छौँ भने यो पनि कतिपय सन्दर्भमा चाहिँ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जुन सही सूचना सही सेवा जुन उमेरमा हामी एज एप्रोप्रिएट भन्छौँ नि यो सूचना नपाएको हुनाले कतिपयले चाहिँ आफ्नो यो जीवन चाहिँ जोखिममा पारिरहेको चाहिँ त्यस्ता खालका चुनौती समस्या हामीले देख्यौँ. घरमा पनि त्यो वातावरण छैन. फेरि घरको कुरा गर्ने भने किशोर किशोरी र अभिभावकको बीचमा यसबारेमा छलफल हुँदैन सल्लाह हुँदैन परामर्श हुँदैन. अनि किशोर किशोरीहरूको सिक्ने ठाउँ भनेको विद्यालय हो हेर्नुहोस्. तर विद्यालयमा तपाईँले पनि महसुस गर्नुभएको होला विद्यालयमा पनि हाम्रो शिक्षक शिक्षिकाहरूले यो विषयवस्तुमा त्यति खुलेर एउटा भनौँ न सिपयुक्त तरिकाले चाहिँ यो विषयवस्तुहरूलाई बुझाउने त्यो खालको माहौल छैन. अब अलिकति हामी स्कुलभन्दा बाहिर गयौँ भने हामीसँग स्वास्थ्य संस्था छ सेवा प्रदायक स्वास्थ्य संस्था छ. तर उहाँहरूले पनि किशोर किशोरी युवाहरूको विषयलाई चाहिँ संवेदनशील भएर फ्रेन्डली हिसाबले रेस्पोन्सिभ हिसाबले मैत्रीपूर्ण तरिकाले चाहिँ परामर्श दिने सेवा दिने गरेको चाहिँ त्यति देखिँदैन. अलिकति त्यहाँ पनि हुन्छ नि तपाईँको गोपनीयताको समस्याहरू हुने त्यो छ भने समुदायमा अब समुदायमा जाँदा पनि जस्तो धार्मिक अगुवादेखि लिएर सामाजिक अगुवाहरूमा ए यो विषयवस्तु भनेको त यो बोल्ने विषयवस्तु होइन यो त नराम्रो कुरा हो भन्ने छ भने स्थानीय सरकारले पनि यसलाई कार्यक्रम बनाउँदा या बजेट बनाउँदा त्यति साह्रो चाहिँ प्राथमिकतामा परेको देखिँदैन. हामीले मुख्य गरी मैले अघि भने नि सबै लेभलमा यस्ता खालका समस्या र चुनौती चाहिँ हामीले देखेका छौँ.
1: यो चुनौतीहरू यी समस्याहरू चाहिँ ग्रामीण भेगमा बढी अथवा सहरी क्षेत्रमा कम यस्तो कुनै तपाईँहरूले यस्तो कुनै फरक तपाईँहरूले देख्नु भएको भोग्नु भएको छ त?
0: कतिपय हाम्रा परियोजनाको त हामीले अझै त्यसको रिजल्टहरू आउन पनि बाँकी छ काम गर्दैछौँ. तर अहिलेसम्मको अनुभवको आधारमा हामीले देखेको आधारमा के भन्न सक्छौँ भने हो पक्कै पनि पक्कै पनि ग्रामीण भूभाग भन्दा शहरी भूभागमा केही हिसाबले यसको सूचनाहरू यौन प्रजनन स्वास्थ्य सम्बन्धी सूचना अथवा शिक्षा बढेको चाहिँ देखिन्छ अथवा सजिलो भएको देखिन्छ, चाहे त्यो हाम्रो अहिलेको हाम्रो डिजिटल मिडियम भनौँ न, मोबाइल फोनदेखि लिएर इन्टरनेटदेखि लिएर सोसियल मिडियाबाट सूचना लिनेदेखि लिएर त्यस्ता खालका कुराहरू चाहिँ अलि बढी के देख्छौ ग्रामीण भन्दा हामीले शहरी भूभागमा देख्छौ। तर त्यो भन्दैमा फेरि शहरी भूभागमा अथवा अलिकति अर्बन पालिकाहरूतिर होइन नगरपालिकाहरूतिर भएकोहरूको चाहिँ फेरि त्यो सूचना छ भन्दैमा त्यो चाहिँ एकदमै सही सूचना छ, एकदम एप्रोप्रिएट उपयुक्त सूचना पाइराख्नु भएको छ भन्ने चाहिँ होइन है। त्यसमा पनि थुप्रै कतिपय मिसइन्फर्मेसनहरू डिसइन्फर्मेसनहरूले पनि उहाँहरू के हुनुहुन्छ यो हो कि होइन यो ठिक हो कि बेठिक हो भन्ने कन्फ्युजन छ फेरि होइन। तर के छ भन्दाखेरि तुलनात्मक हिसाबले भन्दा सहरी अलिकति नगरपालिकामा चाहिँ यो गाउँपालिका अथवा अलिकति गाउँ अलिकति होइन ग्रामीण भूभाग भन्दा चाहिँ पक्कै पनि यो हामीले फरक पाउँछौ। एउटा चाहिँ प्र्याक्टिसको हिसाबले पनि पाउँछौँ, जस्तै महिनावारीकै कुरा गरौँ न त, महिनावारीमा त थुप्रै विभेदहरू छ नि, हामी होइन पर सर्ने भन्छौँ अनि अलग्याउने भन्छौँ, केही कुराहरू बार्ने भन्छौँ, नछुने भन्छौँ, होइन हजुरको सँगै नबस्ने, नखाने, कतै नजाने, धेरै कुराहरूका रेस्ट्रिक्सन छ नि। यस्तो तपाईँले हेर्नुहुन्छ भने अलिकति सहर बजारतिर चाहिँ यो प्र्याक्टिसहरू चाहिँ कम फलो गएको देखिन्छ भने जति तपाईँ ग्रामीण अलिकति रिमोटतिर जानुहुन्छ यो प्र्याक्टिसहरू चाहिँ अलिक बढी विश्वास गर्ने अलि धेरै विश्वास गरेर यस्तो प्र्याक्टिस गरेको पनि हामीले पाउँछौ।
1: यी समस्याहरू चुनौतीहरू भए यिनै कुरालाई पहिचान गरेर परियोजनाहरू शुरू भएका छन् होइन, अनि हामीले कुराकानी गरे अनुसार चाहिँ यो बर्दियाको परियोजना चाहिँ छैटौं वर्षमा अहिले चलिरहेको छ अनि अरू परियोजनाहरू पनि अहिले चलिरहेका छन्। त्यसैले अहिलेसम्म आइपुग्दा चाहिँ यी परियोजनाहरूले पारेको इम्प्याक्ट मध्ये पनि एकदमै महत्वपूर्ण इम्प्याक्ट, त्यो इम्प्याक्टको कुनै एकदमै महत्वपूर्ण स्टोरी हजुरलाई कुनै भन्नु मन छ भने यहाँ शेयर गरिदिनुहोस् न।
0: सबै परियोजनामा एक खालको हाम्रो समुदायसँग राम्रो काम भइरहेको छ होइन, साझेदार संस्था मार्फत हाम्रो सरकारवालाहरूलाई संलग्न गराएर स्थानीय सरकारलाई। मैले अहिले झट्ट सम्झेर उदाहरण दिनुपर्दा चाहिँ अब बर्दियामा जुन कोइकाबाट हाम्रो कोरियन सरकारबाट जुन सपोर्ट भएको छ यो किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार भन्ने परियोजना छ, त्यसको दोस्रो चरणमा छौँ। तपाईँले भने जस्तो हामी यो अन्तिम वर्ष हो दोस्रो चरणको, पहिलो तीन वर्ष सकिसकेको छ। त्यसले चाहिँ केही राम्रा अभ्यासहरू, केही राम्रा उदाहरणहरू समाजबाट अथवा समुदायबाट हामीले देखेका छौँ। जस्तो मैले नामै लिनुपर्दा एउटा अघि नै मैले भनेको थिएँ नि पुरुषको एंगेजमेन्ट होइन, पुरुषको सहभागिता, त्यसमा कस्तो छ भन्दाखेरि यो बुवा समूहको बैठक भन्ने एउटा इन्टरभेन्सन छ, कार्यक्रम छ अथवा एक्टिभिटी क्रियाकलाप छ। त्यसमा कस्तो हुन्छ भने हरेक बुवाले, बुवा भनेको चाहिँ हाम्रो किशोर किशोरी अथवा जो हाम्रो प्रोग्राम पार्टिसिपेन्ट हुनुहुन्छ किशोर किशोरी, उहाँको बुवा यदि बुवा हुनुहुन्न, बायोलोजिकल फादर हुनुहुन्न भने पुरुष सदस्य जसले उहाँको हेरचाह गर्नुहुन्छ होइन, उहाँलाई के गर्छौँ भने लगातार तीन दिनको सेसनमा उहाँलाई बोलाउँछौ। तीनवटा सेसन हुन्छ, त्यो विभिन्न खालका विषय छ, त्यसमा यौन प्रजनन स्वास्थ्यको कुरा छ, अधिकारको कुरा छ, त्यहाँ लैंगिक हिंसाको कुरा छ, त्यहाँ चाहिँ लैंगिक समानताको कुरा छ, त्यहाँ बुवा भनेको के हो, बुवाको भूमिकाको कुरा छ, त्यहाँ सकारात्मक पुरुषत्व भनेको के हो, नकारात्मक पुरुषत्व भनेको के हो, यस्ता विषयवस्तुको तीनवटा सेसन हुन्छ। र एउटा बुवाले चाहिँ प्रत्येक हप्ता त्यो तीनवटा सेसन लिने गर्नुहुन्छ कि, अनि उहाँले हाम्रो अपेक्षा के हो भने त्यो सेसन लिइसकेपछि उहाँ चाहिँ घर जानुहुन्छ र आफ्नो घर परिवारमा चाहिँ एउटा अलिकति भनौँ न इनेबलिङ इन्भाइरोमेन्ट अथवा अलिकति सजिलो सकारात्मक वातावरण आफ्नो किशोर किशोरी छोराछोरी अथवा आफ्नो श्रीमती आफ्नो पार्टनरको लागि बनाइदिनुहुन्छ, जसले गर्दा घरमा पनि यो विषयवस्तुहरू पूरा हुन थाल्छ र यसले चाहिँ एउटा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने हिसाबले हामीले यो गरेका छौँ। र हामीसँग त्यस्ता प्रशस्त उदाहरण छ जहाँ चाहिँ बुवाहरूले यो नेतृत्व लिएर यो सकारात्मक भूमिका खेलेको अनि महिनावारीसँग सम्बन्धित विभेदहरू हटाएको अनि घरमा पनि यौन प्रजनन स्वास्थ्य सम्बन्धी खुला छलफल भएको, बाल विवाहलाई चाहिँ निरुत्साहित गरेको, आफ्ना किशोर किशोरी उमेरका छोराछोरीलाई प्रति चाहिँ झन सपोर्टिभ भएको, पोजिटिभ भएको खालको देखेका छौँ। त्यो एउटा चाहिँ बर्दियाको चाहिँ एउटा उदाहरणीय नै हो वास्तवमा भन्ने हो भने।
1: आशा गरौँ बुवाहरूले पनि आज हामीलाई सुन्दै हुनुहुन्छ अनि यो यहाँ आएका कुराहरू मनन गरेर उहाँहरूको जिम्मेवारी कति फराकिलो छ भन्ने कुराहरू बुझ्दै हुनुहुन्छ भनेर हुन्छ। अब चाहिँ यी चाहिँ हाम्रो समाजमा समुदायमा रहेका चुनौतीहरू भए, अघि हजुरले भन्नुभयो जस्तै हाम्रो समाजमा धेरै नै समस्याहरू छन्, विभेद छ होइन, जेन्डर बेस्ड भायोलेन्स छ, असल्ट अब्युजका कुराहरू छन्, त्यसै गरी हार्मफुल प्र्याक्टिसेस प्र्याक्टिसेस ब्याड प्र्याक्टिसेसहरू चाइल्ड म्यारेजको कुरा सरले नै भनिहाल्नुभयो. यी सबै चुनौतीका बीच विविध चुनौतीका बीच पनि परियोजनालाई कार्यान्वयन गर्दै गर्दा कार्यान्वयन गर्दाका चुनौतीहरू चाहिँ के छन् सर?
0: हामी चाहिँ मूल्य मान्यतामा काम गर्ने हो नि त. मूल्य मान्यता भनेको त मान्छे जन्मेदेखि नै ल्याइरहेको हुन्छ कि ऊ कुन घरमा जन्म्यो, ऊ कुन समाजमा जन्म्यो, उसको हुर्काई कस्तो भयो, होइन उसको बुझाइ कस्तो भयो, त्यो समाजले कसरी बुझ्थ्यो भनेको त्यो चाहिँ एकदमै के हुँदो रहेछ भने गहिरो रूपले त्यो हुँदो रहेछ भनेको हामी जुन डिप रुटेड भन्छौ नि त यस्ता नर्म्सहरू चाहिँ हामीले पुस्तौ पुस्ता यो त जेनेरेसनल हुँदो रहेछ पुस्तौ पुस्ता आउँदो रहेछ र डिप रुटेड भएको हुनाले कतिपय यस्ता व्यवहार परिवर्तनका कुराहरू यो सोच परिवर्तनका कुराहरू यौन प्रजनन स्वास्थ्यको गर्न गाह्रो हुँदो रहेछ. त्यही भएर हाम्रो अनुभव के हो भने कार्यान्वयन गर्दा पनि हामीले एउटा महसुस गरेको एकदमै टड्कारो देखेको के हो भने जस्तो हामीले जुन यो धार्मिक सामाजिक अगुवा भन्छौँ ट्रेडिसनल हिलर भनौँ न अझ त्यसमा धामी पुजारी झाँक्री ठाउँ हेरेर उहाँहरूको समुदायलाई यो अभियानमा ल्याउन अथवा यो सकारात्मक अभियानमा ल्याउन अथवा भनौँ न यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको च्याम्पियन बनाउन होइन यसको यसको चाहिँ के भन्ने तपाईँ यसको गुरु बनाउन यसको अभिभावक बनाउन चाहिँ हामीले प्रयास गरिरहेको छौँ. तर उहाँहरूमा जुन किसिमको एउटा चेतना छ जुन किसिमको उहाँको एक्सपोजर छ उहाँको जुन बुझाइ छ अथवा पहिल्यैदेखिको जुन यो मूल्य मान्यताहरू छ त्यसले गर्दाखेरि उहाँहरूलाई त्यहाँभन्दा बाहिर निस्कन अलिक गाह्रो भएको हुनाले हामीले चाहिँ कहिलेकाहीँ यस्तो कार्यान्वयनको चरणमा समुदायसँग काम गर्दा यस्ता चुनौती देख्छौँ. तर हामीले यसलाई फेरि उहाँहरूसँग संवाद निरन्तरको संवाद यो अन्तरपुस्ता संवादहरू होइन उहाँहरूसँग छलफल गर्ने उहाँहरूलाई बुझाउने प्रयास गर्ने अरू थुप्रै तरिकाहरू होइन जस्तै एकदम सकारात्मक हिसाबले कुरा गर्ने होइन पैरवी गर्ने छलफल गर्ने डायलग गर्ने यस्ता विभिन्न तरिकाले फेरि उहाँहरूलाई बिस्तारै यो एउटा सकारात्मक अभियानमा पनि हामीले ल्याइरहेका छौँ. खास गरी यस्तै खालको चुनौती र अलिकति स्थानीय सरकार जस्तो स्थानीय सरकार तपाईँलाई थाहा छ नि स्थानीय सरकारसँग बजेट त हुन्छ कार्यक्रम त हुन्छ तर अहिले पनि स्वास्थ्य क्षेत्र प्राय प्राथमिकतामा पर्दैन. स्वास्थ्य क्षेत्र प्राथमिकतामा परे पनि त्यो भित्रको यौन प्रजनन स्वास्थ्य चाहिँ अझै कम प्राथमिकतामा पर्छ. त्यस्ता खालका कारणहरूमा किनभने उहाँहरूबाट पनि त्यो खालको कार्यक्रम अथवा बजेट भयो भने के हुन्थ्यो भने अझै हाम्रो कार्यक्रमलाई अझै दिगो हिसाबले लग्नको लागि होइन अझै सजिलो हुन्थ्यो.
1: हुन्छ सर, अब हामी अर्को सेगमेन्टतिर लागौ. अब चाहिँ अलिकति फन खालको सेगमेन्ट छ. म तपाईँलाई केही वाक्य भन्छु अनि त्यसमा तपाईँ सहमत हुनुहुन्छ कि असहमत हुनुहुन्छ भनेर भनिदिनु होला र त्यहाँ प्रप राखेको छ त्यसलाई संकेत पनि गरिदिनुहोस्. पहिलो वाक्य चाहिँ किशोर किशोरीहरूले गर्भ निरोधक साधन अथवा फ्यामिली प्लानिङ डिभाइसेसको प्रयोग गर्नु हुँदैन.
0: यो स्टेटमेन्टसँग चाहिँ म असहमत छु. यो गर्भ निरोधक साधन अथवा जुन हामी फ्यामिली प्लानिङको डिभाइसेसहरू भन्छौँ अथवा कन्ट्रासेप्टिभ्स भन्छौँ हरेक मानिसको यो चाहिँ मानव अधिकार हो कि उसको छनौटको विषय हो. यदि उसले चाहिँ त्यो साधन प्रयोग गर्न चाहन्छ र अनिच्छित गर्भधारणबाट आफूलाई जोगाउन चाहन्छ भने पक्कै पनि अथवा एचआईभी र एड्स होइन लगायतका अरू यस्ता खालका संक्रमणबाट बचाउन चाहन्छ भने पक्कै पनि उसले त्यो प्रयोग गर्न पाउँछ. त्यसमा हामी किशोर किशोरी या वयस्क अथवा एउटा उमेर हुनुपर्छ भन्ने कुरा भन्दै
1: हुन्छ. दोस्रो वाक्य चाहिँ रियुजेबल सेनिटरी प्याड अथवा कपडाको प्याडहरूलाई प्रयोग गर्दा त्यसलाई राम्रोसँग धोएर सफा ठाउँमा घाम लाग्ने ठाउँमा सुकाएर मात्र प्रयोग गर्नुपर्छ.
0: यो स्टेटमेन्टसँग चाहिँ म हजुरको सहमत छु. अब अहिले यो सेनिटरी प्याड जुन हामीले बजारमा पनि पाउँछौ सेनिटरी प्याडको अभाइलेबिलिटी एकदमै धेरै छ. इभन ग्रामीण भूभागमा पनि हामी पाउँछौ विद्यालयले पनि दिन्छ सानो सानो पसलहरू किराना पसल फार्मेसी मात्र होइन किराना पसलमा पनि सेनिटरी प्याड पाउनु भएको हुनाले त्यति धेरै हामी यो जुन हामी लो कस्ट रियुजेबल सेनिटरी प्याड भन्छौँ जुन तपाईँले भनेको कपडाको पुनः प्रयोग गर्न मिल्ने रियुजेबल त्यति धेरै हामी प्रयोग गरेको थाहा पाएको छैनौँ पछिल्लो चोटि. तर कतिपय ठाउँमा चाहिँ अहिले पनि यो युज गरेको देखिन्छ. यसमा सावधानी अप्नाउनु पर्ने कुरा के हो भने यसलाई चाहिँ नरम सुतीको कपडा हुनु पर्यो होइन सोच्ने खालको नरम सुतीको कपडा हुनु पर्यो र यो प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्नको लागि राम्रोसँग धोएर अझ के भन्छ भने घाम सिधै घाम पर्ने ठाउँमा राम्रोसँग सुकेको हुनुपर्छ. यदि राम्रोसँग सुकेन भने चाहिँ संक्रमणको जोखिम हुन सक्छ भन्ने हिसाबले यो गर्नै पर्छ। तर हामी चाहिँ सकेसम्म चाहिँ सेनिटरी प्याडै प्रयोग गर्ने भन्छौँ, किनभने कमसेकम त्यसमा चाहिँ त्यसलाई चाहिँ गुणस्तर चाहिँ त्यसमा मापन गरिएको हुन्छ भन्ने हिसाबले।
1: तेस्रो वाक्य चाहिँ महिनावारी स्वास्थ्य र स्वच्छता किशोरीहरूको अथवा महिलाहरूको मात्र विषय हो, यसमा पुरुषको कुनै भूमिका छैन।
0: स्ट्रङली यो कुरालाई म असहमत छु, डिसएग्री गर्छु। किन पनि गर्छु भन्दाखेरि यो महिनावारी सबैको विषयवस्तु होइन। जस्तो आज भन्नु न, आज मेरो आमा चाहिँ यदि महिनावारी मेरो मम्मी महिनावारी नहुनु भएको भए आज म तपाईँको स्टुडियोमा बस्नै सक्थेँ होइन, हुन्थेन होइन, हाम्रो एक्जिस्टेन्सै हुन्थेन नि त। भनेपछि महिनावारी त त्यति ठुलो प्रक्रिया रहेछ नि त, मानव जीवनको एउटा बायोलोजिकल प्रोसेस रहेछ। त्यही भएर यो कुनै एउटा महिलाको अथवा महिनावारी हुने व्यक्तिहरूको मात्रै विषय होइन कि, यो हरेक मानिसको विषय हो र यो चाहिँ मर्यादित हुनुपर्छ, सम्मानित हुनुपर्छ। यसैको आधारमा एउटा भनौँ न एउटा नितान्त जैविक बायोलोजिकल प्रक्रियाको कारणले पनि कोही मानिस पनि विभेदमा पर्नुहुन्न, लालसनामा पर्नुहुन्न, उसलाई चाहिँ अमर्यादित महसुस हुनुहुँदैन, असम्मानित महसुस हुनुहुँदैन भनेर।
1: हुन्छ, अब चाहिँ अन्तिम वाक्य, महिनावारी आराम कक्ष विद्यालयमा भयो भने किशोरीहरूको विद्यालय जीवन सहज हुन्छ।
0: यसमा पनि म एकदमै पूर्ण रूपमा सहमत छु होइन, स्ट्रङली अग्री गर्छु। यो त हामीले हाम्रो परियोजनाबाट पनि यो कुरालाई प्रमाणित गरेका के छौं भने, किनभने नेपालका सबै विद्यालयहरूमा यो आराम कक्षहरू छैन होइन, कुनै कुनै विद्यालयहरूमा मात्रै छ। हामीले हाम्रो परियोजनामा के गरेका छौँ भने, हाम्रो परियोजनाका जब पनि हाम्रो कुनै पनि एसआरएचआरको परियोजना बन्छ भने त्यसको एउटा महत्वपूर्ण एक्टिभिटी भनेको विद्यालयमा काम गर्दा आराम कक्ष निर्माण नै हुन्छ। हामीले के महसुस गराएको छ भने, जब आराम कक्ष हुन्छ एउटा विद्यालयमा, यसले के बनाइदिँदो रहेछ भने, त्यो सबै विद्यालयको जुन माहौल अथवा त्यो विद्यालयको वातावरण नै एकदमै सकारात्मक बनाइदिँदो रहेछ। अनि महिनावारीलाई हेर्ने दृष्टिकोण अथवा किशोरीलाई विद्यार्थी छात्रालाई हेर्ने दृष्टिकोणमा पनि एकदमै हामीले परिवर्तन सकारात्मक देखौँ। अनि उसको जुन साथीहरू छात्रहरू बोइजहरूले आफ्नो साथीलाई हेर्ने दृष्टिकोण, गुरुवर्गले किशोरीलाई हेर्ने दृष्टिकोणमा पनि एकदमै धेरै परिवर्तन पोजिटिभ देखेका छौँ। अनि स्कुल छोड्नु परेन होइन, महिनावारी भएकै कारणले स्कुल छोड्नु परेन, पिरियडहरू मिस हुने भएन, एकदमै गाह्रो भएको छ भने रेस्ट गर्न मिल्यो होइन। यो चाहिँ उहाँहरूलाई कस्तो लाग्यो भने, आफूलाई चाहिँ आफ्नो गाह्रो बेलामा एउटा राम्रो व्यवस्था गरिएको, सजिलो अवस्था बनाइदिएको महसुस गर्नुभएको छ। त्यस हिसाबले चाहिँ मलाई लाग्छ यो आराम कक्ष चाहिँ हामीले गर्न सक्यौँ भने सबै विद्यालयमा हुनु चाहिँ एउटा राम्रो हुन्छ जस्तो लाग्छ।
1: हुन्छ, हस्, धन्यवाद। अब हामी फेरि प्रश्नतिर नै लागौ होइन। यो अघि हजुरले भन्नुभयो, परियोजनामा चाहिँ सकेसम्म विविध समुदायका व्यक्तिहरूलाई संलग्न गराउन खोजिँदैछ भनेर पनि, तर यो अहिलेसम्म पनि पर्याप्त रूपमा सबै समुदायका व्यक्तिहरूको सही प्रतिनिधित्व भएको छैन होइन। त्यसैले विशेष गरी पुरुष, किशोरहरू, त्यसपछि पछाडि पारिएका समुदायका व्यक्तिहरू, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, यी सबैजनाको चाहिँ यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी अवेरनेसमा उहाँहरूको पार्टिसिपेशन, उहाँहरूको इन्भल्भमेन्टलाई सुनिश्चित गर्नको लागि के चाहिँ अझै थप के गरिनुपर्छ जस्तो लाग्छ सरले?
0: यसो हामीले प्रयास नगरेको होइन, तर हाम्रो प्रयासहरू एकदमै थोरै भए अथवा पुगेन होइन, हामीले चाहे जति भएन। अब हामीले गर्ने भनेको त के हो भने, उहाँहरूलाई सुरुदेखि नै यी सबै विविध समुदायलाई, विविध व्यक्तिहरूलाई त्यो परियोजना बन्दादेखि नै, परियोजनाको प्लानिङ हुँदादेखि नै, परियोजना लेख्दादेखि नै समुदाय स्तरबाट नै उहाँलाई सहभागी गराउनुपर्छ। जबसम्म हामी उहाँहरूको मुद्दा बुझ्दैनौँ, उहाँका अप्ठ्यारोहरू बुझ्दैनौँ, तबसम्म हामीले उहाँहरूको लागि के गर्ने अथवा कसरी सहयोग गर्ने भन्ने कुरा पनि बुझ्न सक्दैन। त्यही भएर म के भन्छु, पहिलो प्राथमिकतै भनेको के हो भने, उहाँहरू सँगसँगै हामीले परियोजना निर्माण गर्नु पर्यो, र उहाँलाई परियोजना निर्माण मात्र होइन त परियोजनाको कार्यान्वयन र परियोजनाको मूल्याङ्कन र आगामी दिन होइन स्थानीय सरकारसँग पनि जोडेर त्यस हिसाबले सँगसँगै लैजानुपर्छ।
1: अब चाहिँ मैले सरलाई अन्तिम जस्तो नै प्रश्न सोधेँ, हामीले अघिदेखि कुरा गर्दै आयौँ, कतिपय परियोजनाहरू चाहिँ आफ्नो इम्प्लिमेन्टेसनको अन्तिम फेजमा छन् होइन। परियोजना त साइक्लिकल हुन्, केही समयपछि सकिन्छन्, र परियोजनाहरू सकिँदै जाँदा पनि सस्टेनेबली यो कार्यलाई अगाडि बढाइराख्न, यो अनुसार प्रजनन स्वास्थ्यलाई प्रवर्धन गरिराख्नको लागि चाहिँ प्लान इन्टरनेसनलको योजना के छ?
0: परियोजना बनाउने चरणमै दिगोपनालाई कसरी हामीले चाहिँ हाम्रो कार्यक्रममा ल्याउने भन्ने हिसाबले हामी काम गर्छौँ। दिगोपनाको लागि केही विधिहरू छ होइन, जस्तो भनौँ न स्थानीय सरकारको अपनत्व कसरी बढाउने, स्थानीय सरकारसँगलाई कसरी इन्फ्लुएन्स गर्ने, पैरवी गर्ने, नीति निर्माण कार्यक्रम बजेटमा यसलाई कसरी ल्याउन सकिन्छ, यसको महत्व कसरी बुझाउन सकिन्छ भन्ने कुराहरू पनि छ होइन। उहाँहरूलाई चाहिँ एउटा गार्जेनको रूपमा, एउटा मोडेलको रूपमा, च्याम्पियनको रूपमा स्टेक होल्डरलाई पनि मोबिलाइज गर्ने कुराहरू छ होइन। भनेपछि थुप्रै कुराहरू छन्, कुनै एउटै विधि भन्दा पनि विविध विषयहरूबाट, विविध विधिहरूबाट चाहिँ हामीले अझ त्यसमा पनि खास गरी स्थानीय सरकारलाई नै सुदृढीकरण गरेर, स्थानीय सरकारलाई नै सहयोग गरेर, प्राविधिक हिसाबले सहयोग गरेर चाहिँ हामी चाहिँ यो चाहिँ यो यो यो कुनै एउटा परियोजना अथवा कार्यक्रमको लक्ष्य मात्रै होइन होइन, यो त समग्र एउटा हाम्रो समुदायको, हाम्रो देशकै लक्ष्य के हो भने किशोर किशोरी र युवाहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा हामीले साँच्चैकै काम गरेनौँ भने त होइन, हामीले जुन दिगो विकास लक्ष्य हामीले हासिल गर्ने भनेका छौँ त्यो त हामी पूरा गर्न सक्दैनौँ भन्ने हिसाबले सबैभन्दा बढी जवाबदेही चाहिँ स्थानीय सरकारलाई बनाउने, उहाँहरूसँग हातेमालो गरेर काम गर्ने, त्यसमा चाहिँ रणनीतिक हिसाबले पनि काम गर्ने भन्ने हिसाबले त्यसलाई दिगोपनको हिसाबले हामी त्यसरी लैजान्छौँ। र स्थानीय एकदम स्थानीयहरूसँग काम गर्ने भएको हुनाले हामीले दिने मेसेजहरू, हामीले दिने सहयोगहरू त्यो चाहिँ सरकारवालाहरूसँग हामी नहुँदा पनि त्यो चाहिँ रहिराखोस् भन्ने हिसाबले चाहिँ हाम्रो काम गर्ने तरिकामा चाहिँ हामी त्यसलाई त्यसमा ल्याउँछौँ।
1: हुन्छ, मेरो प्रश्नहरू यति नै थिए। सरलाई धेरै धेरै धन्यवाद। हामी आशा गरौँ कि हाम्रो कुराकानीले, हाम्रो छलफलले चाहिँ हाम्रो दर्शकहरूलाई, हाम्रो श्रोताहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा अझै बढी ज्ञान भयो होला। महिनावारी स्वास्थ्य र स्वच्छताको बारेमा समुदायको स्तरमा के कसरी कामहरू भइरहेका छन् भन्ने बारेमा थप जानकारी भयो होला। र हामीलाई सुनेर बस्नुहुने, हेरेर बस्नुहुने फादर्स ग्रुप, मेल मेम्बर्स, समुदायका पुरुष सदस्य, बुवाहरूलाई पनि सन्देश भयो होला कि उहाँहरूको रोल, उहाँहरूको भूमिका कति महत्वपूर्ण छ भनेर। सरलाई टाइम दिएर आइदिनु भएकोमा अनि आफ्नो एकदम महत्वपूर्ण कुराहरू, एक्सपर्ट ओपिनियन्सहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
0: धन्यवाद स्मारिकाजी, एकदम महत्वपूर्ण विषयमा तपाईँले कुरा राख्नुभयो। पक्कै पनि प्लान इन्टरनेसनल नेपाल यो क्षेत्रमा काम लामो समयदेखि काम गर्दै आइरहेको छ र आगामी दिनमा पनि किशोर किशोरीको, युवाहरूको, बालबालिकाको चाहिँ जुन नैसर्गिक मानव अधिकार छ, हामीले खास गरी अझ किशोर किशोरीको हकमा त यौन प्रजनन स्वास्थ्यको अधिकारलाई चाहिँ मौलिक अधिकार भन्छौँ, यो अधिकार चाहिँ उहाँहरूको सुनिश्चित होस् भन्ने हिसाबले चाहिँ हामी काम गरिराख्छौँ।
1: हामीलाई सुनिदिनु भएकोमा र हेरिदिनु भएकोमा तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। हामीलाई हरेक हप्ताको शुक्रबार साँझ 7 बजे प्लान इन्टरनेशनल नेपालको सोशियल मिडिया प्लेटफर्म र सीआईएन रेडियो नेटवर्कबाट सुन्न र हेर्न सक्नुहुन्छ।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान।
3: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: हावा हुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावा हुरी चलेको बेला के नगर्ने?
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
6: Kajaria Tiles, your world class luxury.
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस्,
7: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू
4: नागरिक

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: Kajaria Tiles, your world class luxury.
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउं।
6: अखाद्य रङ

0: पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका महानिर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो।
1: यद्यपि यो के भनेदेखि पशु सेवा विभागको एक्लो प्रयास भन्दा समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतिपय पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। र मूलत यसमा आबद्ध रहनुभएका पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संघ संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ। लाई हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ, हामीले समन्वय गर्यो भने यहाँहरूका सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ। तत्कालै हामी ती कामहरू शुरूआत गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनका लागि वास्तवमा मानिस मानवीय व्यवस्थापनमा धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशु पन्छीको क्षेत्रमा हेर्ने हो भनेदेखि विचारा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए ती उद्धार गर्ने कुरामा पनि विभाग लगायत विशेष विभागले केही सबसँग इनिसिएटिभ लिएको छ।
0: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 जनाको मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 वर्षीय नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बाल बालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
2: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाउ भन्छ, परालमा उम्रेको च्याउ खाउ भन्छ, है परालमा कुनै कुनै च्याउहरू फेरि नखानेहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यस कारणले यो चिनिराखे मान्छेले ल्याएको छ, खाइराखेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने हो, नभए नचिनिकाले नखाने।
0: साझा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबलसँग एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत्र 11 अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई 3 महिनासम्मका लागि निलम्बन गरेको थियो।
3: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
4: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
3: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू लगायतका विशेष सामग्री। प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: रामे यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
6: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
7: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको

0: स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
2: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
2: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
5: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसायी संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसेरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसायी समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटेल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायीलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटेलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुम्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
8: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, यो उहाँहरूले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्न चाहिन्न। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो

0: खेल्ने गर्दा अहिले स्कुल हुने चौधरी हुन्थ्यो. अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या. अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ.
1: जलकुम्बले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन. र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले नै देखाएको जुन बेला क्लियर पानी थियो त्यतिखेर.
2: पहिला चाहिँ जलकुम्बीहरू घिच्ने निकाल्ने कामहरू हुन्थ्यो.
3: त्यसै पनि निकुञ्जका वन्य जन्तु र स्थानीय बासी बीचको द्वन्द्व शून्यमा झर्न सकेको छैन. बेला बखत वन्य जन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्य जन्तु पुग्ने क्रम बढ्ने हो कि भन्ने चिन्ता थपिएको छ. तराई भू परिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल:
4: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो. पानीको लागि चाहिँ ऊ भौतारिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ झन् द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यस्तो द्वन्द्वका घटनाहरू पनि घटेको.
3: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ. कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ. सिन्धु ढकाल सीआईएन रेडियो भरतपुर चितवन.
5: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.9% बढेको जनाएको छ. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ. प्युठानको मान्डवी डामरी खोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ. र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई भनी म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: Kajaria Tiles, your world-class luxury.
4: Mangal Sutra Jhumkara Paoju Kabanaira Lyaunu Ho E Bhauju Kati Ramro Swako

0: यहाँ आधुनिक परम्परागत घर गहनाहरू ग्यारेन्टीका साथ बनाइनुका साथै बिक्री वितरण गरिन्छ। खरिद गरिएको सुनसादीको घर गहना फिर्ता गर्नु परेमा बिल अनिवार्य ल्याउनु पर्नेछ।
1: प्रोप्राइटर निशा गहतराज, सम्पर्क नम्बर 9855069080 9924443042। सुबिना सुनसादी पसल मन्थली एक देवकोटा चोक प्रभु ब्याङ्क अगाडि, साथै एसएस लेडिज कलेक्सनमा कुर्ता सुरुवाल र साडी पनि पाइन्छ।
2: हे माता, मेरो छोरोलाई के रोग लाग्यो? झारफुक गरेर निको पारदिनु पर्यो माता।
3: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
2: जिल्ला अस्पताल रामेछाप।

0: सेवा सुविधा कस्तो छ कुन्नि?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसूति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: Kajaria Tiles, your world-class luxury.
5: सुन्नुहोस् है, सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
6: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
5: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
6: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
5: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
6: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
10: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
11: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
11: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
11: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
4: Kajaria Tiles, your world-class luxury.

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: कसरी फलिरहेछ तपाईँको देशमा छ छैन नगरपालिकाले के गर्ने चिर्सीले के गर्ने
2: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको दुई रुपियाँ अब पाँच रुपियाँ हदाम बस्यो त्यति बस्ने
1: त्यसको भाउ छ त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेको
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: टमाटर साग सब्जी ल्याएर बजारमा बेच्नु जमिनको चामलसँग ल्याएर भजन गर्ने मेरो काम के थियो किसान मुखी बजेट ल्याउनु पर्थ्यो यो देशमा किसान उमेर नलाग्ने देशमा लाग्दैन
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब जाउँदैछ सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
7: कार्यक्रम कृषि सवाल

आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। नमस्कार, कृषि विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, निलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउनी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाची 105.8 मेगाहर्ज अर्घाची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौडी एफएम 101.2 मेगाहर्ज मेलौडी बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आजदेखि नै कार्यक्रम कृषि सवाल रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम कृषि सवाल सहकारी गरेको रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुलाई पनि आभार भन्न चाहन्छौ। हामी कार्यक्रम तयार गर्नको लागि यति बेला हामी स्टुडियोमै बसेका छौँ। भिजन न्यूज नेपालको स्टुडियोमा बसेर आज हामी विशेष कुराकानी गर्दैछौ। आज हामीसँग चाहिँ करिब करिब 4 दशक भन्दा लामो समय कफीमा यात्रा सँगसँगै तय गर्दै आउनुभएका व्यक्ति अर्थात ढकेश्वर घिमिरेसँग हामी अन्तर सम्वाद गर्नेछौ। उहाँको अनुभवलाई साथैसँग नयाँ पुस्तामा हस्तान्तरण गर्नेछौ। आज ढकेश्वर घिमिरेको नाम लिँदै गर्दा चाहिँ कफी क्षेत्रमा जागरण ल्याउने कर्ता मात्र हुनुहुन्न, उहाँको चाहिँ पछिल्ला करिब करिब 3 पुस्तासम्म पनि उहाँको कफीको यात्रालाई चाहिँ साथ दिँदै आउनु भएको छ। र विशेष गरी आज हामीले उहाँले गर्दै गरेको कफीको यात्रा, नेपालमा समृद्ध कृषिको हामी कुराकानी गर्दै गर्दा नगदे बाली, त्यो पनि हाम्रो निर्यातजन्य बालीको अग्रपंक्तिमा राखेको कफीलाई चाहिँ साँच्चीकै अब चाहिँ हामीले कसरी व्यावसायिक रूपमा अगाडि बढ़ाउन सकिन्छ र साँच्चीकै हामीले कफी क्षेत्रबाट समृद्ध आर्जन कसरी गर्न सकिन्छ लगायतमा पनि हामी पक्कै पनि केन्द्रित हुनेछौ। जहाँ सम्भावना त्यहाँ अलिकति टेक्निकल रूपमा चाहिँ समस्या चुनौतीहरू अग्रपंक्तिमा आउने गर्छन् र कफीमा पनि सायद त्यो हुन सक्छ, केही समस्या चुनौती पनि होला, यद्यपि कफी क्षेत्रको भवसागर सम्भावना छ भन्ने खालको सन्देश चाहिँ आजको श्रृंखलामा दिने प्रयास गरेका छौं। नेपालमा पछिल्लो समयमा फसाउँदै गरेको कफीको एउटा जागरणको कुरामा र करिब करिब 40 वर्षभन्दा लामो समयदेखि कफी क्षेत्रमा निरन्तर रूपमा काम गर्नुभएका ढकेश्वर घिमिरेले कफी क्षेत्रमा गर्दै गर्नुभएको योगदान र अहिले हालसम्म आउँदै गर्दा पनि नयाँ पुस्तालाई समेत उहाँले दिँदै गरेको सन्देश ज्ञान र उहाँले दिँदै आएको परामर्शलाई आजको श्रृंखलामा हामीले पक्कै पनि लिपिबद्ध गर्ने प्रयास गरेका छौं। उहाँको आवाज निकै महत्वपूर्ण रहनेछ, आजको श्रृंखलालाई अझै विशेष बनाउने प्रयास पनि गरेका छौं। हामी ढिला नगरी कृषि क्षेत्रमा यसरी कफी क्षेत्रमा यसरी निरन्तर रूपमा लाग्नुभएका ढकेश्वर घिमिरेज्यूलाई हामी स्वागत गर्छौं। नमस्कार, यहाँलाई स्वागत छ। भर्खरै मात्र एग्रो टाइम्स मासिक पत्रिकाले चाहिँ यो भदौको अङ्कमा चाहिँ नेपाली पहाड़मा फस्टाएको समर्पणको बोट भन्ने यो अन्तर्वार्ता लिएको थियो र यहाँ मैले हेर्दै पनि थिएँ, धेरै कुराहरू यहाँ छ, यद्यपि यहाँ केही लुकेका कुराहरू पनि हुन सक्छन्, यद्यपि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कफी क्षेत्रले यहाँलाई दिएको एउटा प्रोत्साहन छँदैछ। यसैसँगै चाहिँ यहाँले निरन्तर रूपमा काम गरेको यो अब्बल पक्षलाई नै हामीले बढी केलाउने प्रयास पनि गरेका छौँ। समग्र रूपमा कफीलाई कसरी लिनु भएको छ र विशेष गरी कफीको यात्रा
1: कफीको यात्रा सबभन्दा पहिला त अब दर्शक दुर्गामा रहनुभएका अथवा जोसुकै पनि हुनुहुन्छ, उहाँलाई हार्दिक अभिवादन। मेरो भनाइ अब जसले जे कुराको सुरुवात गरिन्छ त्यो सुरुवात गरेको कुरालाई निरन्तरता दिनुपर्छ र त्यसलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाएर लैजानुपर्छ भन्ने मेरो मान्यता हो। र बाली एउटा मात्रै होइन, हरेक किसिमका छन् यहाँ काम गर्ने सिपहरू, अवसरहरू पर्याप्त छन्। त्यसमा लागिसके पछाडि त्यसलाई आफू कटिबद्ध भएर लागेपछि सफल भइन्छ भन्ने कुराको म आफै स्वयंले चाहिँ भोगेको कुरा हो। खास गरी अब कफीको कुरा गर्दाखेरि अब कफीको हाम्रो सुरुवाती त गुल्मी जिल्लाबाट भयो। गुल्मीका हिरागिरीजीले 1995 सुरु गर्नुभएको थियो र त्यस पछाडि बिस्तारै त्यहाँको जनसमुदायले अगाडि बढाउँदै लैजानु भयो। पछि त्यहाँ 35-33 राजाको पनि सवारी भयो वीरेन्द्र सरकारको। त्यसपछि त्यहाँ सुविधाहरूको पनि अवसरहरू मिल्यो, कामहरू गर्दै जानुभयो। त म आफूले पनि 35 सालबाट केही बोटहरू सुरु गरेर अगाडि बढाइरहेको अवस्था रह्यो। मलाई अलिकति फलफुलहरू कफीहरू यस्तो मनपर्ने हुनाले पनि र त्यस पछाडिका दिनहरूमा मैले 39 व्यावसायिक रूपमा यसलाई चाहिँ अगाडि बढाउने निधो गरेँ र त्यसमा खास गरी अदुवा बेसारहरू अन्तर्वालीको रूपमा, त्यसपछि छायादार रूखहरू र त्यसपछि कफी गरेर थ्री टायर सिस्टमको प्रणालीबाट मैले अगाडि बढाउन सुरु गरेँ र त्यसमा पनि खास गरी गाई वस्तुको पिसाब र मलहरूलाई नै युज गरेर अथवा कम्पोस्ट मलहरू युज गरेर गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढ्दै पाएँ र यसरी काम गर्दै जाँदाखेरि उत्पादनहरू पनि बिस्तारै आउँदै आउँदै जान लागेर मैले आफ्नो नर्सरी पनि राखेँ र परिवारको सहयोगबाट श्रीमान श्रीमती आफ्नो फ्यामिली सबै मिलेर आफ्नो क्षमता अनुसारको कामहरू गर्दै गयौँ र त्यस पछाडि 42 सालबाट भिजिटर्सहरू पनि आउनु थाल्नुभयो। त्यहाँ आउने सुन्ने हेर्ने नयाँ बाली नयाँ किसिमको कुराहरू भएको हुनाले पनि उहाँलाई सिकाएको कुरा रह्यो र यसरी क्रमशः आउँदै आउँदै जानुभयो। राष्ट्रिय क्षेत्रबाट आउनुभयो र त्यो आउँदाखेरि कफी कस्तो हुन्छ, कसरी खाने, के गर्ने भन्ने खालको उहाँहरूको जिज्ञासा रहँदाखेरि 46 सालबाट त्यसलाई हानि पराए भुटेर पनि अब मेरो श्रीमतीले त्यसलाई चाहिँ अगाडि बढाउन सुरु गरिन्। र 47 सालमा आइपुग्दाखेरि मैले चाहिँ अब के सोचेँ भन्दा अब यसरी भिड मान्छेहरूको एउटा सिकाइको क्रममा आउनुभएको छ र यसलाई उत्पादन गर्ने प्रशोधन गर्ने कुराहरूको पनि अगाडि बढाउँदै लैजानु पर्नेछ भनेपछि अब एक्लै गरेर हुँदैन यो भनेर अब फेरि हाम्रो नर्सरीबाट अरू धेरै साथीहरूले बिरुवा पनि लैजानु भएको थियो, त्यसैले त्यसलाई व्यवस्थित गर्ने सोचका साथमा अब नेपाल कफी व्यवसाय सङ्घ मदन पोखरा भनेर संगठनको स्थापना 2047 सालको कार्तिक 30 गते त्यसलाई संगठन जन्मायो।
0: त्योभन्दा अलिकति अगाडि कुरालाई मैले जान्न चाहन्छु, जस्तो 35 सालदेखि यहाँले सुरुवात गर्नुभएको थियो, त्यो त्यो बिचको समयलाई चाहिँ कस्तो थियो, त्यो अवस्था चाहिँ कफीको विस्तारको अवस्था, उत्पादनको अवस्था कस्तो थियो?
1: अब विस्तारै बढिरहेको थियो, अब क्रमशः एउटा एकै पटक धेरै रोपेको होइन कि 39 अब 200-300 बोटहरू रोपेको अवस्था हो। खास गरी अब सोझो भाषा भन्यो भने त अब व्यवसायीकरण त मैले 35 साल गरे पनि व्यवसायीकरण 39 साल गरेको हो। 38 सालमा एउटा फ्लड आयो र त्यसपछि हामीहरूको लगभग 70 रोपनी बारीमा त्यो फ्लड आएर त्यसलाई चाहिँ बगरामे बनाइदियो विकल्पको रूपमा। मैले यो नै ठिक हो भन्ने सहर गरेर र मकैको अलावा त्यो ठिक हुन्छ भनेर त्यसरी अगाडि बढेको यथार्थ त्यो हो। र यसरी गर्दै जाँदा त्यो एउटा सिकाइ हुँदै गयो र अरूलाई पनि त्यसको अनुसरण गर्ने किसिमको अभ्यासहरू हुँदै गयो र जब जब त्यो उत्पादन आउन थाल्यो त्यसरी हाँडी कराईबाट सुरुवात गर्दै गयो। गेस्टहरूले पनि आउने, लैजाने, किन्ने अनि त्यसपछि त्यहाँ फ्रीमै सखाउने यस्तो कामहरू गर्दै गइसकेपछि यो संगठन पनि चाहिन्छ।
0: जस्तो त्यो समयमा उत्पादनमा चाहिँ अब्बल भइसक्नु भएको थियो, त्यसमा हाँडी कराईमा त्यो सिकाइ पनि भयो, उत्पादन चाहिँ राम्रै थियो त्यो बेलामा है,
1: राम्रै फल्थ्यो, ठिकै थियो, ठिकै अवस्था थियो। र त्यस पछाडि खास भने 316 किलो कफी नबिकेको अवस्थामा, त्यति बेला 316 किलो कफी थियो, त्यो नबिकेको अवस्थामा अब यसलाई चाहिँ अब एक्लै गरेर हुन्न भन्ने मान्यताका साथमा पनि त्यो संगठन स्थापना गरेको वास्तवमा हामी सबै लाग्यो भने हुन्छ भन्ने हिसाबले। र त्यस्तै गरेर 48 गएर जिल्ला स्तरीय बनाइयो। र अनि अर्को कुरा के पनि थियो त्यति बेला अब यो अवस्था अलिक फरक थियो, राजनीतिक अवस्था इत्यादिले गर्दाखेरि मुन्मीका साथीहरूलाई पनि एउटा हताशको मनस्थिति थियो, कफी उहाँहरूले प्रशस्त उत्पादन गर्नुभएको तर बिक्री भएको अवस्था थिएन, सुविधाहरू त त्यहाँ पाउनु भएको थियो तर सामान बिक्री नै नभएपछि त त्यसको के गर्ने त, एउटा अन्यल अवस्था आउँदाखेरि केही साथीहरूले अब गबारको किरालीमा समाज दियो, त्यो प्रविधि त्यहाँ पर्याप्त नपुगेको कारणले बजार पनि भएन अनि पोलिसी पनि भएन, त्यसपछि त्यहाँ उहाँले बोट काट्नु लागेको अवस्थामा कफी नकाट्नु।
0: यो कति सालतिर अलिक बढी हल्ला पनि थियो कि, त्यो बोट काटियो
1: त्यो काटेको खास उहाँहरूले चाहिँ 46 सालतिर काट्नु भएको हो र 47 सालमा त्यसले नकाटौँ उपाय खोजौँ भनेर एउटा नाराको साथमा संगठन निर्माण गरेको मैले र त्यो संगठनमा 25 जना थियो हामी मदन पोखराको साथीहरू। त्यस पछाडि 48 गएर जिल्ला स्तरीय बनाइयो, पाल्पा जिल्ला स्तरीय। र अनि यसरी गर्दै जाँदाखेरि मान्छेहरूको भिडभाड सुरु भयो, दिनमा 4-5 वटा ग्रुपहरूमा आउनुहुन्थ्यो, सुन्नुहुन्थ्यो। त्यही क्रममा 49 सालमै अब हाम्रो वन मन्त्री वीरमय ढकालजी, रामशरण मत श्री नायकको उपाध्यक्षज्यू, त्यसपछि कृषि मन्त्री रामचरण पौडेलजी अहिलेका वर्तमान राष्ट्रपति, उहाँ समेत हाम्रो फार्ममा पुग्नुभयो र उहाँले चाहिँ सुन्नुभयो कि मेरोजी राम्रो गर्नुभएको रहेछ, के छ समस्या भन्दाखेरि मैले नीतिगत व्यवस्थाको कुरा, प्रविधिको कुरा, बजारको कुरा, मूल्य निर्धारणको कुरा, संस्थागत व्यवस्थाको कुरा राज्यको तर्फबाट भने यसरी यो चाहिँ जरुरी छ हजुर, हामीले किसान लेभलबाट यसरी सुरु गरेका छौँ भनेर मैले सबैसँग लेखेको लेखेर दिएँ र त्यसपछि उहाँले आएर काठमाडौँ आएर 49 ऐन अन्तर्गत चियालाई विकास निगमलाई गाभेर राष्ट्रिय चिया तत्व विकास बोर्ड स्थापना गरिदिनुभयो। त्यो नै एउटा नेपालको इतिहासमा कफीलाई अगाडि बढाउनको निम्ति एउटा चाहिँ बाटो उहाँले खोलिदिनु भएको भन्ने मैले चाहन्छु।
0: त्यसको लागि मुख्य योगदान यहाँको छ, हामीले पक्कै पनि पटक पटक नै भनेका छौँ। अब त्योभन्दा पछाडि चाहिँ बिस्तारै अब अलिकति लयबद्ध व्यावसायिक रूपमा अगाडि बढेको देखियो है।
1: त्यसो गरिसके पछाडि प्रशस्त मात्रामा बिरुवाहरू उत्पादन गर्न थालेपछि अब गुल्मेतिर भयो, स्याङ्जातिर भयो, विभिन्न ठाउँहरूमा जहाँ जहाँ सम्भव छ त्यो आफ्नो एरिया वाइजमा अथवा अभियान चलाउन थालियो, संगठनहरू निर्माण गर्न थालियो, विभिन्न गाउँ समूहहरूमा पनि गएर र कर्मश गर्दै गर्दै गएर अगाडि बढाउँदै जाँदा यो खास गरी अर्ग्यानिक नै के कसरी भन्ने खालका कुराहरू आयो र 50 सालमा हाम्रो अर्ग्यानिकमै जाने भनेर निर्णय गऱ्यौँ। किन भन्दाखेरि अर्ग्यानिक भनेको हामीले बुझेको भाषा विषादी र रासायनिक मलको प्रयोग नगर्ने, गाई वस्तुको पिसाबबाट मलबाट सुरु गर्ने भन्ने खालको एउटा हाम्रो भाषा त्यही नै हो। र त्यसपछि अर्को कफी यसो पत्र पत्रिकाहरू हेर्दाखेरि यो खास अराबिका वर्गको कफी जातको कफी मात्रै सबभन्दा उत्तम हो भन्ने कुरा पनि ठहर पाएर अराबिका र अर्ग्यानिक जाने भनेर जिल्ला स्तरीय पालपाले हाम्रो निर्णय गर्यो र त्यसैलाई अगाडि बढाउँदै जाँदा प्रविधि खोज्न निकै गाह्रो भयो. हाम्रो देशको विभिन्न निकायहरूसँग पनि हामीले अनुरोध गर्यौँ, त्यो प्राप्त हुन नसकेपछि पिसकोर भोलिन्टियर ग्रुप आएको बेलामा फेरि त्यो अनुरोध राख्दा फार्मर्स टु फार्मर्स प्रोग्राम अन्तर्गत इन्डक इन्टरनेसनलको 20-22 देशमा नेटवर्किङ भएको कारणले गर्दाखेरि पनि उहाँहरूले एल साल्भाडोरबाट विषयविज्ञहरू रोस्टर र एग्रोनोमी सम्बन्धित त्यो कपी एग्रोनोमीको जानेको विज्ञहरू लिएर आएर र त्यति बेला मैले चाहिँ 8 जिल्लामा पत्रचार त धेरै जिल्लामा गरेको हो तर 8 जिल्लाका साथीहरू सहभागी हुनुभएर हामीले चाहिँ पाल्पाको मदन पोखरामा हाम्रै फार्मको कफी प्रशोधन गराएर हेरेर त्यहाँ सबै टेस्टिङ गर्ने भने एक हप्ताको तालिम चाहिँ गराइयो. नेपालको इतिहासमा त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ रह्यो. त्यसले गर्दा प्रविधि सिकाइ भयो, प्रचार प्रसार भयो, कसरी खाने भन्ने कुरा पनि थाहा भयो, फार्मिङ गर्ने तरिका त सबै ए टु जेड कुराहरू थाहा भएपछि पछाडि साथीहरू धेरै खुसी भएर फर्कनु भयो र त्यस पछाडि भएका दिनमा केही महिना पछाडि हामी साथी अब तपाईँले नेतृत्व लिँदै जाँदा यहाँ सम्भव भएन, अब हामी 8 जिल्लाको संगठन केन्द्रीय स्तर संगठन बनाऊ भनेर उहाँहरू लागि पर्नुभयो र फेरि मलाई मेरो पछिल्लो अगाडिका त्यो जोहरू छोड्दै गएँ गाउँ लेभलको जिल्ला लेभलको छोड्दै गएर मलाई चाहिँ फेरि केन्द्रीय लेभलको अध्यक्ष बनाउनु भयो साथीहरूले. यसरी जोडिँदै जोडिँदै अगाडि बढ्दै गयो. त्यसपछि बजारीकरणको निम्ति पनि हामीले यो नेपाल कफी कम्पनी 40 स्थापना भएको भए पनि क्रियाशील थिएन, उहाँहरूको पनि आफ्नै खालको समस्याहरू थियो. बजारमा नेपालमा कफी खाने चलन थिएन, खेतेर खाने नेस्ले लगायतको घोलेर खाने कफीहरूको मात्रै प्रयोग थियो. त्यसले गर्दा उहाँलाई गाह्रो भएको अवस्था पछि हामी उहाँसँग पनि टाई अप गरेर त्यसरी चाहिँ अगाडि बढाउँदै बजारीकरणको निम्ति पनि अगाडि बढ्दै
0: भनेपछि त्यो नेपाल कफी व्यवसाय महासंघले त्यो समय पछाडि अलिकति जागरणमा पनि काम गर्यो.
1: अब हामीले के गर्यौँ भन्दा त्यो भइसके पछाडि विभिन्न प्रोजेक्टहरूले पनि अलिअलि सानोतिनो सहयोगहरू गर्न सुरु गर्नुभयो. जस्तो अब त्यो जुन सिकेको प्रविधिलाई अलि थप गराउनको निम्ति त्यति बेला सिक्दा हामीले त पहिला स्पेनिस भाषा त्यहाँ अङ्ग्रेजी भाषा त्यहाँ नेपाली भाषा यसरी सिकेको, पछि गएर अर्को वर्ष गुल्मीमा त्यहाँ स्याङ्जामा यस्तै अरू अरू जिल्लाहरूमा पनि अगाडि बढाउँदै गयौँ. कसरी खाने, कसरी फार्मिङ गर्ने सबै कुराको अगाडि बढायौँ र हाम्रो नारा भनेको अर्ग्यानिक र अराबिक यसरी नै गइराख्यौँ बिस्तारै हिजो गइरह्यौँ. त्यसले गर्दाखेरि अनि बजारको नेटवर्कमा पनि अगाडि बढ्न सजिलो भयो. आफ्नो जिल्लामा कसरी प्रशोधन गर्ने, कसरी खाने, यसरी गाउँ गाउँमा र इभन हामीले कस्तो भन्दा कलेजहरूमा काठमाडौँका कलेजहरूसम्म पनि आएर त्यो कफी पकाउने तरिका खाने तरिका सबै सिकाउने किसिमको वातावरण बनाउँदै भयौँ र यसरी हाम्रो संगठन
0: क्रमिक रूपमा अगाडि आउनुभयो. हामीसँग विषय धेरै नै छन् यहाँका अन्तरङ्ग अरू व्यक्तिगत कुरा र यो क्षेत्रका कुराहरू युवा जागरणका कुराहरू पनि छन्। यद्यपि अन्तर्राष्ट्रिय बजारसँग चाहिँ कसरी जोड्ने भयो त्यो समय पछाडि चाहिँ
1: खास गरी के हुन्थ्यो भने अब जब बोर्ड गठन भइसके पछाडि एउटा मूल्य निर्धारणको पद्धति भयो, त्यसपछि कति पैसा किसानले पाउने, कति पैसा प्रोसेसरले पाउने आदि इत्यादिको कुराहरू हुँदै गयो बिस्तारै र राष्ट्रिय कफी दिवसहरू मनाउँदै गइयो.
0: र कफी दिवसको सन्दर्भ थोरै राख्न चाहे यो छुट्याउनु पनि इम्पोर्टेन्ट विषय पनि छ. राष्ट्रिय कफी जुन दिवस हामीले हरेक मङ्सिर 1 गते मनाउँदै गर्दाको प्रसङ्ग पनि अलिकति यहाँहरूको यो महासंघको पनि त्यो खालको समयमा चाहिँ नेतृत्व गरेको देखिन्थ्यो, अलिकति यो प्रसङ्गहरू छाडिदिनुहोस् न.
1: अब यो अहिले सुन्दाखेरि नपत्यारिलो लाग्न सक्छ तर के भन्दा 2047 कार्तिक 30 गतेको दिन हाम्रो संगठन जन्मेको हुनाले यो कफी डे मनाउने सन्दर्भमा पनि हामीले केही अभ्यासहरू सुरु गर्यौँ. त्यति बेलामा सरकारसँग मिलेर गर्न अलिक अप्ठ्यारो थियो र पछि चाहिँ त्यो दिन निश्चित गर्दाखेरि सधैँभरि त्यो कार्तिकको 30 गते नपर्दो रहेछ, 29 पनि पर्न जाने हुनाले त्यसलाई चाहिँ अलि नमिल्दो लागेर मङ्सिर 1 गते लाई नै हामीले कफी डे मनाउन सुरु
0: गर्यौँ.
1: त्यसरी चाहिँ सोच सुरुवाती हामीले जन्माएको त्यति बेला तर अनि पछि हामीले 53-54 कफी डेको रूपमा सुरु गर्यौँ र त्यसको अर्थ के थियो भन्दाखेरि एउटा कुरा त त्यो डे भनेर मनाइसकेपछि प्रविधिको कुराहरू अब लाई उजागर गर्न पाइयो, त्यसपछि प्लान्टेसनका कुराहरू, अब त्यसपछि चाहिँ बजारको कुरा थुप्रै कुराहरूसित त्यसपछि बिस्तारै अगाडि लैजानको निम्ति सहिलो हुन्छ र एउटा जागरण आउँछ भन्ने हिसाबमा पनि हामीले त्यो सुरुवात गर्यौँ. त्यो चाहिँ कार्यक्रम राम्रै कार्यक्रम
0: सरकारले पछि आधिकारिक रूपमा गर्यो, यसमा त यहाँहरू पोजिटिभ नै हुन्छ. अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी प्रवेश गरेको चाहिँ कुन समय हो भने ठ्याक्कै भन्दा चाहिँ
1: अन्तर्राष्ट्रियमा त्यो 52 सालतिर साल ट्रेडिङ कर्पोरेसन मार्फत नेपाल कफी कम्पनीलाई कफी बुझाउने र अनि साग टेरिङले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने गरी जब त्यति बेलासम्म नबिकेका कफीहरू सबै उठाउने काम चाहिँ त्यसरी सुरु भएको
0: नेपाल कफी कम्पनीले त 40 सालदेखि नै काम गरिसकेको
1: थियो गरेको थियो तर उसलाई एकदम गाह्रो थियो अब कफी खाने चलनै थिएन त्यसले गर्दा खासै त्यो त्यसमा सफलता हासिल भएको अवस्था थिएन वास्तवमा
0: सुरुवात चाहिँ गरेन
1: सुरुवात भएको हो
0: उपलब्धि
1: भएको थिएन गुल्मीमा पनि साथीहरूले गबारोतिर पनि नहुने बजारमा राम्रो नहुने हुँदाखेरि उहाँहरूलाई चाहिँ अवसर स्थिति परेकै हो त पछि गएर जब उत्पादन बढ्दै गइसक्यो तब प्रविधि पनि अर्ग्यानिक भनेपछि अब अन्तर्राष्ट्रिय निकायमा एउटा संसारका उत्कृष्ट कफीहरू मध्ये मेक्सिको 7 नम्बरमा पर्दैछ त्यति बेला चाहिँ हाम्रो नेपालको कफी र मेक्सिको कफीको स्वाद एउटै किसिमको स्वाद हाम्रो त्यो ट्रेनिङको एक हप्ताको ट्रेनिङको पिरियडमा हामी सबैले कपिङ गर्दाखेरि आयो विदेशीहरू धेरै खुसी हुनुभयो त्यस पछाडि उहाँहरू पनि बिस्तारै आउन सुरु गर्नुभयो र अनि पछि गएर विदेशतिरको पनि निर्यात चाहिँ सुरुवात हाम्रो एउटा सबैले कलेक्सन गर्ने र संस्थागत रूपमा बजार गर्ने भन्ने खालको सोच बन्यो र एउटा कम्पनी पनि बनाइयो हाइलाइन कफी प्रमोसन कम्पनी भनेर सबैको तर्फबाट तर त्यो 2-4 वर्ष राम्रोसँग चल्यो र अब एउटा त्यसले अलि सफलता हासिल गर्न सकेन
0: भनेपछि 52 साल नै यो कफीको निर्यातको लागि चाहिँ एउटा सम्भाग बनेको थियो त्यो समय पनि सम्झिन सक्नुहुन्छ
1: त्यस पछाडि मैले चाहिँ अब 65 सालसम्म मेरो नेतृत्वमा 22 जिल्लाका साथीहरू लगभग 32,000 मा कफी टेक्निसियनहरू त्यसपछि उद्योगीहरू सुरुवात गर्दा किसानको लेभलमा त सुरु गरियो पछि गएर उद्योगी व्यवसायी क्याफे अनि त्यसपछि गएर यो प्राविधिकहरू सबैलाई जोडेर त्यसरी हामीले चाहिँ महासङ्घ बनाइसकेका थियौँ 61 महासङ्घ बनायौँ र 65 मैले चाहिँ अब साथी हो अब मेरो जिम्मेवारीबाट मैले चाहिँ अप्रत्यक्ष सहयोग गर्छु तर मैले जिम्मेवारी लिन अब यहाँले दिनुपर्छ भनेर त्यसरी चाहिँ मैले चाहिँ हस्तान्तरण गर्दैछु
0: निकै महत्त्वपूर्ण विषय यहाँले भन्नुभएको छ त्योभन्दा पछाडि चाहिँ जस्तो ठमेलको आउटलेट यहाँले सुरुवात गर्नुभयो नेपाल अर्ग्यानिक प्रडक्टको रूपमा अनि अहिले त अब बिस्तारै अब यहाँको छोराले पनि नेतृत्व गर्नुभएको छ अन्य ठाउँमा पनि क्याफेका आउटलेटहरू अब विस्तार हुने क्रम पनि छ अलि यो समयलाई पनि साथ
1: अब यो परिस्थितिको कुरा हुँदैछ कहाँबाट कहाँ पुगिन्छ मान्छे भन्ने कुराहरू सोचेर मात्र हुँदैनछ जब जब कफी नबिकेको अवस्थामा आफू अध्यक्ष भएको बेलामा एउटा आपत्ति आइपरेपछि के गर्ने त भन्दा घरबाटै कफी उत्पादन

0: भयो र त्यहाँ आइसके पछाडि अब उनले उद्योगतिरको जाँदै गए, त्यहाँ छोराहरूले साथ दिँदै, भानुभक्त छोराले साथ दिँदै गए, अब सरोजिन्द्रले साथ दिँदै गए छोराहरूले, अब छोरी शर्मिलाले पनि आफ्नो सकेको जानेको सिपहरू सेट गरेर काम गर्दै गए र त्यस पछाडि अब यो कफीलाई अब कसरी खाने कसरी खुवाउने र यो पनि प्रचार गर्न जरुरी छ भन्ने लाग्यो। विभिन्न मेला महोत्सवहरू जाने हाम्रो उद्योगले उत्कृष्ट हासिल गर्ने यस्ता खालका अवसरहरू हामीलाई जुड्यो। 54 सालमा त त्रिपेन्द्र सरकारको बुटवलको भएको एक्जिबिसनमा आएर हामीसँग 8 मिनटको अन्तर्वार्ता पनि गरिभएको थियो र कफीलाई केही गर्छु भन्ने पनि भन्नुभएको थियो त्रिपेन्द्रबाट, त्यस्तो खालको ऊ पनि थियो र तथापि अब त्यो
1: माहौल
0: बन्यो, राम्रोसँग बन्यो। जब भनौँ संगठन जन्माएपछि एउटा लहर आयो, 55 सालमा फमेलमा एउटा चाहिँ एक्जिबिसन गर्न सफल भयो हाम्रो संगठन तर्फबाट, यसरी चरण चरणका कुराहरू अगाडि बढ्दै गएको हुनाले र आफ्नो अनि अरू साथीहरूले पनि उद्योग खोल्न सुरु गर्नुभन्दाखेरि बिस्तारै गएर अब एभरेस्ट कफी मिल भयो, त्यसपछि गएर अब हिमालय जहाँबाट 55 सालबाट सुरु गरिहाल्नु भयो, त्यसपछि र हाम्रो फमेलमा पसल चाहिँ अब 65 सालमा अब पकाएर खुवाउनलाई पनि सिकाउनु पर्यो सबैलाई भन्ने विचार पनि आयो र छोराले त्यस्तो किसिमको सोच बनाए, हाम्रो चाहना पनि त्यस्तै थियो ठ्याक्कै। त्यसरी गर्दाखेरि अब उनले त्यो सम्मेलनको नेपाल अर्ग्यानिक कफी सपको रूपमा पकाएर खुवाउने सिकाउने सबै कामहरू त्यसले गर्दाखेरि मलाई एकदम आनन्दको अनुभूति भएको छ अब र संगठन पनि मैले चाहिँ साथीहरूलाई जिम्मा लगाएँ 65 सालमा र त्यसपछि अब उद्योग व्यवसायता यी सबै कुरामा जिम्मा लगाएको हुनाले म त किसिमको भनौँ न आफूले एउटा गौरव खानेको छु। अहिले देशका धेरै ठाउँहरूमा कफी व्यापक रूपमा भएको छ तर अलिकति दुःख लाग्दा कुराहरू केही छन् यसका
1: जस्तो केही क्षण भन्नुभएको छ, कति खुलाउनु होला नखुलाउनु होला अरू प्रसङ्ग पनि ल्याउँला मैले, यद्यपि यो समयमा चाहिँ यो पुस्तान्तरणको कुरालाई मैले अलिक बढी जोड दिन खोजेको छु कि जस्तो छोराहरूले चाहिँ उत्पादनतिर लागेका अथवा उद्योगतिर लागेकाहरूलाई चाहिँ स्वदेशमा अलिकति चुनौती छ भनेर अवलम्बन नगरेको अवस्थामा यहाँका छोराले सँगसँगै साथ दिएर अगाडि बढ्नु भएको छ, यो चाहिँ यहाँको लागि पनि गौरवको कुरा नै रह्यो है।
0: हजुर रह्यो, मलाई के विश्वास थियो भन्दा अब जब जब मेला महोत्सवहरूमा भाग लिँदै जाँदा उत्कृष्ट हासिल गर्दै जाँदा हामीले पाएका मेडलहरू अनेक किसिमको हुँदै जाँदाखेरि यो राम्रो रहेछ भन्ने कुराहरू मेरो छोराहरूले चाहिँ बुझे, त्यो राम्रो चिज नै रहेछ, बुवा मम्मीले गरेको काम राम्रो रहेछ भन्ने खालको बुझेको हुनाले पनि उनले सहज रूपमा स्वीकार गरे, एउटा पाटो त्यो रह्यो। अर्को कुरो हामीले अब बेच्न समस्यै भएन नि, त्यसरी सुरु सुरुमा कठिनाइ पार गर्दै गएपछि मान्छेलाई त नेपाल अर्ग्यानिक कफी ए ल बजारमा लागेर हामी किन्छौँ भन्ने थाले, त्यसपछि गएर अब हाम्रो भारबटेनको मिनबहादुर गुरुङजीले स्वयं ल मलाई चाहियो कफी भनेर उहाँले दिनुभयो, अब अहिलेसम्म चाहिँ राखेको छ उहाँले मजाले लैजाने 25-25 आफ्नो उहाँका शाखाहरूमा हाम्रो कफी जान्छ नेपाल राम्रै बिक्री भएको छ भने सबै यो लोकप्रियता त बढेको छ, त्यो एकदम राम्रो बाटोमा लगाइराखेको कुरा छ आफ्नो व्यक्तिगत कुरा गर्दाखेरि। तर सङ्गठनको अवस्था चाहिँ अब अलिकति जसरी सोचेको सोचे अनुसारको अलिक नभइराखेको अवस्था,
1: भनेपछि यहाँले छोडे पछाडिका पछिल्ला नेतृत्वहरूले भने जस्तो कफी क्षेत्रमा जुन गर्नुपर्ने हो त्यो गरेनन् नि महसुस गर्नु भएको छ,
0: त्यसरी चाहिँ भन्नु त भएन, तथापि के कुराको तालमेल मिलेन
1: भने
0: मैले महसुस गरेको के भन्दाखेरि यो बाहिर जुन विदेशी डोनरहरू आएर क्षणिक सहयोगको रूपमा अलिकति लोक देखाएर कार्यक्रमहरू सञ्चालन गरियो त्यसले गर्दा पनि हाम्रो संगठनलाई पछिका दिनहरूमा अलिकति अप्ठ्यारो परेको मैले बुझेँ,
1: भनेपछि दीर्घकालीन घाटा भयो
0: अब किन अब कफी बनाएर खुवाउने भन्यो त्यसले तालिम भन्यो अनेक खालका भयो अनि किसानहरू भाग लिन आउँछन् अब उनीहरूलाई चाहिँ 500 रुपियाँ दिनलाई डोनरहरूले दुःख मान्ने अनि उनीहरूले चाहिँ 4000 रुपियाँको भात पार पठाउने त्यस्ता खालका कुरा कारणले मलाई अलिकति चित्त दुखाइ चाहिँ त्यहाँनिरको एउटा कुरा हो, त्यसबाहेक अरू नेपाल सरकारसँग पनि मेरो केही गुनासाहरू छन्।
1: भनेपछि महासङ्घले चाहिँ त्यो सुधार्नु पर्यो, अब चाहिँ
0: महासङ्घले सुधार्ने भन्दा पनि त्यो डोनरहरूबाट यसरी विकास गरेर कफीको विकास हुँदैन भन्ने मान्यता,
1: अनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई केही सुझाव छ यहाँ?
0: राष्ट्रिय चिया कफी सुधार बोर्ड के भन्दाखेरि अब उसले नगरेकै भनेर त भन्नु मिलेन, तर के रह्यो त्यहाँ भन्दाखेरि राजनीति नियुक्ति हुनु राम्रो कुरा होइन, त्यसमा के हुनुभयो विषय विज्ञ हुनुपर्छ र समग्र क्षेत्रको हेर्ने गरी गर्नुपर्छ, एउटा पोलिटिकल म्यान गएर त्यहाँ कार्यक्रम गर्दाखेरि त्यसले राम्रो प्रभाव पारेको मैले चाहिँ पाइरहेको अवस्था छैन, हुन त अब चाहिँ मूल्य निर्धारणका कुराहरू एक्सटेन्सनका कुराहरू प्रविधि केही सिकाउने कुराहरू भएको छ, तर जसरी सोचेर कफी बोर्ड बन्यो अहिले कफी बोर्डलाई सहयोग पनि पर्याप्त दिएको छैन, नेपाल सरकारले पर्याप्त सहयोग दिएको पनि छैन, कार्यक्रम पनि पर्याप्त छैन, प्राविधिक मान्छेहरू पनि त्यहाँ हुनुहुन्न, त्यहाँ त विषय विज्ञ त साधारणदेखि विशिष्ट क्लासका मान्छेहरू हुनुपर्ने हो नि, चिया र कफी दुइटै मिसिएको छ, चियाका क्षेत्रमा अलिक बढी र कफीको क्षेत्रमा अलिक कम भएको अवस्था छ,
1: यहाँलाई हरेक क्षेत्रबाट प्रोत्साहन हौसला बेला बेला पुरस्कारका कुराहरू त छँदै नै छन्, धेरै पुरस्कारहरू प्राप्त गर्नु भएको छ, यसै मध्येमा अन्य प्राइभेट सेक्टरका संस्थाहरूले धेरै सम्मान गरेका कुराहरू पनि छन्, यद्यपि

0: 80 सालको राष्ट्रपति पुरस्कार विजेताको रूपमा पनि यहाँलाई सम्मान गरिएको थियो, त्यो समयलाई पनि थोरै साथमा चाहन्छु मैले।
1: अब हामीलाई त अब जस्तो डिएफसीक्युसी भनौँ, खाद्य अनुसन्धान शाला, अब त्यसबाट पनि हामीले चाहिँ सम्मान, राम्रो सम्मान दिएको छ नेपाल सरकारको तर्फ कुरा गर्दा। त्यसबाहेक अब 2056 हाम्रो उद्योग राम्रो सरिएर पेरिस जाने मौका पाउँदै, श्रीमान श्रीमती पेरिस जान पाउँदाखेरि पनि हामी नगएका मान्छे हौ, किनभने नेपालको त धेरै छैन, विदेश गएर त्यो अप्ठ्यारो हुन्छ, रमाउनु घुम्न मात्रै होइन कि आफ्नो व्यवसाय गर्न जाने हो भन्ने मान्यता नगएको कुरा हो। यस्ता समानताले पर्याप्त पाइरहेका छौँ, तथापि यो समयको कुरा अब सोचेको त होइन। 80 सालमा राष्ट्रपति कार्यालयबाट हामीलाई बोलावट भयो र अब पोलिसीका कुराहरू त्यसपछि गएर कसरी बन्छ के गर्छ त्यो डेमो पनि गर्ने भनेर महासङ्घ लगायत हामी सबै जुटेर त्यहाँ पेपर पनि प्रेजेन्टेसन गर्ने कामहरू गरियो। नेपाल सरकारले यो काम गर्नुपर्छ भनेर हुन त सचिव, कृषि सचिवलाई, त्यसपछि प्रधानमन्त्रीलाई, मन्त्रीहरूलाई न ती हाम्रो कार्यपत्र पेस नगरेको त होइन नि, धेरै पेस गरियो। तथापि लास्ट पटक चाहिँ श्रीमती विद्यादेवी भण्डारी जुन राष्ट्रपति हुनुहुन्थ्यो उहाँ समक्ष पनि त्यो कार्यपत्र पेस गर्दै सँगै जाँदा त्यहाँ कपिङहरू गर्ने भयो, रमाइलो किसिमको वातावरण बन्यो। अब त्यस पछाडिका दिनमा अब सायद कसरी चोइस भयो थाहा छैन, म एउटा एसोसिएसन निर्माता सारा कुराको हिसाबले र उद्यमशीलताको हिसाबले फेरि शान्तिदेवी घिमिरेलाई फरक फरक खालका पुरस्कारहरू, राष्ट्रपति पुरस्कार अहिलेको राष्ट्रपति रामचन्द्र पौडेलजीको हातबाट दिने अवसर पाउँदाखेरि राष्ट्रपति रामचन्द्र पौडेलजीसँग कुरा पनि भयो, हजुर चाहिँ 49 सालमा गएर यसरी चाहिँ बोर्ड निर्माणको निम्ति जुन पहल गर्नुभयो मसँगको अन्तर्वार्ता कुराहरू समेतबाट समस्याहरू बुझेर अब अहिले आएर हजुरकै हातबाट पुरस्कार लिन पाइयो, हामी एकदमै खुसी छौँ भनेर भन्ने मौका पाएँ म। त्यो बेलाको क्षण चाहिँ मलाई सम्झाउँदा एकदमै आनन्द पाउनुभयो।
0: करिब करिब 45 वर्षभन्दा लामो समय कफीमा बिताउँदै गर्दा अब धेरै कुराहरू पाउनु भएको छ, गुमाउने कुरा त खासै छैन नै, किनकि यहाँले जुन मनबाट दृढ संकल्प भएर यो क्षेत्रलाई रोज्नुभयो र यसैमै मेरो जीवन छ भनेर अगाडि बढ्नु भएको छ। अहिले पनि उत्तिकै उल्लास देखिन्छ र उत्तिकै जोस देखिन्छ, अहिले पनि यस्ता कुराहरू गर्दै गर्दा हामीलाई पनि एकदम तरङ्गित बनाउनुहुन्छ, त्यो खालको जोस अहिले पनि छ। अब केही गर्नु बाँकी छ जस्तो लाग्छ?
1: अब यस्तो छ, मेरो तर्फबाट त मलाई लाग्छ मैले गर्न अब पर्दैन, किन भन्दा चिन्ने साथीहरू चिन्नु भयो, मैले जानेको कुरा कहिले पनि लुकाइन, आफ्नो व्यवसाय आफ्नो उद्योग पनि सबै आएर सबैलाई हेर्न किसिमको खुला दिएँ, जबकि उद्योग चाहिँलाई लुकाउनु पर्छ भन्ने मान्यता हो यथार्थमा भन्ने हो भने, तर त्यस्ता कुराहरू हामीले चाहिँ के गरेनौँ। मलाई चाहिँ उद्योगभन्दा पनि संगठन संस्था नै प्यारो लागिराख्यो, अब खाइ नखाइ हरेक गर्दै दुःख गर्दै गइयो, तर के भन्दा अब संगठनले पनि अलि उचाइ फेडरेसन त भएको छ, त्यसले अब सपोर्ट राज्यबाट सपोर्ट पाएको अवस्था छैन र नेपाल सरकारले पनि यस्तो किसिमको बहुमूल्य चिज भनौँ न एक किसिमले भन्यो भने यसलाई चाहिँ अब सुन त पहेँलो हुन्छ, त्यसले यसलाई कालो सुन भन्दा केही आपत्ति हुन्न भन्ने मलाई लाग्छ। यो संसारमा यति लोकप्रियता कमाएको चिज हो, सेकेन्ड लार्जेस्ट कम्युनिटी पर्छ यो, वातावरण हिसाबले पनि अक्सिजन जेनेरेट गर्ने कुरा हो, उपभोक्त हिसाबले पनि अब स्वास्थ्यकर वस्तु हो, यस्तो चिज जबकि नेपालमा अब संसारका लगभग 70-72 वटा देशमा मात्रै उत्पादन हुन्छ, फल्ने देशहरू त्यति हुन्, तीमा नेपालको कफी अत्यन्तै उत्तम छ, अब 8,000 टनको माग छ, उत्पादन हाम्रो यहाँको 527 टन छ जम्मा। यस्तो अवस्थामा राज्यले के चाहिँ गर्न सकेन भन्दा कुरो मेरो भनाइ भन्दाखेरि कमसेकम चाहिँ सम्बन्धित निकायहरूलाई राखेर एउटा चाहिँ दीर्घकालीन योजना, अब 50 वर्षको होला, अरू देशहरूमा त 100 वर्षको योजना बनाउँछन् तर यो मुलुकमा किन बन्दैन भनेपछि यस्तो खालको अवसर हुँदा हुँदै पनि यो चाहिँ गर्न गरिएन भन्ने मेरो गुनासो हो। यसमा चाहिँ को जोडिन सक्छ भन्दाखेरि महासङ्घको जोडिन सक्छु, कृषि विकास ब्याङ्क, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, भूमि सुधार मन्त्रालय, वन मन्त्रालय, विभिन्न निकायहरूको आफ्नो आफ्नो क्षेत्रका कामहरू छन् नि, हो यी सबै जोडिएर एउटा चाहिँ राष्ट्रिय स्तरको भेला गरेर नीति निर्माण गरेर त्यसपछि अहिले गाउँ नगर जे जे भने पनि विभिन्न किसिमका हाम्रा प्रदेशहरूमा 4-5 वटा प्रदेशहरूमा त छन् नि, उनीहरूलाई यहाँबाट गाइडलाइन गरेर अनि बोर्डलाई पनि त्यही खालले परिचालन गरेर बोर्डमा दक्ष मान्छेहरू राखेर अरू कर्मचारी थपेर त्यसलाई चाहिँ विभिन्न क्षेत्रीय कार्यालयहरू जिल्लामा सम्भव भएसम्मकै प्रदेश कार्यालयहरू समेत राखेर राजनीतिकरण नगरेर यसरी चाहिँ एउटा स्वस्थ तरिकाले र यो सम्भावनाहरू प्रयस्त छन्। अब मैले आफैले दिएको एउटा हाम्रो राष्ट्रिय कफी विकास बोर्डले गरेको सर्वेकै आधारमा एउटा चाहिँ 2018 एउटा सर्वे गरेको थियो, यो मुलुकमा 1 करोड मान्छेले रोजगार

0: सक्छन्। 62 जिल्लामा खेती गर्न सकिन्छ, 24 अरबको आमदानी गर्न सकिन्छ भनेर लेखिएको डेटा सहितको एउटा चाहिँ ठुलो पुस्तक छ। कमसेकम अब त्यसरी त्यो बनिया छ भने त्यसैलाई आधार मानेर नेपाल सरकारले किन नगर्ने? मेरो आपत्ति नेपाल सरकारप्रति त्यहाँनिर छ,
1: यथार्थ आपत्ति,
0: यथार्थ कुरा हो। त्यो गर्ने त अहिलेका बच्चाहरू बिचरा 16-18 वर्ष पुगेपछि जाउन पनि विदेश, जुन पनि विदेश, बुढाबाका बाआमाहरूलाई घरमा छोडेर अनि चाहिँ त्यो एउटा तडपेर बसेको अवस्था छ। भनेपछि विकास भएन भनेर खालि बाटो खनेर मात्र विकास हुने वाला छैन, लाग्नुपर्छ। हामीसँग त के छैन, यहाँ जल, जमिन, जङ्गल सारा कुराहरू छ, यसभित्र भएका चिजहरू छन्, यिनलाई चाहिँ उपयोग गर्ने। यसमा पनि अहिलेको हिसाबले हेर्दा त सर्वोत्तम चिज भनेको त कफी हो, किन भन्दाखेरि यसमा त होमस्टेहरू हुन्छ, पर्यटनहरूलाई अगाडि ल्याउन सकिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ, अनि यही उपभोग हुन्छ, हरेक खालको अवसर छ। तर यो काम गर्नुपर्छ भन्ने मेरो मान्यता
1: हुन्छ। हामीले समय दिनुभयो, हामी धेरै नै आभारी छौँ, यहाँ प्रति कृतज्ञ छौँ। कृतज्ञ पनि गर्दा विदेश गर्छ। नमस्कार।
2: नमस्कार
1: हजुर, हामीले कुराकानी गर्दैछौँ कफी क्षेत्रका बादशाहकै रूपमा हामीले परिचय बनाएका छौँ। हामीले विशेष गरी डकेश्वर घिमिरेसँग अन्तर्संवाद कुराकानी गर्दै गर्दा करिब करिब 4 दशकभन्दा लामो समय कफी क्षेत्रमा बिताएर चाहिँ आज पनि आजका पुस्ताहरूलाई पनि र राज्यलाई समेत यो क्षेत्रमा यसरी सम्भावना छ भनेर खचाउन सफल व्यक्तित्व समेत हुनुहुन्थ्यो र कफी क्षेत्रलाई मूर्त रूप दिनको लागि निरन्तर रूपमा लाग्नुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो। हामी उहाँसँग चाहिँ विशेष कुराकानी गर्दै थियौँ। आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू रह्यो भने हामी सिधा हटलाइन नम्बरबाट रिपोर्ट गर्ने गरेका छौँ, जसको लागि 98510-97192 टेलिफोन, एसएमएस गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ। र यति बेला यो कार्यक्रम समृद्ध कृति जिएनएन टेलिभिजनको राष्ट्रिय प्रसारण मार्फत यहाँहरूले देशैभरि हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। र हामी नेपाल एफएम नेटवर्क सहित 38 रेडियो मार्फत पनि हामी प्रसारित हुने गरेका छौँ। यो पनि सँगसँगै राख्न चाहन्छु भन्दै हामी आर्काइभको रूपमा चाहिँ भिजन न्युज नेपालको युट्युब च्यानल, त्यसै गरी फेसबुक पेजहरूबाट पनि यहाँहरूले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ भन्दै आजको श्रृङ्खलाबाट असीम सापर यहाँको माझबाट बिदा पनि अनुमति माग्छु। सुरेश नै रहँ, कृषि कर्म गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
2: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
4: सूचना सूचना सूचना
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप।
6: तपाईले त हुर्केकै गिरेर चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
6: हुर्केकै गिरेर चल्ला 150?
7: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
7: विराज किसानको साथी,
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
7: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: Kajaria Tiles, your world-class luxury.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
9: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। हावाहुरी चलेको बेला के गर्ने?
10: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
10: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
10: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
10: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
10: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
10: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।

0: तपाईं
1: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
0: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
1: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदै

0: एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोरा समाजद्वारा जनहितका लागि जारी सन्देश।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनयू प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार, संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत, वरिष्ठ अधिवक्ता राजेश श्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: हजारौं रेडियो
3: डहलबाट समाचार सुन्नुहोस्। नेपालीको माझमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनिया राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युवाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युवाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युवाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोक्काएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनयू प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनयू प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनयू प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
2: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
1: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो, को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ। होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
1: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
5: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन् तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौ भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेछ। राष्ट्रपा एक्लैले अहिले राज्यसभा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेछ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयोग जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाएको
6: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
5: यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोण बाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि त्यो कुरा भए पनि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भनेदेखि हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो स्पष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
6: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन।
5: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
6: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहस पत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
5: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई लाग्छ।
6: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्ताउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
5: अहिलेकै अवस्थामा यसै गरेर गऱ्यो भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
6: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने, प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहस पत्रलाई पूर्णता दिन खोजेका हौं भन्ने उहाँको कुरा छ।
5: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ। र हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ, र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
1: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईं नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति शी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफ बारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हर वीक रात को 9 बजे हजुरपुर रेडियो 102.1 मेगाहर्ट्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ट्जद्वारा जारी सन्देश।
3: Kajaria Tiles, your world-class luxury.
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू:
4: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू:
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: तन्ने पैसा कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाउँ।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0845403998, 0845403998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
3: Kajaria Tiles, your world-class luxury.
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
11: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस्, र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
11: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: Kajaria Tiles, your world-class luxury.
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछा मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेसाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेसाप मिट सप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world class luxury.
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो कुकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको, सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: रामेसाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
1: Kajaria Tiles, your world class luxury.
9: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
10: भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभ जीवन हस्पिटल।
12: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
13: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
12: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
14: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
15: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
14: सम्पर्क नम्बर 0475904662 98692 65998।
1: Kajaria Tiles, your world class luxury.

0: हजुरको रेडियो 102.1 MHz.
1: Kajaria Tiles, your world-class luxury.
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: Kajaria Tiles, your world-class luxury.
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
8: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि, हाम्रै मन्थले कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठाकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
1: Kajaria Tiles, your world-class luxury.

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झनै 60% भएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,000 रूपियाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000 रूपियाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,000 रूपियाँ खर्च भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन सित निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको। सार्वजनिक स्रोत साधनको परिचालन, नियमितता, विधेयता, कार्यदक्षता, प्रभावकारिता र औचित्यका आधारमा लेखा परीक्षण गरी प्रतिवेदन तयार गरेको रायले बताउनु भएको छ। उहाँका अनुसार आर्थिक वर्ष 2081/82 कुल 5,526 निकायको 94,84,50,00,000 रूपियाँ बराबरको लेखा परीक्षण सम्पन्न भएको छ। यसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ 3,050 कार्यालयको 29,17,95,00,000, प्रदेश मन्त्रालय तथा निकायतर्फ 1,224 कार्यालयको 3,20,30,00,000, पालिकातर्फ 721 निकायको 11,09,52,00,000 तथा समिति एवं अन्य संस्थातर्फ 577 निकायको 4,47,77,00,000 रूपियाँको लेखा परीक्षण भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081/82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन सित निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायले प्रतिवेदन पेश गर्नुभएको। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बेरोजगारी फर्जर गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ धेरै जवाफदेह हुनुपर्छ। यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घर धुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बाँकी वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावा र ब्याज 55,04,78,00,000 रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनका अनुसार निगमले A320 तथा A330 जहाज खरिदका लागि सरकारको जमानीमा 2070 असार 4 गते र 2074 साल जेठ 28 गते
कर्मचारी सञ्चय कोषबाट 22 अर्ब रूपियाँ बराबरको ऋण लिएको थियो। यस्तै नागरिक लगानी कोषबाट 12 अर्ब रूपियाँ बराबरको ऋण लिएको थियो। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। बागमती प्रदेशका 5 सहित मुलुकभरका 61 पालिकामा 5% भन्दा बढ़ी बेरोजगारी देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 61 पालिकामा 5% भन्दा बढ़ी बेरोजगारी देखिएको हो। जसमध्ये रौतहटको गढ़ीमाई नगरपालिका र सिराहाको विष्णुपुर गाउँपालिकामा 14% भन्दा बढ़ी बेरोजगारी देखिएको छ। सबैभन्दा बढ़ी विष्णुपुर गाउँपालिकामा 14.33% र गढ़ीमाईमा 14.19% बेरोजगारी देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

शिक्षा क्षेत्रका जानकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेखीय योगदान गर्न सक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिएका छन्। आजदेखि शुरू भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बन्नुपर्नेमा जोड़ दिएका हुन्। कार्यक्रममा नेपाल, भारत, बंगलादेश लगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो। विश्व स्वास्थ्य संगठन WHO को सर्वोच्च नीति निर्माण तह 79 औं विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैछ। आगामी 2083 जेठ 3 देखि 10 गतेसम्म स्विजरल्याण्डको जिनेभामा हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको नेतृत्वमा 3 जनाको टोली शनिबार भोलि जिनेभा प्रस्थान गर्न लागेको छ।

नेपाल चिकित्सक संघले दुर्गम क्षेत्रमा सेवा गरिरहेका चिकित्सकलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। आगामी जेठ 16 र 17 गते चितवनको भरतपुरमा आयोजन हुन लागेको अल नेपाल मेडिकल कन्फरेन्सको अवसरमा श्याम सजन ट्रस्ट मार्फत एकजना चिकित्सकलाई पुरस्कृत गरिने संघले जनाएको छ। पुरस्कारका लागि नेपालको दुर्गम क्षेत्रमा कार्यरत 45 वर्ष मुनिका लगनशील चिकित्सकहरूलाई दरखास्त दिन आह्वान गरिएको छ। इच्छुक चिकित्सकले आफूले दुर्गममा सेवा गरेको प्रमाणसहित आगामी जेठ 8 गतिभित्र चिकित्सक संघको आधिकारिक इमेल nma@nma.org.np मार्फत निवेदन पेश गर्नुपर्नेछ। गत वर्ष बजेट सुनिश्चितमा परेर पनि ठेक्का लाग्न नसकेको काभ्रे जिल्लाको सीमावर्ती चौरी खोलादेखि गाल्बा हुँदै मन्थलीसम्मको वैकल्पिक राजमार्ग स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा समेत सरकारले बजेटको सुनिश्चितता गरेको छ। संघीय सरकारको अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेसँगै अब जिल्लाको पश्चिमी भाग कालोपत्र सड़कले छिचोलिने भएको छ। झण्डै 36 किलोमिटर लामो चौरी रिस्टे गुरासे गाल्बा सड़क र त्यसभन्दा पूर्वतर्फको मन्थलीसम्मको वैकल्पिक सहायक राजमार्गको कालोपत्रका लागि सरकारले चालू आर्थिक वर्षमै ठेक्का लगाउने गरी 60 करोड़ रूपियाँको स्रोत सुनिश्चित गरेको हो। सिन्धुलीको कमलमाई नगरपालिका छ जसेदमारमा रहेको नवज्योति वहिरा माध्यमिक विद्यालयले कक्षा 11 र 12 अध्ययनरत विद्यार्थीहरूका लागि 2 महिने तालिम सञ्चालन गरेको छ। नवज्योति वहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङका अनुसार विद्यालयमा विद्यार्थीहरूका लागि व्यावसायिक कुक तथा हस्पिटालिटी व्यवस्थापन तालिम र ब्युटिसियन र हेयर कटिङ तालिम सञ्चालन गरिएको हो। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेटबोली बिहान 9 बजेको हजुरको समाचारमा हुनुहुनेछ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

Hazırkı Ravaz, Hazırkı Saat, Yuhu, Hazırkı Radio XD, Tapraik Megahertz, Namaskara, Hazırkı Radio XD, Tapraik Megahertz, Kuratrikalin Prastiti, Karikram SMS, Duhuriko Parkhema Rahanu Bhaika, Vasna Bhaika, Tapai Tamam, Tamam Adarani, Srota Manurma, Ratrikalin Lok Sangitika Vibhadan, Saita, Hardiko Swagat Karna Chahanchu, Ma Karikram Prastita, Tapai Kemutuka Dukduki, Akhara, चौधबाट पन्ध्रमा लागेको हेर्नुहोस् छिटो श्री राज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रामना रमाइलो गर्नको लागि अनि यो पल अझ विशेष बनाउनको लागि भन्न चाहन्छु. नेपालीको गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी. हामी हप्ताको सात दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहन्छौ. लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौ. तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँकै माझमा राख्छौ. त्यस्तै गरेर अनि साथसाथै तपाईँले नै पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्छौ है पनि भन्न चाहन्छु. लेख रचनाहरू पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहन्छु. रातको समय छ, यो समयमा भनौँ न बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पेट चिन्ताहरू भुलाउने कोसिस गरिराख्नु भएको छ होला. हामीलाई सुन्दै है, सुन्दै त हुनुहुन्छ नि, सुन्नुहोस् है, सुन्नुहोस्, रमाइलो गर्नुपर्छ पनि भन्न चाहन्छु. अनि म्यासेजहरू पनि पठाउनुहोस्, कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोस् पनि भन्न चाहन्छु. हामी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि साथसाथै अनलाइनका माध्यम अनेका हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको news.com सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला तपाईँको माझमा उपस्थित भइरहेका छौं. म्यासेज पठाउनुहोस् फटाफट, म्यासेजहरू पठाउनुहोस् होइन, मिठा रमाइला कुराकानी गर्छौँ पनि भन्न चाहन्छु. अनि सुनेर साथ पनि दिनुहोस् पनि भन्न चाहे, अब धेरै कुराकानी नगरौँ, एउटै कुरा दोहोऱ्याए जस्तो लाग्यो मलाई पनि. सो त्यही भएर यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि आउनेछु. यति बेलाको समयमा पुरानो गीत छ, झर्ने फुल रहेछ, यो गीत तपाईँको माझमा राख्न चाहन्छु. अनि रोजाइका गीतहरू आज ठिक छ राख्ने प्रयास गर्छु म है, राख्ने त कोसिस गर्छु, त्यही पनि हल्का समस्या हुन्छ कि जस्तो लागिरहेको छ. सो त्यो भएर सम्भव भएसम्म म्यासेजहरू साथसाथै अब रोजाइको गीतहरू त राख्नुहुन्छ. यति बेला तपाईँको माझमा यो मिठो गीत कार्यक्रमको सुरुवातमा राख्न चाहन्छु विष्णु माझी अनि विमल राज छेत्रीको सुमधुर आवाजमा रहेको गीत झर्ने फुल रहेछ.

यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराज महाचु, साथमा तपाईँ हुनुहुन्छ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। रातको समय छ, रातको समयमा म आउने गर्दछु मिठा रमाइला कुराकानी गर्नको लागि। निधाउनु भएको छ भने पनि त्यो सपनीमा बुर्कुची मार्नको लागि भने अब निधाउने प्रयास गर्दै हुनुहुन्छ भने होइन, एकछिन भए पनि त्यो मनलाई होइन एकछिन त्यो शीतल प्रदान गर्नको लागि बिहानदेखि काम गर्दा गर्दै लागेको थकाइ पीर चिन्ताहरू भुलाउनको लागि उपस्थित हुने गर्दछु। साथमा तपाईँले नै पठाउनु भएका लेख रचनाहरू त छँदैछन्, वाचन गर्ने नै छु। यति बेला म म्यासेजतर्फ लाग्छु, ढिला नगरिकन केही म्यासेजहरू प्राप्त भएका छन् सर र वाचन गर्छु, त्यसपछि अन्य कुराहरू त छँदैछन्। सुना कन्दुङमा हुनुहुन्छ, सेवाहरू नमस्कार, शुभरात्रि सर, जय श्री राज महत सर, हजुर सो जमुन्सी हजुरलाई मुटुको कुनादेखि मिठो माया अडुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म सुन्दैछु, हेर्दैछु। रातको बेला मायाको कुरा मात्रै सुन्न मनपर्छ, मिठो मिठो मायाका कुराहरू सुनाउनुहोस् त। श्री सर भन्नुहुन्छ, संसार मायाले चल्दैन भन्ने पो याद आयो मलाई। अप्सरा खड्का सबिना कन्दुङमा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत्याल, देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम सुनवार, घाइला बिरमान, हिम्मत खड्की, समीर सहयोगी, विश्वजित जिमिरे, अनि अन्जान थलुङ, कल्पना साम्पाङ, कमल पौडेल, सृजला सापकोटा, त्यस्तै गरेर तारा श्रेष्ठ, केशव सेन्चुरी होइन, अनि साथसाथै विनिता गिरी, हिराबहादुर लगाई लगाए, सबैमा सम्झना माया छ भन्नुहुन्छ सोनाजीले। उहाँलाई पनि विशेष, संसार मायाले चल्दैन भन्ने पो याद आयो मलाई। अप्सरा खड्का सबिना कन्दुङमा, अञ्जिता ठकुरी, अप्सरा बस्नेत, सुनिता भण्डारी, श्रीराज महत्याल, देवान देवान, टिकराम घिमिरे, प्रेम खड्का, टिकराम

आचार्य हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। एउटा मात्र चाहना, राति एउटा मात्र कार्यक्रम सुन्ने हेर्ने सुत्ने भन्नुहुन्छ। सोनाकन्दमा विशेष रूपमा धन्यवाद मायाको लागि। मुना राई लिम्बु हुनुहुन्छ, सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। सिम्पल भन्दा पनि सुमित यता सुनवार किरात हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है दाइ, सन्चै हुनुहुन्छ भन्नुहुन्छ। ठिक छ, राम्रो छ, रमाइलो छ, तपाईँलाई कस्तो छ कि कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिक छ, सेयर पनि गरिदिनुहोस् ल। रामेछाप देउराली घर भई आज काठमाडौँबाट सुमित यता सुनवार किरात हो, कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ भन्नुहुन्छ। अनि बजनी चाहिँ घर परिवारको लागि अनि होइन साथीभाइ सबैमा समर्पण गर्न चाहन्छु भने रामजी खानको नयाँ गीत धेरै माया गर्छु भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ। नयाँ गीत धेरै माया गर्छु भन्ने हो र होइन होला हौ गाँठे, पुरानो होला त धेरै माया गर्छु। ठिक छ, राख्ने कोसिस म गर्छु, म लेटेस्टमा त्यति अपडेट छैन होइन, गीतहरू म सुन्छु। धेरै माया गर्छु विष्णु नजिर रामजी खानको 13 वर्ष अगाडिको छ त, कसरी के भन्नुभयो, ए फेरि पनि आएको रहेछ, धेरै माया गर्छु म त। ठिक छ, त्यस्तै गरेर यति बेला अनिसा केसा हुनुहुन्छ, सम्झना सबै म शुभरात्रि भन्नुहुन्छ। अनि सुना कन्दुङ्गा हुनुहुन्छ, तपाईँ रातको समयमा एक झलक तपाईँको सुन्दर मुहार हेर्नु खोजेको खै देख्थेन भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। अनि परदेशी कान्छ सुमन रिजाल हुनुहुन्छ, लो दादा दर्शन नमस्ते नमस्कार, के छ खबर, हजुर सन्चै हुनुहुन्छ, म पनि आएँ है भन्नुहुन्छ। गोलन्जर गाउँपालिका एक डुट भन्ज्याङ घर भई हाल भनी बिरान मुलुक साथ समुद्र पारी साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, नियमित सुन्ने गर्छु भन्नुहुन्छ। अब बज्ने गीत चाहिँ अनि एफएम परिवारको लागि, घर परिवार को लागि, जीवनसाथी कमला रिजाल, प्यारी छोरी झरना, सरी माफी माग्न चाहन्छु, प्यारी छोरी झरना, त्यस्तै गरेर छोरा देवराज, दाई जित, विश्वकर्मा, दिदी बिनाजु, भान्जा, निशान, भतिज, पूर्वेली जेठा, सुनिल रुजाल, साथीहरूमा टिका थापा मगर, त्यस्तै गरेर युनिक बेनारायण सागर, विश्वकर्मा, दिपराज थापा मगर, हेमराज मगर, युनिक बस्नेत, टिकराम सुनवार, मेनुका दर्नाल, अनिल दर्नाल, कमल छेत्री, कमल दर्नाल, एक बहादुर हायु, हमराज नेपाली, प्रदीप राणा, रमेश दिक, सुनिल नेपाली, प्रशान्त लकान्द्री, भुवन सुन्दास, तुम्जाली कान्छ रोशन श्रेष्ठ, त्यस्तो बहिनीहरू सीता सुलवाल, सीता चम्पा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। डुट भन्ज्याङ मासीमा पनि सम्झना भन्नुहुन्छ भने मुटुदेखि नै मिठो सम्झना माया छ उही अभागी परदेशी कान्छ सुमन विश्वकर्मा भन्नुहुन्छ, यहाँलाई विशेष रूपमा धन्यवाद। रिमा थामी हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, दाई नमस्ते, सन्चै हुनुहुन्छ, अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु पर्छ है कार्यक्रम, कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छ है हजुरलाई भन्नुहुन्छ। देवी गर्ती मगरको लाउदिन कोहीलाई भन्ने गीत राखिदिनु होला है भन्नुहुन्छ। ठिक छ, म प्रयास गर्छु, भेट सम्भव राख्ने कोसिस गर्छु। रोमन मुक्तान तामाङ हुनुहुन्छ, लासु फ्या फुल्ला भन्नुहुन्छ, भोजपुर घर भई हाल चाहिँ सात समुद्र पारीबाट कार्यक्रम मजाले सुन्दैछु, रात्रिकालीन सन्देश राख्नुपर्दा भोजपुरमा हुनुहुने घर परिवारको लागि अनि साथीभाइ सबैमा बजनी समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। नेपालतिर पानी कतिको परेको छ भन्नुहुन्छ प्रकाशजीले, खै रामेछापतिर परेको छैन, अन्त चाहिँ पर्यो कि। राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है युएईबाट भन्नुहुन्छ, घर चाहिँ 13 थुम हो भन्नुहुन्छ। पूर्वेली अन्जान सफल आयुष भन्नुहुन्छ, मिल्छ भने माया हेनकनको साडेल नेपालको धुलो उडे, हङकङको साडीले नेपालको धुलो उडायो भन्ने गीत राखिदिनुहोस् भन्नुभएको रहेछ। ठिक छ है, हेर्नुहोस् न, अब बाबामाले पढ्दा पढिएन गुच्चा खेलाइ, यस्तो शब्दहरू तल माथि भयो, तर यो तिजको गीत हो, म राख्दिनँ जस्तो लाग्छ तिजका गीतहरू। प्रेम तामाङ, निकेश्वर लिम्बू, गोपाल भाइ, सुरेन्द्र श्रेष्ठ, राज तामाङ, त्यस्तै गरेर राजकुमार गुरुङ, सिवन बुढा थकिनी, रुता चामिङ राई, रमला साम्पाङ राई, मिडिया प्रेमी राई, अनिसा तीर्थ राई, पान्तुवा सफिया राई, युवराज पान्तुवा, मनिषा मङफाङ राई, सरिता राई, मिसिङ रोत, रूपेश राईमाझी छेत्री,
भूमिका राई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। सबै मिश्र सर शुभरात्रि सबैमा भन्नुहुन्छ। सुरेश कार्कीले सम्झना सबैमा सुन्दैछ भन्नुहुन्छ। सुशीला विश्वकर्माले शुभरात्रि सबैमा भन्नुहुन्छ। विशाल छेत्रीले शुभरात्रि सबैमा भन्नुहुन्छ। सत्यन सेठमा म्यासेज पठाउनु भएको छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भोजपुरबाट भन्नुहुन्छ। मिडिया

हामी कायानी छ वन्दना छ साथीहरू सम्झिनुपर्दा नकुल चामलिङ, अर्जुन याखा, अनि रामकुमार लिम्बू, डियर सुप्रिया पान्तो राई, सतीकला इसारा, अर्पण रोशनी तीर्थ राई, गंगा खड्का, काला विमान सुना राई सफलायुष, रात्मा किराती, विनोद चेमजुङ, विष्णु खनाल, पूर्वली खुसी ममता पया, शर्मिला चोखाङ, त्यस्तै बान्तो सोफिया राई, माया बान्तो राई, सुशीला विश्वकर्मा लगायत सबैमा सम्झना छ वन्दना छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला म्यासेजहरू प्राप्त भइरहेका छन्। म्यासेजहरू भन्दा पनि म गीततर्फ लाग्छु। धेरै बोले जस्तो लाग्यो है, हिरोजी खान हुन्छ कति बोलेको भन्ने हुन सक्छ। रामजी खान अनि पूर्णकला विषयको सुमधुर आवाज हुने गीत तपाईँको माझमा यति बेलाको समयमा धेरै माया गर्छु म त बल गीत लाग्छ है।

0: उनको भएन भने म अटुको नि मर्छु म त रामजी खाँडा निपूर्ण कला बेसीको सुमधुर आवाज मैले तपाईँको माझमा राखेँ. माया माया ओ सब चिज मायाले गर्छ भन्छन् अहिले जे गर्छ मायाले गर्छ अरे के होइन सबै चिज मायाले गर्छ अरे गाउने पनि हँसाउने पनि मायाले गर्छ. भन्न मन लाग्छ कहिले काहीँ जिन्दगीमा कहिले काहीँ यस्तो मुड पनि आउँदो रहेछ है जहाँ आफ्नो कुनै गल्ती हुँदैन त्यही पनि सजाय भने आफ्नै भागमा पर्छ होइन. कहिलेकाहीँ गल्ती केही नहुँदा नि रुनुपर्छ होइन र कार्यक्रम एसएमएस दोहोरी अनि अर भइराखेको छ. आवाजमा म श्रीराज महसु साथमा तपाईँ हुनुहुन्छ. त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. हेर्दै हुनुहुन्छ मेसेज पठाइराख्नु भएको छ. मेसेजलाई वाचन गर्ने कोसिस गरिरहेको छु. फ्रिक्वेन्सी हजुरको रेडियो 102.1 MHz तामाको 95 MHzको माध्यमबाट अनि अनलाइनका माध्यमबाट हामी तपाईँको माझमा छौँ है पनि भन्न चाहन्छु है. ठिक छ, म म्यासेजतर्फ लाग्न चाहन्छु. यति बेला केही म्यासेजहरू छन् म सरर वाचन गर्छु, त्यसपछि अन्य म्यासेजहरू वाचन गर्नेछु. म यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ कसले भन्दाखेरि म शुक्रराज रसाइली निर्दोष हुनुहुन्छ. हेलो हजुर नमस्कार शुभरात्रि. रात्रिकालीन अभिवादन पाँच थर हिदियाङ सात घर भई हाल फिदिम चार डब्ल्यू चोकबाट शुक्रराज रसाइली निर्दोष भन्नुहुन्छ. शुभरात्रि सन्देश राख्नु पर्दाखेरि भन्नुहुन्छ उहाँले होइन, उहाँले म्यासेज पठाउनु भएको छ, सन्देशहरू राख्नु भएको छ. जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य दिपेन्द्र सम्बाम्फे, मनिषा शेर्पा, गोपाल भाइ चटपटे, सन्समाया केरुङ, तारा शङ्कर, त्यस्तै अरूणा सम्बाम्फे, सुमी लिम्बु, गगन्ती रथमे, सोनिम राई, मुना खड्का, रामकृष्ण कलयात्री पाँच थरे, हरपल रोशनी, कविता कतानी, सरस्वता पोखरेल, मनमाया तिमिसना, राजघले मगर, सम्झना बराइली, त्यस्तै विनिता दाहाल सुवेदी, सुप्रिया बान्तो राई, मौसम योङहाङ, राम थापा, धनगजमेर, ढकाल धर्मराज, माया राई, डम्बर तामाङ, भूपाल दुलाल, भीम कतानी, हरिमाया चम्ला गाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद. राइनी राजकला हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि है भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. सुना कन्दुङ्गाले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. दीपक चालिसेश्वर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. त्यस्तै गरेर यति बेला प्रकाशजी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ. जेठ महिनामा लगनको महिना छ कि छैन भन्नुहुन्छ, त्यो चाहिँ थाहा छैन हजुर, हेर्नुपर्छ है. यो न बिहे गर्ने म न केही होइन, अरूकोमा भनौँ न, यो मलाई खासै त्यो उतिरै छैन, सो त्यही भएर त्यो खासै याद गरिनँ मैले यो कारणले होइन. नत्र चाहिँ म भन्थेँ याद गरेको भए, अथवा कसैको बिहेमा जानुपर्ने, अथवा अब हेरेको छैन हौ मैले साँच्ची नै भन्नुपर्दाखेरि. अब आफ्नो बिहे भए पो यो महिनामा बिहे गर्छु भनेर आँटेँ सोचेँ भने त्यसपछि अहा कहिले गर्ने के भन्ने हुन्छ, त्यो भएर पनि जस्तो लाग्छ. कुशल बेलवासेको गीत राखिदिनुहोस् भनिदिनुहुन्छ, लाउँदिन कोहीलाई भन्ने गीत. ठिक छ, त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई सबिना राणा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. दादा नमस्कार, हेर्दैछु कार्यक्रम सिन्धुली डुडु भन्जाङबाट. सबिना राणा मगर हो, सबैमा सम्झना माया छ भन्नुहुन्छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्नुहुन्छ है. त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ मलाई मुना भण्डारी हुनुहुन्छ. हेलो दाई नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ? घर सिन्धुली भइहाल्छ, काठमाडौँबाट थानकोटबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु, धेरै मनपर्छ कार्यक्रम. अनि साथीहरू सम्झिनु पर्दा अनिता, कोपिला, प्रनिल, सोना, विक्रम, सबिन, सपना, गीता, स्मारिका लगायत सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ मुना. कार्यक्रम चाहिँ मनपर्छ अरे धेरै होइन, अनि बल्ल बल्ल आउनुहुन्छ अनि मनपर्छ है धेरै भन्नुहुन्छ. बल्ल बल्ल आइसकेपछि कसरी मन पर्यो भन्नुहोस् त, त्यो भनेको त अवसरवादी जस्तो भयो है मुना. अवसरवादी भन्ने थाहा छ, यस्तो कहिले काहीँ अवसर यस्तो मौका मिल्यो भने फाटफुट म्यासेज पठाइदिइहाल्यो होइन. कार्यक्रम त सधैँ आउने गर्छ नि त राति 10 बजेपछि होइन, हजुरको मुख्य मुख्य समाचारपछि हप्ताको सातौँ दिन आउँछौँ हामी तपाईँको माझमा. आउनु पर्यो हो मुना, आउनु पर्यो होइन. नियमित श्रोता हुनुहुन्छ भन्नुहुन्छ, सुन्नुहुन्छ भन्नुहुन्छ. खै एलिना थापा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ. ऐसम ऐसिन्छ भन्नुहुन्छ, बाइस पनि मिठो होला. श्रीराज महत भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु. एकदम राम्रो भनिदिनु भएकोमा म मक्ख छु। त्यति बेला हल्का अलिकति नाक बढियो कि क्या हो जस्तो लाग्यो है। कहिले काहीँ अलि धेरै लामो नाक छ, त्यहाँ माथि अलि लामो भयो कि होइन। यति राम्रो मान्छे, मिठो माया है, हिरो भन्नुहुन्छ राई सबैलाई। सुश्रोमा धन्यवाद दिन चाहन्छु। अविनाश आयु हुनुहुन्छ सिन्धुलीबाट, अविनाश आयु सम्झना सबैमा भन्नुहुन्छ। सोनाकन्दीमा हुनुहुन्छ, कता हराउनु भएको, किन उठ्नु भएको भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर लु सबजना ट्याप ट्याप गर्नु पर्यो साथीहरू भन्नुहुन्छ राई सबैलाई। पक्कै पनि सबिना पोखरेल हुनुहुन्छ, मिस्यु अल अफ यु दोलखा मालु घर भइहाल चाहिँ भक्तपुरबाट सबिना पोखरेल हो। सबैमा सम्झना अनि माया, शुभरात्रि शुभ सपनी भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर दाई हजुरको बिहेमा मलाई बोलाउनुहुन्छ कि हुन्न भन्नुहुन्छ, प्रकाशजी बोलाउँला हजुर। म निम्तो पठाएर होइन काँडै पठाएर बोलाउनेछु पनि भन्न चाहन्छु, चिन्ता नलिनुहोस्। त्यस्तै गरेर यति बेला ठिक छ, म्यासेजहरू मैले केही थियो भाषण गरेँ, मलाई म्यासेज यता हजुरको रेडियोमा प्राप्त भएका छन्। पठाउनु भएको छ यति बेला हजुरको रेडियो फेसबुक आइडीमा म्यासेजहरू प्राप्त छन्। कसको भन्दाखेरिमा कल्पना सामदाङ हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ। कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ दिलपाली शर्मिला राई। मामु अञ्जना त्रिप्यारी साम्पाङ सोल्टिनी सुवर्ण राईलाई चाहिँ गेटवेल सुन भन्नुहुन्छ भने, बाबा विनोद साम्पाङ दादा रामकुमार थापालाई चाहिँ अग्रिममा जन्मदिनको शुभकामना भन्नुहुन्छ भने, अरू चाहिँ चिन्ने नचिन्ने बिर्सिने घृणा गर्ने सबैमा सम्झना माया छ है भन्नुहुन्छ। कल्पनाजी विशेष रूपमा धन्यवाद दिन चाहन्छु। एक्लोपन छेत्री आइदिरहेको छ, हेलो नमस्ते सर, म अजय राई माझी छेत्री हो है, पाल्पाको रैना देवी गाउँपालिका छोरा चार पाल्पाको मान हाल काठमाडौँदेखि सुन्दैछु। मिल्छ भने खुमन अधिकारीको त्यो मन रुन्न होला र मलाई जस्तै तिमलाई नि यस्तै भेटै हुन्न होला र यो गीत राखिदिनु छ भने त लाई सधैँ बिगारे क्या है। ठिक छ, माफी माग्न चाहन्छु, यो गीत राखिदिनुहोस् भन्दैनुहुन्छ हजुरको रेडियो अल फ्यामिली अनि अजय रायमाझी भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई समर्पण गर्न चाहन्छु भन्नुहुन्छ भने, परदेश कान्छ सुमन रिजाल हुनुहुन्छ, मिल्छ भने डाली पलाई भन्ने भएको राखिदिनुहोस् भन्नुहुन्छ, प्रयास गर्छु ल पनि भन्न चाहे। त्यस्तै गरेर सुरेश कार्की हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, ताली मार्दै हुनुहुन्छ है। यति बेला म गीततर्फ लाग्छु, धेरै नबोलु, यति बेलाको समयमा तपाईँको माझमा लाउँदिन कोहीलाई दोष, कुशल बेलवासी अनि देवी
1: सबको जाने नमस्कार बसाइदिनु।

Karikrimessa meistä hurjan ja veräkykyssä avas muun muassa rasin hassu saatnata päivän sotivaladista tai pidismara ja repipinne määtin päätä. Sunnemin säyrtelyn saavan jäsässä sinne saatin olevan minä saansu. Valinsani primäsi vodi gambiirun sä, useille vodi jäsu vakaun varsä. Timro laki vaki kai jäsu arumä, kun ei akruus vaku naso saina. Matra juuta kohira muha sussakki. तिमी मेरो जिन्दगीमा कति धेरै महत्त्वपूर्ण छौ। कतिपय कुराहरू हाम्रो नियन्त्रणमा हुँदैनन्, न त समय न त परिस्थिति, र त्यही परिस्थितिको अगाडि लाचार भएर जब मन रुन्छ तब लाग्छ कि गल्ती नहुनै कहिलेकाहीँ सबैभन्दा ठूलो गल्ती पनि दिँदो रहेछ। कार्यक्रम समाज दोहोरी अनि अरू भइराखेको छ। कार्यक्रमको साथमा छु म श्रीराज महत, भर्खर 14 15 लागेको मान्छे छु होइन। कहिलेकाहीँ जब हामी कसैलाई आफ्नो सम्पूर्ण मन मुटु र आत्मा सम्झिन्छौँ होइन, जब हामी कसैलाई आफ्नो सम्पूर्ण मन मुटु र आत्मा सम्झिन्छौँ तब सही र गलतको परिभाषा नै बदलिँदो रहेछ। प्रेममा हुनुको अर्थ सधैँ खुसी हुनु मात्र कहाँ रहेछ र कतिपय अवस्थामा आफूले मन पराएको मान्छेको खुसीका लागि वा परिस्थितिको चक्रव्यूहमा परेर नचाहँदा नचाहँदै पनि आँसु बगाउनु पर्ने हुँदो रहेछ। आफूले कुनै गल्ती नगर्दा पनि जब मन अमिलो हुन्छ र आँखाबाट आँसु खस्छन् त्यति बेला लाग्छ यो आँसु गल्तीको सच्चाइ होइन, बल्कि तिमी प्रतिको अगाध प्रेम र तिम्रो अभावले दिएको चोट ठिक छ। केही म्यासेजहरू छन्, म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ। एसएमएस थोरी कार्यक्रम अनियर भइराखेको छ, म्यासेजहरू थुप्रै छन् है, म्यासेज वाचन गर्नुपर्ने छ। दाई दिउँसोको कार्यक्रममा मैले रोजै गीत बजाइदिनु दिने गर्नुभयो, मलाई एकचोटि भन्नुहोस् भन्नुहुन्छ, मलाई थाहा छैन हजुर पनि भन्न चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ सौरभ केसी हुनुहुन्छ, बाक्सर नगरपालिका 8 मान्छे, आज भारतको गुजरातदेखि सुन्दैछु, सबैमा सम्झना छ भन्नुहुन्छ भने घरमा हुनुहुन्छ होइन श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि त्यस्तै गरेर यति बेला हुनुहुन्छ माधव डुङ्गेल हुनुहुन्छ, माधव डुङ्गेल बिर्तामर झापाबाट भन्नुहुन्छ मिस यु प्यारी श्रीमती उमा डुङ्गेल बुनुवा स्नेशताङ। त्यस्तै गरेर रमिला राई, शान्ति विशी राई, अनिता काली, भूमिका गीता लिम्बू, रञ्जित राई, काला बिरमान सुनवार, पूर्वली आकाश राई, दिया लिम्बू, अङ्बहाङ, मुना कुन्सुबी, मुना मुखिया, कमला मुखिया, जर्मन राई, अनिता राई, चेनी लिम्बू, निशा बान्तो राई, लवली मेलिना श्रेष्ठ, कल्पना साम्पाङ, मनिषा राई, कुमारी योङ, हङलावती दिलो सनयाम फू लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, म्यासेज पठाउनु भएको छ बाबुराम मगर हुनुहुन्छ, खल्डुङ्गा पोकली घर भई आज रियादबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना, विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई धेरैमा सम्झना छ भन्नुहुन्छ। मिलन घायल मुटु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है, दुहा कतारबाट सम्झना सबैमा भन्नुहुन्छ। सुनिता कुलुङ हुनुहुन्छ, सङ्घवा सभादेखि सुन्दैछु भन्नुहुन्छ। आज मलाई पछुताउने भयो भन्ने बाका सरिता सुनारको राखिदिनुहोस् ल भन्नुहुन्छ, पछुताउने भयो। शुभरात्रि एन्ड मिस यु रोमन मोक्तान तामाङ भन्नुहुन्छ, अनि नानु नानाहरू सुनु सुनिता राई, अमृता मोक्तान, प्यारी सपना तामाङ मोक्तान, भाइ निमा शेर्पा, जीवन प्रवीण मिस यु होइन, दाईहरू वरुण चञ्चल राई, टकाल धर्मराज, आशिष नारायण बस्नेत, राजबिराई कैला, दिदी हिमा राई, सानु कमला, राजकाले मगर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निर्दोष छेम हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पाँच थरको मेकलाङजुङ दुई घर भइहाल्छ, बिरानो देश कतारबाट भन्नुहुन्छ, घर परिवार साथीभाइ सबैमा सम्झना। समीक्षा जोशी, अङ्किता सुनवार, दिलदेखि रिया, लिम्बुनी पविना, फेची संस्कृति लामा, कमला वणेम, रुबिन रुबिना थामी, अभागी सृजना, माया राई, कनुषा सुनवार, पूर्वली खुसी, ममता पोया राई, अनिता सरिता, कल्पना छेत्री लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला हुनुहुन्छ जीवन गिरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, खल्डुङ्गा घर भई आज काठमाडौँबाट, सबैमा सम्झना साथीभाइ, सबैमा सम्झना माया, शुभरात्रि भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्नुहुन्छ है।
एक्लोपन छेत्री हुनुहुन्थ्यो साँच्ची. उहाँले पनि गीत रोजाइमा पार्नु भएको थियो. त्यो मन रुन्न होला र है म यो गीत चाहिँ राखेँ ल अन्तिममा. यो गीत राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु. र तिनजनसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भने धन्यवाद दिन चाहन्छु. मेसेज पठाएर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो होइन. सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला. नम्बर 0848 40 40 26 रहेको छ भने सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले सरसल्लाह सुझाव दिन सक्नुहुन्छ भन्ने भन्न चाहन्छु. सरसल्लाह सुझाव दिनुहोला भन्न चाहे भन्दै झालडोका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला. रातको समयमा विद्युत उपकरणहरू चार्जिङमा राखेर नछोड्नुहोला भन्ने भन्न चाहन्छु. साथसाथै अर्को कुरा भन्नुपर्दाखेरिमा होइन लामखुट्टेको टोकाईबाट बस्नुहोला भन्ने भन्न चाहन्छु. त्यस्तै गरेर पानी पिउने बानी छ रातको समयमा भने छेउमा ल्याएर राख्नुहोला भन्ने भन्न चाहन्छु. भन्दै यति जलसम्म सुनेर हेरेर साथ दिनुभयो भनेदेखि धन्यवाद. भन्दै म कार्यक्रम प्रस्तुता श्रीराज महत आजको बसाइबाट छुट्न चाहन्छु. अन्तमा तपाईँको माझमा मिठो गीत राख्दै राख्दै आजको बसाइबाट छुटेँ. अवश्य नमस्कार. शुभरात्री. मिठो सफानीको कामना गरे त

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो 102.1 मेगाहर्ज
3: को सहकार्यमा गाँठी रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट निहाल्न थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढ़ी कृषकका साथी र सहयात्री बनायो। यही अनुभव र फिल्डमा रहेको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्र सम्भावनाले भरिएको छ तर देशलाई व्यवस्थित रूपमा अघि बढ़ाउने हातहरू अझै अपर्याप्त छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: copper bound hose. Hare Kanda Dinma, Crompton Co Mixture, Rabam Purlak Drama, Mighty Double Door Refrigerator Jitne Mokha Pani. Nagrita Matra Pai Puksha, Sahas EMI Mafat Kharid Garna Sakinchha.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय माथत शीर्षकमा नागरिक दैनिकले खबरले छापेको छ प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माथत ल्याउनु भएको छ नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत लगिएको हो यो विभागले मुलुकको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह माथतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय माथत राख्नु भएको थियो जेएनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय माथत ल्याइएको थियो अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय माथत राखिएको हो यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्यसहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय माथत राख्नु भएको हो यो विभागलाई राजनीतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ़दै गएको छ कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय माथत राख्दा विभागको दीर्घकालीन संरचना व्यावसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ लामो समयसम्म गृह माथत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दा आधुनिक तथ्य र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा
3: यस्तै सोही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले थप शक्तिशाली बने बालेन चारै सुरक्षा अंग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ सुरक्षाका चारै अंग आफैसँग राखेर प्रधानमन्त्री बालेन र शाह थप शक्तिशाली बनेका छन् रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनी सँगै छ गृह मन्त्री सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन् यस्तै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत लगिएपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन् गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ विवादास्पद व्यवसायहरूसँगको साझेदारी सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढ़ी जग्गाबारे प्रश्न उठेपछि गुरूङले राजीनामा गरेका थिए गुरूङले सरकार छाडेको तीन साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन् विवादमा तानिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन भने भएको छैन त्यसबारे उनी आफैले टिप्पणी गरेपछि बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरूङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्
2: मालेखाको 63 प्रतिवेदन बेरुजु 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ हरेक वर्ष मुलुकको बेरुजु बढ़ेको बढ़ी छ मालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 7.5 खर्ब नागेको जनाएको छ मालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ प्रतिवेदनमा आर्थिक वर्ष 81-82 बेरुजु रकम 7.55 खर्ब रूपियाँ बराबर पुगेको जनाइएको छ मालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 संघीय प्रदेश स्थानीय तह संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94.84 करोड़ बराबरको लेखा परीक्षण गरिएको छ कार्यालयका अनुसार गत भदौ 23 र 24 को जेएनजी आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको पनि लेखा परीक्षण गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएको तथा कागजात जलेका कारण 1,47,90,00,000 बराबरको लेखा परीक्षण भएको छैन।
3: गत मंगिर 27 देखि 29 मा 11 औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर संघर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र इतर समूह बीच दूरी मात्रै बढ़ाएको छैन, सिंगो पार्टी पंक्तिमा उकुस मुकुस बढ़ेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी शुरू भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्चिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस शुरू भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वास पात्र उपाध्यक्ष विश्व पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौं, कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्। दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्, ठिक छ लाग्नुहोस् तर पार्टी चाहिँ नफुटाउनुहोला। ओलीको भनाईलाई उद्धित गर्दै एकजना एमाले नेताले भनेका छन्, गुण्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनैतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ़दो दवाबका सम्बन्धमा ओलीलाई ब्रिफिङ सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
2: कफिनमा फर्किए 1273 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्, तर त्यही सुनौलो सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ क्षण पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम 3 प्रतिदिन बढ़दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 साउनदेखि वैशाख 28 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 जना महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरूष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड़ने हो भने यो आंकड़ा अझै भयावह हुने निश्चित छ। तर सरकारसँग त्यसको यकिन तथ्याङ्क छैन। औसतमा दैनिक 4 जनाको शव बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्युदर बढ़नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ़दै जानु प्रमुख कारण रहेको छ।
3: विभागले व्यवसाय गर्नै त्रसित बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र म्यान पावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढ़ेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुनुभन्दा प्रधानमन्त्री कार्यालयको निर्देश दिन्छन् भन्दै कानून देखाएर व्यवसायी तर्साउने क्रम बढ़ेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र तर्साउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा रहेको हेल्लो सरकारमा गुनासो आएको र सोही गुनासो सम्बोधनका लागि माथिको निर्देशन अनुसार भन्दै केही कर्मचारीले मेन पावर व्यवसायमाथि फौजदारी अपराधको अनुसन्धान शैलीमा कार्यालयमा छापा मार्ने क्रम बढ़ेको भन्दै त्यस्ता गतिविधिले समस्या समाधान नहुने व्यवसायीहरूको गुनासो छ।